विश्रामपछि बिहानी शुक्ला गण्डकी समाचारमा पुनः स्वागत छ। बाँकी रहेका खबरहरू मनकामानाथ सड़क खण्डमा आइतबार साँझ भएको सवारी दुर्घटना भएको छ। बलेरो जी दुर्घटनाबाट खसेर तरदै र मसगदी नदीको दोभना पुगेको हो। आम्बुखरिनीबाट मनकामानातर्फ जाँदै गरेको एक छ 56167 नम्बरको जीप अचानक सही सड़कबाट करिब 50 मिटर तल नदीमा खसेको प्रहरीले जनाएको छ। दुर्घटना बेलुका करिब 6:45 भएको हो। दुर्घटना लगत्तै स्थानीय वासले नेपाल प्रहरी तथा प्रहरी सशस्त्र प्रहरीको उद्धार टोली घटनामा पुगेका थिए। नदी किनारको अप्ठ्यारो खोजमा खसेको गाडीबाट दुईजना गम्भीर अवस्थामा रहेको उद्धार गरी जिल्ला प्रहरी कार्यालय गोर्खाले जानकारी दिनुभयो। अन्तर्राष्ट्रिय समाचार, पाकिस्तानको दक्षिण पश्चिम प्रान्त बलुचिस्तानमा भएको क्योवेटा रेलवे ट्र्याक नजिकै भएको विस्फोटमा कम्तीमा 24 जनाको ज्यान गएको छ। सैनिक कर्मचारी र उनीहरूका परिवार बुकीको रेललाई निशाना बनाएर हिजो भएको शक्तिशाली विस्फोटमा 50 भन्दा धेरै घाइते भएको एक वरिष्ठ अधिकृतलाई उद्धार गर्दै समाचार संस्था एएफपीले जनाएको छ। अहिले घटनास्थलमा उद्धार कार्य चलिरहेको छ। उद्धारकर्मी र स्थानीयवासीहरूले भग्नावशेषमा फसेका मानिसहरूको खोजी गरिरहेको खबरमा उल्लेख छ। अन्तर्राष्ट्रिय महिला महासंघ एफआईबीपीले सार्वजनिक गरेको नयाँ विश्व वरियतामा नेपालको राष्ट्रिय महिला भलिबल टोलीले उल्लेखनीय सुधार गरेको छ। लामो समयसम्म नियमित अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रतियोगिता नखेल्दा नेपाल सन् 2023 यता विश्व वरियताबाट बाहिरिएको थियो। त्यति बेला नेपाल 86 स्थानमा रहेको थियो। काठमाण्डुबाट जारी काबा महिला भलिबल च्याम्पियनशीप 2026 उत्कृष्ट प्रदर्शन गरेपछि नेपाल विश्व वरियतामा फर्को मार्दै 58 स्थान हासिल गरेको हो। मालदिवसले हराउँदै नेपाल काबा महिला भलिबल च्याम्पियनशीपको सेमी फाइनलमा प्रवेश गरेको छ। समूह एकको आफ्नो अन्तिम खेलमा हिजो नेपालले मालदिवसलाई 3-0 सुदो सेटमा हरायो। त्रिपुरेश्वरको दशरथ रंगशालामा कवरहरूमा भएको खेलमा नेपालले पहिलो सेट 25-12, दोस्रो सेट 25-9 र तेस्रो सेट 25-20 जित्यो। यसअघि नेपाल पहिलो खेलमा भारतसँग 3-2 सेटमा पराजित भए पनि दोस्रो खेलमा किर्गिस्तानलाई सुदो सेटमा हराएको थियो। आज हुने भारत र किर्गिस्तान बीचको खेलपछि यस समूहबाट सेमी फाइनल पुग्ने अर्को टोलीको टुङ्गो लाग्नेछ। यस्तै समूह बीबाट काजकिस्तान र इरान लगातार दोस्रो जितसहित सेमी फाइनलमा प्रवेश गरेका छन्। यिनै खबरसँगै हामी शुक्ला गण्डकी समाचारको अन्त्यमा छौं। अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक।

वैशाखमा गाड़ी दुर्घटनामा 239 जनाको ज्यान गयो, 752 जना गम्भीर र 3220 जना घाइते भएको प्रहरीको तथ्याङ्क। प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम नभएसम्म विपक्षी दलहरूले संसद विरोध जारी राख्ने, विश्व राजनीतिमा देखिएको विद्यमान परिस्थितिमा नेपालले सन्तुलित कूटनीतिक अपनाउनु पर्नेमा मुख्यमन्त्री पाण्डेको जोर, विदेशी विश्वविद्यालयहरू सम्बद्ध कलेज नियमन गर्न नयाँ नियमावली ल्याइँदै 3 नियमावली एकसाथ अघि बढ़ाइरहेको मन्त्री पोखरेलको दावी, शुक्ल गण्डकी हाट बजार मार्फत किसानलाई सिधै बजारको पहुँच, हाट बजार देखिएका समस्यालाई सुधार र व्यवस्थित गरिँदै लैजानुपर्नेमा जोड, पश्चिम पाकिस्तानको क्वेबेटा रेलवे ट्र्याक नजिकै विस्फोट, कम्तीमा 24 जनाको ज्यान गयो र एफआईबीपी परेतामा नेपालको उल्लेखनीय सुधार।

0: हवस् पाम्बा दिन्जेलसम्म मसँग साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। बिहान 7 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छ। दिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुने सँगै मरिमा पनि विदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुन्छ बिहान 6 बजेको काया कैरन शुक्ला गण्डकी एफएम 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0654143378, इमेल www.shuklagandaki@gmail.com।
2: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
3: चिसापानी
4: सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
3: हजुर हजुर, सेरिजाको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्यो
4: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
3: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको संयोग कटिजदाईको होटल टाइटेनिक छ, गोङगोगु बसपार पछाडिपट्टि।
4: हजुर, काठमाडौँ दुलेगौडा ढोरफेदी मान्द्रे 26 साखे हुँदै मगयाम चिसापानी आवाजातको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
5: समय सम्झनुहोस् है, मगयाम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
3: होटल टाइटेनिक गोङगोगु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461688 98235572763।
6: ल, माथिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
3: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
6: माथिको व्रत बन्द गरेर उम्काइदिउँ कि भनेर जुटेको,
3: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
7: ल त्यसो भाइ, दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
8: सम्पर्क दुर्गा इम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा, मोबाइल 98460-67645।
9: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
10: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
11: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
10: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
12: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
11: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्षे वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
12: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
11: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560-62827 र 98644-35031।
13: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
14: ए तिमी पो बस्ती गरे, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
13: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौँला है।
15: दीर्घायु फर्निचर शोरूम।
14: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
15: साथै पुरासँग साफिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
16: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता।
14: दीर्घायु फर्निचर शोरूम दिलीगौडा त नहुँ,
15: प्रोपाइटर लक्ष्मीराज वाग्ले। फोन नम्बर 0765709604, मोबाइल नम्बर 98460 61268
14: 98560 62068।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-60-14-175.
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक.
1: यति बेला बिहानको ठिक 6 बज्यो.

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमाल सँगै मिलन्ती मिल्सिनाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल जेठ 11 गते सोमबार, सन 2026 मे 25 तारीक अधिक जेठ शुक्ल पक्षको नवमी तिथि।
2: काया कैरनका साथमा
3: किसान पाइप प्रोडक्ट प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: संविधान संशोधनमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतिदेखि विदेशमा रहेका नेपालीलाई मताधिकारसम्मको प्रस्ताव, नागरिकको सुझाव समेत समेटेर बहस पत्रको मस्यौदा बनाउने कार्यदलको तयारी।
0: पश्चिम तराईका जिल्लाहरूमा प्रचण्ड गर्मीसँगै तातो हावाले जनजीवन कष्टकर, दिउँसो घर बाहिर ननिस्कन, स्वास्थ्य समस्या देखिए तुरन्त अस्पताल जान सरकारको अपील।
1: 293 सामुदायिक विद्यालयमा 5 भन्दा कम विद्यार्थी र धेरै शिक्षक भएका विद्यालयलाई पालिकाले व्यवस्थित गर्दै।
0: भारतको तेलंगानामा गर्मीका कारण 16 जनाको ज्यान गयो, तापक्रम 46 डिग्री भन्दा माथि, तातो हावाको लहर अझै केही समय रहने मौसम विभागको चेतावनी।
1: र मालदिप्सलाई हराउँदै नेपाल काभा महिला भलिबल च्याम्पियनशीपको सेमी फाइनलमा राजस्थान आईपीएल क्रिकेटको प्ले अफमा कोलकाता बाहिरियो, दिल्लीको सान्त्वना जित।
4: रमादेवी कलेज बुटवल तामनगरको नयाँ विद्यार्थी भर्ना सम्बन्धी सूचना।
5: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइने यस कलेजमा सीटीईभीटी अन्तर्गत एचए, ल्याब टेक्निसियन, रेडियोग्राफी र सिभिल ओभरसियर तथा प्लस टू तर्फ साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट कार्यक्रममा भर्ना खुल्यो।
4: सीटीईभीटी तर्फको फारम भर्ने अन्तिम मिति यही जेठ 13 गते।
5: सम्पर्क फोन नम्बर 98570-3578, 98570-3540, 98635-6788।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: ह्युमन रिसोर्स डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
2: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढ़ौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083का लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
1: कोर्सका विशेषताहरू: 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
2: थप जानकारीका लागि ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9576713414 सम्पर्क गर्नुहुन अनुरोध छ।
3: काया कैरनमा अब खबरको सिलसिला। संविधान संशोधनको बहस पत्र निर्माण गर्न गठित कार्यदलले छलफलका लागि 8 बुदामा 54 प्रस्ताव तयार पारेको छ। विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने, सबै तहका अदालतका न्यायाधीशको पुनर्नियुक्ति गर्नेदेखि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था गर्नेसम्मका सवाल प्रस्तावमा राखिएका छन्। कार्यदलले तयार पारेको प्रस्तावमा शासकीय स्वरूप शीर्षक अन्तर्गत 7, निर्वाचन प्रणालीका 8, संघीयता सम्बन्धी 2, प्रदेश सम्बन्धी 8, स्थानीय तहका 3, न्यायपालिकाका 11, संवैधानिक निकाय सम्बन्धी 6 र अरू विविध विषय अन्तर्गत 9 प्रस्ताव अघि सारिएको छ। संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदल 2082 संयोजक असीम शाहले संविधान संशोधन बहस पत्र निर्माणका लागि छलफल गर्ने आधारका रूपमा विषय तय गरिएको बताउनुभयो। प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको संविधान संशोधनका लागि अप्नाइने कार्यविधिमा संविधानसँग बाजिने व्यवस्था पनि प्रस्ताव गरिएको छ। प्रतिनिधि सभा र राष्ट्रसभा दुवै सदनका सदस्य संख्या एकमुष्ट जोडेर त्यसको दुई तिहाई प्रतिनिधि सभाबाट मात्रै पुर्याउन सके पनि संविधान संशोधन हुन सक्ने प्रस्ताव अघि सारिएको हो। जुन प्रस्ताव संविधानको व्यवस्थासँग बाधिन्छ, यसअघि दुईपल्ट भएका संविधान संशोधन दुवै पक्षबाट छुट्टा छुट्टै दुई तिहाई बहुमतले पारित गरेर मात्र सम्भव भएका थिए। राष्ट्रिय सभामा सत्तारूढ राष्ट्रपाको प्रतिनिधित्व शून्य छ, प्रतिनिधि सभामा दुई तिहाई नजिक छ। अब नागरिकको सुझाव समेत समेटेर बहस पत्रको मस्यौदा निर्माण गर्ने र त्यसमा दलहरूको सुझाव पुनः लिएर अन्तिम रूप दिएर प्रधानमन्त्रीलाई बुझाउने कार्यदलको योजना रहेको खबर कान्तिपुरले लेखेको छ।
4: 19 सदस्यीय सचिवालयमा बहुमतले पार्टी पुनर्गठनका लागि नेतृत्व हस्तान्तरणका लागि माग गरेपछि नैतिक र राजनैतिक दबावमा आउनुभएका एमाले अध्यक्ष केपी शर्मा ओलीले यो मुद्दालाई केन्द्रीय कमिटिबाट टुंग्याउने भन्दै पछाडि धकेल्नु भएको छ। पार्टी पुनर्गठनको बहस निर्णायक चरणमा प्रवेश गरेसँगै अन्तिम टुंगो केन्द्रीय कमिटि बैठकबाटै गर्ने सचिवालयको निर्णयले पार्टीभित्र ध्रुवीकरणको अवस्था आएको छ। बहुसंख्यक सचिवालय सदस्यहरू पुनर्गठनको पक्षमा उभिएपछि एमालेमा शक्ति संघर्ष थप चर्किने संकेत देखिएको छ। यद्यपि आइतबार सम्पन्न बैठकले 21 फागुनको चुनावी समीक्षा र पार्टी पुनर्गठन सम्बन्धी प्रस्ताव तयार पार्न उपाध्यक्ष रामबहादुर थापा बादलको नेतृत्वमा कार्यदल बनाएको छ। कार्यदलले चुनावी समीक्षा, संगठनको कमजोर पक्ष र सम्भावित संरचनात्मक सुधारबारे विस्तृत प्रतिवेदन तयार गर्नेछ। यसैबीच अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा 6 सदस्यीय संविधान संशोधन कार्यदल बनाउन प्रस्ताव गर्नुभएको छ। आजको नयाँ पत्रिकाले खबर लेखेको छ।
3: भारतका विभिन्न राज्यमा तातो हावा लू चलेर कम्तीमा 16 जनाको ज्यान जानुका साथै जनजीवन नै अस्तव्यस्त भइरहँदा नेपालका सीमावर्ती जिल्लाहरू सहित पश्चिम तराईमा पनि दिउँसोको तापक्रम 40 डिग्री सेल्सियस भन्दा माथि पुग्न थालेको छ। लुम्बिनी र सुदूरपश्चिमका तराईका जिल्लामा अधिकतम तापक्रम अत्यधिक बढ़ेको छ। दिउँसो तातो हावा लू चल्न थालेको छ। बाँकेको नेपालगंजको भेरी अस्पतालमा हरेक दिन करिब 100 बिरामी गर्मीले प्रभावित भएर पुग्ने गरे गरेका छन्। टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, शरीरमा पानीको मात्रा कमी हुने, ज्वरो आउने जस्ता समस्या लिएर उनीहरू आउने गरेको अस्पतालले जनाएको छ। गर्मी बढेपछि दिउँसो काम गर्ने किसान तथा दैनिक ज्यालादारी मजदूर बढी प्रभावित भएका छन्। जेठ पहिलो हप्तादेखि बढ्दै गएको तापक्रमले सड़कमा मानिसको चहल पहल पातलिएको छ। दिउँसो चरको घाम र लूले मानिस बाहिर निस्कन छाडेका छन्। गर्मी बढेपछि कतिपय विद्यालय बन्द गरिएको छ। दिउँसो घर बाहिर ननिस्कन स्वास्थ्य समस्या देखिए तुरन्त स्वास्थ्य संस्थामा जान सरकारले अपील गरेको छ। यस्तै डाक्टरहरूले प्रशस्त पानी पिउने, चिसो पानीले नुहाउने, दिउँसो बाहिर जाँदा छाता प्रयोग गर्ने, टाउको छोप्ने, हल्का कपड़ा लगाउने, खेतको काम बिहान र बेलुका मात्रै गर्ने, कागती पानी, नरिवल पानी, फलफूलको र घरको खाना खाने, चिया कफी सोडा र क्याफिनयुक्त पदार्थ नपिउने, दिउँसो बाहिर ननिस्कने, लामो समय भान्सामा नबस्ने, धूमपान र जाँड रक्स सेवन नगर्ने सुझाव दिएका छनृ।

0: भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको अध्यक्षतामा हिजो बसेको बैठकले समिति गठन गरेको जनाएको छ। बाजुराको हिमाली गाउँपालिका वडा नम्बर 3 को लामपाटामा सीमा विवादको विषयलाई लिएर केही दिन अघिदेखि विवाद हुँदै आएको छ। हुम्लाको खारपुनाथ गाउँपालिका 2 थाली र लामपाटाका बासिन्दा बीच रानीसैन क्षेत्रको सीमालाई लिएर विवाद हुँदै आएको छ। नापी विभागका सूचना अधिकारी दयानन्द जोशीले बाजुरा र हुम्लाको सीमा विवादका लागि प्राविधिक पक्ष अध्ययन गर्न मन्त्रीको अध्यक्षतामा बैठक बसेर समिति गठन गरिएको बताउनुभयो। आजको गोर्खापत्र दैनिकमा खबर छ।
1: काया कैरनमा संक्रामक रोगको जोखिम र बस्ने उपाय बारे कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: ए बुढा, गहना किनिन्छ भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
5: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
4: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनीटारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
5: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
4: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
5: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
4: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
5: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
4: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी 4 तनहुँ। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा मोबाइल नम्बर 9861552067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा। साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्। सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
6: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
7: तर महँगो होला नि?
6: छैन, बजारमा उपलब्ध काठ र एल्युमिनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
4: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
8: बाराही एल्युमिनियम, अब यूपीवीसी को साथमा।
4: एल्युमिनियम का झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
8: सम्पर्क बाराही यूपीवीसी एल्युमिनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2, गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा। फोन 0564144411। मोबाइल 9552938 र 9808822938।
1: नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले संविधान संशोधनमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतिदेखि विदेशमा रहेका नेपालीलाई मताधिकारसम्मको प्रस्ताव, एमालेमा कार्यदल बनाएर मत्थर पारियो नेतृत्व हस्तान्तरण बहस, बाजुरा हुम्ला सीमा विवादमा दुवै पक्षद्वारा प्रमाण दावी अध्ययन समिति गठन, पश्चिम तराईका जिल्लाहरूमा प्रचण्ड गर्मीसँगै तातो हावाले जनजीवन कष्टकर, दिउँसो घर बाहिर ननिस्कन, स्वास्थ्य समस्या देखिए तुरन्त अस्पताल जान सरकारको अपील लगायतका खबर प्रस्तुत गर्यौं।
0: अब बाँकी खबर। शहरी क्षेत्रका कतिपय सामुदायिक विद्यालयलाई विद्यार्थी संख्या ठेक्ने कठिन छ। भर्ना हुन आएका विद्यार्थीलाई ठाउँ अभावमा फर्काउनु पर्ने

0: अवस्था छ। तर ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयमा भने विद्यार्थीको खडेरी छ, यतिसम्म कि एकजना मात्रै विद्यार्थी भएका विद्यालय पनि छन्। शिक्षा तथा मानव स्रोत विकास केन्द्रको तथ्याङ्क अनुसार देशभरका 293 सामुदायिक विद्यालयमा 5 जना भन्दा कम विद्यार्थी रहेका छन्। ती विद्यालयमा शिक्षक र कर्मचारी संख्या 4-6 जनासम्म छ। प्राथमिक विद्यालय र माध्यमिक तहका विद्यालयमा यस्तो अवस्था छ। यसैबीच सरकारले विद्यार्थी कम भएपछि केही पालिकाहरूले शिक्षक र विद्यार्थीलाई नजिकको अर्को स्कूलमा पठाएर व्यवस्थापन गरिरहेको जनाएका छन्। कतिपय स्कूलमा शिक्षक भन्दा विद्यार्थी कम भएपछि ती विद्यालयका शिक्षकलाई अस्थायी रूपमा अन्यत्रको विद्यालयमा मिलान गरिएको छ। विद्यालय तहको शिक्षाको अधिकार पालिकालाई दिएकाले त्यही अधिकार प्रयोग गरेर विद्यार्थी कम भएका विद्यालयमा शिक्षक र विद्यार्थी व्यवस्थापन गरिएको पालिकाहरूले जनाएका छन्। आजको नयाँ पत्रिकाले खबर छापेको छ।
1: सरकारले सार्वजनिक खरिद ऐन 2063 संशोधन गर्न बनेको अध्यादेश 2083 मार्फत विवादका कारण निर्माणाधीन पूर्वाधार आयोजनाको काम रोक्न नपाइने व्यवस्था गरेको छ। सार्वजनिक खरिदमा गरिएको यो व्यवस्थाका कारण अब कुनै पनि आयोजनामा उत्पन्न विवाद समाधानको प्रक्रियासँगै निर्माण कार्य समानान्तर रूपमा चल्नेछ। दुई पक्ष बीचका समस्याहरूबाट साइट उपलब्ध नगराउने, जग्गा प्राप्तिको समस्या, भेरिएसन अर्डर वा म्याद थप नगर्ने, भुक्तानी लगायतका विषय रहेका छन्। अहिलेसम्म निर्माणाधीन आयोजनामा कुनै विवाद आउने बित्तिकै काम रोक्ने प्रवृत्ति रहेको छ। यसका साथै नियमनकारी निकायका कारण समेत महिनौ र कतिपय आयोजनाको हकमा वर्षसम्म काम ठप्प हुने गरेको छ। अध्ययन समितिदेखि संसदीय समितिसम्मले आयोजनामा भएको कमजोरी अध्ययन गर्ने भन्दै निर्माणाधीन आयोजनाको काम रोक्ने गरेका थिए। अध्यादेश मार्फत गरिएको नयाँ व्यवस्थाले त्यसको प्रवृत्ति हटाउन र द्रुत गतिमा काम गर्न सहज बनाउने खरिद कानूनका जानकार वरिष्ठ अधिवक्ता बाबुराम दाहालले बताउनुभयो। कारोबार दैनिकमा खबर छ। पछिल्लो समय विश्वका केही देशमा हान्टा भाइरस र इबोला जस्ता संक्रामक रोग देखिएका छन्। अफ्रिकी देश कंगो र युगाण्डामा इबोला फैलिएको छ भने नेदरल्याण्डको जहाजमा रहेका मानिसमा हान्टा भाइरसको संक्रमण पुष्टि भएसँगै विश्व स्वास्थ्य संगठनले बेलायत, अमेरिका, क्यानाडा, जर्मनी, नेदरल्याण्ड, स्विजरल्याण्ड, सिंगापुर र टर्की लगायतका 12 देशमा सतर्क गराएको छ। सरकारले नेपालमा भने हान्टा भाइरस र इबोलाको संक्रमण पुष्टि नभएको र यसको जोखिम अत्यन्त न्यून रहेको जानकारी दिएको छ। नेपालमा अहिले के कस्ता संक्रामक रोगको जोखिम छ भनेर साथी सम्झना महर्जनले संक्रामक रोग विशेषज्ञ डाक्टर अनुप सुविदीलाई सोध्नु भएको छ।
2: एउटा डेंगी भयो, अरू चाहिँ यो हाम्रो लामखुट्टेबाट सर्ने अरू रोगहरू जस्तो जापानिज इन्सेफलाइटिस भयो, मलेरिया भयो, विशेष गरी दक्षिणी तराईका क्षेत्रहरूमा होइन पश्चिम तराईमा इन्सेफलाइटिस बढी छ, कहिलेकाहीँ फाटाफुट्टा मध्य पहाड़ी क्षेत्रहरूमा पनि देखिन्छ होइन। अर्को चाहिँ अब यो खानाबाट सर्ने फोहोर खाना प्रदूषित पानीहरूबाट सर्ने रोगहरू पनि यही गर्मी अथवा बर्खाको मौसममा देखिन्छ, झाडा पखालाका रोगहरू होइन। अब त्यसमा टाइफोइड पनि पर्यो, हेपाटाइटिसहरू पनि, हेपाटाइटिस एई होइन भन्ने जुन खानाबाट सर्ने हेपाटाइटिसहरू, इबोला, हान्टा भाइरस, डेंगी, इन्फ्लुएन्जा, यी सबै भाइरल इन्फेक्सनहरू चाहिँ सुरुमा चाहिँ सबैको एक किसिमको यही ज्वरो आउने, टाउको दुख्ने होइन त्यस्ता लक्षणहरू नै हुन्छन् होइन। र त्यसपछि रोग विकसित हुँदै जाँदा चाहिँ अनि फरक फरक किसिमका लक्षणहरू देखिन्छन्।
3: कस्ता खालका अवस्थाहरूमा चाहिँ हामी अलिक सतर्क हुनुपर्ने देखिन्छ यहाँनिर?
2: कतै बाहिर घुम्न जान मन छ भने हामी कहाँ कहाँ के रोग फैलिएको छ अलिकति याद गर्नु राम्रो हुन्छ होइन। अनि त्यहाँ जाँदा हामी पनि संक्रमित हुन सक्छौँ, त्यो लिएर आउन सक्छौँ। अर्को चाहिँ अब देशभित्रै पनि अब लामखुट्टेको संक्रमण त सुरु हुन्छ, अब डेङ्गी अहिले नै अलिअलि फाटेफुट्टा देखिन थालिसक्यो होइन। र डेङ्गी चाहिँ एक हिसाबले अनप्रेडिक्टेबल हुन्छ, कसलाई चाहिँ यसले सिकिस्त बनाउँछ कसलाई बनाउँदैन भन्न गाह्रो हुन्छ। र त्यो भएकोबाट हामी सबै एक हिसाबले जोखिममा हुन सक्छौँ भनेर सकेसम्म अब गर्मी त छ तर लामो बाहुला भएको पातलो लुगाहरू लगाए पनि लामो बाहुला भएको लगाउने, सकेसम्म छोप्ने होइन, शरीर मस्किटो रिपेलेन्ट भन्छौँ होइन, लामखुट्टेलाई चाहिँ टाढा भगाउने होइन, त्यस्तो गन्ध भएको मलमहरू लगाउने, अनि सुत्दाखेरि मुख्य झोल प्रयोग गर्ने, त्यो सबभन्दा महत्वपूर्ण भयो। बाटोमा अहिले धेरै नेपालीहरूलाई डायरिया भइरहेको मैले कसरी देख्छु भने बाहिर सड़कमा बसेर हामी यो पानीपुरी खान्छौँ, चना चटपटे खान्छौँ, अब त्यो सबै काँचो हुन्छ, त्यहाँ साबुनले हात धुने भनेर हामी हात धुन्छौँ तर त्यो पानी नै फोहोर हुन्छ।
3: भनेपछि सकेसम्म चाहिँ यो गर्मीयाममा बाहिरको खानेकुरा चाहिँ खाँदै
2: नखाऊ। अर्को चाहिँ घरमै पनि हामीले याद गर्नुपर्ने कुरा के, धाराको पानीमा माझेपछि त्यही भाँडामा त्यही धाराको पानी अझै पनि हुन्छ होइन, त्यो सबै सुकिसकेको हुँदैन, अनि त्यहाँ खाना पस्क्यो, खायो, खाना पनि अलिअलि सेलाइसकेको हुन्छ, त्यो पानीमै कीटाणु हुन्छ, त्यसैबाट सर्छ। मुख्य चाहिँ दिसा पिसाब गरिसकेपछि अथवा फोहोर चिजहरू चलाएपछि साबुन पानीले हात धुनु पर्यो, खाना खानु अगाडि हात धुनु पर्यो राम्रोसँग, केटाकेटीलाई पनि सिकाउनु पर्यो होइन, पानी उमाल्ने अथवा फिल्टर गर्ने, सफा पानीले भाँडाहरू पखाल्ने अथवा त्यो भाँडा चाहिँ राम्रो सुकेको भाँडामा मात्रै होइन खाने, बाहिर काँचो कुराहरू चाहिँ केही पनि खानु हुँदैन सकेसम्म।
1: संक्रामक रोग विशेषज्ञ डाक्टर अनुप सुवेदीसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ।
4: डाक्टर होस् वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पूरै जिम्मेवारी। भाइब्रेन्ट पुतली सड़क काठमाडौँ।
1: काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानीसोर जमल र ओम अस्पतालमा।
6: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353। के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
7: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
6: हाम्रा सेवाहरू
7: ओपीडी सेवा,
6: विशेषज्ञ ओपीडी सेवा,
7: निशुल्क औषधि वितरण,
6: सशुल्क फार्मेसी सेवा,
7: फिजियोथेरापी सेवा,
6: अकुपंचर सेवा,
7: योग परामर्श सेवा,
6: क्रियाकल्प सेवा,
7: पूर्वकर्म पञ्चकर्म सेवा,
6: छार सूत्र सेवा,
7: जलौका सेवा,
6: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
7: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
6: विस्तृत जानकारीका लागि
7: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर गैरीगाउँ काठमाडौँ, फोन नम्बर 01-4110-6-96-98-514-24-063।
8: हर घर हुनेछ अयोध्य, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
9: एकान्छी
10: सुन त, काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसा पानी रहेछ? ए भाइ कहाँ हो?
9: हजुर हजुर, सेरिजाको मगेम चिसा पानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्यो
10: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
9: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको संयोग कटेज दाईको होटल टाइटेनिक छ, गोमगोबु बसबार पछाडिपट्टि।
10: हजुर, काठमाडौँ दोलेगौडा ढोरफ्रिजी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
11: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
9: होटल टाइटेनिक गोमगोबु बसपार, प्रोपाइटर रामचन्द्र महत, मोबाइल 98461-16878, 98235-52763।
12: प्रसन्न होमवर्क देखाऊ त।
13: हस टीचर।
12: ओहो कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
13: टीचर मेरो मामीले त सधैँ दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
12: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
14: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता युनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज क्याल्ट्रिक्स सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक स्टेसनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4-2।
12: दुलेगौड़ा, फोन 0965414484, मोबाइल 9850603384 र 9850607988।
1: तापक्रम अझै बढ्ने जनाएको छ।
0: अब केही खेल खबर। मालदिवसलाई हराउँदै नेपाल काबा महिला भलिबल च्याम्पियनशीपको सेमी फाइनलमा प्रवेश गरेको छ। समूह एकको आफ्नो अन्तिम खेलमा हिजो नेपालले मालदिवसलाई 3-0 सोझो सेटमा हरायो। त्रिपुरेश्वरको दशरथ रंगशाला कवर्ड हलमा भएको खेलमा नेपालले पहिलो सेट 25-12, दोस्रो सेट 25-9 र तेस्रो सेट 25-20 जित्यो। यसअघि नेपाल पहिलो खेलमा भारतसँग 3-2 सेटमा पराजित भए पनि दोस्रो खेलमा किर्गिस्तानलाई सोझो सेटमा हराएको थियो। आज भारत र किर्गिस्तान बीचको खेलपछि समूहबाट सेमी फाइनल पुग्ने अर्को टोलीको टुंगो लाग्नेछ। यस्तै समूह बीबाट काजकिस्तान र इरान लगातार दोस्रो जीत सहित सेमी फाइनलमा प्रवेश गरिसकेका छन्। खेलकै अर्को प्रसंगमा इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सलाई 40 रनले हराएको छ। मुम्बईमा हिजो पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित 20 ओभरमा 5 विकेट गुमाएर 203 रन बनायो। मुम्बई इण्डियन्स राजस्थान रोयल्ससँग पराजित भएपछि कोलकाता र पंजाब किंग्स दुवै प्लेअफ दौड़बाट बाहिरिएका छन्। यो जीत दिल्ली क्यापिटल्सका लागि सान्त्वना बनेको छ भने कोलकाता नाइट राइडर्सको प्लेअफ यात्रा समाप्त भएको छ। यस्तै हिजै राजस्थानले मुम्बई लाई हराउँदै प्लेअफमा स्थान बनाएको छ। लीगको आफ्नो अन्तिम खेलमा मुम्बई इण्डियन्सलाई 30 रनले हराउँदै राजस्थानले अन्तिम 4मा स्थान सुरक्षित गरेको हो।
1: काया कैरनमा अब केही खबर संक्षेपमा। खाड़ी देश र मलेसियामा केन्द्रित नेपाली श्रम बजार पछिल्लो समय युरोपतर्फ मोड़िएको छ। आकर्षक तलब, श्रमिक मैत्री कानून र अनुकूल मौसमका कारण नेपाली युवाको श्रम गन्तव्य युरोप हुन थालेको खबर गोर्खापत्र लेखेको छ।
0: सरकारले कृषि उत्पादन र उत्पादकत्व वृद्धि लक्षित मल नियन्त्रण आदेश 2083 प्रारम्भिक मसौदा तयार गरी सरकारवालासँग सुझाव माग गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले अहिले कार्यान्वयनमा रहेको रासायनिक मल नियन्त्रण आदेश 2055 प्रतिस्थापन गर्ने गरी नयाँ व्यवस्था ल्याउन लागेको हो।
1: सरकारले चालू आर्थिक वर्ष 2082-83 बजेट मार्फत पर्यटन क्षेत्रमा घोषणा गरेका झण्डै 7 दर्जन कार्यक्रमको कार्यान्वयन सुस्त देखिएको खबर कारोबार दैनिकले लेखेको छ।
0: वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका नाममा हुने सम्भावित ठगीबाट जोगिन सर्वसाधारणलाई विशेष आग्रह गरेको छ। विभागले सूचना मार्फत विभिन्न व्यक्ति तथा समूहले प्रलोभनमा पारी रकम वसूल गर्ने गरेको गुनासो प्राप्त भएकाले त्यस्तो कार्यमा संलग्न नहुन र सचेत रहन सूचित गरेको हो।
1: नयाँ सरकार बनेको 2 महिनाको अवधिमा शेयर बजारमा झण्डै 200 अंकको गिरावट आएको छ।
0: महालेखा परीक्षकको कार्यालयले 63 वार्षिक प्रतिवेदनमा विदेशमा रहेका नेपाली कूटनीतिक नियोगहरूमा आर्थिक अनियमितता र अपारदर्शिताका फेहरिस्ता औल्याएको छ। आर्थिक वर्ष 81-82 परराष्ट्र मन्त्रालय र मातहतका 48 निकायको 22,39,32,00,000 रूपियाँ बराबरको लेखा परीक्षण गरेकामा मनपरी भत्ता विवरण वितरण घर भाड़ा भुक्तानी लगायत व्यथिति उजागर गरेको हो।
1: साउदी अरबको राष्ट्रिय तेल कम्पनी साउदी आरामको परियोजनामा कार्यरत नेपाली सहित आप्रवासी श्रमिक गम्भीर जोखिममा परेको एक अध्ययन प्रतिवेदनले औल्याएको छ। आप्रवासी श्रमिकको मानवाधिकार सम्बन्धी अनुसन्धान गर्ने लण्डनको संस्था फेयर स्क्वायरले सार्वजनिक गरेको प्रतिवेदन अनुसार साउदी अरबको परियोजनामा कार्यरत श्रमिकले अत्यधिक गर्मीमा लामो समयसम्म काम गर्नु परिरहेको छ।
0: राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो प्रथम महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ। राज्यसभा केन्द्रीय निर्वाचन आयोगले हिजो पालिका जिल्ला र प्रदेशलाई समेटेर असार 5 सम्मको कार्यतालिका सार्वजनिक गरेको हो।
1: सरकारले नेपाल सरकार कार्यविभाजन नियमावली 2083 पारित गरी साबिकको 22 संघीय मन्त्रालयलाई घटाएर 18 कायम मर्ज गरेसँगै अहिले समायोजित मन्त्रालयको प्रशासनिक र भौतिक व्यवस्थापन मिलाउने काम धमाधम भइरहेको छ।
0: चालू आर्थिक वर्ष 2082-83 10 महिनामा 35 अर्ब रूपियाँ बराबरको धान चामल आयात भएको छ। भन्सार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको साउनदेखि वैशाखसम्म 51,25,86,75,000 रूपियाँ बराबर कुल खाद्यान्न आयात हुँदा 35,45,00,000 रूपियाँ बराबर धान चामल आयात भएको हो।
1: र जापानले जिम्मा लिएको बीपी राजमार्गको क्षतिग्रस्त पिप्लेदेखि बर्खे खोला खण्डको पुननिर्माणको काम आजदेखि शुरू हुने भएको छ। काया कैरनमा अब पालो उखानको।
0: तातो पानीले घर डढ्दैन।
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
0: संविधान संशोधनमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतिदेखि विदेशमा रहेका नेपालीलाई मताधिकार सम्मको प्रस्ताव, नागरिकको सुझाव समेत समेटेर बहसपत्रको मस्यौदा बनाउने कार्यदलको तयारी।
1: पश्चिम तराईका जिल्लाहरूमा प्रचण्ड गर्मीसँगै तातो हावाले जनजीवन कष्टकर। दिउँसो घर बाहिर ननिस्कन, स्वास्थ्य समस्या देखिए तुरन्त अस्पताल जान सरकारको अपील।
0: 293 सामुदायिक विद्यालयमा 5 भन्दा कम विद्यार्थी र धेरै शिक्षक भएका विद्यालयलाई पालिकालाई व्यवस्थित गर्दै।
1: भारतको तेलंगानामा गर्मीका कारण 16 जनाको ज्यान गयो। तापक्रम 46 डिग्री भन्दा माथि, तातो हावाको लहर अझै केही समय रहने मौसम विभागको चेतावनी।
0: र मालदिप्सलाई हराउँदै नेपाल काभा महिला भलिबल च्याम्पियनशीपको सेमी फाइनलमा, राजस्थान आईपीएल क्रिकेटको प्लेअफमा कोलकाता बाहिरियो, दिल्लीको सान्तोना जित।
1: र अन्त्यमा आजको कार्टुन। आज हामीले नयाँ पत्रिकाबाट रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। एमालेमा नेतृत्व छान्न ओलीलाई बढ़ेको दबाव र नछान्ने ओलीको अडानसँग यो कार्टुन सम्बन्धित छ। यहाँ ओली जस्तै देखिने मान्छे एमाले भनेर लेखिएको एउटा घोडामाथि बसेका छन्। थाकेर लखतरान परेको, उठ्नै नसकेर लड़िरहेको एमाले लेखिएको घोडा भन्दैछ, थेग्न गाह्रो भयो। अनि माथि बसिरहेका ओली जस्तै देखिने मान्छे भन्दैछन्, मलाई त सजिलै भइरहेछ त। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। गर्मीबाट बच्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
2: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
1: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
2: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा।
1: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
2: फोन गर्नुहोस् 0635905511। पुन मोबाइल।
3: होइन, कति पुन मोबाइल भन्दै कराएको?
2: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि?
3: कहाँ छ पुन मोबाइल?
2: यही दुलीगुडामा तरकारी पसलको आदैमा छ।
1: मोबाइल किन्ने पूरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
2: सेल्स र रिपेयर्सको भरपर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलीगौंडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
1: प्रोपाइटर हेमराज पुन, मोबाइल 98191478888 र 98448800।
4: हाम्रो मोबाइल पसल दुलीगौंडामा
5: ₹100 टेम्पर ग्लास मात्र ₹50। मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था।
4: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा। सामसुङ, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बेङ्को ब्रान्डका मोबाइल भ्याटविलको साथ फुल वारेन्टी।
1: साथै 0% ब्याज दरमा सबै कम्पनीका मोबाइल किस्ताबन्दीमा पाइन्छ।
4: प्रोपाइटर सन्तोष श्रेष्ठ, हाम्रो मोबाइल पसल शुक्ला गण्डकी 4 दुलेगौंडा, कृति फोटो स्टुडियोको नजिकै, साङ्ग्रिला बैङ्कको ठिक पारिपट्टि। सम्पर्क 98560।
6: अब त एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
7: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
6: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुनसानी पसलमा बनाएको नि।
7: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
6: पुराना गरगहना सँग नयाँ साथ फेर,
7: राशि अनुसारका पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
6: चण्डिकालीका सुनसादी पसल शुक्ला गण्डकी दुलेगौंडा तनहुँ। प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98560692099।
8: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कुल भुरुङ्गेमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
9: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
8: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कूल शुक्ला गण्डकी 6 भुरुङ्गी।
9: हाम्रा विशेषताहरू,
8: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने,
9: पर्याप्त खेलकुद, अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा,
8: सुविधा सम्पन्न भवन, पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
9: नोट, पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
8: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0635714479 र 98560662065।
10: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
11: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ। अहिले किनौ, पैसा छैन।
10: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि। मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
12: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल शुक्ला गण्डकी छ खैरेनीटार रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा प्रोप्राइटर कुल कुमार कुमाल मोबाइल 9846026617 र 9161638981
13: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन् आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन ए तिमी पो बस्दै गर है म तिम्रो लागि चिया बनाएर ल्याउँछु ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका दिपा ए दिपा यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले त्यही दुलीगोडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम त्यहीबाट ल्याएको ए त्यसो भए त म गइहालेँ चिया त पिएर जाऊ अहिले हतार छ पछि आउँदै गरौँला है
14: दीर्घायु फर्निचर सोरुम
13: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू दराज पलङ डाइनिङ टेबल लोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ
14: साथै पुरासँग सात फिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ
15: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
13: दीर्घायु फर्निचर सोरुम दुलीगौडाका नहुँ
14: प्रोप्राइटर लक्ष्मीराज वाग्ले फोन नम्बर 0865709604 मोबाइल नम्बर 9847061268
13: 9856062068
16: सगरमाथा माविको भर्ना सम्बन्धी सूचना
17: स्थापना कालदेखि नै नेपालको शैक्षिक क्षेत्रमा उल्लेखनीय योगदान दिँदै आएको राष्ट्रिय परीक्षा बोर्डद्वारा विभिन्न वर्षहरूमा क्षेत्रीय पुरस्कारबाट विभूषित र शुरूकै वर्षदेखि नै निरन्तर उत्कृष्ट 10 उच्च माविमा सूचीकृत यस सगरमाथा माविमा शैक्षिक सत्र 2082-83 लागि विज्ञान तथा व्यवस्थापन विषयको कक्षा 11 भर्ना खुल्यो
16: पढाई हुने विषयहरू
17: विज्ञानतर्फ बायोलोजी तथा कम्प्युटर र व्यवस्थापन तर्फ कम्प्युटर र होटल म्यानेजमेन्ट सहित विषयहरू पढाइ हुनेछ
16: फारम बुझाउने अन्तिम मिति
17: 2083 जेठ 9 गते शनिबार दिउँसो 4 बजेसम्म
16: अन्य जानकारीको लागि
17: सगरमाथा मावि पोखरामा सम्पर्क गर्नुहोला सम्पर्क फोन नम्बर 061582798 र 583507 हाल सगरमाथा मावि पोखरा 4 पस्याङ चोकदेखि अगाडि पोखरा बागलुङ बस पार्क नजिक हाइवेबाट 50 मिटर भित्र शान्त र शैक्षिक वातावरण भएको ठाउँ व्यवस्थित तथा आधुनिक भौतिक पूर्वाधार सहित सञ्चालनमा रहेको बेहोरा जानकारी गराइन्छ
0: शुक्ला गण्डकी एफएम 97.6
18: म भन्न राखेको छु हामीले भनेका छौँ हाम्रो वाचा पत्रमा भनेका छौँ हामीले सयात्र पत्रमा भनेका छौँ सहकाल यता जसले जति सम्पत्ति कमाए सबैको सम्पत्ति छानबिन गरौँ त कर्मचारीहरूको सम्पत्ति छानबिन गरौँ प्रहरीहरूको सम्पत्ति छानबिन गरौँ सशस्त्र प्रहरी बलमा काम गर्नेहरूको सम्पत्ति छानबिन गरौँ नेताहरूको सम्पत्ति छानबिन गरौँ कसले कति सम्पत्ति कमाए सबैको सम्पत्ति छानबिन गरौँ सम्पत्ति छानबिन आज त बन्यो तर 62-63 साल यता सरकारमा नेतृत्व गर्नेहरूको लागि मात्र सम्पत्ति छानबिन गर्नुपर्छ भनिराखेको छ सरकारले म भन्छु 46 साल यता हाम्रो देशमा भएका भ्रष्टाचारका काण्डहरूको छानबिन गरौँ न काण्डै काण्ड छ हाम्रो देशमा 35 वटा काण्ड छ ती काण्डहरू हामी बाहिर ल्याउँदैछौँ कुन कुन काण्डमा कसरी भ्रष्टाचार भएको छ हामी अब सूक्ष्म रूपमा अध्ययन गरेर कसले कहाँ गल्ती गर्यो विगतमा र अब यो सरकारले विगतको गल्ती दोहोऱ्याउनु हुँदैन यो सरकार जनमुखी हुनुपर्छ भनेर हामी एउटा अभियान सुरु गरेका छौँ यो अभियान निष्पक्ष हुन्छ यो अभियान कसैप्रति आग्रह पूर्वाग्रह राखेर हामी रिसिभी साँधेर जनताको छ नि एजेन्डा मात्रै कुरा गर्छौँ हामी
19: पूर्वाग्रहलो भयो यहाँलाई थाहा छ ग्रे लिस्टमा छ देश होइन अझै 7 महिना 8 महिनासम्म राम्रो काम गर्न सकिएन भने ब्ल्याक लिस्टमा पर्ने खतरा पनि छ सम्पत्ति शुद्धिकरणका स्थितिहरू त्यस्तै छन् पहुँचका भरमा कानून आफू अनुकूल व्याख्या गर्न कतिपय मान्छेहरू जेलबाट छुट्ने पैसा नतिर्ने भाग्ने फरार हुने विदेशतिर रकम लुकाउने यस्ता धेरै खालका कामहरू यो देशबाट भए अब यसमा तपाईँहरूको खबरदारी रहन सक्छ खबरदारी गर्न सक्नुहुन्छ तपाईँहरू सुशासनको पक्ष
18: हामी सक्छौँ हाम्रो देशलाई हामीले बताउनै पर्छ प्रधानमन्त्री बारेन्द्र शाहले त्यसमा ध्यान दिनै पर्छ सम्पत्ति सुदृढीकरणलाई हामीले बलियो र प्रभावकारी बनाउनै पर्छ त्यसमा सरकार चनाखो भएर अगाडि बढ्नुपर्छ किनभने नेपाल यदि ग्रे लिस्टमा गयो भने यो देशको भविष्य अन्धकार हुन्छ, अर्थतन्त्र दामाडोल हुन्छ, अन्तर्राष्ट्रिय हाम्रो प्रतिष्ठामाथि प्रश्न उठ्छ, दाग लाग्छ खेमजी। त्यसैले म भनिराखेको छु ग्रेलिस्टबाट देशलाई बचाउनै पर्छ, त्यसमा अहिलेको सरकारले गम्भीर भएर छलफल गर्नुपर्छ र विगतमा भएका गल्ती कमजोरीलाई ढाकछोप गर्ने होइन एक्सन ओरिएन्टेड प्रधानमन्त्री रूपमा बारेमा आउनुपर्छ, दोषीलाई कारवाही गर्नुपर्छ, विधि र प्रक्रिया पुर्याएर कारवाही गर्नुपर्छ, कानून राज्यको प्रत्याभूति दिनुपर्छ। ग्रेलिस्टबाट नेपाललाई बचाउनको लागि हामीले एउटा अभियान शुरू गरेका छौँ। अब कुनै पनि नेपालीले पैसाको कुरा गर्दाखेरि हाम्रो देशमा एकजना नेपालीको एउटा मात्रै ब्याङ्कमा खाता हुनुपर्छ, कुनै पनि नेपालीले दसवटा ब्याङ्कमा खाता खोलेर गलत काम गर्न छुट दिनु हुँदैन भन्छु म। खाताको लागि पनि मैले भनेको छु, अब 50,000 भन्दा बढीको रकमहरूको कारोबार छ नि, ब्याङ्क बाहेक कुनै पनि अरू माध्यमबाट प्रयोग गर्न पाइँदैन, त्यतातिर सरकार चनाएको हुनुपर्छ। सकेसम्म हामी त भनिराखेका छौँ 10,000 बाहेक अरू पैसा ब्याङ्कबाट मात्रै कारोबार गर, जनतालाई छ नि हामीले भन्न सक्नुपर्छ, हामी पारदर्शी बन्नुपर्छ, हामी इमान्दार बन्नुपर्छ, हामी देशको समग्र विकास र समृद्धिको यात्रामा अगाडि बढ्नुपर्छ। यो नेपालको लागि अवसर आएको छ, नयाँ दल आएको छ, शक्तिशाली दल आएको छ, शक्तिशाली सरकार छ, युवाहरूको बाहुल्यता रहेको सरकार छ। यो सरकारले त बिहानदेखि बेलुकासम्म 18 घन्टा 20 घन्टा खालि जनताको लागि मात्र काम गर्ने, जनताको समस्या समाधान गर्नको लागि पहल गर्ने, हामीले त ट्विटर गरेर उठाएका छौँ खेमबमजी, माइतीगर मण्डेलामा जानुहोस् त कति फ्री छन्, दलितहरूको समस्या कसले समाधान गरिदिने, त्यसरीका दलितहरू अधिकारको लागि लडिराखेका छन्, भेद छ, अन्याय छ, अत्याचार छ, देशमा शोषण छ, दलितमाथि कसले बोलिदिने, हाम्रो देशमा जाति भेद छ, त्यसको अन्त्य गर्नुपर्दैन। अहिले सरकारले संविधान संशोधनको खाका बाहिर ल्याएको छ, संविधान संशोधन गर्नुपर्छ भनेर मैले 3 वर्ष अघिदेखि उठान गरेको मुद्दा हो। बालनसाको नेतृत्व सरकारले संविधान संशोधन गर्नको लागि असीम शाहको नेतृत्वमा एउटा आयोग बनाएर काम शुरू भएको छ, त्यो आयोगले केही कुराहरू बुदाहरू बाहिर ल्याएको छ। म भन्छु प्रदेशको संरचना घटाऊ, संख्या घटाऊ, सांसदहरूको संख्या घटाऊ, किन यति धेरै सांसद चाहियो प्रदेशमा, मधेस प्रदेशमा 100 जना सांसद छ, किन चाहियो 100 जना सांसद, त्यहाँ 40 जना सांसद पुग्छ मधेस प्रदेशमा, त्यो ध्यान दिउँ र सरकार बनाउने प्रदेश सरकारको आकार हुन्छु म। तपाईँलाई थाहा छ मुख्यमन्त्री सहित 5 जना भए पुग्छ, किन 20 जना मन्त्री चाहियो, किन 15 मन्त्री चाहियो, किन 12 जना मन्त्री चाहियो, किन 10 जना मन्त्री चाहियो प्रदेशमा। त्यसैले प्रदेशको आकार घटाउनुपर्छ, मन्त्रीहरूको सांसदहरूको संख्या घटाउनुपर्छ र संहिता आजको आवश्यकता हो।
19: तपाईँहरूको स्वतन्त्र समूहमा, यो नागरिक समूहमा चाहिँ कस्तो कस्तो खालको व्यक्तिहरू चाहिँ आबद्ध हुनुहुन्छ, तपाईँहरूले यो अभियानलाई कसरी अगाडि बढाउनुहुन्छ छोटोमा सठिकमा?
18: अब खेमजी, यो नागरिक अभियानमा, यो स्वतन्त्र नागरिक अभियानमा देशका स्वतन्त्र नागरिकहरू हुनुहुन्छ, हिजो तपाईँले मञ्च देख्नुभयो विमल कोइराला जस्तो एकदम कुशल प्रशासक, देशले अत्यन्त सम्मानित व्यक्तिको रूपमा हेरेको मानेको व्यक्ति, कृष्ण पारी जस्तो एकदम राम्रो मानवतावादी नेता, असल नेता। त्यसै गरी मञ्चको कुरा गर्दाखेरि रामप्रसाद श्रेष्ठ जस्तो तपाईँलाई थाहा छ, कानुन परिषदमा बसेर, संवैधानिक परिषदमा बसेर, होइन न्याय परिषदमा बसेर काम गरिसकेका व्यक्तिहरू र हरेक तह तहका व्यक्तिहरू हामीले तपाईँलाई कार्यक्रममा सुरेन्द्र जोशी जस्तो नागरिक समाजको राजनीतिक राम्रोसँग सूक्ष्म रूपमा अध्ययन गरेको बुझेको स्वतन्त्र व्यक्ति, स्वतन्त्र अभिव्यक्ति दिएको, कसैप्रति आग्रह पूर्वाध नराख्ने व्यक्तिहरूको एउटा ठुलो सञ्जाल छ यसमा, देशभरिका नागरिकहरू छन् यसमा, तपाईँलाई थाहा छ प्रशासकहरू हुनुहुन्छ, बुद्धिजीवीहरू हुनुहुन्छ, कलाकारहरू, राय समाल जस्तो, भीमार्जुन आचार्य जस्तो व्यक्तिहरूसँग हामी सल्लाह लिइराखेका छौँ, उहाँहरूको छ नि सुझाव लिएर हामी अगाडि बढिराखेका छौँ, कल्याण क्षेत्र जस्तो पूर्व प्रधान न्यायाधीशहरूसँग, सुशीला कार्की जस्तो पूर्व प्रधानमन्त्रीहरूसँग हामी सल्लाह गरिराखेका छौँ, कसरी नागरिक समाजलाई प्रभावकारी बनाउने, कसरी नागरिक समाजले जनताको लागि मात्र काम गर्ने, खबरदारी गर्नको लागि वातावरण बनाउने, अथवा सरकारले गरेको राम्रो कामहरू कसरी जनताको बीचमा लाने, सरकारले गलत काम गर्न थाले भने कसरी खबरदारी गर्ने भन्ने, यो महान अभियानमा देशका हरेक तरफका व्यक्तिहरू हुनुहुन्छ, नागरिकहरू छन्, देशभरिकै नागरिकहरू छन् र हामी 753 सरकारमा जान्छौँ, वडासम्म जान्छौँ, वडा समिति गठन गर्छौँ र खबरदारी गर्छौँ, विकास गर, भ्रष्टाचारलाई कारवाही गर, सुशासन देऊ, स्वास्थ्य र शिक्षा निशुल्क गर, देशमा अब विकासको विकल्प छैन, मित्र राष्ट्रहरूसँग सम्बन्ध राम्रो राख, मैले त सुरुदेखि नै भनेको छु भारतसँग राम्रो सम्बन्ध राखेर जानुपर्छ, भारतसँग राम्रो सम्बन्ध राख्न सकेनौ भने हाम्रो देशको विकास र समृद्धिको यात्रा पनि अगाडि बढ्दैन भन्ने मान्छे ऋषि धमला होइन। आज किन राष्ट्रसङ्घ पार्टीको सभापति रविराम खनाल हामीलाई भारतले बोलायो किन बोलायो भन्दाखेरि सरकारसँग राम्रो सम्बन्ध राख्न नसके पनि अथवा सरकार गम्भीर नहुँदाखेरि मलाई थाहा छ बालेन्साको नेतृत्व सरकारले कूटनीतिक रूपमा जसरी भारतसँग चीनसँग राम्रो सम्बन्ध राखेर जानुपर्छ आज त्यो आवश्यकता हो तर राष्ट्रिय जनता पार्टीको सभापति रविजी नयाँ दिल्ली जाँदै
19: हुनुहुन्छ
18: रविजीको भारत भ्रमण उपलब्धिमूलक र फलदायी हुन्छ किन भन्दाखेरि भारतीय जनता पार्टी र राष्ट्रिय जनता पार्टीसँग सहकार्य गरेर जान चाहेको यो एउटा सन्देश हो एउटा संकेत हो यो सकारात्मक कुरा हो त्यतिर पनि हामीले ध्यान दिनुपर्छ मित्र राष्ट्रको सम्बन्ध राम्रो बनाउनुपर्छ भारतको सम्बन्ध राम्रो
19: यहाँको महत्वपूर्ण समयको लागि म यहाँलाई धेरै धन्यवाद दिन चाहन्छु नमस्कार प्रधानमन्त्री स्वतन्त्र नागरिक समूहका अध्यक्ष एवं वरिष्ठ पत्रकार ऋषि धमलाले स्वतन्त्र नेपाली बसमा छोटो विश्राम लिन्छु विश्रामपछि पुनः उपस्थित हुनेछौ
20: सुरक्षित भविष्यको लागि जीवन बिमा
21: गौडामा रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा मोबाइल एक्सचेन्ज अफर सबै प्रकारका मोबाइलहरू मर्मत मोबाइल अनलकको व्यवस्था
22: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा सामसुङ रेडमी पोको एमआई भिभो रियलमी ओप्पो बेङ्को ब्रान्डका मोबाइल भ्याटविलको साथ फुल वारेन्टी साथै 0% ब्याज दरमा सबै कम्पनीका मोबाइल किस्ताबन्दीमा पाइन्छ प्रोप्राइटर सन्तोष श्रेष्ठ हाम्रो मोबाइल पसल शुक्लागण्डकी 4 दुलेगौडा कृति फोटो स्टुडियोको नजिकै साङ्ग्रिला बैङ्कको ठिक पारिपट्टि सम्पर्क 9856056996
23: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसीका झ्याल ढोका न बाङ्गेला भन्ने डर न त खिया र धमिरा नै लाग्ला भन्ने पीर घाम पानीले असर नगर्ने फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने वन जंगल पनि नमासिने वातावरण मैत्री साउन्ड प्रुफ फाइदा त के छ के
24: तर महँगो होला नि
23: छैन बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसीका झ्याल ढोका
25: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
26: बाराही अल्मुनियम अब युपिभीसीको साथमा
25: अल्मुनियमका झ्याल ढोका स्टिल रेलिङ फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला
26: सम्पर्क बाराही युपिभीसी अल्मुनियम एन्ड स्टिल उद्योग शुक्ला गण्डकी 2 गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 0635414411 मोबाइल 9560228938 र 9800282938
27: हेप्पी एनिभर्सरी डार्लिङ यो तिम्रो लागि उपहार
28: वाउ कस्तो राम्रो गहना कहाँ बनाएको
27: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि
28: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
27: पुराना गरगहनासँग नयाँ साथ फेर
28: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ
27: चण्डिकालिका सुन चाँदी पसल शुक्ला गण्डकी दुलेगौं रातन हो प्रोप्राइटर प्रेम घिमिरे मोबाइल 9856062099
29: सृजना बोर्डिङ स्कुल पोखराको कक्षा 11 भर्ना सम्बन्धी सूचना
30: सृजना बोर्डिङ स्कुल सृजना चोक पोखरामा कक्षा 11 लागि विज्ञान व्यवस्थापन तथा होटल म्यानेजमेन्ट विषय समूहमा नयाँ भर्नाका लागि आवेदन फारम वितरण भइरहेको छ
29: यहाँ अध्ययन गर्न सकिने ऐच्छिक विषयहरू
30: विज्ञानसँग सम्बन्धित सबै विषयहरू र अन्य विषयहरूमा होटल म्यानेजमेन्ट टुरिज्म विज्ञान र व्यवस्थापन दुवैतर्फ कम्प्युटर साइन्स लगायतका विषयहरू
29: सम्पर्क
30: सृजना बोर्डिङ स्कुल शान्ति मार्ग सृजना चोक पोखरा
29: फोन नम्बर 0161578053 र 5255
31: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको यता हेरिने उस्तै उता हेरिने उस्तै कहाँ जाउँ जाउँ अलमल न परे म त हैन के भयो तिमीलाई यताउता हेर्छौ के खोज्दैछौ सपिङका लागि भनेर दुलेगौडा झरेको कुन पसल पसौं पसौं खोजेको जस्तो कहीँ पाउँदिन आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने ल तिमी ढुक्क हौ न दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि त्यसो भए सँगै जाउन त दुवैजना भएर सपिङ गरी फर्काउला हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कुल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर सुक्लागण्डकी चार दुलेगौडा प्रोप्राइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 9841694378 9811969902।
1: कता हिँडेको हो आइफोन हातमा लिएर?
2: आइफोन हो कि माइफोन के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो। यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
1: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी फ्रिज वासिङ मेसिन कुलर एसी रोजी रोजी पाइन्छ।
2: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
1: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी फ्रिज वासिङ मेसिन माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ बैंक भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 9843328811।
2: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
3: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
2: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल कोठा पनि चम्किएको छ। ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
3: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
28: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
1: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार।
28: प्रोप्राइटर सुभाष गिरी। सम्पर्क 0635414194, मोबाइल 9856620630।
3: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
4: शुक्ला गण्डकी एफएम 97.6
19: मार्फत हुन त समस्या धेरै छन्, किनभने हिजोको जस्तो अवस्था आजको जस्तो अवस्था पनि विश्व एउटा मध्यपूर्व तनावमा छ। तैपनि जनताले सम्झिने खालको होइन, जनताले चाहिँ अनुभूति गर्ने खालको बजेट आउन सक्ने सम्भावना कतिको छ, नागरिकहरूलाई विश्वासमा लिन सक्ने सम्भावना कतिको छ, यहाँले के देख्नु भएको छ?
5: एकदमै एकदमै, राष्ट्रिय स्वतन्त्र पार्टी भनेको म हजुरलाई के स्मरण गर्न चाहन्छु भने सबै नेपालीहरूको उन्नतिप्रति कटिबद्ध रही सामाजिक न्याय सहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने लोकतान्त्रिक पार्टी हो भनेर हामीले एकदम पटक पटक भन्दै आएछौ होइन। लोक कल्याणकारी राज्यको सुनिश्चितताका लागि हामीले चाहिँ सार्वजनिक, निजी र सामुदायिक स्रोतको अधिकतम परिचालन गरेर उद्यम मैत्री लगानी अनुकूल प्रतिस्पर्धात्मक सामाजिक बजार अर्थतन्त्रको उन्नयनका लागि एकदम सक्षम नियामककारी निकाय बनाएर राष्ट्रिय आयकै अभिवृद्धि गर्ने र रोजगारी नै विस्तार गर्ने नै हाम्रो एकदम प्रमुख लक्ष्य रहेको छ। र आजको नेपालको सबैभन्दा समस्या हेर्नुहुन्छ भने हाम्रो बेरोजगारीको समस्या हो। म अलिकति हजुरलाई यहाँ कहाँनिर जोड्न चाहन्छु भने यो अर्थतन्त्रकै कुरा गर्दा चाहिँ हामी आज कहाँ छौँ भन्ने कुरा म अलिकति राख्न चाहन्छु। अर्थतन्त्रको हाम्रो आकार भनेको 66 खर्बको अहिलेको छ। उत्पादनमूलक अर्थ उद्योगहरूको त्यसमा कन्ट्रिब्युसन जम्मा 5.72% छ र आर्थिक वृद्धि दर जुन हामीले लक्ष्य लिएका थियौँ 6%, अब हामी 3.85% मात्र खुम्चिने जस्तो देखिन्छ। प्रति व्यक्ति आय चाहिँ $1,535 हाम्रो अहिले छ र बेरोजगारी कति छ भने 11.4% छ। त्यसमा पनि युवा बेरोजगारी 22.7% छ। भनेपछि हाम्रो अहिलेको सबैभन्दा ठूलो समस्या भनेको हाम्रो युवाहरू निराश छन्। युवाहरू बाध्यात्मक हिसाबले चाहिँ वैदेशिक रोजगारमा जानुपर्ने बाध्य छन् होइन। त्यसै कारण चाहिँ अब सबैभन्दा हाम्रो इम्पोर्टेन्ट कुरा भनेको हामीले सम्बोधन गर्नुपर्ने भनेको रोजगारी विस्तार हो। त्यस कारण रोजगारी विस्तार गर्नका लागि हामीले धेरै क्षेत्रहरू भन्दा पनि चार पाँचवटा क्षेत्रलाई चाहिँ हामीले प्रमुख त्यहाँ काम गर्नुपर्छ भनेर सोचेका छौँ। एउटा चाहिँ आइटी क्षेत्र हो। कस्तो भने अब यो तरङ्ग रहित उच्च प्रतिफल दिने अर्थतन्त्र विस्तार गर्ने भन्ने चाहिँ आइटी क्षेत्र सेवाको चाहिँ विस्तार गर्ने, आइटी सेवा निर्यात पनि गर्ने होइन। जस्तै आइआइडिएसको 2022 रिपोर्टले के देखाउँछ भने हामीले 2022 515 मिलियन युएस डलरको आइटी सेवा निर्यात गरेछौँ होइन। म्यास आइडी 2025 के देखाउँछ भने हामीले 1 बिलियन युएस डलरको हामीले आइटी सेवा निर्यात गरेछौँ। यसले के देखाउँछ भने आइटी क्षेत्र यस्तो क्षेत्र हो जसले चाहिँ हामीले सानो समयमा कम समयमा पनि धेरै उच्च प्रतिफल दिने र हाम्रो चाहिँ अर्थतन्त्रलाई नेक्स्ट लेभल अर्को लेभलमा पुर्याउन सक्ने एउटा क्षेत्रको रूपमा यसमा चाहिँ धेरै युवाहरूलाई चाहिँ जोड्न सक्ने रोजगारीमा जोड्न सक्ने क्षेत्र भएको हुनाले आइटी क्षेत्र हाम्रो चाहिँ विस्तार एउटा प्रमुख चाहिँ एउटा क्षेत्र रहेको छ। त्यस्तै हामीले पूर्वाधार क्षेत्रमा पनि हामीले भयङ्कर धेरै नै ठूलो लगानी गर्ने भनेका छौँ होइन। क्षेत्रलाई विकास गर्ने भनेका छौँ। नेपालको समस्या के रहेछ अर्को भने हाम्रो लजिस्टिक कस्ट चाहिँ अरू मरिन कन्ट्री भन्दा 28-30% छ। त्यसले गर्दा हाम्रा वस्तुहरू जुन विराटनगर भन्सार विराट जोगमनी भन्सारबाट विराटनगर आउँछ त्यसपछि अरू सहरहरूमा पुग्दा चाहिँ 2-3 times बढ्दो रहेछ त्यसको मूल्य। भनेपछि हाम्रो भान्सा महँगो भइरहेछ। हाम्रो लजिस्टिक कस्ट एकदम त कस्ट अफ लिभिङ हाम्रो हाई भइरहेछ। यसलाई नै मध्यनजर गरेर र सँगसँगै हाम्रा जुन स्वदेशी उत्पादन छन् तिनीहरू पनि प्रतिस्पर्धी छैनन् किनभने तिनको लागत खर्च बढिरहेछ। एउटा चाहिँ लजिस्टिक कस्टले गर्दा पनि हो। त्यस कारण व्यापक रूपमा हाम्रो इन्फ्रास्ट्रक्चर बिल्ड गर्ने 30,000 किलोमिटरको रोडहरू निर्माण गर्ने त्यसमा पनि 30,000 मेगावाटको चाहिँ जल विद्युत आयोजनाहरू निर्माण गर्ने भएपछि धेरै युवाहरूलाई चाहिँ निर्माण क्षेत्रमा हाइड्रो पावरको क्षेत्रमा पनि हामीले चाहिँ इन्भल्भ गराउने भन्ने छ। त्यस्तै पर्यटन क्षेत्रमा पनि त्यस्तै हामीले ठूलो लक्ष्यका साथ काम गर्ने भनेका छौँ। खनिज अर्को खनिज क्षेत्र छ। हामीले खनिजमा हामीले काम गर्नै सकेका छैनौँ। खनिज पनि हाम्रो चाहिँ भोलिका दिनमा धेरै ठूलो सम्भावना बोकिएको एउटा क्षेत्र। त्यहाँ पनि युवाहरूलाई रोजगारी सिर्जना गर्ने भन्ने एउटा चाहिँ हाम्रो चाहिँ लक्ष्यका साथ हामी अगाडि बढाएको छौँ।
19: अब यस्तो छ जस्तो अब अहिलेको अवस्थामा देशले अर्थात नागरिकले राष्ट्रिय स्वतन्त्र पार्टीमाथि धेरै भरोसा कायम राखेका छन् किनभने पटक पटकका व्यवस्था परिवर्तन भए तर जनताको अवस्था परिवर्तन हुन सकेन, रोजगारीको अवसर सिर्जना हुन सकेन। यहाँले राखेका कतिपय दृष्टान्तहरू अब हिजो हामी एक ढंगले चाहिँ अगाडि बढ़ाएको थियो देश, हामीसँग स्रोत साधनहरूदेखि लिएर हामीसँग प्रविधिहरूदेखि लिएर त्यो किसिमको अभाव थियो। आज हामी जुन प्रविधिको युगमा आएका छौं जति कुराहरू यहाँले उल्लेख गर्नुभएको छ यो ढंगले यो तरिकाले राष्ट्र अगाडि बढ़नका निम्ति होइन जसरी राष्ट्रिय स्वतन्त्र पार्टी अहिले डाक्टर सोनी मुवाले जुन अर्थमन्त्रीमा हुनुहुन्छ उहाँले सबै नागरिकका भावना समेट्न सक्ने र राष्ट्रिय स्वतन्त्र पार्टी अबको 5 वर्षसम्म देश बनाउन चाहन्छ है, देशलाई कायापलट गर्न चाहन्छ है, नागरिकका आवाजहरूलाई नागरिकका हिजोका ती चाहनाहरूलाई पूरा गर्न सक्छ है भन्ने खालका आधारहरू चाहिँ के हुन् तपाईँहरूको?
5: होइन मैले भनिहालेँ नि हजुरलाई अहिले भनेको सबैभन्दा प्रमुख कुरा भनेको 2-3 times।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-14-175
2: शुक्ला गण्डकी एफएम 97.6 शुक्ला गण्डकी टाइम चेक
1: यति बेला बिहानको ठिक 7 बज्यो। घटना दुर्घटना
3: कला संस्कृति
1: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
3: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार।
4: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 9850-60-60554।

नमस्कार, बिहान 7 बजेको शुक्ला गण्डकी समाचार मायाहरूलाई स्वागत छ। समाचार कक्षबाट म रिमा, तपाईँ हामीलाई 97.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.shuklagandaki.fm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ।

प्रतिनिधि सभा नेवावली मसौदा समितिले संविधान संशोधनका लागि अपनाइने कार्यविधिमा संविधानसँग बाँझिने व्यवस्था प्रस्ताव गरेको छ। प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनका सदस्य संख्या एकमुष्टमा जोडेर त्यसको दुई तिहाई प्रतिनिधि सभाबाट मात्रै पुर्याउन सके भने संविधान संशोधन हुन सक्ने प्रस्ताव अघि सारिएको हो, जुन प्रस्ताव संविधानको व्यवस्थासँग बाँझिन्छ। यसअघि दुईपल्ट भएका संविधान संशोधन दुवै सदनबाट छुट्टा छुट्टै दुई तिहाई बहुमतले पारित गरेर मात्र सम्भव भएका थिए। राष्ट्रिय सभामा सत्तारूढ राजसभाका प्रतिनिधित्व शून्य छ। प्रतिनिधि सभामा दुई तिहाई नजिक छ। यो पृष्ठभूमिमा संविधान संशोधनका लागि सरकारको नेतृत्व गरेको राजसभाले प्रतिनिधि सभामा पहल गरेर दुई तिहाई पुर्याउन सके पनि राष्ट्रिय सभामा उसले मात्र चाहेर दुई तिहाई सम्भव छैन। राष्ट्रिय सभाबाट पारित नहुँदा सरकार वा राजसभाले चाहेर पनि संविधान संशोधन हुन सक्दैन। त्यसैले राजसभाले चाहँदा चाहँदै संविधान संशोधन गर्न सक्ने गरी संघीय संसदका कुनै एक सदनमा दुई तिहाई नपुगेको संख्या अर्को सदनबाट पूर्ति गर्न मिल्ने व्यवस्था नियमावलीमा प्रस्ताव गरिएको छ। संविधानमा भने संघीय संसदका दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभामा छुट्टा छुट्टै तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको कम्तीमा दुई तिहाई बहुमतबाट पारित भएमा मात्र संविधान संशोधन हुन सक्ने व्यवस्था छ। तर प्रतिनिधि सभा र राष्ट्रिय सभाको संख्या जोडेर उनले दुई तिहाईबाट पारित भए पनि संविधान संशोधन विधेयक पारित भएको मानेर सभामुखले प्रमाणीकरणका लागि राष्ट्रपति कहाँ पठाउने प्रावधान प्रतिनिधि सभा नियमावली मसौदाको नियम 140 11 प्रस्ताव गरिएको हो। प्रतिनिधि सभाद्वारा पारित भई राष्ट्रिय सभामा पठाएको संविधान संशोधन सम्बन्धी विधेयक सन्देश बाहेक प्राप्त भएपछि प्रस्तावको पक्षमा प्राप्त भएको जम्मा मत दुवै सदनमा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको कम्तीमा दुई तिहाई पुगेको भए संविधान संशोधनको विधेयक सभामुखले पारित गरी प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाउनेछ नियमावलीको मसौदामा उल्लेख छ। संविधान संशोधनको बहस पत्र निर्माण गर्न गठित कार्यदलले सफलका लागि 8 बुदामा 54 प्रस्ताव तयार पारेको छ। देशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने सबै तहका अदालतका न्यायाधीशहरूको पुनः नियुक्ति गर्नेदेखि प्रत्यक्ष निर्वाचन कार्यकारी राष्ट्रपति व्यवस्था गर्नेसम्मका सवाल प्रस्तावमा राखिएका छन्। कार्यदलले तयार पारेको प्रस्तावमा शासकीय स्वरूपमा शीर्ष अन्तर्गत सात निर्वाचन प्रणालीका 8 संघीयता सम्बन्धी 2 प्रदेश सम्बन्धी 8 स्थानीय तहका 3 न्यायपालिकाका 11 संवैधानिक निकाय सम्बन्धी 6 र अन्य विविध विषय अन्तर्गत 9 प्रस्ताव अघि सारेको छ। संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदल 2082 संयोजक असीम शाहले संविधान संशोधन बहस पत्र निर्माणका लागि छलफल गर्ने आधारका रूपमा विषय तय गरिएको बताउनुभयो। नेकपा एमाले चुनावी समीक्षा र पार्टी पुनर्गठनका लागि कार्यदल गठन गरेको छ। हिजो बसेको सचिवालय बैठकले उपाध्यक्ष रामबहादुर थापा बादलको नेतृत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको हो। कार्यदलहरू प्रतिवेदन पेश गर्न 1 महिनाको समय दिएको छ। यस्तै एमाले संविधान संशोधन सम्बन्धी आन्तरिक कार्यदल पनि गठन गरेको छ। सचिवालय बैठकले विष्णुप्रसाद पौडेलको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको हो। कार्यदलमा रघुजी पन्त, छविलाल विश्वकर्मा, पद्मा अर्याल, जुली कुमारी महतो, अग्नि खरेल, महेश वर्तौला, कृष्ण भक्त पोखरेल, टीका राम भट्टराई, पासाङ शेर्पा, रमेश बडाल र अमर थापा छन्। बैठकले पदाधिकारीहरूको वरियता क्रम पनि टुंगो लगाएको छ। जस अनुसार अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष रामबहादुर थापा, विष्णु प्रसाद पौडेल, पृथ्वी सुब्बा गुरूङ, गोकर्ण विष्ट, रघुजी पन्त छन्। यस्तै महासचिव शंकर पोखरेल, उपमहासचिवहरूमा लेखराज भट्ट, योगेश भट्टराई, रघुवीर भासेठ, सचिवहरू छविलाल विश्वकर्मा, पद्म अर्याल, खगराज अधिकारी, भानुभक्त ढकाल, यमलाल कणेल, शेरधन राई र राजन भट्टराई, हिगमत कार्की र महेश बस्नेत छन्। गृह मन्त्रालयले हुम्ला र बाजुरा जिल्लाका नागरिकलाई समयमा अपनाउन अनुरोध गरेको छ। मन्त्रालयले विज्ञप्ति निकालेर हुम्ला र बाजुराको सीमा क्षेत्रमा भएको घटनाको सत्य तथ्य छानबिनका लागि मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षकको संयोजकत्वमा टोली गठन गरेको उल्लेख गर्दै समयमा अपनाउन अनुरोध गरेको हो। आम नागरिकको जीवधनको रक्षा र सीमा क्षेत्रमा शान्ति कायम राख्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको मन्त्रालयको भनाइ छ। मन्त्रालयले गृह मन्त्रालयको सचिवको संयोजकत्वमा रक्षा सचिव सहित सबै सुरक्षा निकायको प्रमुख एवं
जनप्रतिनिधिहरूको उपस्थितिमा बसेको आकस्मिक बैठकले छानबिन टोली गठन गरेको जनाएको छ। टोलीलाई तुरन्त कार्यस्थलमा खटिन र प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ। घटनाको जानकारी प्राप्त हुनसाथ गृह मन्त्रालय पूर्ण रूपमा सक्रिय भई तत्काल हुम्ला र बाजुरा दुवै जिल्लाबाट नेपाल प्रहरी सशस्त्र प्रहरी बल नेपालको विशेष टोली घटनास्थलमा परिचालन गरिसकेको पनि मन्त्रालयले जनाएको छ। मन्त्रालयले स्ट्रेस नियन्त्रण र दीर्घकालीन शान्तिका लागि नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका तर्फबाट थप आवश्यक संख्यामा सुरक्षाकर्मी परिचालन गर्न दुवै सुरक्षा निकायलाई निर्देशन दिएको छ। विवादको स्थायी समाधान र समन्वयका लागि मन्त्रालयले जनप्रतिनिधि एवं सरकारवाला निकायहरूसँग समेत पटक पटक समन्वय बैठक आयोजन गरी सघन पहल कदमी अगाडि बढ़ाएको मन्त्रालयले विज्ञप्तिमा भनेको छ। केही दिनअघि बाजुराको हिमाली गाउँपालिका तीनको लामपाटामा सीमा विवादको विषयलाई लिएर कुटपिटको घटना भएको थियो। हिजो वर्षा कम भएपछि देशभर गर्मी बढ़ेको छ। अरू ठाउँको तुलनामा पश्चिम तराईमा गर्मी धेरै छ। त्यही एकहा केही दिनदेखि तातो हावा र तातो लहर चलेको छ। आज र भोलि पनि लुम्बिनी र सुदूरपश्चिमका तराई भेगमा तातो हावा र तातो लहर चल्ने मौसम पूर्वन महाशाखाले जनाएको छ। महाशाखाको अनुसार आज कोशी बागमती र गण्डकी प्रदेशका केही ठाउँहरूमा मधेस प्रदेश लगायतका लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभागका थोरै ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना र हिमपातको सम्भावना रहेको छ। केही दिनदेखि बढ़िरहेको गर्मीले जनजीवन कष्टकर बनाएको छ। दिउँसोको तापक्रम 40 डिग्री सेल्सियस भन्दा माथि पुगेपछि पश्चिम तराईका नेपालका सनगढ़ी दिपा ए लगायतका क्षेत्रका बासिन्दा बढ़ी प्रभावित भएका छन्। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका सबैजसो जिल्लामा अधिकतम तापक्रम 40 डिग्री सेल्सियस र वा त्यसको नजिक छ। तापक्रम बढ़ेसँगै तातो हावा चलिरहेको छ। तापक्रम बढ़ेपछि अस्पतालमा बिरामीको चाप बढ़ेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गर्मी बढ़ेको बेला पर्याप्त पानी पिउन र दिउँसो बाहिरको काम सकेसम्म कम गर्न आग्रह गरेको छ। यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुटुको धड्कन बढ़ेमा श्वास प्रश्वासमा समस्या रक्तचाप कम रक्तचाप पसिना नआउने गम्भीर टाउको दुख्ने वाकवाकी र उच्च ज्वरो देखिएमा तुरन्त स्वास्थ्य संस्थासम्म जान आग्रह गरेको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुन्दराज पाण्डेले प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 बजेट मार्फत उद्योगी र व्यवसायहरूलाई मर्का पर्ने खालका विद्यमान नीति र कर प्रणालीमा सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। गण्डकी प्रदेश आर्थिक मामिला मन्त्रालयद्वारा हिजो यहाँ आयोजित समृद्ध प्रदेशका लागि प्रदेश सरकार र निजी क्षेत्र अन्तर सम्वाद कार्यक्रममा उहाँले कुन नीतिले काम गर्न अप्ठ्यारो भयो भन्ने विषयमा सुझाव दिन आग्रह गर्नुभयो। गण्डकी प्रदेशमा सञ्चालन गर्न आएका उद्योग

सहकारीमा लगानीका क्षेत्रहरूको पहिचान गरिने उहाँको भनाइ थियो। आर्थिक मामिला मन्त्री जित बहादुर शेरचनले गण्डकी प्रदेशको समृद्धिमा पर्यटन र कृषि उद्योग नै मुख्य आधार भएकाले प्रदेश सरकारले ती उद्योगहरूलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो। आगामी आर्थिक वर्षको बजेट लगतै गण्डकी प्रदेशमा लगानी सम्मेलन गर्ने तयारीमा रहेको जानकारी मन्त्री शेरचनले जानकारी दिनुभयो। पूर्व उद्योग तथा जलस्रोत मन्त्री हरि पाण्डेले प्रदेश सरकारले निर्वाध रूपमा उद्योग सञ्चालन गर्ने वातावरण सृजना गरेको खण्डमा गण्डकी प्रदेशमा उद्योग सञ्चालन बढ्ने धारणा राख्नुभयो। गण्डकी प्रदेश मुख्यमन्त्री राज पाण्डेले विश्व राजनीतिमा देखिएको विद्यमान परिस्थितिमा नेपालले सन्तुलित कूटनीतिक अपनाउँदै अघि बढ़नुपर्ने बताउनु भएको छ। गणेशमान फाउण्डेशन गण्डकी प्रदेश समितिद्वारा हिजो पोखरामा आयोजित समसामयिक भू राजनैतिक विषयक अन्तर्क्रियामा उहाँले शक्ति राष्ट्रबीच भइरहेको द्वन्द्वका कारण विश्वको सामाजिक आर्थिक क्षेत्र र प्रत्यक्ष प्रभावित रहेको बताउनुभयो। विश्व परिवेश तीव्र रूपमा परिवर्तन भइरहेका बेला नेपालले सन्तुलित कूटनीतिक अपनाउँदै आर्थिक सामाजिक र राजनीतिक स्थायित्व कायम गर्नुपर्ने जोड़ दिँदै मुख्यमन्त्री पाण्डेले भन्नुभयो, राष्ट्रिय हितको संरक्षणका लागि सम्पूर्ण नेपाली एकता हुनु अपरिहार्य छ। फाउण्डेशनका अध्यक्ष दुर्गा प्रसाद तिमर सिन्हाले नेपालको स्वतन्त्रताको आन्दोलनमा गणेशमान सिंहले गरेको योगदान अतुलनीय रहेको बताउनुभयो। व्यक्तिगत स्वार्थको पछि नलागि सिंहले गरेको त्याग र समर्पण भावी पुस्ताका लागि पनि प्रेरणा प्रेरक भएको उहाँको भनाइ छ। तनहुँ क्षेत्रमा दुईका प्रतिनिधि सभा सदस्य इन्जिनियर श्रीराम नेपानीले सांसदको रूपमा आफूलाई प्राप्त पारिश्रमिक सामाजिक कार्यमा लगाउन शुरू गर्नुभएको छ। आफूलाई प्राप्त भएको पहिला महिनाको पारिश्रमिकबाट सांसद नेपानीले हिजो आइतबार तनहुँको भीमा नगरपालिका चार सियालेका अपंगता भएका नागरिक कर्ण बहादुर कुमारलाई घरमै पुगेर व्हील चेयर प्रदान गर्नुभएको। आफू राजनीतिमा व्यक्तिगत रूप सुविधा वा लाभका लागि नभई राष्ट्र सेवा र जनताको हितका लागि आएको बताउँदै सांसद नेपानीले राज्य कोषकाबाट प्राप्त हुने पूर्ण आर्थिक सुविधा समाजकै हितमा खर्चिने नीति अनुरूप पहिलो सहयोगहरू हस्तान्तरण गरिएको स्पष्ट पार्नुभयो। आफ्नो र परिवारको खर्च निजी आमदानीबाट व्यवस्थापन गर्ने बताउँदै उहाँले जनताले तिरेको करबाट प्राप्त हुने पारिश्रमिक आफूले व्यक्तिगत रूपमा उपयोग नगर्ने प्रतिबद्धता दोहोर्याउनुभयो। संसद नेपालका अनुसार सांसद पद बापत राज्यबाट प्राप्त हुने रकम आगामी दिनमा पनि शिक्षा स्वास्थ्य तथा सामाजिक सेवा सम्बन्धी कार्यमा निरन्तर परिचालन गर्नेछ। विशेष गरी विद्यालयको सहयोग आर्थिक रूपमा विपन्न वर्ग वृद्ध वृद्ध बालबालिका अपंगत भएका व्यक्ति उपचारका लागि आर्थिक अभाव चलिरहेका बिरामी तथा आमा समूहहरूको उत्थानका लागि शोक रकम खर्च गरिने उहाँले जानकारी दिनुभयो। निर्वाचन अभियानका क्रममा घर दैलोमा जाँदा धेरै नागरिक सामान्य समस्या समाधान गर्न समेत आर्थिक अभावका कारण कठिनाईमा परेको देखेपछि आफूले यस्तो अभियान थालेको नेपालले बताउनुभयो। राष्ट्रिय स्वतन्त्र केन्द्रीय ऊर्जा विभाग प्रमुख समेत रहनुभएका नेपालीले निर्वाचनका क्रममा व्यक्त गरेका प्रतिबद्धता कार्यान्वयन गर्ने क्रममा प्रत्येक तीन महिनामा निर्वाचन क्षेत्रका 43 वडामा पुगेर प्रत्यक्ष रूपमा जनगुनासो सुन्ने लिखित कार्ययोजना समेत अघि बढ़ाउनु भएको छ। तनहुँको शुक्ला गण्डकी नगरपालिका पाँचवे क्षेत्रमा सञ्चालित साप्ताहिक हाट बजारमा किसानको उपस्थिति बढ़दै गएको छ। नगरपालिकाले निर्माण गरेको कृषि उपज विक्रेता संकलन केन्द्रमा आइतबारे हाट बजार सञ्चालनमा ल्याइएको हो। गएको हप्ताभन्दा दोब्बर बढ़ी किसानले आफ्नो उत्पादित सरकारी तथा फलफूलहरू ल्याएको शुक्ला गण्डकी नगरपालिका कृषि विकास शाखा प्रमुख दीप कुमार उपाध्यायले जानकारी दिनुभयो। उहाँका अनुसार बिक्रीका लागि आएका किसान दर्ता गरेर राख्ने गरिएको छ। छिर्ने बित्तिकै तरकारीको मूल्य सूची राखिएको छ। सोही अनुसार किसानले बिक्री गर्नुपर्नेछ। आइतबार करिब 70 किसान आफ्नो उत्पादित वस्तु लिएर आएका थिए। हाट बजारमा स्थानीय रैथाने तथा व्यावसायिक उपजहरू बिक्रीका लागि ल्याउने गरिएको छ। धेरै किसान उपभोक्ता बिहान एकैपटक खरिद बिक्री हुँदा यस क्षेत्रमा भीड़ भएको थियो। कतिपय किसानहरूको तरकारी पूरै बिक्री नभएको पाइएको छ। शुक्ला गण्डकी 11 किसान नारायण सिगदेलले आइतबार पहिलो पटक काँक्रो र खुर्सानी ल्याएकोमा सबै बिक्री भएको जानकारी दिनुभयो। टाढा भए पनि हाट बजार बारे सुनिएको थियो, कस्तो हुन्छ भनेर ल्याएको थिए। सबै बिक्री उहाँले भन्नुभयो। उहाँले बजारलाई जोड्ने यस्ता हाट बजारले किसानको उच्च मूल्य पाउने उल्लेख गर्नुभयो। आइतबारै इछिमेकी पालिका पोखरा 33 उत्पादित खर्जा बिक्रीका लागि ल्याइएको थियो। उहाँको स्टलमा उपभोक्ताको खरिदका लागि लाइनै थियो। किसानले उत्पादन गरेका कृषि उपज सामग्री सहित घरेलु तथा हस्तकला मार्फत उत्पादन गरेका सामग्री हाट बजारमा बिक्री हुँदा उपभोक्ताले ताजा र गुणस्तरीय सामग्री सहुलियत शुल्कमा पाएको शुक्ला गण्डकी नगरपालिकाका कार्यवाहक नगर प्रमुख खुम बहादुर विकर राजुले जानकारी दिनुभयो। उहाँले हाट बजार देखिएका समस्यालाई सुधार र व्यवस्थित गरिँदै लैजानुपर्नेमा जोड़ दिनुभयो। किसान उपभोक्ताको संख्या बढ़ेसँगै शौचालयको आवश्यकता भएको बताउँदा टेण्डर मार्फत निर्माण प्रक्रियामा गएको जानकारी दिनुभयो। साथै सुरक्षालाई ख्याल गर्दै सीसी क्यामेरा

0: जडानलाई समेत नगरले अगाडि बढ़ाउने बताउनुभयो। आइतबार छिमेकी पालिका भीमा नगरपालिकाबाट नगर प्रमुख ददिराज सुवेदीले हाट बजारको अवलोकन गर्नुभयो। उहाँले किसान उपभोक्तालाई भेट गराउने बलियो माध्यमको खोजीमा आफूहरू पनि लागिरहेको जानकारी दिनुभयो। हाट बजारका चुनौती समस्या र व्यवस्थापनको पाटोमा जानकारीका लागि आएको बताउँदै पालिकामा गएर थप छलफल गर्ने प्रतिबद्धता जनाउनुभयो। मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रम मार्फत कृषि क्षेत्रलाई व्यवस्थित व्यावसायिक र आत्मनिर्भर बनाउने दीर्घकालीन उद्देश्यका साथ कृषि उत्पादन प्रोत्साहन तथा बजारीकरणको योजना साथ खैरेनी टार महिला विकास वा उद्देश्य सहकारी संस्था संघको साझेदारीमा केन्द्र सञ्चालन गरिएको हो। खैरेनी टार महिला बहु खैरेनटार महिला विकास बहुद्देश्य सहकारी संस्थाका अध्यक्ष सूर्यदेवी सिग्देलले किसानले सहकारीलाई सिधै बिक्री गरेर नगद लिएर जान सक्ने बताउनुभयो। किसानलाई बिक्री गर्न समय भएन, अप्ठ्यारो भयो भने हामीलाई शुरूमै बिक्री गर्नुपर्नेछ। उहाँले थप्नुभयो, तर आफै बिक्री गरेर बाँकी रहेको तरकारी जन्य वस्तु भने लिइने गरेको छैन। तरकारी सहकारी मार्फत बिक्री गर्नको लागि फोन गरेर आउनुपर्नेछ। हामीले एकैपटक किसानले धेरै ल्यायो भने बिक्री गर्न गाह्रो हुन्छ। आवश्यकताको आधारमा किसानबाट खरिद गर्ने गरेका छौ। आइतबार बाहेक अन्य बार पनि सोही कृषि उपज केन्द्रमा संकलन केन्द्रमा तरकारी बिक्री गर्दै आएको छ। व्यास नगरपालिकाले दमौली बजारको सफा सड़कमा पार्किङ निषेध गरेपछि व्यवसायी आन्दोलित भएका छन्। सफा सड़कका व्यवसायीहरूले आइतबार बिहानैबाट आफ्नो पसल बन्द गरी सफा सड़कमा यातायात प्रवेशमा अवरोध समेत गराएको थियो। सफा सड़कमा पार्किङ निषेध गरिँदा त्यस क्षेत्रको व्यवसायमा असर पर्ने भन्दै व्यवसायीहरूले निर्णय फिर्ता लिन माग गरेको थियो। व्यास नगरपालिकाका नगर प्रमुख वैकुण्ठ नेपानीको समयजगतमा व्यास नगर क्षेत्रको ट्राफिक व्यवस्थापन एवं बजार सुधार सम्बन्धमा गत जेठ 5 गते व्यास नगरपालिकाका सभा कक्षमा भएको बैठकमा दमौलीको ट्राफिक व्यवस्थापन सम्बन्धी विभिन्न निर्णयहरू भएको थियो। उक्त बैठकले व्यास नगरपालिका नम्बर 2, 3 र 4 को सिमानाबाट काठमाडौँ पोखरा पृथ्वी राजमार्ग पुननिर्माण भई सर्भिस लेन समेतको निर्माण व्यवस्थापन मिलाउने, सफा सड़क समेतको पार्किङ व्यवस्थापन गर्ने समेतका लागि जेठ 10 गतेदेखि लागू हुने गरी 15 दिनसम्म परीक्षणका लागि सफा सड़कमा दुईतर्फी बाटो चालू हुने हुँदा सबै सवारी साधनको पार्किङ निषेध गर्ने तथा विकल्पमा शाखा सड़कहरू चोकहरू नगरपालिकाको पार्किङ ग्राउण्ड र अनशन चौतारी क्षेत्रमा निशुल्क पार्किङ व्यवस्थापन गर्ने निर्णय गरेको थियो। अन्तर्राष्ट्रिय समाचार, भारतको तेलंगाना राज्यमा बढ़ो तापक्रमका कारण हिट स्ट्रोक लूपबाट कम्तीमा 16 जनाको ज्यान गएको छ। टाइम्स अफ इण्डियाका अनुसार जय शंकर भोपाल ली जिल्लामा सबैभन्दा धेरै 4 जनाको ज्यान गएको छ। वारंगल अर्बन कश्मी करीमनगर र निजामाबादमा 3-3 जनाको ज्यान गएको छ भने जोगु लाम्बा गडवाल रंगारेड्डी र सूर्यपेटमा 1-1 जनाको ज्यान गएको खबरमा उल्लेख छ। त्यहाँको मौसम विभाग अनुसार तेलंगानामा अधिकतम 46 डिग्री सेल्सियस भन्दा माथि पुगेको छ। राजधानी दिल्लीमा पनि गर्मी अत्याधिक बढ़ेको छ। त्यहाँ अत्याधिक गर्मीले आकाशबाट चराहरू बेहोश भएर जमीनमा खसेको भारतीय संचार माध्यमहरूले जनाएका छन्। हिजो हल्का वर्षाले केही राहत दिएको छ। अधिकारीहरूले विभिन्न कार्यस्थल र सार्वजनिक क्षेत्रमा खानेपानी र दूधको व्यवस्थापन गर्न आग्रह गरेका छन्। राजस्थानमा पनि तापक्रम 44 डिग्री सेल्सियस भन्दा माथि पुगेको छ। कतिपय ठाउँहरूमा विद्यालय बन्द गरिएका छन्। मौसम विभागले विशेष गरी दिल्ली, पंजाब, हरियाणा, चण्डीगढ़मा तापक्रम अझै बढ़ने जनाएको छ। गर्मीका कारण जनजीवन प्रभावित भएको छ। विशेषज्ञहरूले भारतको धेरै भागमा अत्याधिक गर्मी र तातो हावाको लहर अझ केही समय चल्न सक्ने चेतावनी दिएका छन्। खेल समाचारमा देशका हराउँदै नेपालका अब महिला भलिबल च्याम्पियनशीपको सेमी फाइनलमा प्रवेश गरेको छ। समूह ए को आफ्नो अन्तिम खेलमा हिजो नेपालले मालदिवसलाई 3-0 को सोझो सेटमा हरायो। त्रिपुरेश्वरको 10 रंगशाला कवरहरूमा भएको खेलमा नेपालले पहिलो सेट 25-12, दोस्रो सेट 25-9 र तेस्रो सेट 25-20 जित्यो। यसअघि नेपाल पहिलो खेलमा भारतसँग 3-2 को सेटमा पराजित भए पनि दोस्रो खेलमा किर्गिस्तानलाई सोझो सेटमा हराएको थियो। आज भारत र किर्गिस्तान बीचको खेलपछि यस समूहबाट सेमी फाइनल पुग्ने अर्को टोलीको टुङ्गो लाग्नेछ। यस्तै समूह बीबाट काजस्तान र इरान लगातार दोस्रो जित सहित सेमी फाइनलमा प्रवेश गरिसकेका छन्। खबर सामना 3 बजेसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। बिहान 10 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौ। 3 बजेसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुने सँगै मरिमा पनि विदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुनेछ विभिन्न राष्ट्रिय गीत संगीतहरू शुक्ला गण्डकी एफएम 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandaki.fm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईँको टोल छिमेक समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0564143778, इमेल newsshuklagandaki@gmail.com।
2: शुक्ला गण्डकी FM 97.6।
3: दाजु, बिहेको दिन त आइसक्यो त, फ्रुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
4: भाइ पनि बरेली टेलर सुन्दा हुँदै सिको चिन्ता के भने?
3: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
4: हाँसो होइन के भाइ, साँच्चै भनेको। त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्ते हुने रहेछ, अरू टेलर सस्तो हो र भने।
3: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
5: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कुल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
6: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोप्राइटर प्रेम परियार, मोबाइल 98460089। दमौली शाखाको लागि सम्पर्क 98067-13425।
7: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ अनि सोफालाई चाहिँ यहाँ राखौँ।
8: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
7: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ। ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
9: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
10: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
11: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार,
10: प्रोप्राइटर सुभाष गिरी। सम्पर्क 0564141094, मोबाइल 98560-20630।
9: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
12: ए कान्छा बा, कता हिँड्नु भयो छोरालाई लिएर?
13: कता हुनु नि नानी, छोराले एसी सक्यो, यसो कलेज खोज्नु पर्यो भनेर बजारतिर बुझ्न जान लागेको।
12: ल कान्छा बा पनि, अबको जमानामा प्राविधिक विषय नपढाएर कहाँ अरू कलेज भन्नु भएको? छोरालाई प्राविधिक विषय पढाएर उसको भविष्य उज्जवल बनाइदिनुहोस् न। कलेज पढायो, डिग्री सक्यो, जागिर पाउने होइन, बरु प्राविधिक विषय पढाए त पास हुने बित्तिकै जागिर पाइन्छ नि बुवा।
13: ए हो र नानी, त्यस्तो पढाइ हुने ठाउँ कहाँ रहेछ?
12: दुलेगौडा बजारमै छ नि, तनहु सेवा हस्पिटलद्वारा सञ्चालित पश्चिमाञ्चल प्राविधिक शिक्षालयमा एचए र ल्याब विषयको पढाइ सुरु भएको छ। छोरालाई त्यही लगेर भर्ना गर्नुहोस्। ल, फोन नम्बर टिप्नुहोस् त कान्छा बा।
14: फोन 0564140056, मोबाइल 98560-63412 र 98660-80615।
13: त्यसैले तपाईँका छोरा छोरीलाई आजै प्राविधिक विषय पढाउन भर्ना गर्नुहोस्।
15: एचए डाक्टरको अर्को नाम 3 वर्षे कोर्स, सिटिबिटीद्वारा मान्यता प्राप्त, एसएमा कम्तीमा 2 GPA ल्याएको हुनुपर्ने, नेपाल सरकारले प्रत्येक वडाको स्वास्थ्य केन्द्रमा अनिवार्य एचए राख्ने व्यवस्था गरेकाले सजिलै सरकारी जागिर खान पाइने, पढाइपछि राम्रो तलबको व्यवस्था, ल्याब तर्फ प्रत्येक हस्पिटल तथा स्वास्थ्य संस्थामा जागिर पाइने, आफ्नै रिप्लेस ल्याब खोलेर बस्न सकिने, सरकारले प्रत्येक वडामा अनिवार्य ल्याब राख्ने निर्णय गरेकोले सरकारी जागिरमा प्रवेश गर्न सकिने। त्यसैले तपाईँका छोरा छोरीलाई आजै प्राविधिक विषय पढाउन भर्ना गर्नुहोस्।
16: सुन्नुहोस् है, फर्म भर्ने अन्तिम मिति 2083 जेठ 13 गते सम्म। ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउना ल्याउनु पर्नेछ, भोलि पोखरा जाउँ है।
17: ल, यतिका लागि पनि किन पोखरा जानु, बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि।
16: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
18: रस्तु बेबील्यान्ड, शुक्ला गण्डकी 4, दुलेगौडा।
16: मोबाइल 9850505770।
19: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
20: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
19: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
20: अध्यापन हुने विषयहरू
19: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
20: विशेषताहरू,
19: विषय विज्ञद्वारा अध्यापन गराइने,
20: अत्याधुनिक प्रयोगशाला,
19: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि, पोखरा 4, गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444, 543-333।
21: ए बाबु, कमजोरीले हो कि बुढेसकालले, हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
22: किन आमा, के भएर?
21: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
22: ल आमा, किन चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त सुस्तक ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
21: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
22: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्भ।
21: मोबाइल 9856043952 र 9806

0: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटे छन् कि क्या हो।
1: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
2: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
3: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
4: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
3: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
4: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा।
3: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
4: फोन गर्नुहोस् 0658 590 511।
5: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
6: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो, पुछार अड्क्यो, किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
5: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
7: हामी कहाँ प्लाई, सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
8: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
7: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
9: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
8: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856 62 827 र 9864 35 031।
10: आज पनि खाना काँच्छै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउँदैन भने।
11: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, कतिले सामान किनेर ल्याउने भए पो।
10: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने।
11: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाऊ न।
12: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो।
13: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झनै पर्ने ठाउँ
8: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बनकेवा चोक।
3: पञ्चमुनिदेव माध्यमिक विद्यालयको कक्षा 11 नयाँ भर्ना सम्बन्धी सूचना। तनहु जिल्लाकै शैक्षिक स्थान एवं नेपाल सरकारबाट नमूना विद्यालयको रूपमा घोषित यस पञ्चमुनिदेव माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 अंग्रेजी र नेपाली माध्यममा बिहानी र दिवा सत्रको लागि साइन्स, म्यानेजमेन्ट, एजुकेशन, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट साथै प्राविधिक तर्फ भेटरिनरी साइन्स विषयमा सीमित सिटको लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछ। मिति 2083 जेठ 1 गतेबाट फर्म वितरणको साथ भर्ना कार्यक्रम सञ्चालन भइरहेको छ। प्रवेश परीक्षा, कक्षा सञ्चालन तथा थप जानकारीको लागि विद्यालय प्रशासनबाट जानकारी गराइनेछ। पञ्चमुनिदेव माध्यमिक विद्यालय शुक्ला गण्डकी नगरपालिका 4 दोलेगौडा तनहु। थप जानकारीको लागि सम्पर्क 0658 414 184, 98562 62 210 र 98562 63 45।
14: यो चम्सेरीका घरका फर्निचरका सामान कति राम्रा हुन्। डरा हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
15: राम्रो नहुने त कुरै भएन नि भतौरी आमै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक छ?
14: त्यसो नभने म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
15: हामी कहाँ आकर्षक डिजाइन का काठ तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरम्याट, सन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
16: इस क्षेत्र के सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
17: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
16: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0765702625, मोबाइल 98 5 60 33 98 4 130 56 658।
18: It's new galaxy time.
19: नेपालको शैक्षिक समृद्धिमा उत्कृष्ट योगदान पुर्याएको न्यू ग्यालेक्सी स्कूल पोखरामा कक्षा 11 को नयाँ शैक्षिक सत्रका लागि साइन्स, म्यानेजमेन्ट, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टमा नयाँ भर्ना आवेदन फारम खुला गरिएको छ।
18: संस्थाका विशेषताहरू:
19: गण्डकी प्रदेशमै 2079 को कक्षा 12 को बोर्ड परीक्षामा छात्रातर्फ सर्वोत्कृष्ट
18: अध्ययन, अनुशासन र अतिरिक्त क्रियाकलापहरूको सन्तुलित संगम,
19: साइन्स, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्ट का आधुनिक ल्याबहरू।
18: किसान कास्की स्पोर्ट्स मिटमा 2074 देखि लगातार 78 सालसम्मको च्याम्पियनशिप विजेता,
19: स्पेल बी कन्टेस्ट लगायत विभिन्न अतिरिक्त क्रियाकलापहरूको राष्ट्रिय विजेता,
18: प्रोजेक्ट वर्क, फिल्ड भिजिट, इन्टर्नशिप, ट्रेकिङ हाइकिङ र रिसर्च बेस्ड लर्निङ,
19: पढ़ाई तथा खेलकुदमा जेहेन्दार र उत्कृष्ट विद्यार्थीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था।
18: विस्तृत जानकारीका लागि
19: न्यू ग्यालेक्सी स्कूल, प्लस टू कलेज अफ साइन्स, म्यानेजमेन्ट, टुरिज्म एण्ड होटल म्यानेजमेन्ट,
18: नदीपुर पोखरा।
19: फोन 0615702110 र 5853077।
18: बी द ग्यालेक्सियन्स, फील द डिफरेंस, डेडिकेटेड टू एकेडेमिक एक्सलेंस सिन्स 1994।
20: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
21: ल पत्तै छैन है तिमीलाई? दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
22: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोड, एल्युमिनियम, सिलट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा, खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सचर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
20: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्ला गण्डकी 4 दुलेगौडा तनहु, प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0564141142, मोबाइल 98560231128 र 98462174726।
23: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
24: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कूटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कूटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
25: सम्पर्क 0654142121, मोबाइल 98560353921।
24: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
26: माउन्ट अन्नपूर्णमा नदीपुरमा कक्षा 11 को भर्ना सम्बन्धी सूचना। यस ईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्णमाविमा नयाँ शैक्षिक सत्र 2083 का लागि म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू: प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा, दक्ष तथा दूरदर्शी व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षकहरू, उत्कृष्ट शैक्षिक नतिजा, माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था, अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब, पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा, फिल्ड भिजिट, प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था, पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था। विशेष फ्युचर लिडर्स, म्यानेजर्स, होटल अन्टरप्रेनर्स एन्ड आईटी पर्सनल्स जोइन मस्ट सेप योर फ्युचर। भर्ना फारम वितरण भइरहेको छ। अनलाइन एप्लिकेशनको लागि हाम्रो वेबसाइट www.nass.edu.np मा लगइन गर्न सकिनेछ। फर मोर डिटेल्स माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कूल मास बैसी माग नदीपुर, फोन 061-570-718, 98463-32836, 98562209।

0: शुक्ला गण्डकी एफएम 97.6
1: तपाईँको आजको राशिफल शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जमा दिनभर प्रसारण हुने कार्यक्रमको रूपरेखा।
2: तपाईँको साथीभाइ र आफन्तजनको जन्मदिनको शुभकामना।
3: तपाईँको गाउँ घर टोल छिमेकमा हुन लागेको कार्यक्रमको जानकारी।
2: यी सबै एकै ठाउँमा कार्यक्रम सुखद बिहान।
4: नमस्कार, कार्यक्रम सुखद बिहानीमा यहाँहरू सम्पूर्णलाई स्वागत छ। म कार्यक्रम प्रस्तुता रिमा। कार्यक्रम सुखद बिहानीमा आज दिनभरि प्रसारणीय कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी, तपाईँहरूको राशिफल, तपाईँहरूको जन्मदिनको शुभकामना लगायत विभिन्न सूचनाहरूलाई कार्यक्रममा स्थान दिने गर्दछौ। आज मिति 2083 साल जेठ महिनाको 11 गते सोमबार, ईस्वीसम्म 2026 मे 25 तारीक, सतसम्म 1948 नेपालसम्म 1146। सूर्यदेव बिहान 5:11 भयो भने सूर्यास्त 7:52 हुनेछ। आज अधिक ज्येष्ठ शुक्ल पक्षको नवमी तिथि। कार्यक्रम सुरतको आज दिनभरि प्रसारणीय कार्यक्रमहरूको रूपरेखाको जानकारीबाट बिहान 4:55 तपाईँले राष्ट्रिय जनसंघ विभिन्न मंगलधुनहरू सुन्नुभयो। 5:00-5:25 विनोद भक्ति संगीतहरू, 5:25-5:50 शुक्ला गण्डकी समाचार, 6:00-7:00 कायाकैरन, 6:30-7:00 नेपाली भयो, 7:00-7:20 शुक्ला गण्डकी समाचार, 7:30-7:45 राष्ट्रिय गीत संगीतहरू, 7:45-8:00 तपाईँ सुन्नुहुन्छ कार्यक्रम सुखद बिहानी। 8:15-9:00 बिजनेस टक, 9:00-9:15 नेपाल खबर, 9:15-10:00 गाम्बेसीको भाका, 10:00-10:15 शुक्ला गण्डकी समाचार, 10:15-12:00 अहिले शुक्ला गण्डकी, 12:00-12:15 नेपाल खबर, 12:15-1:00 विनोद पप गीत संगीतहरू, 1:00-2:00 लोकगीत संगीत, 2:00-3:00 मिनी गीत संगीतहरू, 3:00-3:15 नेपाल खबर, 3:15-4:00 फिल्मी गीत संगीत, 4:00-5:00 आधुनिक गीत संगीतहरू, 5:00-5:15 शुक्ला गण्डकी समाचार, 5:15-6:00 लोक चौधारी, 6:00-7:00 नेपाल तक, 6:30-7:00 गुरूङ भाषाको गीत संगीतहरू, 7:00-7:30 शुक्ला गण्डकी समाचार, 7:30-8:00 विभिन्न गीत संगीतहरू, 8:00-8:30 बिजनेस टकको पुनः प्रसारण, 8:45-9:00 नेपाली सभाको साँझ पख, 9:00-10:00 विभिन्न गीत संगीतहरू, 10:00-10:15 शुक्ला गण्डकी समाचार, राति 10:00 शुक्ला गण्डकी समाचार पछि आजको हाम्रो सम्पूर्ण नियमित कार्यक्रमहरू पूरा हुने गर्दछन्। भोलि बिहान 4:55 हाम्रा कार्यक्रमहरू पुनः प्रसारण गर्दछन्। दिनभरि प्रसारण कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी जानकारी पश्चात पनि पालो रहेको छ। तपाईँहरूको राशिफलको राशिफल सुरुवात गरौं मेष राशिबाट। मेष राशिमा माघ छैचु चेचो लादी लुने लुवा, तारिफिकै कामले राम्रो उपलब्धि दिलाउनेछ, मेहनत गर्दा अध्ययनमा प्रगति हुनेछ भने गुरूजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ, विशेष काममा जग बसाउने मौका जुट्नेछ, दिउँसोदेखि प्रतिस्पर्धामा उत्रनु परे पनि मन निगेला उठाउन सकिनेछ, फाइदा हुने काम थालनी हुनेछ, समस्या दर्शाउँदा सहयोगीहरूले साथ दिनेछन्, बुद्धिको उपयोगले लक्ष्यमा पुग्न सकिनेछ। हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पर्ने हुँदा सजग रहनुहोला, प्रक्रिया नमिल्नाले काम दोहोराउनु पर्ने हुन सक्छ, भूमि तथा पशुधनबाट लाभ मिल्नेछ, टाढिएका आफन्तहरू नजिकिन सक्नेछन् भन्ने मध्यन्नदेखि बुद्धिको उपयोग फाइदाको स्रोत पैलाउन सकिनेछ, अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ भने प्रतीक्षा गरिएको नतिजा पनि सफल रहनेछ, मेहनत गर्दा लक्ष्य प्राप्त हुनेछ। मिथुन राशि मिथुनमा काकीको घङ छकेको, गलत व्यक्तिको विश्वास गर्दा धोका हुन सक्छ, आफ्नो कामहरूमा श्रम परे पनि प्रतिफल वा अरूले राज गर्नेछन् भने नतिजा कमजोर देखिनाले कुनै पनि काम दोहोराउनु पर्ला, मध्यान्नदेखि भूमि तथा पशुधनबाट सामान्य लाभ मिल्नेछ, नयाँ कामको प्रस्ताव पाउनेछ भने सहयोगीहरू पनि भेटिनेछन्, पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ, साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। कर्कट राशि भान सम्मान पाइने समय छ भने बोलीको भरमा चिताएको कामहरू गर्नेछ, धेरैले विचारले धेरैलाई आकर्षण गर्ने समय छ भने प्रशंसकहरू बनेछन्, सहयोगीहरूले काममा साथ दिनेछन्, राम्रो फाइदाको योग छ भने दिउँसोदेखि नयाँ कामहरू प्रारम्भ होला, पेसा व्यवसायमा पनि लाभ हुनेछ भने अध्ययन र व्यापारमा पनि प्रगति हुनेछ, व्यक्तित्वमा निखार पाउनेछ भने नाम र दाम र इनाम हात लागि हुनेछ। सिंह राशि सिंह राशिमा अक्षरमा मिमु मेमो टाटी टुटे

सिरिजन संघको अमेरिकाले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवन शैलीमा परिवर्तन ल्याउन सक्छ। विछोडिएका आफन्तहरू नजिकिनेछन्। मेहनत उपलब्धि दिलाउनेछ। अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुख समाचारले उत्साह जगाउनेछ। आमदानीका स्रोतहरू बढ्नुका साथै दिगो काममा सम्झौता गर्ने समय छ। नयाँ कामहरू प्रारम्भ हुनेछ। कन्या राशि कन्या राशिमा मार्से टोप पिपु सहर ठपेको खर्चिलो कामले अर्थ अभाव निम्ताउन सक्छ। तापनि पछिका लागि काम गर्ने समय छ। समस्याले सक्रिय बन्न प्रेरित गर्नेछ भने शुभचिन्तकहरू जुट्नाले आश मारेको फल पुनः प्राप्त हुन सक्छ। आजको वर्षमबाट पछिल्ला फाइदा हुनेछ। दिउँसोतिर पारिवारिक भेटघाटले खुसियाली छाउनेछ। जुटाएको कामहरू बन्नाले उत्साह जाग्नेछ। नयाँ काम शुरू हुनेछ भने पेसा व्यवसायमा फाइदा हुनेछ। तुला राशिमा अक्षर र रिडुरेरो ताती तोते मेहनत गर्दा आमदानीको स्रोतहरू फेला पर्नेछन्। आवश्यक भौतिक साधनहरू सजिलै जुट्नेछन्। आमदानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्याङ्कन पाइनेछ। व्यापारमा राम्रै फर्को मान्न सकिनेछ। दिउँसोदेखि खर्च बढ्नाले अर्थभाव देखा पर्न सक्छ। आवश्यकता पूरा गर्न सरसापट भएर हिँड्नुपर्ने हुन सक्छ। सोखले खर्च बढाउनेछ। पर्यटन गर्दा यात्राको प्रक्रिया अघि बढ्नेछ। वृश्चिक राशि विवादास्पद काममा हात हाल्नु परे पनि प्रयत्न गर्दा बिस्तारै लक्ष्यमा पुग्न सकिनेछ। अवसरले पछ्याउनेछन्। दिगो फाइदा हुने काममा जगसाउने मौका छ। मेहनतले नामदाम र इनाम दिलाउन सक्छ। दिउँसोदेखि आमदानीका नयाँ स्रोतहरू फेला पर्नेछन्। पहिलेका कामबाट पनि मनगेला हुनेछ भने उठ्नुपर्ने रकम हात लागि हुनेछ। संचित रकमको उपयोगले लाभ मिल्नेछ। धनराशि धनलक्ष्मीमा एयो भविभु दफा ढभेटारिएका मित्रगणहरू नजिकिनाले प्रसन्नता मिल्नेछ। सामाजिक काममा रुचि बढ्नेछ भने आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। अभाव हट्नु साथ नाम दाम र इनाम प्राप्त हुनेछ। आमदानी धार्मिक मनोवृत्ति बढ्नेछ भने सेवामूलक कामहरू गरिनेछ। दिउँसोदेखि व्यवसायमा मनोज्ञ फाइदा हुनेछ। कामका बाधाहरू हट्नेछन् भने चुनौती स्वतः हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन्। मकर राशिमा छेर भोज जिखेको खेको गागी परिस्थिति वर्षहरूका लागि समय खर्चनु पर्ला। व्यवहार अलि बिग्रन सक्छ। सानोतिनो समस्याले अल्झाउनेछ भने स्वास्थ्य पनि प्रतिकूल रहनेछ। काममा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। दिउँसोदेखि काम देखाएर प्रभाव जमाउन सकिनेछ। अवसरवादीहरू पछि हट्नेछन् भने सहयोग जोटा उनीहरू फेला पर्नेछन्। समुदायको हितमा राम्रै काम गर्न पनि सकिनेछ। कुम्भ राशिमा गुगेको सासी सुशेषो भिजनको सासे दिन रमाइलो रहनेछ। विशेष र काम गर्न मेहनतको समय बढ़ी लाभदायक रहनेछ। व्यवसायमा आमदानी बढ़नेछ। साथीभाइहरू जुट्नाले परिस्थिति पनि अनुकूल हुनेछ। स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ। दिउँसोदेखि लोकचारका लागि फजल खर्च बढ़न सक्छ। स्वास्थ्यका लागि आहार विहारमा ध्यान पुर्याउनुहोला। धेरै मेहनत परे पनि कमै लाभ हुनेछ। अन्तिममा मिन्दासी प्रतिस्पर्धा गर्नु परे पनि स्रोत साधन जुट्नाले दिगो काम बढ़नेछ। तर आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोशिश गर्नेछन्। सजग रहनुहोला। बुद्धिको उपयोगले काम बनाउन सकिने मध्यान्नपछि व्यापार बढ़नुका साथै व्यवसायमा लाभ हुनेछ। आयार्जनका नयाँ स्रोतहरू फेला पर्नेछन् भने मित्रता र प्रेमको बन्धन कसिनेछ भने आकर्षक उपहारले उत्साह जगाउनेछ। राशिफलमा जस्तो भने तपाईँ भाग्य भन्दा कर्म विश्वास गर्नुहोला। तपाईँको आजको दिन शुभ भने सुखद बितोस्। तपाईँको आजको राशिफल बजुनै अपल रहेको छ। जन्मदिनको शुभकामनाको

आज मिति 2083 साल जेठ महिनाको 11 गते सोमबार आज तपाईँ जसको जन्मदिन परेको छ, आज तपाईँ जसको जन्मदिन मनाउँदै हुनुहुन्छ तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। तपाईँको सुस्वास्थ्य दीर्घायु साथै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ हाम्रो एफएम परिवारको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ हाम्रो एफएम परिवार तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट तपाईँले आटे सारेका र तपाईँले इच्छाको काम कुरा प्रहोस् तपाईँ सम्पूर्णलाई जन्मदिन को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। आफ्नो इष्टमित्र दाजुभाइ साथी सँगै आफ्नो आफन्त कोही कसैको जन्मदिन परेको छ हाम्रो यस कार्यक्रम मार्फत प्रसारण गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई फोन गरेर जन्मदिनको शुभकामना र तपाईँको गाउँघरमा हुँदै गरेका कार्यक्रमहरूका सूचना टिपाउन सक्नुहुनेछ। 06 65 4 3 7 8 06 65 4 3 11 06 34 34 11 34 112 तपाईँले फोन गरेर जन्मदिनको शुभकामना र तपाईँको गाउँघरमा हुँदै गरेका कार्यक्रमका सूचना टिपाउनु भयो भने हामीले यस कार्यक्रम मार्फत प्रसारण गर्ने गर्दछौँ। आजको लागि पनि हाम्रो निर्धारित समय सकिएको छ। भोलि बिहान पुनः यसै समयमा तपाईँको माझमा पुनः उपस्थित हुने नै सत्र दिनसम्मको लागि म कार्यक्रम प्रस्तुतारीमा पनि बिदा हुन्छु। तपाईँहरूको बिहान तपाईँहरूको दिन शुभ अनि सुखद बितोस्। तपाईँहरू नै सुन्दै गर्नुहोला शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज। नमस्कार, सबिहानी शुभ दिन।

0: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9800-560-14-175।
1: शुक्ला गण्डकी एफएम 97.6 शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला बिहानको ठिक 8 बज्यो। होइन भाउजू, यस्तो फेस्तो नेपाल कपडा लगाएर कता हिँड्नुभयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
2: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यहीँ गएर किनेको।
0: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
3: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9840-81-457 र 9816-26-0032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाउँ।
4: मेरिया मैनी, कस्तो राम्रो गहना!
5: होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
0: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
6: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल,
0: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
6: शुद्ध सुन तथा चाँदीका गर गहना,
0: छापावाला सुन चाँदीका गर गहना,
6: राशि अनुसारका पत्थर,
0: कम्प्युटर तौल प्रविधि,
6: बिक्री वा साफ फेरमा सुनको सही मूल्याङ्कन,
0: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिनै पर्ने ठाउँ,
6: सञ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बन्केवा चोक,
0: प्रोपाइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811-16-069, 9807-25-229,
6: प्रोपाइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811-43-32-222, 9887-69-72-142।
7: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
0: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
7: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्यो।
8: हो र, हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
9: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयोग कटेज दाईको होटल टाइटेनिक छ, गोमगोबु बसपार पछाडिपट्टि।
0: हजुर, काठमाडौँ दुलेगौडा ढोर फेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
8: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
9: होटल टाइटेनिक, गोमगोबु बसपार, प्रोपाइटर रामचन्द्र महत, मोबाइल 9841-16-878, 9825-52-763।
10: सुन, होमवर्क देखाउ त।
11: हस् टिचर।
10: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो
11: टिचर। मेरो मानेले त साधे राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
10: ए हो र, त्यसो भए प्रसुनले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
12: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्यालट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी चार, दुलेगौडा। फोन 0765-414-484, मोबाइल 9855-60-33-384 र 9855-60-67-988।
0: आह,
13: आहा, कति राम्री भयो कि सबै रूपरङ्ग नै फेरि छौ। हेर न, मेरो पनि डन्डी फुराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजरका साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
14: आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 9827109066 र 9840694530।
15: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीवी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
16: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
17: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीवी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
15: सन्देश ट्रेडर्स सुप्ला गण्डकी तिलगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0635706676, मोबाइल 9856026।

0: connect your dream, connect your future, stay, connect your heart.
1: Connect our student education and visa services. सिक्ला गण्डकी चार पूरे गौरा वाटिन डिपार्टमेन्ट भवन सँगै मोबाइल 98-62-32 किलोमिटर र 98-62-38-73
2: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका न बाङ्गेला भन्ने डर न त खिया र धमिरा नै लाग्ला भन्ने पीर घाम पानीले असर नगर्ने फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने वन जंगल पनि नमासिने वातावरण मैत्री साउन्ड प्रुफ फाइदा त के छ के
3: तर महँगो होला नि
2: छैन बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीबीसी का झ्याल ढोका
4: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
5: बाराही एल्मुनियम अब यूपीबीसी को साथमा
4: एल्मुनियम का झ्याल ढोका स्टील रेलिङ फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला
5: सम्पर्क बाराही यूपीबीसी एल्मुनियम एन्ड स्टील उद्योग शुक्ला गण्डकी 2 गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 0-65-414-411 मोबाइल 98-65-22-938 र 98-028-22-938
6: अब तपाईको घर अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स यहाँ हरेक प्रकारका फूलका गमलाहरू इन्डोर र आउटडोर बिरुवाहरू सिजनल र पेरिनियल्स प्लान्टहरू रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस गार्डनिङ टुल्स र न्युट्रियन्स सजिलो र भरपर्दो सेवा थप जानकारीको लागि सम्पर्क रविन थापा मोबाइल 98-65-33-398 र 98-465-10-950 इमेल robin98560@gmail.com टिकटक @davillagegarden तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चौक आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ
7: पुन मोबाइल पुन मोबाइल पुन मोबाइल
8: होइन कति पुन मोबाइल भन्दै कराएको
7: दुईवटामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झे

0: 9848 4800। दाई एक बिहानै झोला बोकेर कता जान लागेको?
1: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
0: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
1: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
0: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा
2: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
3: चिकन ससेज, बब ससेज र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
4: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0965705052, मोबाइल 9856288587।
5: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।
6: यसको पिरियड एकदमै लामो हुन्छ, होइन, यो 6-8 हप्तासम्म हुन सक्छ। अधिकांशलाई चाहिँ 2-3 हप्ताभित्रै लक्षण देखिन्छ भने इन्क्युबेसन पिरियड उनीहरूको लागि 2-3 हप्ता, अधिकांश मान्छेको त्यही नै हुन्छ। तर बडीमा चाहिँ कसै कसैलाई चाहिँ 6-8 हप्तासम्म पनि ढिलो भएको देखिन्छ। मुसासँग निकटता चाहिँ 8 हप्ता अगाडि भएको मान्छेमा पनि पछि 8 हप्ता पछि संक्रमण भएको लक्षण देखिएको छ। अनि त्यो इन्क्युबेसन पिरियडको अन्त्यतिर लक्षण सुरु हुनुभन्दा 1-2 दिन अगाडिदेखि नै अरू मान्छेलाई सरेको अथवा त्यो बीचमा लक्षण सुरु हुनुभन्दा अगाडि 1-2 दिन अगाडि सम्पर्कमा आएको मान्छेलाई पनि यो एन्टिभाइरस सरेको देखिएको छ। जस्तो यो चाहिँ कोभिडमा हामीले पहिले देख्यौँ, होइन, कोभिडमा पनि सुरुमा त संक्रमित मान्छे लक्षण सुरु भइसकेपछि मात्र अरूलाई सार्छ भनेर विश्व स्वास्थ्य संगठनहरूले पनि भने, होइन, तर पछि के देखियो भने संक्रमण हुनुभन्दा के अरे संक्रमणको लक्षण देखिनुभन्दा केही दिन अगाडिदेखि नै सर्न सक्ने रहेछ भनेर देखियो नि कोभिडमा। एन्डिज प्रजातिको एन्टिभाइरसमा पनि त्यो सम्भावना चाहिँ रहेछ भनेर पुरानो रिपोर्टहरूले देखाएको छ।
7: भनेपछि त हान्टा भाइरसको संक्रमण भएको, होइन, क्षेत्रहरू र देशहरूबाट कोही अब नेपालमा आएको छ र लक्षणहरू देखिएको छैन भने पनि उसलाई त केही समय आइसोलेसनमा बस्नुपर्ने अवस्था देखियो नि, होइन?
6: अब यसरी भनौँ, त्यो भन्दा त फेरि एकदमै ठूलो जालोमा अब हजारौं मान्छे पर्ने भयो, होइन, अब जस्तो र त्यसरी त्यति सजिलै सर्ने भाइरस त होइन यो फेरि, होइन, अहिले एकदम थोरै मान्छेलाई मात्रै यो संक्रमणको लक्षण देखिएको छ। 3 कि कतिजनाको मृत्यु भएको छ अहिलेसम्म, होइन, अनि संक्रमणको पुष्टि भएको पनि त्यही 1 दर्जन जति होलान् मान्छेहरू, अनि थुप्रो मान्छेलाई चाहिँ अब उसमा क्वारेन्टिन अथवा आइसोलेसनमा राखिएको छ र उनीहरूबाट उनीहरूलाई चाहिँ पोजिटिभ देखिएको छैन, होइन, अहिलेसम्म त्यो उनीहरूलाई फलो गरिरहेछ। भनेपछि ती मान्छेको वरपर अथवा त्यो क्रुज सिपसँग सम्बन्धित मान्छेहरू, होइन, अथवा उनीहरूलाई चाहिँ यो प्लेनमा चाहिँ ओसार पसार गर्ने क्रममा, होइन, उनीहरूसँग सम्पर्कमा आएका मान्छेहरू, त्यस्ता मान्छेहरूलाई मात्रै अहिले चाहिँ शंकाको घेरामा छन्। अब त्यो समग्र त्यो देश अथवा त्यो सहर अथवा भन्ने भन्दा पनि, होइन, त्यो कारणले उनीहरू त तर विश्व स्वास्थ्य संगठनले सही प्रोटोकल अनुसार तिनीहरूलाई चाहिँ राखिरहेको छ भन्ने अब देखिन्छ, फलो गरिरहेछ, मोनिटर गरिरहेछ भन्ने देखिन्छ। त्यसो हुँदा यदि मानिलिउँ कुनै सहरमा चाहिँ आउटब्रेक भयो, साँच्चै अब मान्छेहरू चाहिँ धेरैलाई अब यो संक्रमण भएको देखिन थाल्यो भने चाहिँ हो तपाईँले भने जस्तो त्यहाँबाट आउने सबैलाई हामीले चाहिँ शंकाको घेरामा राख्नुपर्छ।
7: अहिले तत्काल चाहिँ त्यो प्रतिबन्ध लगाउनु जरुरी छैन,
6: अहिले छैन।
7: कुन कुन देशमा चाहिँ अब यो जोखिम चाहिँ रहेको छ र त्यहाँ प्रतिबन्ध लगाएको छ के देखिन्छ?
6: युरोप अनि त्यसपछि यो थाइल्यान्ड जस्तो लाग्छ, अरू केही एसियाली देशहरू पनि छन् त्यसमा, होइन, युरोपका धेरै देशहरू, अमेरिका, सबैलाई आफ्नो देशमा फर्काइएको छ। तर अब त्यो देशमा फर्काउँदा पहिले नै पूर्व तयारी गरेर, होइन, जहाजमा ओसार पसार उनीहरूलाई लाने जहाजदेखि नै, होइन, अथवा त्यो पानी जहाजबाट जमिनमा आउने बेलादेखि नै, होइन, त्यो सावधानीहरू अप्नाइएको भएको भएर खास हामी बाँकी विश्वमा चाहिँ अरू देशहरूमा यो फैलिने सम्भावना चाहिँ एकदमै न्यून छ।
7: अब यो हान्टा भाइरस चाहिँ सुरुमा चाहिँ मुख्य गरेर मुसाबाट चाहिँ यो रोग लाग्ने भनेर जुन भनिएको छ, नेपालमा मुसासँग सतर्कता अप्नाउनु पर्ने के कस्ता सावधानी

0: आउनुपर्ने देखिन्छ डाक्टर।
1: अब अहिले त केही पनि गर्नु परेन किनभने नेपालमा छैन, नेपालको मुसामा एन्टी भाइरस छैन। अब नेपालको मुसामा नभएको भएर होइन हामीले चाहिँ मुसाबाट अब अरू बेला पनि मुसाको टोकाइबाट सर्ने अरू रोगहरू हुन्छन् त्यसबाट हामी जोगिँदाखेरि मुसाबाट जोगिन्छौँ नि त हामी होइन त्यस्ता सावधानीहरू मात्रै हुन्। नेपालको मुसामा एन्टी भाइरस छैन। अब के गरी मान्छेबाट सरेर यो एन्टी भाइरस सरेर नेपालमै आयो भने पनि त्यो मुसामा सर्छ भन्ने छैन। यहाँको मुसाको शरीरमा त्यो भाइरस चाहिँ जीवित हुन्छ कि हुँदैन अहिले भन्न सकिन्न। त्यसो हुँदा मुसाबाट त अहिले हामीलाई खतरा छैन कम्तीमा एन्टी भाइरसको लागि चाहिँ।
0: मुसाजन्य रोगहरू बाट पनि बस्न पर्ने पनि हुन सक्छ होइन, तर एन्टी भाइरस नभए तापनि अन्य केही रोग चाहिँ फैलाउँछ कि भन्नेबाट चाहिँ हामी जोगिनु त पर्यो नि।
1: हजुर, मुसाबाट केही रोगहरू सर्न सक्छन् होइन। मुसाको लेप्टोस्पाइरोसिस भनिन्छ होइन। लेप्टोस्पाइरा भनेको चाहिँ एक किसिमको ब्याक्टेरिया हो अनि जुन चाहिँ मुसाको पिसाबहरूबाट वातावरणमा जान्छ र त्यो पिसाबसँग सम्पर्कमा आएका मान्छेहरू त्यस्तोलाई चाहिँ सरेको देखिन्छ। अब जस्तो त्यो भनेको चाहिँ अलिकति घरबारविहीन अलि सड़कमा सुत्ने मान्छेहरू पनि पर्न सक्छन् अथवा चाहिँ एउटा अलि नेपालको केसमा चाहिँ टिपिकल कस्तो बेला देखिन्छ भने यो बर्खामा जब हामी यो धान रोपाई गर्छौँ नि त्यो पुरा हिलोमा गज गजमा अब त्यहाँ पनि मुसाको पिसाबहरू हुन्छ अनि त्यो रोपाई गरेर आएको मान्छेहरूमा अनि केही समयपछि अनि लेप्टोस्पाइरोसिसको लक्षणहरू देखिने होइन त्यस्तो हुन्छ। अब तर त्यो भनेको चाहिँ एकदमै यो फेरि व्यक्ति व्यक्तिमा सर्ने रोग होइन त्यो होइन अनि यस्तो चिजहरू चाहिँ अब अलि सीमित केसहरू हुन्छ र नेपालमा अधिकांश डाक्टरहरूलाई फिजिसियनहरूलाई यो रोगहरू कसरी पहिचान गर्ने कसरी यसको उपचार गर्ने उपचार फेरि सजिलो छ होइन त्यो जानकारी छ।
0: तपाईँ यतिखेर कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। बदलिदो नेपालमा आज हामी हान्टा इबोलाको नेपालमा जोखिम र अप्नाउनु पर्ने सावधानीका बारेमा चर्चा गरिरहेका छौं। हामीसँग हुनुहुन्छ संक्रामक रोग विशेषज्ञ डाक्टर अनुप सुवेदी। डाक्टर, विशेष गरेर हामीले हान्टा भाइरसको बारेमा चर्चा गर्यौं, यसबारे फेरि पनि हामी अझ धेरै चर्चाहरू पक्कै गर्छौं। अब अनि अलिकति इबोलातर्फ लागौं होइन। इबोलाको पनि कंगोमा चाहिँ इबोला फैलिएपछि धेरै मानिसहरूको मृत्यु भइसकेको अवस्था पनि छ यतिखेर। इबोला भाइरस चाहिँ अहिलेसम्म नेपालमा नदेखिए तापनि यसको अलिकति चर्चा गरौं हामी। यो चाहिँ कस्तो खालको भाइरस हो, हान्टा भन्दा यो कतिको फरक छ?
1: अब अघि भने जस्तै यो पनि एउटा पशुहरूमा चाहिँ रिजर्भ भएर नै जुनोसिस भन्ने त्यो किसिमको भाइरस हो होइन। अब यसको चाहिँ खास कुन जनावर हो त यो इबोला चाहिँ रहने होइन, जसबाट चाहिँ यो पछि फाटाफुट्टै मान्छेहरूमा आउँछ र अनि आउटब्रेक हुन्छ भन्ने चाहिँ खास स्पष्ट छैन। इबोलाको अब केही इबोला प्रजातिका भाइरसहरू जुन चाहिँ मान्छेलाई नसर्ने खालको इबोला प्रजातिका भाइरसहरू चाहिँ अब त्यहाँ पश्चिम मध्य अफ्रिकामा केही चमेराहरूमा देखिएको छ होइन। तर ठ्याक्क यो चमेरामै देखिन्छ भनेर यो मानिसहरूमा सर्ने किसिमका इबोलाका प्रजातिहरू चाहिँ पुष्टि भइसकेको छैन। त्यही भएर यो अझै पनि अध्ययनको विषय छ। र यो तर अब इबोला चाहिँ हान्टा भाइरस भन्दा हाम्रो लागि चाहिँ र समग्र विश्वको लागि बढी खतरनाक थ्रेट हो होइन त्यो अहिलेको लागि। विशेष गरी यसपालिको यो संक्रमण चाहिँ हप्ताउसम्म त्यो क्षेत्रमा फैलिरहेको र धेरै ढिलो मात्रै पत्ता लागेको जस्तो देखिन्छ। पहिलो कुरा चाहिँ यो कङ्गोको जुन क्षेत्रमा यो अहिलेको आउटब्रेक भयो जहाँ यो मान्छेहरू संक्रमित भएर मृत्यु भइरहेको सुरुमा समाचारहरू आए त्यहाँ चाहिँ एकदमै युद्धग्रस्त गृहयुद्ध होइन एकदम अशान्ति भएको र अनि सरकारी संयन्त्रहरू चाहिँ नभएको होइन त्यस्तो खालको ठाउँ हो त्यो भएको भएर एउटा त्यो भयो। अर्को चाहिँ यो त्यो पश्चिम अफ्रिकामा विशेष गरी 2013-14 चाहिँ एकदमै ठूलो महामारी भयो इबोलाको होइन, हजारौं मान्छेहरू संक्रमित भए, यो दुई तीनवटा देशमा फैलियो होइन अनि र एकदमै यो अन्तर्राष्ट्रिय इमर्जेन्सी को हिसाबले चाहिँ यसलाई समग्र विश्वले लियो। त्यसलाई धेरै सङ्घर्षपछि धेरैजनाको मृत्यु भएपछि त्यो निको भयो के भन्छ त्यो आउटब्रेक बन्द भयो होइन र त्यो बेलामा चाहिँ अब थुप्रो रिसर्चहरू पनि भए अनि त्यो इबोला भाइरस विरुद्ध भ्याक्सिन बन्यो, त्यस विरुद्ध केही मोनोक्लोनल एन्टिबडिज जस्ता केही औषधिहरू एकदम प्रभावकारी औषधिहरू बने। तर त्यो पटक इबोलाको त्यो त्यत्रो महामारी गराउने भाइरसको प्रजाति चाहिँ अहिलेको प्रजातिभन्दा फरक थियो. अहिलेको यो प्रजाति चाहिँ यो इबोलाको अब त्यो चाहिँ जायर प्रजातिको थियो भने यो चाहिँ बुन्डी बुजो भन्छ होइन, बुन्डी बुजो प्रजातिको इबोला भाइरसको संक्रमण हो यो. अनि यस यो बुन्डी बुजो प्रजातिले चाहिँ पहिला दुईचोटि मात्रै यसको आउटब्रेक भएको छ सानो सानो होइन. यो चाहिँ त्यस्तो धेरै ठूलो संकट ल्याउने खालको होइन कि भन्ने मानिसहरूलाई हामीलाई वैज्ञानिक कम्युनिटीमा पनि भ्रम रहेछ होइन. र त्यही भएर यसको चाहिँ औषधि पनि बनेको छैन, यसको त्यो भ्याक्सिन पनि छैन, र यसको त्यो पीसीआर गर्ने जुन जाँच छ पीसीआर पनि एकदमै कम उपलब्ध छ होइन. त्यही भएर जुन कङ्गोको जुन क्षेत्रमा यो इबोला जस्तो लक्षण लिएर मान्छेहरू संक्रमितहरू हप्तौंसम्म घुमिरहँदा धेरैचोटि उनीहरूलाई इबोलाको टेस्टिङ गरियो, तर त्यो यो प्रजातिलाई टार्गेट गरेर बनाएको त्यो टेस्टहरू नभएको भएर यो प्रजाति डायग्नोस भएको थिएन होइन. अनि त्यही भएर ढिलो डायग्नोस भयो होइन, ढिलो निदान भएपछि धेरै मान्छेलाई फैलिसकेको छ भन्ने अहिले अनुमान छ होइन. हामीले पत्ता लगाएर
0: अर्को ठाउँमा सरिसकेको भनेर पनि आइरहेछ
1: र अनि अहिले अब युगान्डामा पनि देखिएको छ र विशेष गरी अब चाहिँ ठूलो सहरहरू एकदम यो जनसङ्ख्याको हिसाबले पनि धेरै बाक्लो बस्ती भएका सहरहरू होइन, गोमा भन्ने सहर एउटा कङ्गोमा, अर्को युगान्डाको राजधानी कम्पालामा पनि पुगेको भएर त्यो चाहिँ यस र हामीले थाहा पाएका मान्छे भन्दा पनि धेरै बढी मान्छेमा यो छ कि त्यो स्पेसली यो बुन्डी बुजो प्रजातिको लागि चाहिँ टेस्ट पनि धेरै ठाउँमा उपलब्ध नभएको भएर त्यो पत्ता लाग्न नसकेको हो कि भन्ने एउटा ठूलो डर छ. र मोडलिङ गर्ने अहिले यो कतितिर फैलिसकेको होला, कतिजनामा फैलेको होला भन्ने जुन त्यो अध्ययन गरिरहेका हुन्छन् वैज्ञानिकहरूले, त्यसो गर्दा पनि अहिले भनिएको संख्याभन्दा होइन कम्तीमा 10-12 गुणा बढी संख्यामा मान्छेहरूलाई संक्रमण भएको र यो चाहिँ अहिलेसम्मको सबभन्दा ठूलो संक्रमण भनेको महामारी भनेको यो 2013-14 सालको महामारी भन्दा यो ठूलो हुने हो कि भन्ने चाहिँ त्यो अनुमान छ.
0: हजुर, जस्तो डाक्टर साहबले भन्नुभयो कि इबोला भाइरस चाहिँ अब हान्टा भाइरस भन्दा फरक र यो धेरै समुदायमा फैलन सक्ने खतरनाक पनि छ भनेर भन्नुभयो. अलिकति यसका लक्षणहरू बारे चर्चा गरौं न, यसका लक्षणहरू चाहिँ के कस्ता देखिन सक्छन्?
1: हजुर, अरू भाइरल इन्फेक्सनमा जस्तै होइन, भाइरल संक्रमणमा जस्तै यसमा पनि सुरुमा चाहिँ टाउको दुख्ने, जिउ दुख्ने, थकान जस्तो हुने अनि ज्वरो आउने नै हुन्छ. अनि यसमा अब अलि बढ्दै जाँदाखेरि पेट दुख्ने, वाकवाकी बान्ता हुने अनि एकदम शिथिल हुने र एउटा पोइन्टमा पुगेर चाहिँ कस्तो हुन्छ भने यो शरीरको विभिन्न भागबाट चाहिँ रगत आउने कि, अब जस्तो नाकबाट रगत आउने, रगत खोक्दाखेरि रगत आउने, अथवा कालो दिशा जाने. कालो दिशा भनेको चाहिँ यो आन्द्रा यो पाचन प्रणालीको माथिल्लो भागतिर ब्लिडिङ भयो भने चाहिँ त्यो दिशासम्म पुग्दाखेरि कालो हुन्छ होइन, कालो दिशा जाने त्यस्ता चिजहरू भएर अनि सकमा गएर मृत्यु हुने होइन, यो चाहिँ हेमोरेजिक फिभरको प्रकार हो.
0: भनेपछि धेरै ढिला भएपछि यो चाहिँ हेमोरेजवाला लक्षणहरू चाहिँ देखा पर्न सकिने भएन. जस्तै अलिकति इबोलाकै चर्चा गर्दाखेरि चाहिँ यो जुन समस्या छ नि, यो एकबाट अर्कोमा सर्ने सम्भावना र जोखिम चाहिँ कतिको छ यो?
1: हजुर, यो पनि अब यो कोरोना भाइरस जस्तो अब हावाकै उसले मात्रै सर्दैन होइन. भन्नु खोजेको अब कोभिडमा चाहिँ तपाईँहरू म एउटै कोठामा छौँ, तपाईँ कोठाको एउटा कुनामा हुनुहुन्छ, म 10 फिट पर अर्को कुनामा छु भने पनि सर्न सक्छ कोरोना भाइरस होइन, हावाबाटै सर्न सक्छ. त्यो एकदमै मसिनो एरोसोल्स भन्छौँ जुन चाहिँ हावामा टाढा टाढा पुग्छन् त्यस्तोबाट पनि सर्न सक्छ होइन. अब इबोला चाहिँ त्यसरी सर्दैन होइन, इबोला चाहिँ एकदमै त्यो संक्रमित मान्छेको ऱ्याल सिँगान होइन, अब दिसा पिसाबहरूसँग चाहिँ सम्पर्कमा आइयो भने होइन अनि मात्रै सर्ने हो अधिकांश त. अनि अब हामीले त्यही भएर सावधानी अप्नाउँदाखेरि त्यो निकट सम्पर्कमा नजाँदाखेरि अलिक टाढा बस्दाखेरि चाहिँ सुरक्षित हुन्छौँ.
0: भनेपछि कोविडमा जस्तो आइसोलेसनमा बस्नुपर्ने अवस्था चाहिँ यसमा हुन्छ कि हुँदैन?
1: त्यो त बस्नै पर्छ आइसोलेसन. अब इबोलाको चाहिँ तपाईँलाई लक्षण देखिएको छ भने चाहिँ होइन तपाईँबाट अरूलाई सर्ने सक्छ, लामो समयसम्म तपाईँबाट अरूलाई सर्न सक्छ होइन। अनि यो चाहिँ अब तपाईँको निको नहुन्जेल होइन तपाईँबाट चाहिँ यो रियाल सिङ्गान अथवा यस्ताबाट सर्न सक्छ, अथवा तपाईँले खोक्दाखेरि एकदम नजिक त्यो अर्को मान्छे छ भने अब मसिना थुक्का छिटाबाट पनि सर्न सक्छ होइन, त्यो नजिक एउटा केही फिटभित्रको दूरीभित्र होइन। अब त्यस्तो भएकोबाट त यसमा त हामी संक्रमित मान्छेलाई आइसोलेसनमा राख्छौँ नै, राख्नुपर्छ नै होइन। अब संक्रमित मान्छेसँग अब चाहिँ यो हान्टा भाइरस इबोलाको अर्को एउटा इन्ट्रेस्टिङ कुरा चाहिँ के छ भने अब निको भइसकेपछि पनि विशेष गरी शरीरको यो विभिन्न अङ्गमा चाहिँ लामो समयसम्म त्यो भाइरसको रिजर्भायर चाहिँ हुन सक्दो रहेछ भन्ने चाहिँ देखिएको छ क्या। भन्नु खोजेको जस्तो यो के भन्छ अन्डकोषमा चाहिँ यो भाइरस बसिरहने अनि सम्भवतः यौन सम्पर्कबाट छ महिनापछि पनि सर्ने, त्यो चाहिँ यो भर्खरै प्रकाशित हान्टा भाइरस सम्बन्धी एउटा रिपोर्टमा पनि छ होइन। छ महिना सरेको रिपोर्ट होइन कि, तर त्यो पीसीआर गर्दाखेरि चाहिँ अनुकुशमाको त्यो वीर्यमा चाहिँ होइन त्यो हान्टा भाइरस देखिएको छ महिना पछि पनि होइन। छ त्यस्तो अध्ययनले देखाएको छ भने इबोला चाहिँ जीवित भाइरसै पनि महिनौ पछाडि त्यसरी देखिएको छ। तर त्यो भनेको चाहिँ संक्रमण भएर निको भएको मान्छेसँग तपाईँले हात मिलाउनुभयो, गफ गर्नुभयो होइन, तपाईँले चाहिँ त्यो छुने भयो भने पनि सर्दैन, खालि अब यौन सम्पर्क गर्दाखेरि चाहिँ सर्न सक्छ त्यस्तो चाहिँ होइन। अब त्यो चाहिँ अब साँच्चै नेपालमा इबोला आएछ, हान्टा भाइरस आएछ, कोही कोही मान्छे संक्रमित भएछन् होइन, अनि र उनीहरू निको भएछन् भने पनि अब त्यस्तो कुराहरू त अब सावधानीका कुराहरू त सिकाइन्छ होइन। अहिले हामीले त्यसको बारेमा चासो खासै राख्नु परेन, खालि तर सर्न सक्ने त्यस्ता तरिकाहरू चाहिँ छन् भनेर मात्रै मैले जानकारी दिएको।
0: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बद्धिदो नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा हामीले नेपालमा इबोला र हान्टा संक्रमणको जोखिम र अप्नाउनु पर्ने सावधानीका बारेमा कुराकानी गरिरहेका छौ। संक्रामक रोग विशेषज्ञ डाक्टर अनुप सुवेदीसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: शुक्ला गण्डकी एफएम 97.6
3: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
4: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
5: हजुर आमादेखि नातिसम्मको एउटै रोजाइ, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
6: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
7: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
8: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
9: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट,
8: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856124474।
10: मंगलम पुनरिकाक्ष मंगलाय तनुहरी।
11: पण्डित बा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
12: ओमकार।
11: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
12: ओमकार।
11: अनि घरमा पूजा सामग्री पनि छैन भने
12: ओमकार।
11: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के ओमकार भनेको
12: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ, पोखरामा पनि पाइँदै लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि जग्गिया सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
11: प्रोप्राइटर विपुल भुवाई, सहायक कल्पना फुवाई विस्तृत जानकारीको लागि फोन नम्बर 9856508634
13: ला टायरमा कट लाग्यो यो मात्रै नयाँ हालेको खत्तम भयो नि अब नयाँ किन्नु पर्यो फेरि
14: किन नयाँ किन्नु पर्यो राजु टायर मर्मत केन्द्र खैरेनी टारमा मर्मत गरे भइहाल्यो नि
13: खैरेनी टार कहाँनिर छ यो राजु टायर
14: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ
13: कार स्कर्पियो भ्यान मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ विगत 25 वर्षदेखिको अनुभव
14: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्ला गण्डकी छ खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा प्रोपाइटर राजु गुरुङ मोबाइल नम्बर 9856062452
15: राजु बिहेको दिन त आइसक्यो त सुट हेर्न पर्ने होइन र तपाईँ त ढुक्क बस्नु भएको छ
16: भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने
15: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो
16: हाँसो होइन कि भाइ साँच्चै भनेको त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रेडिमेड सुटहरू पाइन्छ आफैले नापेर सिलाउने भए पनि धुन्दै हुने रहेछ अरू टेलर सस्तो हो र भने
15: ल दाजु त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो
17: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ कोट प्यान्ट लेहेङ्गा ब्लाउज कुर्ता सुरुवाल अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट अफिस तथा संघ संस्थाका ड्रेस रेडिमेड ड्रेस पनि पाइन्छ साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कुल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ
18: बरेली टेलर्स दुलेगौडा भित्री बजार प्रोपाइटर प्रेम परियार मोबाइल 9846060829 दमौली शाखाको लागि सम्पर्क 9860613425
19: ए नानीको बुवा आज त नयाँ सन्धि सन्धिनीहरू आउँदै हुनुहुन्छ खानाको व्यवस्था चाहिँ म मिलाउँछु मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है
20: ढुक्क भाउन हो बुढी फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि
19: इज्जतको सवाल छ बुढा जहाँ पायो त्यहीबाट ल्याउने होइन नि दुलेगौडाको पञ्चमुनि चोखेमा छ नि तिन सेना फ्रेस हाउस त्यही जानु ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि
18: हजुर खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्
19: होम डेलिभरीको पनि व्यवस्था छ
21: सम्पर्क तिनसेना फ्रेस हाउस शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ प्रोप्राइटर केशर बहादुर तिनसेना मोबाइल 9811411178 9850700778
1: बाट सर्ने हेपाटाइटिसहरू यिनीहरू चाहिँ सफा नभएको पानीबाट होइन भनेपछि यसमा चाहिँ हामीले मुख्य ध्यान दिनुपर्ने चाहिँ उमालेर मात्रै पानी खानु पर्यो कि चाहिँ एकदमै त्यो फिल्टर गरिएको होइन त्यस्तो पानी खानु पर्यो
0: भनेको सुरुमा अब यो मौसममा देखा पर्ने भनेको एउटा किटजन्य रोग भयो अर्को चाहिँ पानीजन्य रोग चाहिँ देखा पर्ने भयो
1: हजुर
0: अब यो किटजन्य र पानीजन्य बाहेक चाहिँ श्वास प्रश्वासबाट सर्ने रोगहरू चाहिँ के देखा पर्न सक्छ
1: अब प्राय श्वास प्रश्वासबाट सर्ने रोगहरू चाहिँ जाडोमा देखिन्छन् होइन अब सामान्य रुगाखोकी गराउने धेरै थरी भाइरसहरू हुन्छन् अनि त्यो चाहिँ बढी जाडोमा हुन्छ अलि कडा यो श्वास प्रश्वास सम्बन्धी रोगहरू चाहिँ दुई तिनवटा छन् होइन एउटा चाहिँ इन्फ्लुएन्जा भयो इन्फ्लुएन्जा भनेको चाहिँ इन्फ्लुएन्जा भाइरसबाट सर्छ र त्यो पनि अधिकांश त जाडोमा देखिन्छ अनि नेपालमा केही अध्ययनहरूले चाहिँ के देखाएको छ भने जाडो बाहेक जाडोमा चाहिँ एकदमै वात त धेरै केस बढेको देखिन्छ अनि फाटोफुटो चाहिँ गर्मी वर्षैभरि यो केसहरू देखिन्छ गर्मीमा पनि सानो तिनो त्यो संख्या चाहिँ बढेको त्यो तपाईँले त्यो ग्राफमा हेर्नुभयो भने चाहिँ त्यो थोरै उकालो चढेको पनि देखिन्छ र अब यसको कारण चाहिँ के होला भने पृथ्वी चाहिँ यो जुन गोलार्ध छ नि त हामी उत्तरी गोलार्धमा बस्छौँ अनि उत्तरी गोलार्धमा अहिले गर्मी हुँदा दक्षिणी गोलार्धमा चाहिँ फेरि जाडो सुरु हुन्छ अहिले अनि त्यहाँ चाहिँ इन्फ्लुएन्जा सिजन सुरु हुन्छ क्या अहिले होइन अनि यो भ्रमण गर्ने अथवा नेपालीहरू त थुप्रो अस्ट्रेलियातिर बस्छन् होइन त्यताबाट घर फर्किँदा होइन त्यस्तो किसिमको यो ट्राभल यस्तैबाट चाहिँ फेरि इन्फ्लुएन्जाको केसहरू चाहिँ फाटोफुटो नेपालमा गर्मीमा पनि देखिरहेको हुन्छ अनि अब अर्को अलिक कडा संक्रमण हुन सक्ने भनेको कोविड हो. तर अब कोविड धेरैचोटि भएको भएर मान्छेहरूलाई चाहिँ एक किसिमको इम्युनिटी छ. अनि नयाँ प्रजातिको कोविडहरू आइहाल्दा पनि अहिले चाहिँ मान्छे सिकिस्त भएर आइसियू जाने होइन कडा निमोनिया हुने त्यस्तो सम्भावनाहरू चाहिँ पहिलाभन्दा धेरै कम भएको छ. तर खालि के भने अब केही गरी यो कोविड चाहिँ एकदमै चाँडो चाँडो नयाँ त्यो नयाँ स्ट्रेन होइन भेरिएन्टहरू आइरहेको देखिन्छ. अनि कुनै बेला यस्तो स्ट्रेन आउन सक्छ जुन चाहिँ फेरि पहिले हाम्रो शरीरमा संक्रमण गराउने स्ट्रेनहरूभन्दा धेरै फरक भयो भने चाहिँ त्यसले चाहिँ अलिक सिकिस्त बनाउने सम्भावना हुन्छ. त्यस्तो भयो भने चाहिँ हाम्रो अब यो जनस्वास्थ्यको निकायहरूले चाहिँ त्यसलाई सबैलाई सतर्क गराउँछन्.
0: भनेपछि जस्तो इबोलामा अहिले नयाँ खालका भेरिएन्टहरू आउँदाखेरि धेरै ढिला पहिचान भयो होइन, त्यस्तो अवस्थाहरू चाहिँ यहाँ पनि आउन सक्ने सम्भावना चाहिँ त्यतिकै रह्यो होइन. जोखिमहरूको चर्चा हामीले गरिरहँदाखेरि चाहिँ अलिकति अब यी विभिन्न इबोला भनौ, हान्टा भाइरस भनौ, या अन्य संक्रामक रोगहरू जुन जोखिमहरू छ नि, यी जोखिमहरूलाई दिँदाखेरि चाहिँ हामीले अलिकति यो बेला चाहिँ कस्ता खालका जोखिमहरू चाहिँ देख्न सकिन्छ, कस्ता खालका अवस्थाहरूमा चाहिँ हामी अलिक सतर्क हुनुपर्ने देखिन्छ यहाँनिर.
1: अब अहिले हामीलाई कतै बाहिर घुम्न जान मन छ भने होइन हामी अब कहाँ कहाँ के रोग फैलिएको छ अलिकति याद गर्नु राम्रो हुन्छ होइन. जस्तो अब अहिले यो पश्चिम अफ्रिका हामी अहिले घुम्न जानु उपयुक्त समय होइन. त्यहाँ चाहिँ जति मान्छेमा संक्रमण देखाएको छ त्योभन्दा धेरै बढी संख्यामा समुदायमै यो फैलिरहेको छ भन्ने होइन आधारहरू छन् होइन. अनि त्यहाँ जाँदा हामी पनि संक्रमित हुन सक्छौँ, त्यो लिएर आउन सक्छौँ. अनि अब जस्तो नेपालको सेनाको होइन केही सय मान्छेहरू चाहिँ त्यहाँ शान्ति मिसनको लागि चाहिँ कङ्गोमा छन् होइन. र उनीहरूको लागि उनीहरूलाई यहाँ फिर्ती ल्याउँदाखेरि उनीहरूलाई चाहिँ यहाँ अब क्वारेन्टिनमा राख्ने प्रोटोकलहरू चाहिँ सेनाले सार्वजनिक गरेको छ भने प्रोटोकलहरू क्वारेन्टिनमा राख्छौँ भनेर सूचना दिएको छ होइन. उसले त्यो एक हिसाबले प्रोटोकलहरू बनाएको छ, त्यो कहाँ क्वारेन्टिनमा राख्ने के त्यो प्रबन्धहरू गरेको छ. अब हामीले पनि त्यही भएर ट्राभल गर्दाखेरि हामीले विचार गर्नु पर्यो एउटा त होइन. अब अर्को चाहिँ अब देशभित्रै पनि अब त लामखुट्टेको संक्रमण त सुरु हुन्छ. अब डेङ्गी अहिले नै अलिअलि फाटेफुटो देखिन थालिसक्यो होइन. र डेङ्गी चाहिँ एक हिसाबले अलिकति अनप्रेडिक्टेबल हुन्छ होइन. कसलाई चाहिँ यसले सिकिस्त बनाउँछ, कसलाई बनाउँदैन भन्न गाह्रो हुन्छ होइन. र त्यो भएको भएर हामी सबै एक हिसाबले जोखिममा हुन सक्छौँ भनेर सकेसम्म अब गर्मी त छ तर लामो बाहुला भएको पातलो लुगाहरू लगाए पनि लामो बाहुला भएको लगाउने, सकेसम्म छोप्ने होइन शरीर त्यो मस्किटो रिपेलेन्ट भन्छौँ होइन लामखुट्टेलाई चाहिँ अलि टाढा भगाउने होइन, त्यस्तो गन्ध भएको त्यस्तो मलमहरू लगाउने होइन, अथवा स्प्रेहरू. अब नेपालमा स्प्रे त्यति उपलब्ध छैन होइन, त्यो तर त्यस्ता स्प्रेहरू हुन्छन्.
0: शुद्ध झुल प्रयोग गर्ने
1: अनि सुत्दाखेरि मुख्य झुल प्रयोग गर्ने त्यो सबैभन्दा महत्वपूर्ण भयो. केटाकेटीहरूलाई अलिक बढी हामीले विचार गरिदिनुपर्छ. बरु हामी आफू चाहिँ जोगिन्छौँ, ठुला मान्छेहरू चाहिँ वयस्कहरू चाहिँ बच्चा बच्चीले चाहिँ खासै उनीहरूलाई जानकारी पनि हुँदैन, सावधानी पनि अप्नाउँदैन. त्यसो हुँदा उनीहरूलाई चाहिँ जोगाउन अलि ठुला मान्छेहरूले याद गर्ने त्यस्ता कुराहरू गर्नु पर्यो. अर्को चाहिँ अब खाना र पानीको कुरा एकदम महत्त्वपूर्ण छ होइन. काठमाडौँमा नेपालमै पनि कहीँ पनि होइन विदेशीहरू नेपाल आउँदा चाहिँ के भन्छन् भने होइन, यो यति धेरै विदेशीहरूलाई नेपाल आएपछि त्यो संक्रमण हुन्छ नि डायरिया झाडा पखाला होइन, यहाँ आएर बाहिर केही खायो भने भोलिपल्ट अथवा पर्सिपल्टदेखि नराम्रो डायरिया भएर उनीहरूको सम्पूर्ण यो ट्राभल प्लान बिग्रिन्छ नि क्या, एकदमै धेरै देखिन्छ. अनि हामी त अलिअलि त्यो यहाँको कीटाणुहरूसँग अभ्यस्त हुन्छौँ धेरैचोटि संक्रमण भइसकेको भएर उनीहरू त्यो हुँदैनन्. अनि उनीहरूले नेपाल आएर नेपाल जस्तो देश आउँदाखेरि के गर्ने भनेर त्यो त्यहाँको ट्राभल मेडिसिन क्लिनिकमा गएर डक्टरहरूसँग सल्लाह लिन्छन् क्या. म पनि त्यस्तो क्लिनिकमा काम गर्थेँ अमेरिकामा बस्दाखेरि होइन. अनि त्यहाँ हामीले भन्ने एउटा मन्त्र चाहिँ के थियो भने, म पहिला अङ्ग्रेजीमा भन्छु होइन, बोइल इट पिल इट कुक इट अर फर्गेट इट भन्छ कि, भनेको कि उमालेर खाऊ कि ताछेर खाऊ कि चाहिँ पकाएर खाऊ कि बिर्सिदेऊ होइन. भन्नु खोजेको के भने, उमालेर खान मिल्ने चिज उमालेर खाऊ, ताछेर खान मिल्ने रहेछ जस्तो केरा रहेछ भने त्यो खान मिल्यो, ताछेपछि त्यो केरा खान मिल्यो होइन, किनभने त्यो बाहिर फोहोर भए पनि बाहिर किटाणु भए पनि भित्र सफा हुन्छ होइन. अब ताछेर खान मिल्ने कुरा पनि त्यस्तै भयो होइन, के अरे पकाएर खान मिल्ने कुरा पकाएर खाने भयो किटाणु मर्छ होइन. अर फर्गेट इट, भनेपछि हामी जुन बाटोमा अहिले धेरै नेपालीहरूलाई डाइरिया भइरहेको मैले कसरी देख्छु भने बाहिर सडकमा बसेर हामी यो के भन्छ यो पानीपुरी खान्छौँ चना चटपटे खान्छ अब त्यो सबै काँचो हुन्छ त्यहाँ होइन त्यो प्याजदेखि होइन त्यो सबै चिज काँचो हुन्छ त्यो अब जसले बनाइरहेको हुन्छ उसको हात अब उसलाई के भइरहेछ होइन उसैलाई थाहा हुँदैन नि जानेर त उसले तपाईँलाई रोग सार्दैन तर उसले आफूलाई शरीरमा के रोग छ थाहा हुँदैन उसलाई भर्खर कुनै डायरिया भएको थियो कि होइन हाम्रो अब त्यो भयो साबुनले हात धुने भनेर हामी हात धुन्छौँ तर त्यो पानी नै फोहोर हुन्छ
0: भनेपछि सकेसम्म चाहिँ यो गर्मी याममा बाहिरको खानेकुरा चाहिँ खाँदैन
1: खाँदै नखाउँ अर्को चाहिँ घरमै पनि हामीले याद गर्नुपर्ने कुरा के कति मान्छेहरू बिरामीहरू आउनुहुन्छ कि अनि उहाँहरूले भन्नुहुन्छ डाक्टर साहब मैले त एकदमै सावधानी अपनाउँछु काँचो कुरा केही खान्न घरमा उमालेको पानी मात्रै खान्छु सबै चिज पकाएर खान्छु त्यही पनि मलाई यस्तो डायरिया भयो किन भयो भने अनि तपाईँले सोध्नुभयो भने के थाहा हुन्छ भने उहाँले पानी त उमालेर खानुहुन्छ उमालेर सेलाएको पानी होइन खाना पनि पकाएरै खानुहुन्छ तर भाँडो के हुन्छ त भाँडो त हामी धाराको पानीमा माझ्छौँ धाराको पानीमा माझेपछि त्यही भाँडामा त्यो भाँडामा त्यही धाराको पानी अझै पनि हुन्छ होइन त्यो सबै सुकिसकेको हुँदैन अनि त्यहाँ खाना पस्क्यो खायो खाना पनि अलिअलि सेलाइसकेको हुन्छ त्यो पानीमै कीटाणु हुन्छ त्यसैबाट सर्छ भने चाहिँ हामीले त्यो भाँडा पनि हामीले खास भन्यो भने सफा पानीले पखाल्नुपर्छ
0: अनि मजाले सुकाउने भन्छ होइन
1: कि चाहिँ अथवा राम्रोसँग सुकाइसकेपछि त्यहाँ जीवित ब्याक्टेरियाहरू हुने सम्भावना कम हुन्छ
0: यी ससाना कुरामा चाहिँ सावधानी अप्नाउनु पर्ने भयो होइन हामीले विभिन्न यो संक्रामक रोगहरूका बारेमा चर्चा गरिरहेका छौँ अब अलिकति यो संक्रामक रोगको बारेमा चाहिँ चर्चा गरिरहँदा चाहिँ अप्नाउनु पर्ने सावधानीमै जाउँ होइन सबैभन्दा पहिला चाहिँ हामी अहिले जुन आन्तरिक रूपमा अहिले देखिरहेको हामीले अघि यहाँले भन्नुभयो पानीजन्य किटजन्य रोगहरू चाहिँ देखा परिरहेको छ होइन अलिकति पानीजन्य रोगबाट बस्नकै लागि के कस्ता सावधानी अप्नाउने हामीले
1: हजुर पानीको चाहिँ हामीले केही कुनै न कि त्यसलाई सफा गर्नलाई कि उमाल्नु पर्यो कि फिल्टर प्रयोग गर्नु पर्यो अहिले त आरओ भन्ने प्रविधि भएका फिल्टरहरू पनि छन् जुन असाध्यै प्रभावकारी हुन्छ होइन अनि अघि भने जस्तै खाना खाँदाखेरि त्यो भाँडा कतिको सफा छ होइन भाँडालाई चाहिँ सफा पानीले पखालेको हुनु पर्यो होइन अनि साबुन दिसा पिसाब गरिसकेपछि होइन साबुन पानीले हात धुनु पर्यो राम्रोसँग यो केटाकेटीलाई पनि राम्रोसँग हात कसरी धुने भनेर राम्रोसँग सिकाउनु पर्यो त्यो संक्षेपमा भन्दा चाहिँ पानीजन्यबाट जोगिन चाहिँ रोगहरूबाट जोगिन चाहिँ हामीले मुख्य चाहिँ दिसा पिसाब गरिसकेपछि अथवा फोहोर चिजहरू चलाएपछि साबुन पानीले हात धुनु पर्यो खाना खानु अगाडि हात धुनु पर्यो राम्रोसँग अनि केटाकेटीलाई पनि सिकाउनु पर्यो होइन त्यो कुरा अनि त्यसपछि चाहिँ पानी उमाल्ने अथवा फिल्टर गर्ने होइन त्यस्ता र त्यस्तै पानीले सफा पानीले भाँडाहरू पखाल्ने खाना खानु अगाडि अथवा त्यो भाँडा चाहिँ राम्रोसँग सुकेको भाँडामा मात्रै होइन खाने र यस्ता कुराहरू विचार गर्नु पर्यो अनि बाहिर काँचो कुराहरू चाहिँ केही पनि खानु हुँदैन सकेसम्म यो बजारमा अब मिठो कुरा त पाइन्छ तर विशेष गरी यो मौसममा चाहिँ जुन बेला यो झाडा पखाला अथवा हेपाटाइटिस जस्ता रोगहरू चाहिँ भाइरस ब्याक्टेरियाहरू चाहिँ यो पानी खानाको मार्फत सर्ने यो अहिलेको सिजन हो यो बेला चाहिँ सकेसम्म काँचो चिज हुने काहीँ पनि केही पनि नखाउँ
0: गर्मी छ पकाएको खानामा पनि अलिक विशेष ध्यान नै दिनुपर्छ होला
1: हजुर हजुर बासी भएको छ पाकेर निकै समय बाहिर राखिएको छ भने त्यस्तो खाना खानु भएन केही समय अगाडि चाहिँ बिहेको पार्टीमा चाहिँ चितवनमा धेरै मान्छे चाहिँ संक्रमित भएको डायरिया भएको झाडा पखाला लागेको होइन त्यस्तो भएको थियो भनेपछि अब यो गाजरहरू हुन्छ त्यो तपाईँले हेर्नुभयो भने पार्टीको त्यो प्लेटहरूमा होइन लास्टमा सालाद त राखेको हुन्छ सकेसम्म त्यस्तो सालाद खानै हुँदैन कसैले पनि
0: यो भोजको बेला पनि अलिक सावधानी अप्नाउनु पर्यो बनाउनेले पनि खानेले पनि
1: है अनि अब यो लामखुट्टेहरूबाट सर्ने रोगहरूबाट बस्नु पनि राति सुत्दा झुल ठाङ्ने घरको झ्यालडोकाहरूमा जाली लाउन सकिन्छ भने जाली लगाउने अनि त्यसपछि आफ्नो अलिकति विशेष गरी यो लामखुट्टे बढी घुम्ने बिहान साँझ अथवा राति होइन को समयमा चाहिँ लामो बाहुला को लुगा लगाएर मात्रै बाहिर निस्किने अथवा त्यो मस्किटो रिपेलेन्ट लामखुट्टे भगाउने खालको त्यो स्प्रेहरू अथवा मलमहरू लगाउने र सकेसम्म चाहिँ त्यो बाहिर निस्किने कामै कम गर्ने होइन त्यस्ता सावधानीहरू अप्नाउनुपर्छ।
0: अब इबोला र हान्टा भाइरसको जुन जोखिम त छैन तर सतर्कता अप्नाउनुपर्छ भनेर हामीले अघि नै भनिसकेका छौं। विशेष गरेर सरकारले गर्नुपर्ने पूर्व तयारी चाहिँ के सुझाव दिनुहुन्छ सरकारलाई चाहिँ?
1: अहिले नेपालमै त आएको छैन अनि त्यसो हुँदाखेरि हामीले चाहिँ यो अहिले कुन कुन देशमा पुगेको छ त्यहाँ मान्छेहरू कसरी बसेका छन् त्यो निश्चित कति देशहरूमा चाहिँ सबैलाई छ हप्ता क्वारेन्टिनमा राखेछ कति देशलाई सबैलाई छ हप्ता क्वारेन्टिनमा नराखेको घरमा होम आइसोलेसनमा राखेको छ अलिकति रिल्याक्स अलिकति खुकुलो बनाइएको छ होइन अनि कुन कुन देशमा कस्ता कस्ता प्रोटोकलहरू भइरहेछन् अनि त्यस्ता कुराहरू याद गर्नु पर्यो अनि त्यसपछि अनि समग्र विश्वमा यो कुनै नयाँ केसहरू कता कता चाहिँ आइरहेछ भने त्यस्ता ट्र्याकरहरू छन् होइन मान्छेहरूले चाहिँ ट्र्याक गरेर वेबसाइटहरूमा अपडेट गरिरहेको हुन्छ होइन त्यो चिजहरू चाहिँ चनाखो भएर हेर्नु पर्यो त्यो हामी आम मानिसले भन्दा पनि हाम्रा जनस्वास्थ्यका होइन संयन्त्रहरू र सरकारी निकायहरूले हेरिरहनु पर्यो र अनि कुनै देशमा चाहिँ अलि त्यो केसहरू बढ्न थालेको भन्ने त्यस्तो आयो भने अब त्यसपछि हामीले कस्तो किसिमको चाहिँ सावधानी अप्नाउने ट्राभल एडभाइजरीहरू चाहिन्छ कि के चाहिन्छ त्यस्तो कुराहरू चाहिँ अहिले एकदमै रियल टाइम डेटाको आधारमा होइन के अपडेट भइरहेको हुन्छ त्यो अनुसार हामीले चाहिँ आफ्नो नीति बनाउनुपर्छ। मानिलिउँ कुनै सहरमा चाहिँ आउटब्रेक भयो साँच्चै अब मान्छेहरू चाहिँ धेरैलाई अब यो संक्रमण भएको देखिन थाल्यो भने चाहिँ हो तपाईँले भने जस्तो त्यहाँबाट आउने सबैलाई हामीले चाहिँ शंकाको घेरामा राख्नुपर्छ।
0: अहिले तत्काल चाहिँ त्यो प्रतिबन्ध लगाउनु जरुरी छैन?
1: अहिले छैन। युरोप अनि त्यसपछि यो थाइल्यान्ड पो लाग्छ अरू केही एसियाली देशहरू पनि छन् त्यसमा होइन युरोपका धेरै देशहरू अमेरिका सबैलाई आफ्नो देशमा फर्काइएको छ तर अब त्यो देशमा फर्काउँदा पहिले नै पूर्व तयारी गरेर होइन जहाजमा ओसार पसार उनीहरूलाई लाने जहाजदेखि नै होइन अथवा त्यो पानी जहाजबाट जमिनमा आउने बेलादेखि नै होइन त्यो सावधानीहरू अप्नाइएको भएको भएर खास हामी बाँकी विश्वमा चाहिँ अरू देशहरूमा यो फैलिने सम्भावना चाहिँ एकदमै न्यून छ। उहाँहरूले अब यसको लागि गृह कार्य गरिरहनु भएकै होला होइन अब अहिले चाहिँ विश्वभरि कहाँ कहाँ के भइरहेछ कुन कुन देशमा कस्तो किसिमका अपडेटहरू आइरहेछन् त्यसमा अप टु डेट हुनु पर्यो आफू एकदम चनाखो भएर त्यसलाई याद गर्नु पर्यो अनि त्यसपछि कतै संक्रमण बढ्न थालेको लक्षण त्यस्तो के अरे समाचारहरू देखियो भने त्यसको लागि अब हाम्रा नेपालीहरू त्यहाँ कति छन् कति आउने जाने त्यहाँको विदेशी पर्यटकहरू नै अथवा अरू मान्छेहरू आउने जाने क्रम कस्तो हुन्छ त्यो प्याटर्नहरू पनि हामीले चाहिँ एक हिसाबले याद गर्नु पर्यो अनि त्यसका लागि आँकडाहरू हुन्छन् अनि त्यसअनुसार चाहिँ अब हामीले ट्राभल एडभाइजरी दिनुपर्ने हो कि तपाईँहरू चाहिँ यो देश जान चाहिँ अहिले नजानु होला भनेर भन्नुपर्ने हो कि अथवा त्यस्ता कुराहरू पनि याद गर्नु पर्यो। अब अहिले जस्तो पक्का पनि एयरपोर्टमा हेल्थ डेस्कहरू त राखेका छ होइन त्यसमा अब बाहिर साँच्चै रोग बढ्न थालेको जस्तो देख्यो भने त्यसलाई अलि बढी कडा बनाउनु पर्ने हुनसक्छ फिभर स्क्रिनिङदेखि लिएर यो उनीहरूको चाहिँ फर्महरूबाट भर्न लगाएर निश्चित किसिमका जानकारी लिने निश्चित जस्तो यो देशको फलानु ठाउँमा यस्ता यस्ता एक्सपोजर भएका मान्छेहरू चाहिँ होइन लाई चाहिँ हामीले अब आइसोलेसनमा राख्ने के अरे क्वारेन्टिनमा राख्ने भन्ने खालका त्यस्तो प्रोटोकलहरू बनाउनु पर्ने हुनसक्छ अनि अब र अहिले चाहिँ अब सरकारले गर्न सक्ने कुराहरू भनेको चाहिँ मुख्य अब टेस्टमा एकदम समस्या छ होइन हामीसँग इबोलाको टेस्टको अवस्था के छ मैले बाहिर बसेको हुनाले मलाई यो जानकारी छैन हान्टा भाइरसको टेस्ट त सायद उपलब्ध छैन नै जस्तो लाग्छ होइन अहिलेसम्म भनेपछि त्यो टेस्टहरू चाहिँ हामी कसरी सकेसम्म चाँडो उपलब्ध गराउन सक्छौँ होइन यहाँ रोगी देख्यौँ नदेख्यौँ तर हामीसँग टेस्ट चाहिँ हुनु पर्यो होइन त्यो त्यसो भयो भने मात्रै हामीले थाहा पाउन सक्छौँ।
0: जस्तो अघि यहाँले भन्नुभयो कि नयाँ भेरिएन्टको पीसीआर टेस्ट गर्ने नहुँदाखेरि चाहिँ धेरै ढिला मात्र पत्ता लाग्यो होइन भनेपछि हामी त पीसीआर टेस्टको लागि पनि तयारी हुनु पर्यो र नयाँ कस्ता कस्ता भेरिएन्टहरू आइरहेछ त्यो अनुसार पनि तयारी अवस्थामा बस्नु पर्यो
1: हजुर कङ्गोमा
0: हजुर
1: अनि भनेपछि त्यो एउटा त्यस नै ठूलो प्राथमिकता हो. अनि त्यसपछि चाहिँ अब कोही मान्छे अब एउटा मात्रै कोही सम्भावित संक्रमित मान्छे होइन अथवा एक्सपोजर भएको मान्छे चाहिँ हाम्रो देशमा आइपुग्यो भने उसलाई राख्ने कहाँ हो कसरी राख्ने त्यो राख्ने ठाउँ त अहिले होइन सरकारले गरेको पनि होला तर त्यो राख्ने ठाउँको टुङ्गो त्यो ठाउँको स्टाफहरूलाई कस्तो किसिमको ट्रेनिङ दिने त्यहाँ कस्तो कस्तो प्रोटोकलहरू चाहिँ हामीले लागू गर्ने होइन त्यस्ता कुराहरू चाहिँ अब अनि त्यहाँ जुन किसिमका अब त्यो ऊ चाहिन्छ पर्सनल प्रोटेक्टिभ इक्विपमेन्टहरू चाहिन्छ अरू विभिन्न साधन स्रोतहरू चाहिन्छ त्यो अहिले नै होइन त्यो तयारी अवस्थामा राख्ने अनि अब आर्मीले जसरी हामीले चाहिँ यो कङ्गोबाट आउने सैनिकहरूलाई चाहिँ हामी यसरी क्वारेन्टिनमा राख्छौँ भनेको छ त्यस्तो किसिमको चाहिँ तयारी हामी हुनु पर्यो यहाँ.
0: हजुर, व्यक्तिलाई र समुदायलाई चाहिँ सुरक्षा सतर्कता अपनाउन चाहिँ के कस्ता सुझाव चाहिँ दिनुहुन्छ?
1: अब हान्टा भाइरस र इबोलाको केसमा त अहिले हामी एकदम सुरक्षित छौँ भन्नुपर्छ होइन. विशेष गरी यो हान्टा भाइरस भन्दा पनि इबोला चाहिँ अलिकति बढी फैलिने होइन ठूलो डर छ अनि त्यसो हुँदा सबैले अलिकति समाचारहरू सुन्ने र अनि सही जानकारी लिने है. मैले अहिले नै पनि अलिअलि फेक न्युजहरू आइरहेको सुनेको छु हाम्रै छिमेकी देशमा फलानु देशमा इबोला आइपुग्यो यस्तो रे उस्तो रे भन्ने खालको होइन भनिरहेको सोसियल मिडियामा गइरहेको त्यस्तो सुनेको छु. फेक न्युजबाट पनि एकदमै सावधान हुनु पर्यो होइन आधिकारिक स्रोतहरू चाहिँ मात्रै फलो गर्नु पर्यो. कसैले केही भनिहाल्यो अथवा कहीँ तपाईँको सोसियल मिडियामा चाहिँ केही त्यो आइहाल्यो अल्गोरिदमले पठाइहाल्यो केही चिजहरू भने पनि त्यसलाई पत्याएर होइन अनि आफूले फेरि त्यसलाई फैलाउने काम चाहिँ गर्नु भएन होइन. तपाईँलाई कसैले केही भन्यो अथवा तपाईँको फेसबुकमा त्यो आयो भने पनि तपाईँले चाहिँ त्यो आधिकारिक निकायबाट त्यो चिजको पुष्टि भएको छैन त्यस चिज आएको छैन भने चाहिँ तपाईँले आफूले त्यसलाई सेयर गर्नु भएन होइन. यस्ता कुराहरू पनि विचार गर्नु पर्यो.
0: अब यतिखेर अघि यहाँले भन्नुभयो कि सरसफाई एकदमै महत्वपूर्ण छ किनभने गर्मी मौसममा चाहिँ एउटा सरसफाई जन्य रोग पनि अत्यधिक रूपमा फैलने जुन चाहिँ अब यो शुरूआतको दिनहरूमा पनि छौँ हामी होइन. सरसफाई जन्य रोगबाट बच्नलाई चाहिँ के सावधानी अपनाउन सुझाव दिनुहुन्छ?
1: सरसफाई जन्य पनि अब त्यो मुख्य चाहिँ यो पानी खाना बाटै सर्ने कुराहरू हो होइन इन्फेक्सनहरू हो. त्यसो हुँदाखेरि अब यो विशेष गरी चाहिँ शौचालय जानु अघि के अरे जाँदा आउँदाको सावधानी हुन्छ होइन. साबुन पानीले हात धुने त्यो बाहेक चाहिँ अरू बेला पनि तपाईँ चाहिँ फोहोरसँग सम्पर्क हुँदाखेरि हात धुने अनि त्यसपछि केटाकेटीलाई समय समयमा नुहाइदिने अब यस्ता यस्ता कुराहरू नै मुख्य हुन्. अनि अघि खानाका लागि जुन सावधानीहरू अघि उल्लेख गरेका थियौँ त्यही चिजहरू चाहिँ पुनः दोहोऱ्याउन चाहन्छु.
0: डाक्टर म धेरै धन्यवाद दिन चाहन्छु आज स्टुडियोमै आएर हामीलाई इबोला हान्टा भाइरस लगायतका संक्रामक रोगको जोखिम र अप्नाउनु पर्ने सावधानीका बारेमा जानकारी गराइदिनु भएकोमा.
1: हस् मलाई पनि यो मौका दिनुभयो आफूले जानेको केही कुराहरू बताउन मौका दिनुभएकोमा धेरै धन्यवाद.
0: उहाँ हुनुहुन्थ्यो संक्रामक रोग विशेषज्ञ डाक्टर अनुप सुवेदी. आज हामीले नेपालमा इबोला हान्टा लगायत संक्रामक रोगको जोखिम र अप्नाउनु पर्ने सावधानीका बारेमा कुराकानी गर्यौं. यो कुराकानी सँगै कार्यक्रम बदलिदो नेपालको आजको समय सकिएको छ. अर्को सोमबार अर्को विषयमा कुराकानी लिएर आउने नै छौ. प्राविधिक साथी प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै म सम्झना महर्जन पनि विदा हुन्छु. नमस्कार.

0: केती खोला जलविद्युत आयोजना 22 मेगावाट को परीक्षण टेस्टिंग तथा नदीमा पानी को बहाव बढ़ने संबंधी सूचना कास्की जिल्ला पोखरा महानगरपालिका वड़ा नंबर 33 तिकलांग र वड़ा नंबर 30 मुसेटुंडा को सीमाना सेती नदीमा निर्माणाधीन सेती खोला जलविद्युत आयोजना 22 मेगावाट को परीक्षण कार्य शुरू हुन लागेको हुनाले सेती नदीमा निर्माण भएको ड्यामको तल्लो तटीय क्षेत्रमा आयोजना परीक्षणको क्रममा नदीमा पानी छाडिने हुँदा सेती नदीको बहाव अचानक र अप्रत्याशित रूपमा बढ्न सक्ने भएको कारणले उक्त परीक्षण अवधिभर नदी किनारमा सर्वसाधारणलाई उच्च सुरक्षा सतर्कता कायम गरिदिनु हुन अनुरोध गर्दछौ। सुरक्षा सतर्कता: नदी किनारमा नजानुहोला। नदीजन्य पदार्थको उत्खनन, नदी तर्ने, पौडी खेल्ने, माछा मार्ने वा पशु चौपाया चराउने कार्य नगर्नुहोला। बाल बालिकाहरूलाई नदी नजिक जान नदिनुहोला। यो परीक्षण यस जलविद्युत आयोजना सञ्चालनका लागि महत्वपूर्ण रहेको छ। यहाँको स्थानीयवासीको सहयोगको अपेक्षा गर्दछौ। उज्जवल रेग्मी, आयोजना प्रमुख, सेती खोला हाइड्रो पावर लिमिटेड, कान्तिपथ, काठमाडौँ।
1: खैरानी माध्यमिक विद्यालयमा कक्षा 11 नयाँ शैक्षिक सत्रको लागि भर्ना खुल्यो।
2: विगतका वर्षहरूमा गण्डकीमै उत्कृष्ट र एसईई 2082 शुक्ला गण्डकीमा सामुदायिक तर्फ उत्कृष्ट नतिजा ल्याउन सफल
1: खैरानी माध्यमिक विद्यालयमा कक्षा 11 कम्प्युटर साइन्स सहित शिक्षा र व्यवस्थापन समूहका विषयहरूमा अंग्रेजी र नेपाली दुवै माध्यममा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। थप जानकारीको लागि खैरानी माध्यमिक विद्यालय शुक्लागण्डकी 6, फोन नम्बर 0965702439, मोबाइल 9956063636।
3: सूचना यस तनाव सेवा हस्पिटल दुलेगौड़ा बीपी चोकमा यही जेठ 16 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मोटु छाती सुगर तथा थाइरोइड विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी हार्जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछानी पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइरोइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल छाला यौन कुष्ठ रोग एलर्जी तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जे महर्जन र मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि तनहु सेवा हस्पिटल दुलेगौड़ा बीपी चोक तनहु, फोन नम्बर 0654143777, मोबाइल नम्बर 9856443343।
4: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको कक्षा 11 नयाँ भर्ना सम्बन्धी सूचना।
5: कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 का लागि कक्षा 11 विज्ञान, व्यवस्थापन, शिक्षा र मानविकी विषयमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
4: अनुशासित वातावरणमा गुणस्तरीय शिक्षाका लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो शैक्षिक लक्ष्य प्राप्त गरौ।
5: सुन्दर, शान्त र स्वस्थ वातावरणमा अवस्थित
4: योग्य तथा अनुभवी प्राध्यापकहरू द्वारा पठन पाठन,
5: सुविधा सम्पन्न पुस्तकालय, ल्याब सहित खेलकुद तथा अतिरिक्त क्रियाकलापहरूका लागि क्याम्पसको आफ्नो सभा हल, बास्केटबल, भलिबल तथा फुटबल मैदान भएको,
4: गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
5: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि 4 बजेसम्म भइरहेको छ।
4: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध गरिन्छ। फोन नम्बर 0164333385
5: र मोबाइल नम्बर 9856080385।
0: ज्ञान बगैचा इंग्लिश बोर्डिंग स्कूल मा कक्षा 11 को लागि नयाँ भर्ना खुल्यो।
6: एसईई 2082 को परीक्षामा 4 जीपीए ल्याउन सफल प्रमिशा पौडेल सहित ग्रेडेड विद्यार्थीलाई हार्दिक बधाई।
0: व्यवहारिक र नैतिक शिक्षामा जोड दिदै आधुनिक प्रविधिको माध्यमबाट अध्यापन गराई फरक पहिचान बनाउन सफल यस ज्ञान बगैचा बोर्डिङ स्कूलमा कक्षा 11 कम्प्युटर साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट विषयमा सीमित सिटमा नयाँ भर्ना खुलेकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोला।
6: हाम्रा विशेषताहरू:
0: सुन्दर, शान्त र प्रविधि मैत्री वातावरणमा दक्ष एवं अनुभवी
7: अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने कम्प्युटर कक्षाको व्यवस्था,
8: पुस्तकालयको व्यवस्था,
7: विद्यार्थीहरूको लागि यातायातको व्यवस्था,
8: विद्यालय क्षेत्रभित्रै पर्याप्त खेल मैदानको व्यवस्था,
7: विद्यार्थीहरूका लागि छात्रवृत्तिको व्यवस्था,
8: होटल म्यानेजमेन्ट तर्फ प्र्याक्टिकलको लागि आफ्नै स्टार लेभलको किचन, बेडरुम, बाथरुम, लन्ड्रीको व्यवस्था।
7: थप जानकारीको लागि ज्ञान बगैँचा इङ्ग्लिस बोर्डिङ स्कुल, शुक्ला गण्डकी 5, सेराटोल, तनहुँ। सम्पर्क 0655712982 र 98506001

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175।
1: शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला बिहानको ठिक 9 बज्यो।
2: स्थिरता र पूर्वाधार सुधार आवश्यक। इरानसँग हतारमा सम्झौता नगर्न वार्ताकारहरूलाई ट्रम्पको निर्देशन। सम्झौता नभएसम्म नाकाबन्दी जारी राख्ने अडान। र महिला च्याम्पियनशीपमा नेपालले आज भूटानसँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। गृह मन्त्रालयले हुम्ला र बाजुरा जिल्लाका नागरिकलाई संयमता अपनाउन अनुरोध गरेको छ। मन्त्रालयले विज्ञप्ति निकालेर हुम्ला र बाजुराको सीमा क्षेत्रमा भएको घटनाको सत्य तथ्य छानबिनका लागि मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षकको समन्वयकर्तामा टोली गठन गरेको उल्लेख गर्दै संयमता अपनाउन अनुरोध गरेको छ। आम नागरिकको जीवधनको रक्षा र सीमा क्षेत्रमा शान्ति कायम राख्न सरकार पूर्ण प्रतिबद्ध रहेको मन्त्रालयको भनाई छ। मन्त्रालयले गृह मन्त्रालयका सचिवको समन्वयकर्तामा रक्षा सचिव सहित सबै सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिहरूको उपस्थितिमा बसेको आकस्मिक बैठकले छानबिन टोली गठन गरेको पनि जनाएको छ। टोलीलाई तुरन्त कार्यस्थलमा खटिन र प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ। घटनाको जानकारी प्राप्त हुनासाथ गृह मन्त्रालय पूर्ण रूपमा सक्रिय भई तत्कालै हुम्ला र बाजुरा दुवै जिल्लाबाट नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालको विशेष टोली घटनास्थलमा परिचालन गरिसकेको पनि मन्त्रालयले जनाएको छ। मन्त्रालयले स्थिति नियन्त्रण र दीर्घकालीन शान्तिका लागि नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका तर्फबाट थप आवश्यक संख्यामा सुरक्षाकर्मी परिचालन गर्न दुवै सुरक्षा निकायलाई निर्देशन समेत दिएको छ। विवादको स्थायी समाधान र समन्वयका लागि मन्त्रालयले जनप्रतिनिधि एवं सरकारवाला निकायहरूसँग समेत पटक पटक समन्वयात्मक बैठक आयोजना गरी सघन पहल कदमी अगाडि बढ़ाएको विज्ञप्तिमा भनेको छ। केही दिन अघि बाजुराको हिमाली गाउँपालिका 3 को लामपाटामा सीमा विवादको विषयलाई लिएर कुटपिटको घटना भएको थियो। हिजो वर्षा कम भएपछि देशैभर गर्मी बढ़ेको छ। अरू ठाउँको तुलनामा पश्चिम तराईमा गर्मी धेरै छ। त्यहाँ केही दिनदेखि तातो हावा र तातो लहर चलेको छ। आज र भोलि पनि लुम्बिनी र सुदूरपश्चिमका तराई भेगमा तातो हावा र तातो लहर चल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज कोशी बागमती र गण्डकी प्रदेशका केही ठाउँहरूमा मधेस प्रदेश लगायत लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभागका थोरै ठाउँहरूमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। तराईमा केही दिनदेखि बढ़िरहेको गर्मीले जनजीवन कष्टकर बनाएको छ। दिउँसोको तापक्रम 40 डिग्री सेल्सियस भन्दा माथि पुगेपछि पश्चिम तराईका नेपालगंज धनगढ़ी रिपाल लगायत क्षेत्रका बासिन्दा बढ़ी प्रभावित भएका छन्। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका सबैजसो जिल्लामा अधिकतम तापक्रम 40 डिग्री सेल्सियस वा त्यसको नजिक पुगेको छ। तापक्रम बढ़ेसँगै तातो हावा चलिरहेको छ। तापक्रम बढ़ेपछि अस्पतालहरूमा बिरामीको चाप बढ़ेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गर्मी बढ़ेको बेला पर्याप्त पानी पिउन र दिउँसो बाहिरको काम सकेसम्म कम गर्न आग्रह गरेको छ। यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुटुको धड़कन बढ़ेमा श्वास प्रश्वासमा समस्या, कम रक्तचाप, पसिना नआउने, गम्भीर टाउको दुख्ने, वाकवाकी वा उच्च ज्वरो देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जान पनि आग्रह गरेको छ। यसैपछि अत्यधिक गर्मी बढ़ेसँगै पश्चिम तराईका जिल्लाहरूमा विद्यालयको पठन पाठन समेत प्रभावित भएको छ। गर्मी बढ़ेपछि कतिपय क्षेत्रमा विद्यालय विदा दिइएको छ। गर्मीका कारण विद्यालयमा पठन पाठन गर्न समस्या भएकाले केही समयका लागि पढ़ाई बन्द गर्नुपर्ने अवस्था आएको पालिकाहरूले जनाएका छन्। विद्यार्थीको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै कञ्चनपुरको भीमदत्त नगरपालिकाले आजदेखि पर्सीसम्म 3 दिन नगरभित्रका संस्थागत र सामुदायिक विद्यालय बन्द गरेको छ। विदेशी लगानी कुल ग्राहस्त उत्पादन जीडीपीको झण्डै 0.2% सीमित छ। पछिल्लो 3 वर्षमा विदेशी लगानीको प्रभाव बढ़न नसकेको लगानीकर्ताहरूको भनाई छ। लगानी वातावरण अपेक्षा अनुसार आकर्षण बन्न नसक्नु मुख्य कारणमा नीतिगत स्थिरता, जटिल कर प्रणाली, पूर्वाधारको कमी र प्रशासनिक झन्झट रहेको सरकारवालाहरूले बताएका छन्। उनीहरूले सरकारलाई दीर्घकालीन र अनुमान योग्य नीति निर्माणमा जोड़ दिन आग्रह गरेका छन्। उद्योगीहरू भने कर संरचनामा असन्तुलित रहेको, विशेष गरी कच्चा पदार्थ र तयारी वस्तुमा कर नीतिमा असमानता देखिएको बताउँछन्। यसले उत्पादन लागत बढ़ाउने र प्रतिस्पर्धात्मक क्षमता कमजोर बनाउने गरेको छ। यस्तै निर्णय प्रक्रिया अत्यधिक केन्द्रीकृत हुँदा लगानी स्वीकृति र कार्यान्वयनमा ढिलाइ हुने समस्या देखिएको छ। एकद्वार प्रणाली र डिजिटल प्रशासन लागू गर्न सके लगानी प्रक्रिया सहज हुने लगानीकर्ताहरूको भनाइ छ। व्यवसायहरूले नेपालको अर्थतन्त्रमा उत्पादन क्षेत्रको योगदान झण्डै 5% मात्र रहेको र उपभोग तथा रोजगारीको चक्र कमजोर हुँदा लगानी आकर्षण प्रभावित भएको बताएका छन्। विद्युत, विमानस्थल, डिजिटल पूर्वाधार र यातायात प्रणालीलाई दीर्घकालीन लगानीका आधारका रूपमा विकास गर्नुपर्ने लगानीकर्ताहरूको सुझाव छ। दक्ष जनशक्ति अभाव र विदेश पलायनको दीर्घकालीन आर्थिक वृद्धिमा असर परिरहेको पनि व्यवसायहरूले बताएका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
3: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
4: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
3: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
4: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
3: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
4: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं,
3: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
5: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। नेपाल विद्युत प्राधिकरणले विभिन्न ठाउँमा हुरीको कारण रूख ढल्दा अवरूद्ध भएको विद्युत आपूर्ति मरम्मत तथा संचालन कार्यलाई तीव्र बनाएको जनाएको छ। प्राधिकरणका अनुसार प्रतिकूल मौसमका कारण देशका विभिन्न प्रसारण लाइन खण्डहरू प्रभावित भएका छन्। रूख ढल्दा लाइन अवरूद्ध भएपछि प्राविधिक टोलीहरू निरन्तर रूपमा खटिएर मरम्मत तथा पुनः संचालनको काम गरिरहेका छन्। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराजभक्त श्रेष्ठले तत्काल मरम्मत कार्य अघि बढ़ाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। विवरण अनुसार पिलुवा, पथलैया, चन्द्रनेघापुर खण्ड अन्तर्गत टावर नम्बर 122 र 123 बीच रूख ढल्दा प्रभावित प्रसारण लाइनको अवरोध हटाइसकिएको छ। त्यही खण्डको टावर नम्बर 136 र 137 बीच ढलेका 3 रूख हटाइसकिएको र लाइन फेरि संचालनका लागि आवश्यक प्राविधिक काम चलिरहेको प्राधिकरणले जनाएको छ। यस्तै अम्लेखगंज कामाने खण्ड अन्तर्गत टावर नम्बर 46-47 बीच रूख ढल्दा प्रसारण लाइनको कण्डक्टरमा क्षति पुगेको छ। त्यहाँ प्राविधिक टोली पुगेर स्क्रिनिङ कार्य शुरू गरिसकेको छ। हिजो दिउँसो आएको हावाहुरीका कारण देशका विभिन्न ठाउँमा विद्युत आपूर्तिमा समस्या देखिएको हो। आज बिहानसम्म आपूर्ति सामान्य बनाउने प्रयास भइरहेको प्राधिकरणले जनाएको छ। वैशाख महिनामा जाड रक्सी खाएर गाड़ी चलाउँदा देशभर 124 दुर्घटना भएको नेपाल प्रहरीले जनाएको छ। दुर्घटनामा परि 12 जनाको ज्यान गएको छ भने 174 जना घाइते भएका छन्। काठमाडौँ उपत्यकाभित्र मात्रै वैशाखमा 37 वटा गाड़ी दुर्घटना भएका र ती दुर्घटनामा 2 जनाको ज्यान गएको छ भने 50 जना घाइते भएका नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्लेले जानकारी दिनुभयो। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी वार्ताकारहरूलाई इरानसँग हतारमा सम्झौता नगर्न भन्नुभएको छ। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोशलमा सम्झौता नभएसम्म, प्रमाणित नभएसम्म र हस्ताक्षर नभएसम्म नाकाबन्दी पूर्ण शक्तिमा र प्रभावमा रहने बताउनु भएको छ। गएको फेब्रुअरी 28 अमेरिका इजरायलले शुरू गरेको आक्रमणको जवाफमा इरानले आर्थिक रूपमा महत्वपूर्ण स्ट्रेट अफ हर्मुज हुँदै आवत जावत गर्ने यातायात लगभग रोकेको भन्दै अमेरिकाले गएको अप्रेल 13 इरानी बन्दरगाहमा नाकाबन्दी लगाएको घोषणा गरेको हो। अब खेल खबर। नेपालले साफ महिला च्याम्पियनशीपमा आज भूटानसँग खेल्दै प्रतियोगिताको शुरूआत गर्दैछ। दुई टोली बीचको खेल भारतको गोवामा रहेको जवाहरलाल नेहरू रंगशालामा नेपाली समय अनुसार दिउँसो 4:15 बजेदेखि हुनेछ। खेलमा दुवै टोली विजय शुरूआतको खोजीमा छन्। यी दुई समूह एक यी दुईले समूह एकको पहिलो खेल खेल्न लागेका हुन्। नेपाल प्रतियोगिताको छ पटकको उपविजेता हो। भूटानले भने अहिलेसम्म प्रतियोगितामा सेमी फाइनल भन्दा माथिल्लो नतिजा ल्याउन सकेको छैन। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। हुम्ला र बाजुराका नागरिकलाई संयमता अपनाउन गृह मन्त्रालयको अनुरोध। सीमामा भएको घटनाबारे छानबिनका लागि टोली गठन। आज र भोलि पनि लुम्बिनी र सुदूरपश्चिमका तराई भेगमा तातो हावा र तातो लहर। केही ठाउँमा वर्षाको सम्भावना। पर्याप्त पानी पिउन र बाहिरी काम गर्दा सावधानी अपनाउन सुझाव। विदेशी लगानी कम हुँदा अर्थतन्त्रमा चुनौती। नीतिगत

0: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
1: दिदी पनि नमजाले झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
2: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
3: सुन्दर अटोक्स यमाहा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ
4: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स, यमाहा सोरुम, दुलेगौडा बजार, तनहुँ।
5: सम्पर्क 0654142121, मोबाइल 98565391।
4: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
6: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
7: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यहीँ गएर किनेको।
6: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
8: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। फोन नम्बर 0658 570 290, मोबाइल नम्बर 98460 81457 र 98136 26032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
0: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
9: ल पत्तै छैन है तिमीलाई? दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
10: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोड, अल्मुनियम, सिलट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा, खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
0: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्ला गण्डकी चार, दुलेगौडा, तनहुँ। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0654141142, मोबाइल 98560231128 र 98462014726।
11: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
12: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
11: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
13: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
6: रिमाल हार्डवेयर, सम्पर्क 0654142545, 0654143445।
14: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ, अनि सोफालाई चाहिँ यहाँ राखौँ।
11: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
14: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाइ भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल कोठा पनि चम्किएको छ। ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौँसम्म ढुक्क।

0: घर सजावट का संपूर्ण सामग्री का लागि न्यू होम डेकोर एंड डेकोरेशन
1: हामी कहाँ पर्दा सोफा कार्पेट दराज तन्ना पलंग डाइनिंग टेबल का साथ ही संपूर्ण फर्नीचर को सामान पाइन्छ र होम डेलिभरी को व्यवस्था रहेको छ।
2: विगत लामो समय देखि धुलेगुडा बजार में संचालित न्यू होम डेकोर एंड डेकोरेशन शुक्ला गंडकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिक आफ्नै भवन सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एंड डेकोरेशन शुक्ला गंडकी 4 भित्री बजार
1: प्रोपराइटर सुभाष गिरी सम्पर्क 0564141094 मोबाइल 98560203।
0: विगत लामो समय देखि तपाईहरुको मानसिकमा सफल डेकोर एन्ड डेकोरेसन
3: आज पनि खाना काँच है होइन कहाँ जान्छु कि तिम्रो ध्यान राम्रोसँग खाना बनाउनु हुँदैन भने
4: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि यता प्रेसर कुकर बिग्रेको बिग्रेछ उता ग्यास चुलोको हालत यस्तै छ गतिलो सामान किनेर ल्याउने भए पो
3: ए मेरी केटी गरेली त्यसरी नरिसाउ न बरु भन न किचनको सामान किन्न कहाँ जाने
4: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर त्यही जाउँ न
5: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ बुझ्नुभयो
6: हजुर राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू राइस कुकर प्रेसर कुकर ग्यास चुलो सेट पंखा लगायत अत्यन्त सस्तो मूल्यमा सम्झिनै पर्ने ठाउँ
7: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बन्केवा चोक
8: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समयसँगै हरो उत्पन्न दिनुहोस् श्री स्टील टीएमटी शुद्ध प्रविधिको शक्ति 8 दमको साथमा
9: गहना भनेको त यस्तो पो हुनु पर्छ आफ्नो भने गहना भन्नु मात्रै हो न गहना राम्रो न राम्रो डिजाइनको होइन रमिता यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो
10: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र मैले त त्यही गएर बनाएको
9: थ्याङ्क यू है रमिता तिमीलाई त्यसो भए अब म गहना बनाउन त्यही जान्छु
11: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ
12: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
13: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल
11: ओम एम आभूषण सुनचाँदी दोकान
1: प्रोप्राइटर मिम बहादुर सुनार फोन 0656570537 मोबाइल नम्बर 98460769246 98058
8: शुक्ला गण्डकी एफएम 97.6
1: उकाली चढ्दै ओह्राली चढ्दै भन्छन् चौतारी अनि मेलापात गर्दै
14: लिम्बू सम्पिने बनपाखा मौलिक लोक संस्कृतिको सृजनाको लागि कार्यक्रम ग्राम देशिका भाका
1: कार्यक्रम ग्राम देशिका भाका हरेक दिन बिहान 9 बजेको नेपाल खबर पछि सुन्न नभुल्नुहोला

हजुर नमस्कार अनि हार्दिक लोक सांगीतिक अभिवादन शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जमा कार्यक्रमका विस्तृतको भाका लिएर उपस्थित भइसकेको छु। मरिमा हामीले यस कार्यक्रम आउने गर्दछ हप्ताको सातै दिन आइतबारदेखि शनिबारसम्म बिहान 9 बजेको नेपाल खबरपछि लगभग 10 बजेसम्म हामी तपाईँहरूको माझमा रहने गर्दछ। हामीले यस कार्यक्रमलाई प्रायोजन गरिदिनु भएको मेनाभूषण सुनचाँदीको देवले गौडामा रहेको छ। गरगना सम्बन्धी सम्पूर्ण जानकारी लिनु परेको छ। आधुनिक आकाश अभियानका गरगनाहरू, राष्ट्र स्तर पत्थर राखिएका गरगनाहरू, कम्प्युटर नापतर्फ नदीद्वारा नापिएका छापाउला सुनका गरगनाहरू आवश्यक परेको छ भने तपाईँहरू ओमेनाभूषण सुनचाँदी उद्योगमा गएर रुखका काठ गरगनाहरूको कारोबार गर्न सक्नुहुनेछ। तपाईँ हामीलाई इन्टरनेट अनलाइन मार्फत www.shuklagandaki.com लगइन गर्नुका साथै हाम्रो पात्रो र नेपाली पात्र एप्स मार्फत पनि स्वदेश र विदेशमा गएर एकसाथ रूपमा सुनेर साथ दिइराख्नु भएको छ होला भन्ने विश्वास पनि रहेको छ। बिहानीको समय रहेको छ, आफ्नै घर आइसिकामा पनि व्यस्त हुनुहुन्छ होला, जे गर्दै हुनुहुन्छ आफ्नो कामहरूमा राम्रोसँग ध्यान दिएर गर्नुहोला पनि भन्न चाहन्छु। स्वदेशमा हुनुहुन्छ, विदेशमा हुनुहुन्छ, जहाँ जे जस्तो अवस्थामा हुनुहुन्छ आफ्नो कामहरूलाई होइन राम्रोसँग गर्नुहोला, स्वास्थ्यलाई ख्याल राख्नुहोला भन्न चाहन्छु। मौसम बिस्तारै फेरिरहेको छ, गर्मी पनि आज भोलि गर्दा गर्मी पनि एकदमै निकै बढ़िरहेको छ। त्यही भएर चाहिँ अझै विशेष रूपमा पानीहरू खाने गर्नुहोला होइन, शरीरमा पानी कम भएर चाहिँ चक्कर लाग्ने होइन त्यस्तो समस्याहरू हुने गर्छ, खान नरुच्ने हुने गर्छ। त्यही भएर यो गर्मीको समयमा अलिक बढी मात्रामा चाहिँ पानीहरू सेवन गर्नुहोला भन्न चाहन्छु। बाहिर चाहिँ एकदम मजाले घाम लागेको छ, हाम्रोतिर तपाईँहरूकोतिर पनि लागेको छ होला पक्कै पनि। आज पनि हामी सोमबारको बसाइमा छौँ, सोमबारको बसाइमा विशेष रूपमा तपाईँहरूको फेसबुक कमेन्ट कार्यक्रममा स्थान दिने गर्छु। हाम्रो शुक्ला गण्डकी एफएम तनहुँ नेपालीमा लेखिएको फेसबुक आइडी छ, त्यहाँ गएर तपाईँहरूले हाम्रो कार्यक्रमको बारेमा लेखिएको पोस्ट गरिसकेको छु फेसबुकमा मैले। त्यो पोस्टमा गएर चाहिँ तपाईँले कमेन्ट गर्न सक्नुहुनेछ, आफ्नो साथीभाइहरू इष्टमित्रहरूलाई सम्झना समर्पण अनि सुमधुर लोक भाकाहरू रोजेर लेखेर पनि पठाउन सक्नुहुन्छ। आफूलाई मनपर्ने लोक भाकाहरू रोज्न सक्नुहुनेछ, कमेन्टहरू गर्दै गर्नुहोला। तपाईँहरूको कमेन्टको प्रतीक्षामा चाहिँ म छु, कमेन्ट गर्दै गर्नुहोस् अनि केही समयपछि म चाहिँ तपाईँको कमेन्टलाई लिएर आउने नै छु भन्दै यति बेलाको क्रममा भने तपाईँहरूको माझमा एउटा सुमधुर लुक भाकालाई कार्यक्रममा स्थान दिन्छु अनि त्यसपछि फेरि तपाईँहरूको माझमा आउने छु होइन, कार्यक्रमको दैलो गर्न पर्यो एउटा सुमधुर लुक भाकाले र आउने छु भन्दै तपाईँहरू भने कमेन्ट गर्दै गर्नुहोस्। शुक्ला गण्डकी एफएम तनहुँ नेपालीमा लेखिएको फेसबुक आइडी छ, त्यहाँ गएर तपाईँहरूले कमेन्ट गर्न सक्नुहुनेछ। कार्यक्रमको बारेमा लेखेर मैले पोस्ट गरेको छु, त्यो पोस्टमा चाहिँ तपाईँले कमेन्ट चाहिँ छोड्न सक्नुहुनेछ र आफ्नो मनपर्ने लुक भाका रोज्न सक्नुहुनेछ। आफ्नो दाजुभाइ साथी सङ्गीहरूलाई पनि सम्झना समर्पणहरू चाहिँ छोड्न सक्नुहुनेछ भन्दै यति बेलाको क्रममा भने कन्या राशि भन्ने सुमधुर लोक भाकालाई कार्यक्रममा स्थान दिन्छु। बद्री कुमार पंकेनी र समीक्षा अधिकारीको आवाजमा रहेको सुनलाई शब्द नेत्र नारायण ग्यामाली र बद्री कुमार पंकेनीको रहेको छ, सुमधुर भाका स्वीकार्नुहोस् अनि त्यसपछि तपाईँको कमेन्ट लिएर आउनेछु। तपाईँहरू भने कमेन्ट गर्दै गर्नुहोला।

हजुर, यसमा दुर्गामल तपाईँको माझमा राखिसके, कन्या राशि भनेर आएको थियो, पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। यति बेलाको क्रममा भने म कमेन्टलाई कार्यक्रममा स्थान दिन्छु। हामीलाई लेख्नु भएको छ मनको साथी जी हुनुहुन्छ, उहाँ लेख्नु भएको छ, हजुर शुभ बिहानी पोखरीजी नमस्कार भन्नुभएको छ। तपाईँलाई पनि शुभ बिहानी, हाम्रो तर्फबाट तपाईँलाई एकदमै धेरै नमस्कार छ। अनि हजुर, हाल खबर सुनिराखेको छु भनेको, हाल खबर सुनिराखेको छु भन्नुभएको छ। अनि कार्यक्रम पोखराबाट मनको साथी भन्नुभएको छ, लामो समयपछि कमेन्ट गरेर, रेडियो परिवारलाई आजको दिन शुभ रहोस्, नेपाली गीत संगीतको जय होस्, सम्पूर्ण साथीहरूलाई सम्झेको छु, शुभ दिन, हजुर फेरि भेटौँला भन्नुभएको छ। मिठो कमेन्टको लागि हाम्रो मनको साथीजीलाई एकदमै धेरै धेरै धन्यवाद। होइन, पक्कै पनि तपाईँ पनि एकदमै सन्चै आरामै हुनुहुन्छ होला भन्ने विश्वास पनि रहेको छ। र कमेन्ट पनि फेरि होइन आगामी दिनहरूमा गर्न सक्नुहुनेछ भन्दै यति बेलाको क्रममा अर्को सुमधुर लुकफाकालाई कार्यक्रममा स्थान दिन्छु, अनि त्यसपछि फेरि म तपाईँहरूको माझमा आउनेछु भन्दै यति बेलाको क्रममा भने तपाईँहरूको माझ यस मधुरभाका सुगन्ध हुन्छ तिम्रो माया फूल जस्तै भनिरहेको छ। यस मधुरभाका सुन भने त्यसपछि तपाईँहरूको माझमा पुनः उपस्थित हुनेछु। यसमा आवाज रहेको छ रामजी पौडेल र समीक्षा अधिकारीको आवाजमा रहेको छन्लाई शब्द नेपाल राणा भाटको रहेको छ। यति बेला कमस्ते कानु सुमधुर भाका।

हजुर यस्तो मधुर भाका मैले तपाईँको माझमा राखिसके पके पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। फेरि पनि यति बेलाको क्रममा कमेन्टलाई स्थान दिन्छु। माया मारेर भन्ने गीत प्ले गरिदिनुहोस्, लवली माया ग्रोसिस भन्नुभएको छ। हस् हुन्छ, यो सुमधुर भाकलाई म कार्यक्रममा स्थान दिनेछु। अनि नास्ता खानु भो भन्नुभएको छ, मेरो नास्ता भन्दा पनि चाहिँ होइन बिहान उठेर तातो पानी त्यसपछि चिया खाएर चाहिँ बसेको, नास्ता चाहिँ गरेको छैन भन्नुपर्छ। अब चिया नै नास्ता भयो भन्नुपर्छ। अनि ल ह्याप्पी गुड मर्निङ, मर्निङ ओम, जय जय ओम, एन्ड तनहुको न्यू खबर के छ हो, ओके टेक केयर भन्नुभएको छ। यो मिठो कमेन्टको लागि हाम्रो गफाडी केटीजीलाई एकदमै धेरै धेरै धन्यवाद। अनि हजुर पनि के छ हाल खबर, तपाईँ पनि एकदमै सन्चै आरामै हुनुहुन्छ होला केले भन्ने विश्वास रहेको छ। हाम्रो तराउतिर पनि नयाँ नौलो हाल खबर खासै केही छैन भन्नुपर्छ, है सधैँ नियमित रूपमा नै चलिराखेको छ। त्यही हो, अलिकति पानी पर्दैछ बिस्तारै बिस्तारै, गर्मी पनि बढ्दैछ हाम्रो तनहुतिर, र अरू त नियमित कामहरू नै छन् होइन। सबैको आफ्नो आफ्नै काममा व्यस्त हुनुहुन्छ सबैजना, होइन खासै नयाँ नौलो चाहिँ केही पनि छैन भन्नुपर्छ। अरू सबै ठिकठाक छ, अब दिनहुँ जस्तो हुने कुराहरू होइन घट्ने घटनाहरू त भइ नै राख्छन् है, त्यही भएर अरू चाहिँ खासै केही छैन। सबै बिस्तारै बिस्तारै सम्पूर्ण कामहरू चाहिँ अगाडि बढ्दैछ भन्नुपर्छ। यति बेलाको क्रममा हाम्रो गफाडी केटीजीको रोजाइमा रहेको माया मारेर भन्ने सुमधुर भाकला कार्यक्रममा स्थान दिन्छु। अनि त्यसपछि फेरि तपाईँहरूको माझ आउनेछु। नरेश खाती र समीक्षा अधिकारीको आवासमा रहेको छ, नरेश खातीको रहेको छ। यति बेला क्रममा स्वीकार्नुहोस् यो सुमधुर भाका।

हजुर, यसमा त भाका मन तपाईँको माझमा राखिसके पछि पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। तपाईँहरू कमेन्ट गर्नुहोला, फेरि पनि यसो कमेन्ट हेर्छु है, आएको छ कि छैन, अनि त्यसपछि फेरि सुमधुर रुखाकालाई कार्यक्रममा स्थान दिनेछु। हाम्रो कबड्डी केटीजीले नै फेरि कमेन्ट गर्नुभएको रहेछ, उहाँले लेख्नु भएको छ लाइभ आउन पर्यो एन्ड इमो मेसेन्जरमा पनि लिनु पर्यो, ए प्लिज प्लिज प्लिज लभली माया लुसे भन्नुभएको छ। हामी चाहिँ कोसिस गर्नेछौ होइन, लाइभ आउँदाखेरि पनि अब फेसबुकमा लाइभ आयो भने पनि होइन कपीराइट लाग्ने गर्दछ, फेरि पेजबाट पनि आउने गर्छ, फेरि यता आइडीबाट आउँदाखेरि पनि गीतहरू राख्दाखेरि भनौँ न कपीराइटको समस्या हुने गर्छ, त्यही भएर पनि हामी चाहिँ लाइभमा नआउनुको कारण पनि होइन त्यही पनि हेरौँ, हामी कोसिस चाहिँ गर्नेछौँ होइन। मिठो कमेन्टको लागि एकदमै धेरै धेरै धन्यवाद हाम्रो अगफाडी केटीजीलाई। यति बेलाको क्रममा फेरि पनि अर्को सुमधुर लोकभाकालाई कार्यक्रममा स्थान दिन्छु, अनि त्यसपछि फेरि तपाईँहरूको माझमा आउनेछु, तपाईँहरू कमेन्ट गर्नुहोला, सुमधुर लोकभाका रोज्न सक्नुहुनेछ, आफ्नै स्टेमले दाजुभाइ साथी सङ्गीहरूलाई पनि सम्झना समर्पणहरू छोड्न सक्नुहुनेछ, कमेन्ट गर्नुहोस्। यति बेलाको क्रममा जाले रुमाल भनिरहेको छ कार्तिका रोका मगर बसन्त थापा भन्न लाग्यो फेरि होइन, कालिका रोका मगर अनि त्यस्तै सरोज थापा मगर र विमल बाह्रघरे मगरको आवाजमा सिंहलाई सदा सीताराम परेर विमल बाह्रघरे मगरको रहेको छ। यति बेलाको क्रममा स्वीकार्नुहोस् त्यस्तो मधुर भाका।

हजुर, यसो मधुरभागमा तपाईँकोमा आशा राखिसके आजले रुमाल भनेर रहेको थियो, मन पर्यो होला भन्ने विश्वास रहेको छ। आज भने यसो मधुर लोकभाकालाई कार्यक्रम स्थान दिँदै र तपाईँको कमेन्टलाई कार्यक्रम स्थान दिँदै अब भने कार्यक्रमको हामी निकै नै अन्ततिर आइसकेका छौँ। तिनजेलसम्म सुनेर साथ दिनुहुने, कमेन्ट गरेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिँदै अन्तिममा जाँदै भने तपाईँहरूको माझमा सिरैमा भनिरहेको छ। यसो मधुर लोकभाकालाई छोड्दै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तुतारीमा पनि बताउँछु तपाईँको बाँकी पर्छु भने शुक्र दिवस भने सुन्दै गर्नुहोला। शुक्ला गण्डकी एफएम 97.9 समय कहाँ जय गीत जय संगीत नमस्कार शुभ दिन।

0: शुक्ला गण्डकी एफएम 97.6
1: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
2: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
1: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
3: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
2: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
4: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल
3: ओम एम आभूषण सुनचाँदी दोकान।
1: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0 65 75 537, मोबाइल नम्बर 98 4 60 69 2 46, 98 0 58 00 8।
5: ए हजुर, सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
6: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याऊ त म?
5: हजुर पनि यसै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि, अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
7: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
8: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
9: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा, सम्पर्क मोबाइल 98 5 70 65 119 र 98 6 94 57 056।
8: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
1: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान, मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
10: त्यसो नहुने मरि, म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
1: हामी कहाँ आकर्षक डिजाइनका काठ तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, तन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
11: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
5: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 BP चोक,
4: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0 65 5 70 225, मोबाइल 98 5 60 33 800 98 4 61 56 58।

0: connect your dream, connect your future, stay, connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी चार पुरे गौडा वाकिङ डिपार्टमेन्ट भवन सँगै मोबाइल 9852342493 र 9852380073
2: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
3: किन आमा, के भएर?
2: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
3: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा थरी साउस छ नि, त्यहाँ त सुस्तक ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
2: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
3: थापा फ्रेस हाउस, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्भ।
2: मोबाइल 9856043952 र 9806।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008-13-424 र 9850-14-175.
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला बिहानको ठिक 10 बज्यो।
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय
6: अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
7: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9850-60-60554।

नमस्कार, बिहान 10 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट म रिमा, तपाईँ हामीलाई 97.6 MHz इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। संघीय संसदको प्रतिनिधि सभा अन्तर्गत रहेका सार्वजनिक लेखा समिति र कानून न्याय तथा मानव अधिकार समितिको बैठक सोमबार बस्ने भएको छ। सार्वजनिक लेखा समितिको बैठक सोमबार बिहान 11 बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्ने भएको हो। बैठकमा बेरुजुको आयतन उच्च भएका मन्त्रालयका लेखा उत्तरदायी अधिकृतहरूसँग बेरुजु न्यूनीकरण सम्बन्धी विषयमा छलफल गर्ने कार्यसूची रहेको छ। त्यस्तै कानून न्याय तथा मानव अधिकार समितिको बैठक सोमबार मध्याह साढे 12 बजे सिंहदरबारमा बस्नेछ। बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यक्षेत्र, चालू आर्थिक वर्षको प्रगति समीक्षा, आगामी कार्ययोजना सम्बन्ध र होल्डिङ सेन्टरमा समितिद्वारा गरिएको स्थलगत अवलोकन प्रतिवेदनबारे छलफल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। वैशाख महिनामा जाडक्सी खाएर गाड़ी चलाउँदा देशभर 124 दुर्घटना भएको नेपाल प्रहरी जनाएको छ। दुर्घटनामा परि 12 जनाको ज्यान गएको छ भने 174 जना घाइते भएका छन्। काठमाडौँ उपत्यकाभित्र मात्रै वैशाखमा 37 गाड़ी दुर्घटना भएको र ती दुर्घटनामा 2 जनाको ज्यान गएको छ भने 50 जना घाइते भएको नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अभि नारायण काफ्लेले जानकारी दिनुभयो। कोशी प्रदेशमा 2 जनाको ज्यान गएको छ भने मधेसमा 20 गाड़ी दुर्घटनामा 27 जना घाइते भएका छन्। बागमती प्रदेशमा 12 दुर्घटनामा 1 जनाको ज्यान गएको छ भने 19 जना घाइते भएका छन्। त्यसै गरी गण्डकी प्रदेशमा 5 दुर्घटनामा 4 जनाको ज्यान गएको छ भने 3 जना घाइते भएका छन्। लुम्बिनी प्रदेशमा 9 दुर्घटनामा 3 जनाको ज्यान गएको छ भने 15 जना घाइते भएका छन्। कर्णाली प्रदेशमा 3 दुर्घटनामा 3 जना घाइते भएका छन् भने सुदूरपश्चिम प्रदेशमा पनि 3 दुर्घटनामा 4 जना घाइते भएको प्रहरीले जनाएको छ। जाँड रक्सी खाएर गाड़ी चलाउँदा दुर्घटनाको जोखिम बढ़दै गएको प्रहरीको भनाई छ। संगीत क्षेत्रमा ख्याति कमाउनुभएका वरिष्ठ सरोदवाद वादक सुदर्शन राजोपाध्यायलाई भारतमा कला क्षेत्रमा पुरस्कारबाट सम्मान गरिएको छ। राजोपाध्यायलाई महाराष्ट्रको पुणेमा अखिल लोक कला कल्चर अर्गनाइजेशनले आयोजना गरेको भारत उत्सव 2026 पुरस्कार प्रदान गरिएको हो। अर्गनाइजेशनका महासचिव डाक्टर प्रमोद नानवरेका अनुसार भारत महोत्सवमा भारतका विभिन्न राज्यका 3500 भन्दा धेरै कलाकारहरूले भारत नाट्यम, कथक लगायतका लोककलामा प्रस्तुत गरेका थिए। मे 16 22 तारीकसम्म भएको भारत उत्सवमा राजोपाध्यायलाई निर्णायकको जिम्मेवारी सम्हाल्न निमन्त्रणा दिएको थियो। निर्णायक भूमिका निर्वाह गर्न पुणे पुग्नुभएका वहाँलाई प्रतिष्ठित कला क्षेत्रमाबाट सम्मान गरिएको हो। यसभन्दा अघि पनि नेपालको कला र संस्कृतिलाई अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्याउँदै आएका वहाँलाई भारतको विभिन्न राज्यमा भएका कार्यक्रमहरूमा सुरताल अन्तर्राष्ट्रिय सम्मान पुरस्कार 2025, विविधता मे एकता राष्ट्रिय सम्मान 2020, इण्डियन बेस्टिज अवार्ड 2019, पश्चिम बंगाल सरकारबाट संगीत मञ्जरी उपाधि लगायतका सम्मान प्रदान गरिएको थियो। त्यस्तै सन् 2015 गुजरातमा सुरिल साझका तर्फबाट स्वर्णपत्र प्रदान गरिएको थियो। नेपालको सन्दर्भमा वहाँले रेडियो नेपालबाट सन् 2002 भएको जिल्लाव्यापी सांगीतिक प्रतियोगितामा प्रथम पुरस्कार पाउनु भएको थियो भने शास्त्र सम्मान 2018 सेभ दि नेसन अवार्ड लगायतका पुरस्कार तथा सम्मान पाउनु भएको छ। सरोद वादन बाहेक वहाँका नेपालीमा पल पल पानीसरी, त्यो रात नेपाल भाषामा नसला, हसना छनहु निहु, छगु मतिना, शास्त्रीय संगीततर्फ वर्ण डे रागज, सोल फूल म्युजिक फर मेडिटेशन, भारतबाट सुरिल म्युजिक इन 2015 लगायतका सीडी तथा क्यासेटहरू प्रकाशित भएका छन्। पोखरा महानगरपालिकाको मध्यभाग हुँदै बग्ने फिर्के खोलालाई मंगलबारभित्र अतिक्रमणमुक्त बनाइने भएको छ। महानगरका 8 ओडा हुँदै बग्ने करिब 6 किलोमिटर लामो यो खोलाको बहाव क्षेत्र खोलाघरकामा बनेका संरचना आइतबारदेखि हटाउन शुरू गरिएको छ। पहिलो दिन आइतबार खोलाघर क्षेत्रमा रहेका 8
स्थायी र 12 अस्थायी गरी 20 संरचना हटाइएको छ। 2080 सालमा महानगरको अध्ययन समितिले तयार पारेको प्रतिवेदन अनुसार फिर्के खोलाको बहाव क्षेत्रमा 160 संरचना रहेका छन्। नगर प्रमुख धनराज आचार्यले मंगलबारसम्म खोलाघर खाली गरिसक्ने लक्ष्य रहेको बताउनुभयो। उहाँले भन्नुभयो फिर्के खोला अतिक्रमण हटाउने अभियान अन्तर्गत आइतबार 3 स्थानबाट संरचना हटाउन थालिएको हो। सोमबारदेखि तप जनशक्ति र उपकरण परिचालन गरी 2 दिनभित्र संरचना हटाइसक्ने लक्ष्य छ। संरचना हटाउने खोलाको प्राकृतिक बहावमा अवरोध नहोस् भनेर विशेष प्राविधिक टोली समेत परिचालन गरिएको छ। टोलीले पुरिएका वा जोखिमयुक्त स्थान पहिचान गरी आवश्यक रणनीति तयार गर्ने नगर प्रमुख आचार्यले जानकारी दिनुभयो। नेपाल र चीनको सीमाबाट हुने अवैध गतिविधि पूर्ण रूपमा नियन्त्रण गर्न दुई देशीय सुरक्षा तथा स्थानीय अधिकारी सहमत भएका छन्। उपल्लो मुस्ताङको लुमाङथाङ गाउँपालिका 5 लुमाङथाममा नेपाल चीन संयुक्त सीमा सुरक्षा समन्वयात्मक बैठकमा लिजी नेचुङ नाका कोरोलाबाट हुने अवैध गतिविधि नियन्त्रण सीमा गस्तीलाई नियमित गर्ने सीमा स्तम्भको सुरक्षा लगायतका विषयमा केन्द्रित भएको थियो। द्विपक्षीय समन्वयात्मक बैठकमा पछिल्लो समय कोरल नाकाबाट भित्रने अवैध सामानका बारेमा नेपाली टोलीले चासो देखाएपछि अब सामान नियन्त्रणका लागि सीमा सुरक्षालाई अझ प्रभावकारी बनाउँदै अघि बढ़न सुरक्षा अधिकारीबाट प्रतिबद्धता जनाएको छ। बैठकमा नेपालको तर्फबाट मुस्ताङका प्रमुख जिल्ला अधिकारी अजिता शर्मा, प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामा, शस्त्र प्रहरी नायब उपरीक्षक भेषराज गिरी, लोकेघर दामोदर कुण्ड गाउँपालिकाका अध्यक्ष लोपसाङ छोपफेल विष्ट, लोमाङथाङ गाउँपालिकाका उपाध्यक्ष छ्युमी विष्टको सहभागिता थियो। तिब्बतका तर्फबाट छोङबा काउन्टीका जनसरकारका उप काउन्टी प्रमुख डुन्जु युजीए, सुरक्षा ब्यूरोका निर्देशक लुइङ, काउन्टीका सुरक्षा ब्यूरोका वैदेशिक सम्पर्क अधिकृत सिएना झासी र छोङबा काउन्टी सार्वजनिक सुरक्षा ब्यूरोको कर्मचारीहरूको सहभागिता रहेको थियो। कोरोना नाका सञ्चालनमा आएपछि सीमा क्षेत्रमा हुन सक्ने चोरी निकासी कम गर्न नाकामा देखिएका समस्याबारे एक आपसमा छलफलका साथै कुरोला स्थित 24 नम्बर पिल्लरदेखि पश्चिम 23 नम्बर पिल्लर क्षेत्रको अवस्थाका बारेमा नेपाल र चीनका सुरक्षाकर्मीको संयुक्त गोष्ठी हुने गरेको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङ मातहतका इलाका प्रहरी कार्यालय लुमाङथाङ, शस्त्र प्रहरी बल र चीनतर्फ सीमा स्थित लिजी प्रहरी कार्यालयका कार्यालयको गस्तीलाई समेत थपकारी बनाउने बैठकमा छलफल भएको मुस्ताङका प्रमुख जिल्लाधिकारी अतिजा शर्माले बताउनुभयो। तनहुँको सदरमुकाम दमौली बजार क्षेत्रमा आइतबारदेखि लागू गरिएको सड़क पार्किङ निषेधको नियमको विरोधमा व्यवसायी पसल बन्द गरेर आन्दोलनमा उत्रिएका छन्। व्यास नगरपालिका कुडा नम्बर 2 र 3 पर्ने सफा सड़क क्षेत्रका व्यापारीले मात्रै मुख्य सड़क र सर्भिस लेनमा पार्किङ रोकिँदा व्यापार ठप्प भएको भन्दै पसल बन्द गराएर

तनहुँ शर्मरदुईका प्रतिनिधि सभा सदस्य इन्जिनियर श्रीराम नेपानेले सांसदको रूपमा आफूलाई प्राप्त पारिश्रमिक सामाजिक कार्यमा लगाउन शुरू गर्नुभएको छ। आफूलाई प्राप्त पहिलो महिनाको पारिश्रमिकबाट सांसद नेपानेले हिजो आइतबार तनहुँको भीमा नगरपालिका चार सियालेका अपंगता भएका नागरिक कर्णबहादुर कुमारलाई घरमै पुगेर ह्वीलचेयर प्रदान गर्नुभएको छ। आफू राजनीतिमा व्यक्तिगत सुविधा वा लाभका लागि नभई राष्ट्र सेवा र जनताको हितका लागि आएको बताउँदै सांसद नेपानेले राज्य कोषबाट प्राप्त हुने सम्पूर्ण आर्थिक सुविधा समाजकै हितमा खर्चिने नीति अनुरूप पहिलो सहयोग हस्तान्तरण गरिएको स्पष्ट पार्नुभयो। आफ्नो र परिवारको खर्च निजी आमदानीबाटै व्यवस्थापन गर्ने बताउँदै वहाँले जनताले तिरेको करबाट प्राप्त हुने पारिश्रमिक आफूले व्यक्तिगत रूपमा उपयोग गर्ने प्रतिबद्धता दोहोर्याउनुभयो। सांसद नेपानेका अनुसार सांसद पदबाट बापत राज्यबाट प्राप्त हुने रकम आगामी दिनमा पनि शिक्षा स्वास्थ्य तथा सामाजिक सेवा सम्बन्धी कार्यमा निरन्तर परिचालन गरिने बताउनुभयो। तनहुँको शुक्ला गण्डकी नगरपालिका पाँच बेल जोतरामा संचालित साप्ताहिक हाट बजारमा किसानको उपस्थिति बढ़दै गएको छ। नगरपालिकाले निर्माण गरेको कृषि उपज बिक्री तथा संकलन केन्द्रमा आइतबारे हाट बजार सञ्चालनमा ल्याइएको हो। गएको हप्ताभन्दा दोब्बर बढ़ी किसानले आफ्नो उत्पादित तरकारी तथा फलफूल ल्याएको शुक्ला गण्डकी नगरपालिका कृषि विकास शाखा प्रमुख दीप कुमार उपाध्यायले जानकारी दिनुभयो। उहाँका अनुसार बिक्रीका लागि आएका किसान दर्ता गरेर राख्ने गरिएको छ। छिर्ने बित्तिकै तरकारीको मूल्य सूची राखिएको छ। सोही अनुसार किसानले बिक्री गर्नुपर्नेछ। करिब 70 जना किसानहरू आफ्नो उत्पादित वस्तु लिएर आएका थिए। हाट बजारमा स्थानीय रैथाने तथा व्यावसायिक उपजहरू बिक्रीका लागि ल्याउने गरिएको छ। धेरै किसान र उपभोक्ताका बिहान एकै पटक खरिद बिक्री हुँदा यस क्षेत्रमा भीड़ भएको थियो। कतिपय किसानहरूको तरकारी पूरै बिक्री नभएको पाइएको छ। शुक्ला गण्डकी 11 किसान नारायण सिगदेलले आइतबार पहिलो पटक काँक्रो र खुर्सानी ल्याएकोमा सबै बिक्री भएको बताउनुभयो। टाढा भए पनि हाट बजारबारे सुनिएको थियो। कस्तो हुन्छ भनेर ल्याएको थिए, सबै बिक्री भयो उहाँले भन्नुभयो। उहाँले बजारलाई जोड्ने यस्ता हाट बजारले किसानको उचित मूल्य पाउने उल्लेख गर्नुभयो। आइतबारे छिमेकी पालिका पोखरा 33 उत्पादित खरबुजा बिक्रीका लागि ल्याइएको थियो। उहाँको स्थलमा उपभोक्ताको खरिदका लागि लाइन नै थियो। किसानले उत्पादन गरेका कृषि उपज सामग्री सहित घरेलु तथा हस्तकला मार्फत उत्पादन गरेका सामग्री हाट बजारमा बिक्री हुँदा उपभोक्ताले ताजा र गुणस्तरीय सामग्री सहुलियत शुल्कमा पाएको शुक्ला गण्डकी नगरपालिकाका कार्यवाहक नगर प्रमुख खुम बहादुर विकर राजुले बताउनुभयो। उहाँले हाट बजारमा देखिएका समस्यालाई सुधारेर व्यवस्थित गरिँदै लैजानु पर्नेमा जोड़ दिनुभयो। किसान र उपभोक्ताको संख्या बढ़ेसँगै शौचालयको आवश्यकता भएको बताउँदै टेण्डर मार्फत निर्माण प्रक्रियामा गएको जानकारी दिनुभयो। साथै सुरक्षालाई ख्याल राख्दै सीसी क्यामेरा जडान समेत गरिने नगरले अगाडि बढ़ाउने बताउनुभयो। आइतबारे छिमेकी पालिका भीमा नगरपालिकाका प्रमुख दधिराज सुवेदीले हाट बजारको अवलोकन गर्नुभएको थियो। उहाँले किसान र उपभोक्तालाई भेट गराउने बलियो माध्यमको खोजीमा आफूहरू पनि लागिरहेको जानकारी दिनुभयो। हाट बजारका चुनौती समस्या र व्यवस्थापनको पाटोमा जानकारीका लागि आएको बताउँदै पालिकामा गएर थप छलफल गर्ने प्रतिबद्धता जनाउनुभयो। अन्तर्राष्ट्रिय समाचार, अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी वार्ताकारहरूलाई इरानसँग हतारमा सम्झौता नगर्न भन्नुभएको छ। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोशलमा सम्झौता नभएसम्म, प्रमाणित नभएसम्म र हस्ताक्षर नभएसम्म नाकाबन्दी पूर्णहरू शक्तिमा र प्रभावमा रहने बताउनु भएको छ। फेब्रुअरी 28 अमेरिका इजरायलको शुरू गरेको आक्रमणको जवाबमा इरानले आर्थिक रूपमा महत्वपूर्ण स्टेट अफ हर्मुज हुँदै आवत जावत गर्ने यातायात लगभग रोकेको भन्दै अमेरिकाले अप्रेल 13 इरानी बन्दरगाहमा नाकाबन्दी लगाएको घोषणा गरेको छ। राष्ट्रपति ट्रम्पको टिप्पणी अमेरिका र इरान बीच नयाँ युद्ध विराम सम्झौताका लागि खाका तयार भइरहेको समाचार बाहिरिएको बेला आएको छ। व्हाइट हाउसले सम्झौताका पक्षहरू सार्वजनिक नगरेको भए पनि इरानको विदेशी मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले सरकारी टेलिभिजनमा 14 धाराहरू मिलेर बनेको एक प्रकारको सम्झौताको ढाँचा समझदारी पत्रको अन्तिम तयारी नजिक पुगेको बताउनु भएको छ। खेल समाचार, नेपालले 7 महिला च्याम्पियनशीपमा आज भूटानसँग खेल्दै प्रतियोगिताको शुरूआत गर्दैछ। दुई टोली बीचको खेल भारतको गोवामा रहेको जवाहरलाल नेहरू रंगशालामा नेपाली समयअनुसार दिउँसो 4:45 हुनेछ। खेलमा दुवै टोली विजयी शुरूआतको खोजीमा छन्। यी दुईले समूह एकको पहिलो खेल खेल्न लागेको हो। नेपाल प्रतियोगिताको 6 उपविजेता हो। भूटानले भने हालसम्म प्रतियोगितामा सेमी फाइनल भन्दा माथिल्लो नतिजा आत्मसात गर्न सकेको छैन। टोलीले सन् 2024 संस्करणमा सेमी फाइनलसम्मको यात्रा तय गरेको छ। अवस्थामलाई जिन्जेलसम्म सुने साथ दिनुभयो, तपाईँ सम्पूर्णलाई धन्यवाद। साँझ 5 बजेको शुक्ला

0: लागि समाचार लिएर पुनः उपस्थित हुनेछौ। तीनजेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुनेसँगै म रिमा पनि विदा हुने आज्ञा चाहन्छु। यसपछि तपाई सुन्न सक्नुहुनेछ कार्यक्रम हेलो शुक्ला गण्डकी एफएम 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0564143778, इमेल NEWSSSUKLAGANDAKI@gmail.com।
2: शुक्ला गण्डकी एफएम 97.6
3: हाम्रो मोबाइल पसल दुले गौडामा
4: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा, मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था,
3: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा। सामसुङ, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बिङ्को ब्रान्डका मोबाइल भ्याटविलको साथ फुल वारेन्टी, साथै 0% ब्याज दरमा सबै कम्पनीका मोबाइल किस्ताबन्दीमा पाइन्छ। प्रोपाइटर सन्तोष श्रेष्ठ, हाम्रो मोबाइल पसल शुक्ला गण्डकी 4 दुले गौडा, कीर्ति फोटो स्टुडियोको नजिकै, साङ्ग्रिला बैङ्कको ठिक पारिपट्टि। सम्पर्क 98560956996।
5: यो चम्चुरीका घरका फर्निचरका सामान पछि राम्रा हुन्? दराज हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
6: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
5: त्यसो नभने मरि म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
6: हामी कहाँ आकर्षक डिजाइन का काठ तथा स्टील का घड़ियासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, चन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
7: इस क्षेत्र के सब भाग पुरानो विशाल फर्नीचर पसल
3: गंडकी सीसा पसल तथा फर्नीचर सप्लायर्स, शुक्ला गंडकी 4 बीपी चोक,
7: प्रोप्राइटर प्रकाश न्यौपाने, संपर्क 0565702625, मोबाइल 98560338, 98416356।
8: With mission into the future of learning.
9: Diamond Mavi Talchukku Varna Sambandhi Suchana.
8: 21st Shatabdi Sapekhya Shikshan Vidhi Ra Pravidhi Ko Prayog Gari Nirantar Utkrishta Natija Lyauna Safal S Diamond Mavi Pokhara Talchukma Shaikshik Satra 2083-84 Ka Lagi Vigyan Computer Byavasthapan Ra Hotel Byavasthapan Bishayama Kaksha 11 Ko Bharna Khuleko Jankari Garaincha Sathai Bharna Karyakram Prarambha Bhayeko Cha।
9: खरादेखि तनहुको, खैरेनी र साबीको लेखनाथ क्षेत्रका विभिन्न स्थानमा यातायातको व्यवस्था छ।
8: Come once, visit the different।
9: प्रिन्सिपल डायमन्ड मावि पोखरा 27 तालचो कास्की, फोन 0161563146, 98560361।
10: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
11: तर महँगो होला नि?
10: छैन, बजारमा उपलब्ध काठ र एल्युमिनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीबीसी का झ्याल ढोका।
3: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
12: बाराही एल्युमिनियम अब यूपीबीसी को साथमा।
3: एल्युमिनियम का झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
12: सम्पर्क बाराही यूपीबीसी एल्युमिनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144411, मोबाइल 98562928938 र 98028922938।
13: बाल विद्या मन्दिर मावि
11: बीबीएम शुक्ला गण्डकी 4 दुले गौडामा कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना शुक्ला गण्डकी नगरपालिकामा होटल व्यवस्थापन विषय अध्यापन गराउने पहिलो विद्यालय बाल विद्या मन्दिर मावि बीबीएममा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो एसईई 2081 संस्थागत तर्फ तनहुमै उत्कृष्ट नतिजा ल्याउन सफल प्रदेशकै केन्द्रबिन्दुमा रहेको यस विद्यालयमा नयाँ भर्ना चलिरहेको छ
13: भर्ना फारम वितरण भइरहेको छ समयमा नै सम्पर्क गर्नुहोला
14: अन्य जानकारीको लागि बिहान 6 बजेदेखि अपराह्न 5 बजेसम्म विद्यालय प्रशासन कार्यालय वा फोन 065-414-285 98-560-35-497 र 98-560-34-885 सम्पर्क गर्नुहोस्
15: प्रधान अध्यापक बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी 4 दुलेगौडा
16: आहा कति राम्री भयो कि सबै रूपरङ्ग नै फेरिछौ हेर न मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन लौ तिमीलाई थाहा छैन पोखरा जानै पर्दैन म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केसर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रडक्ट रिकमेन्ड गरिन्छ नि
17: हजुर हामी कहाँ डेली स्किन केयर सन क्रिम फेस वास मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ
18: आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा
19: प्रोप्राइटर रोशनी श्रेष्ठ
18: मोबाइल नम्बर 9827103066 र 9840694530
11: अरिको आवासीय मावि खैरेनी टारमा कक्षा 11 भर्ना खुल्यो
20: एसईई 2082 मा 4 GPA ल्याउन सफल सुगम पोखरेल सँगै 98% विद्यार्थी उत्तीर्ण गराउन सफल अरनीको आवासीय माध्यमिक विद्यालय खैरेनी टारमा भर्ना खुल्यो शैक्षिक सत्र 2082-83 को लागि होटल म्यानेजमेन्ट म्यानेजमेन्ट कम्प्युटर साइन्स एजुकेशन विषयहरूमा कक्षा 11 भर्ना खुलेको सम्पूर्णमा सहर्ष जानकारी गराउँदछौ
11: हाम्रा विशेषताहरू
20: अंग्रेजी माध्यममा दक्ष एवं अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा अध्ययन अध्यापन गराइने
11: जिहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था
20: पर्याप्त खेल मैदानको व्यवस्था
11: शुद्ध तथा चिसो तातो खाने पानीको व्यवस्था
20: सुविधा सम्पन्न प्रयोगशालाको व्यवस्था
11: न्यूनतम शुल्कमा यातायातको व्यवस्था
20: उचित पुस्तकालयको व्यवस्था
11: थप जानकारीको लागि सम्पर्क
20: अर्नीको आवासीय माध्यमिक विद्यालय शुक्ला गण्डकी 7 खैरेनी टार तनहु
11: सम्पर्क नम्बर
20: 0655711195 मोबाइल 98506062112 र 98460181871
21: कता हिँडेको आइफोन हातमा लिएर
22: आइफोन हो कि माइफोन के बनाऊ चाँडै नै बिग्रन्छ के हो यतै बनाउन खोज्यौ महँगो भन्छ पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन
21: लौ तँलाई थाहा छैन दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि पैसा र गुणस्तरमा कुनै फरक पर्दैन आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी फ्रिज वासिङ मेसिन कुलर एसी रोजी पाइन्छ
22: ल हो र त्यसो भए त सुलभतिर हिँडे है त
21: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत मोबाइल अनलक टिभी फ्रिज वासिङ मेसिन माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा प्रोप्राइटर राजेन्द्र पौडेल शान्ति पौडेल सम्पर्क 0654140050 मोबाइल 9843238811
23: माइला दाई ए माइला दाई पानी त धेरै ठुलो पर्यो खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है
24: हो सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ
25: विपदको पूर्व तयारी गरौं जनधनको क्षति कम गरौं वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं
23: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
0: पेती खोला जलविद्युत आयोजना 22 मेगावाट को परीक्षण टेस्टिंग तथा नदी में पानी को बहाव बढ़ने संबंधी सूचना कास्की जिला पोखरा महानगर पालिका वड़ा नंबर 33 तिकलांग र वड़ा नंबर 30 मुसेटुंडा को सीमाना सेती नदी में निर्माणाधीन सेती खोला जलविद्युत आयोजना 22 मेगावाट को परीक्षण कार्य शुरू होना लगे हुनाले सेती नदी में निर्माण भएको ड्याम को तल्लो तटीय क्षेत्र में आयोजना परीक्षण को क्रम में नदी में पानी छाड़ने हुँदा सेती नदी को बहाव अचानक र अप्रत्याशित रूप में बढ़न सक्ने भएको कारणले उक्त परीक्षण अवधिभर नदी किनारमा सर्वसाधारणलाई उच्च सुरक्षा सतर्कता कायम गरिदिनु हुन अनुरोध गर्दछौ। सुरक्षा सतर्कता नदी किनारमा नजानु होला। नदीजन्य पदार्थको उत्खनन नदी तर्ने पौडी खेल्ने माछा मार्ने वा पशु चौपाया चराउने कार्य नगर्नु होला। बाल बालिकाहरूलाई नदी नजिक जान नदिनु होला। यो परीक्षण यस जलविद्युत आयोजना सञ्चालनका लागि महत्वपूर्ण रहेको छ। यहाँको स्थानीय वासीको सहयोगको अपेक्षा गर्दछौ। उज्जवल रेग्मी आयोजना प्रमुख सेती खोला हाइड्रो पावर लिमिटेड क्रान्तिपथ काठमाडौँ।
1: हेलो
2: हजुर हेलो
1: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
2: हुन्छ हुन्छ पठाउनुहोस् है। ए नानी छोरी
4: हजुर
2: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी लु
4: दिन त। हेलो भन्नुहोस् त।
1: हेलो हजुर
4: हजुर
1: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु।
4: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
2: ए नानी के भने रहेछ के भयो
4: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
2: ल ल ल किन दिन्थे?
5: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउ।
6: बलियो पासवर्ड राखौ र समय समयमा परिवर्तन गरौं।
5: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउँ।
6: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
26: सूचना ए सनौ सेवा हस्पिटल दुलेगौड़ा बीपी चोकमा यही जेठ 16 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी हार्जोनी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछानी पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइरोइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल छाला यौन कुष्ठ रोग एलर्जी तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जे महर्जन र मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि तनहु सेवा हस्पिटल दुलेगौड़ा बीपी चोक तनहु फोन नम्बर 0657143777 मोबाइल नम्बर 98564443।
27: शुक्ला गण्डकी एफएम 97.6 A complete console. Hello, Shukla Gandaki. Hello, hello.
28: Come on everybody. Hello, Shukla Gandaki.
27: हाम्रो यही बसु बानी फोनमा गर्ने कुराकानी फोन गर्नुहोस् कुरा गर्नुहोस् ओन्ली अन 97.6 अ कम्प्लिट कॉल सोल
29: प्रोग्राम हेलो शुक्ला गण्डकी ओन्ली अन शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

हेलो हाई नमस्ते गुड मर्निङ एभ्री वान प्रोग्राम हेलो शुक्ला गण्डकीमा म बस भइसकेको छु प्रोग्राम हेलो शुक्ला गण्डकी लिएर रिमा आज हामी तपाईँहरूको माझमा उपस्थित भइसकेको छ लगभग लगभग 12 बजेसम्म तपाईँहरूको माझमा रहनेछौ पक्कै पनि समय अवधिभरि सुनेर साथ दिनुहुनेछ भन्ने विश्वास पनि रहेको छ बिहानी समय भइसकेको छ होइन 10 बजिसकेको छ पक्कै पनि खाना खाइसक्नु भयो होला एकदमै आराम गरेर बस्नुहुन्छ होला बाहिर चाहिँ घाम लागेको छ अनि साथै गर्मी पनि एकदमै बढेको छ आज भोलि गएर चाहिँ दिनदिनै गर्मी बढ़िराखेको छ तपाईँहरू सबैजना एकदमै सन्चै आरामै पनि हुनुहुन्छ होला आज हामी हेलो शुक्ला गण्डकी अन्तर्गत सोमबारको बसाइमा रहेका छौं सोमबारको बसाइमा हामी तपाईँहरूको सुमधुर आवाजमा होइन सुमधुर गीतहरू सुन्नेछौं फोन गर्न सक्नुहुनेछ 9842279611 9860663611 माध्यमबाट तपाईँहरू कार्यक्रममा जोड़िन सक्नुहुनेछ हामी हप्ताभरि नै तपाईँहरूको माझमा रहने गर्दछौं होइन हप्ताको माझमा होइन हप्ताभरि रहने क्रममा चाहिँ विभिन्न दिन फरक फरक ढंगले चाहिँ प्रस्तुत हुने क्रममा आज सोमबारको बसाइमा छौं फोन गर्नुहोला हाम्रो दुवै नम्बरहरू खुल्ला रहेका छन् एनटीसी एनसीएल जुन नम्बर सहज हुन्छ तपाईँले त्यही नम्बर मार्फत फोन गरेर कार्यक्रममा जोड़िन सक्नुहुनेछ फोन गर्दै गर्नुहोला यति बेलाको क्रममा भने कार्यक्रममा दैलो गर्ने भनौँ न कार्यक्रमको शुरूआतमा एउटा सुमधुर गीतलाई कार्यक्रममा स्थान दिन्छु अनि त्यसपछि फेरि म तपाईँहरूको माझमा आउनेछु म तिम्रो भन्ने स्वप्नम सुनमको आवाजमा रहेको छ यो सुमधुर गीत स्वीकार्नुहोस् अनि त्यसपछि फेरि म तपाईँहरूको माझमा उपस्थित हुनेछु

0: हजुर, यो सुमधुर मैले तपाईँको माझमा राखिसके, म तिम्रो हुँ भनिरहेको थियो, सपनम सुनमको आवाजमा रहेको थियो, पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। फोन गर्न सक्नुहुनेछ 9842972911 9860663611 को माध्यमबाट तपाईँ कार्यक्रममा जोडिन सक्नुहुन्छ। यति बेला क्रममा साथी हुनुहुन्छ, कादेखि हुनुहुन्छ। हेलो, नमस्कार हजुर।
1: नमस्कार हजुर।
0: नमस्कार झोले, सन्चै आरामै हुनुहुन्छ? हजुर, एकदमै सन्चै आरामै छु। के छ हाम्रो पाठातिरको हाल खबर?
1: हजुर, हाम्रो पाठातिरको हाल खबर हाल बेहाल भनौँ कि के भनौँ, अब हुन त शीतल भएको छ, पानी परेर हैरानै परे। यता म्याच थियो, भलिबल म्याच, उता कालीको त घिमको मात्रै एक सेट मात्रै हेर्न पायो, बाँकी चाहिँ पानी आयो त्यतै।
0: हजुर,
1: सबै बिसाले
0: ल भनेपछि पानीले बेहाल बनाएको छ, खेल हेर्नलाई पाएको छैन है?
1: हजुर
0: हजुर, ठिक छ ठिक छ। कहिले काहीँ त बेहाल पनि हुनु पर्यो नि, सधैँ राम्रो मात्रै भएर त भएन नि। अनि आज गीत गाउने दिन पक्कै पनि गीत सुनाउनुहुन्छ होला के अरे है? अह, ताराजी हुनुहुन्थ्यो, उहाँको फोन चाहिँ बोल्दा बोल्दै सुनिँदै सुनेन, के भयो त? फोन गर्न सक्नुहुन्छ फेरि पनि हाम्रो ताराजीको है, बोल्दा बोल्दै केही पनि सुनेन, त्यही भएर चाहिँ मैले चाहिँ फोनलाई काटिदिएँ। फोन गर्नुहोला फेरि पनि 9842972911 9860663611 को माध्यमबाट तपाईँ जोडिन सक्नुहुनेछ कार्यक्रममा, र हामी तपाईँहरूकै आवाजमा सुमधुर गीतहरू चाहिँ सुन्ने गर्छौँ। यति बेला क्रममा कोही साथी हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु। हेलो, नमस्कार हजुर।
2: हेलो, नमस्कार हजुर।
0: नमस्ते, नमस्कार हजुर, सन्चै आरामै हुनुहुन्छ?
2: हजुर, सन्चै आरामै। कस्तो छ?
0: हजुर, मलाई नै एकदमै सन्चै आरामै छु। अनि के छ हाम्रो आफू कसरीतिरको नयाँ नौलो हालखबर?
2: हजुर, ठिकै नै छ। अब घाम लागेर
0: हजुर,
2: अब घाम लागेको छ, पानी पर्ने होला
0: हजुर, यतिखेरको समयमा अलिक फुर्सद फुर्सद नै छ है, कामहरू सकिएर भनेपछि
2: हजुर
0: त्यही त नि है, मकै अब खेतको मकै त पोलेर खाने बेला हुन लागिसकेको छ, बारीको मकै पनि अब जुगा फेर्ने होइन, चमेराहरू छोड्ने बेला भएको छ, बाँदर यतिखेरै मजाले सताउँछ फेरि। हो त नि, केही खानै पाउँदैन, भर्खर चमेरा छोडेको बेला झन् मकै घाटा पर्छ नि त है, बसाई बाँदर बस्यो भनेर। ल ठिक छ, आज हामीलाई के सुनाउनुहुन्छ? हजुर, मेरो चाहिँ खाना भएको छैन, अहिले कार्यक्रम सकेपछि मात्रै खाना खान जाने आज चाहिँ।
2: आफै बनाएर खानुहुन्छ कि?
0: हजुर,
2: कोही बुवा बुवाले बनाउनुहुन्छ?
0: होइन, आफै बनाएर खाने हो। हजुर, सुमनाजी आफ्नै काम विशेषले बाहिर हुनुहुन्छ, त्यही भएर। हजुर, होइन सार्नु भएन, अलिकति उहाँकै अलिक समस्या छ, त्यही भएर एकछिन केही समयको लागि चाहिँ बाहिर जानुभएको छ। हो त नि, ल सुनाउनु न एउटा मिठो मिठो कहिले काहीँ आउँदाखेरि। ल जे भए पनि सुनाउनुहोस् आज,
2: जस्तो भए पनि गाह्रो नमानिकन सुनिदिनु होला।
0: हस् हुन्छ, सुरु गर्नु। होइन जस्तो गाइने हुन्छ नि, आफूले सकेको गाउने हो नि, जे पनि आफूले सकेको गर्ने, आफूलाई जे मन पर्छ त्यही गर्ने हो नि।
2: घर मुनि पायानीको पहाडेरो यो पायानीको पहाडेरो दिन पानी भइरहेछ पहाडेरो यो सिङ्ग बजार सिङ्ग बजार

0: ਇੱਕ ਦੇਰ ਦੀਨਾ ਪਾਨੀ ਵਈ ਰਾਤਾ ਦੇਰ
1: हस् हुन्छ, एकदमै धेरै धेरै धन्यवाद, यति मिठो गीत गाइदिनु भयो हरसँग धेरै होइन नि, तपाईँले एकदम मिठो गाउनुहुन्छ नि गीत, सधैँ म सुन्ने गर्छु नि। ल हुन्छ साथीहरू सम्झिनुहोस् त, हस् हुन्छ धन्यवाद। हजुर
0: खरिमा बहिनी, दलमाया बहिनी,
1: ताराबाजी
0: सबैबारजी, सुबाजी, एकराजी भन्दै बिदा हुन्छु।
1: हस् नमस्कार, शुभ दिन। उहाँ हुनुहुन्थ्यो हामीलाई फोन गर्नुभएको थियो अब कसरीबाट, ऋषि राम दाहाजीले एकदमै सुमधुर गीत गुनगुनाएर गइसक्नु भएको छ पालो तपाईँहरूको। आज विशेष हामी तपाईँहरूको आवाजमा सुमधुर गीतहरूलाई सुन्ने गर्छौं है, गाउन सक्नुहुनेछ, कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। फेरि पनि साथी हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु। हेलो नमस्कार हजुर। त्यही त नि, केही झ्याप्पै किन हो बोलेको सुन्दै सुनेन, अनि म त ठ्याक्कै काटिदिएँ नि। अनि लौ न नि, यस्तो त गर्नु भएन नि, मोबाइल बिग्रियो भने नि दुःख पाउँछ नि फेरि,
0: मोबाइल त फेरि अर्को
1: आइहाल्छ। त्यही त हो त्यो पनि। ल ठिक छ त्यसो भए, आज त गीत गाउने दिन हो के रे। सुमिनाजी आज उहाँकै काम विशेषले बाहिर हुनुहुन्छ, हजुर एकदमै सन्चै आएर हुनुहुन्छ।
0: आज गीत चाहिँ कतातिर जान्छ, गीत कुन गीत चाहिँ गाउने होला, त गीत त अब राम्रो त छैन, धेरै छ अब, धेरै गीत चाहिँ कुन राम्रो हुन्छ आफूलाई नै विश्वास भएन।
1: ल जुन राम्रो लाग्छ त्यही गुनगुनाइदिनुहोस् न त आज।
0: कतातिर जाम होला त,
2: माया गर्छ देखाउन जान्दिन, किन राख्छ फुलको रसमा आउँदै छ भमारा, आउँदै छ भमारा, पागल हुन्छ माया तिम्रोमारा, मन परेको मान्छे हो तिमी, माया गर्छौ देखाउन जान्दिन, किन राख्छौ मनमा तिमी, फुलको रसमा आउँदै छ भमर, आउँदै छ भमर, अगल हुन्छ माया तैन गरेको मान्छे हो तिमी, माया गर्छौ देखाउन जान्दिन, किन राख्छौ मनमा तिमी, मन तिमी चेतनी मान्छ, चेतनी मान्छ, गारो एकान्त मन परेको मान्छे हो तिमी, माया गर्छौ देखाउन जान्दिन, किन राख्छौ मनमा तिमी, जे पनि मान्छ जे पनि मान्छ, झल्क्यो के गाह्रो छ मन परेको मान्छे हो माया गर्छ देखाउन जान्दै किन भक्त मनमा तिमी माया गर्छ देखाउन जान्दैन किन भक्त मनमा तिमी
1: ल ठिक छ, एकदमै मिठो गीत गुनगुनाइदिनु भयो त्यसका लागि एकदमै धेरै धेरै धन्यवाद हाम्रो ताराजीलाई।
0: हजुरलाई पनि धन्यवाद है, स्वास्थ्य त्यागेको पर्यो भन्दा कम छैन होला, अब यस्तै पनि मेरो घर बसिरहेछ।
1: हजुर
0: राम्रो भन्दिन, राम्रो गीत छ अझै गाउँला भनेको, तर अहिले मलाई चाहिँ यो स्वरले साथ नदिने भयो, म चाहिँ सत्यै नै म चाहिँ कति गीत कति ऊ गर्छ भन्छ, अब कहिले पनि मेरो चाहिँ ऊ पुरा नहुने भयो। म उता इन्डियन टिभीमा पनि उकाली ओह्रालीमा पनि गाउँछ, सन्तोषीजीसित पनि मेरो यस्तै हुनुहुन्छ होला।
1: ठिक छ ठिक छ, बिस्तारै बिस्तारै सुधार हुँदै जान्छ नि त ल, साथीहरूलाई सम्झिनुहोस् न त।
0: हजुर सर्वप्रथम त हजुरलाई ऋषिकाजीलाई
1: हस् हुन्छ धन्यवाद।
0: अनि हाम्रो सिर्जना म्याम चाहिँ कता हराउनुभयो, हाम्रो सिर्जना म्यामलाई धेरै धेरै सम्झना छ भन्दिनु, अनि हाम्रो सुमिना नानीलाई पनि, अनि यता हाम्रो सपनाजी पनि फोन पनि व्यस्त गर्नुहुन्छ। सपनाजीलाई चाहिँ कतै अब हड्डी बिनाको जेबाट कतै लड पऱ्यो कि कतै उहाँलाई चोट पुगे, मलाई चाहिँ धेरै कल्डोली लगाइरहेको छ। अब प्रत्यक्ष संसार आफ्नै मन आफ्नै मुठीमा राखौँ भन्छ, अब अब मुख छ मुलुक छ भन्छ, तर मुख यो मुख ठुटना पनि अलिक सम्हाल्न सकेन भने त्यो ठुटनाले पनि अलिक असर पार्छ भन्छ बुढापाकोले। त्यही हुँदाखेरि अब हाम्रो सपनाजीलाई चाहिँ अब सुनिरहेछ भने त एक कल मिस कल दिँदा पनि चाहिँ हुन्थ्यो होला, नम्बर त अब नम्बर बेस्ट भन्छ। अनि हाम्रो सवित्रजीलाई पनि, अनि आइन सर नै हाम्रो सदन उपाध्यक्ष र हाम्रो टोला गण्डकी होल युनियन, अनि अनि भर्खरै आउनुभयो हाम्रो ऋषिजी पनि छ स्वर धनी, अब जुनै छ गीत गाएर आउनुहुन्छ साथीहरूले, आफ्नो चाहिँ स्वरै हुँदैन लगभग, मसित पनि नभएको त होइन तर पनि मेरो स्वरले मार्खान्छ, म जहिले पनि यो भोइस नभएको कारणले। अनि हाम्रो यता अमृत टोला झन्जीलाई पनि नमस्कार, झोले नमस्कार, हाम्रो नरेन्द्र बिमलजीलाई छोरी नमस्कार है हजुर भन्न चाहे, अनि त्यस्तै राजा राईजी हुनुहुन्छ, अनि हाम्रो सलिना दिदी भेनाजु भान्सा भान्जी र हाम्रो सलिना दिदीले झागो राम्रो घुम्ने सरकारको भनेर कति मिठो गीत गाएर आउनुहुन्थ्यो, अचल भने कता हुनुहुन्छ, अनि त्यतै राजा राईज्यू कुबेर राई किता राई, अनि अनि शान्ति सायरा मोहम्मद मियाँ दुई मोटो बहिनीहरू, अनि तलमाया बहिनी, प्रतिका बहिनी, चेतना बहिनी, लक्ष्मी बहिनी, ऋषिका बहिनी, हाम्रो खगीमाया बहिनी, सम्झना बहिनीलाई चाहिँ त्यस्तो भन्नु त है। अनि यता यता हाम्रो हुमनाथ शर्माजी, अनि अनि हुमनाथ शर्माजी, अनि यता हाम्रो सोपजी, सन्तोषजी, चन्द्रजी, अनि हाम्रो अनि हाम्रो मित्र केकु छेत्री खानु आउनुहुन्छ, अनि त्यस्तै हाम्रो सिंह गुरुङजी पनि एक्लेसबाट धेरै मिठो स्वर्ग धनीहरू कता हराउनु भएको छ भन्दाखेरि हाम्रो गाउँवासीहरू चाहिँ यता टाइमीमा चाहिँ हाम्रो सबिलाल थापाजी हुनुहुन्छ, सन्दीप राणा, अनि यता हाम्रो मिन्सन, अनि अरू नानीहरू पनि मलाई तारबहादुर थापा भनेर चिन्ने हाम्रो नानीहरूले पनि सुनिराख्नुहुन्छ सम्झिराख्नुहुन्छ, अनि त्यहाँ टाइमीको सबै गाउँवासी, अनि बुवा आमा दाजुभाइ दिदीबहिनीहरू, अनि पनि हाम्रो बुवा आमाहरू शुक्ला गण्डकी सुनिराख्नु भएको छ, त्यसै गरी खाने हाम्रो बुवा आमाहरू चाहिँ बुवाहरू चाहिँ बाबु अचेल किन नगएको भनेर चाहिँ बाटोमा फेरि यसो छोड्छ, फेरि उहाँहरूले जसँग हुन्छ उहाँहरू त्यसो भन्दा चाहिँ गाउँहरूप्रति धेरै आभारी छ म त्यही बुवाहरूको मायाले गर्दाखेरि, चोट नहुँदा पनि म यस्तो अब बेला बेलामा सहभागी हुँदैछु, नियम पालन गर्दैछु भन्न चाहे, अनि सम्पूर्णलाई भनेर, अनि म पछि आउने सम्पूर्ण मित्रहरूलाई भनेर दिन चाहे, छोड्नेहरूलाई चाहिँ हस्
1: नमस्कार बाबा शुभ दिन। उहाँ हुनुहुन्थ्यो हामीलाई फोन गर्नुभएको थियो तारा थापाजीले पाथरदेखि। उहाँले सुमधुर लुभाका गुनगुनाएर गइसक्नु भएको छ भने पालो तपाईँहरूको भन्दा पनि म चाहिँ छुट्टो मिठो सुमधुर गीत सँगसँगै होइन 11 बजेको टाइम चेक पछि तपाईँहरूको मासमा आउनेछु। तपाईँ पनि सुन्दै गर्नुहोला।

0: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
1: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा, अनुभवी मार्गदर्शनको साथ।
0: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
1: मुख्य कार्यालय चिफलेढुङ्गा पोखरा।
0: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
1: फोन गर्नुहोस् 0635905511।
2: ल, माथिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
1: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुनुहुन्छ त।
2: नातिको व्रत बन्द गरेर उम्काइदिउ कि भनेर जुटेको।
1: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
3: ल त्यसो भाइ, दुलेगौंडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
4: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4 दुलेगौंडा, भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ, कान्छा, मोबाइल 9846067645।
1: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
5: प्रसन्न, होमवर्क देखाउ त।
6: हस् टिचर।
5: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो
6: टिचर। मेरो मामीले त साथै राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
5: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
7: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। निकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका, होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौंडा। फोन 0564144484, मोबाइल 9560633484 र 9560067988।

0: connect your dream, connect your future, stay, connect your heart.
1: Pune, Australian Education and Visa Services. शीतला गण्डकी चार पूरे गौड़ा वाक इन डिपार्टमेंट भवन संगे मोबाइल 98562493 और 98562873
2: वर्षा ए त सुन्न क्या टेन्सन भइरहेछ भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई
3: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने रेडिमेड कपडा स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि जाउँ हिँड त्यतै
4: स्मृति फेन्सी दुलेगौड़ा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी
5: प्रोप्राइटर राजकुमारी अधिकारी फोन 0965707044
6: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ सम्पर्क मोबाइल नम्बर 98567797987

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-14-175.
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक.
1: यति बेला बिहानको ठिक 11 बज्यो.

0: हजुर मिठो गीतसँगै 11 बजेको टाइम चेकपछि तपाईँ सम्पूर्णलाई पुनः स्वागत छ कार्यक्रम हेलो शुक्ला गण्डकीमा। आज हामी सोमबारको बसाईमा छौं। सोमबारको बसाईमा हामी तपाईँ हरको सुमधुर गीतहरूलाई कार्यक्रममा स्थान दिइराखेको छु र साथसाथै मैले पनि यहाँबाट सुमधुर गीतहरूलाई नै स्थान दिइराखेको छु। तपाईँहरू फोन गर्न सक्नुहुन्छ 98422 9911 98 66 3611 माध्यमबाट तपाईँहरू कार्यक्रममा जोडिन सक्नुहुनेछ। हप्ताभरि फोन गर्ने साथीहरू मध्येबाट एकजना रुसाईको रिचार्जको व्यवस्था गरिदिनु भएको छ पोखरेल मोबाइल बसले। तपाईँहरू फोन गर्नुहोला है। हाम्रो दुवै नम्बर खुल्ला रहेका छन्। एनटीसीएनसीएफ जुन नम्बरमा सहज हुन्छ त्यही नम्बरमा तपाईँले फोन गर्न सक्नुहुनेछ। यति बेला क्रममा साथी हुनुहुन्छ उहाँलाई स्वागत गर्छु। हेलो नमस्कार हजुर। नमस्कार के छ हजुरको नयाँ नौला हाल खबर? दुरीगोडातिरको हाल खबर पनि एकदमै ठिक ठाक छ। अनि खाना खानुभयो? मेरो चाहिँ भएको छैन है, अहिले कार्यक्रम सकेपछि मात्रै हुन्छ। ल ठिक छ, अरू त सबै ठिक ठाक छ भन्नुभयो के अरे है। ल आज त गीत गाउने दिन हो के अरे? हजुर आज गीत गाउने दिन हो के अरे? छोटो मिठो गाइदिनुहोस् न त। हस् हुन्छ सुरु गर्नुहोस्।
1: मिठो छ ढुङ्गे धाराको माया मिठो छ गाउँघरको नलाउ डाँडाको परी बस्यौ मनमा बर्खाको परी झै ढुङ्गे धाराको पानी मिठो छ ढुङ्गे धाराको माया मिठो
0: हुन्छ। एकदम धेरै धेरै धन्यवाद। साथीहरू सम्झिन सक्नुहुनेछ?
1: हजुर
0: हुन्छ। नमस्कार, शुभ दिन। उहाँ हुनुहुन्थ्यो, हामीलाई फोन गर्नुभएको थियो चन्द्रजीले मान्द्रेदेखि है। एकदमै सुमधुर लोक भाका गुनगुनाएर गइसक्नु भएको छ होइन। लोक भाकाहरू नै जुनसुकै गीतहरू पनि तपाईँले गाउन सक्नुहुन्छ आजको बसाइमा चाहिँ। हेर फोन गर्दै गर्नुहोस् 98422 9911 98 66 3611 को माध्यमबाट चाहिँ तपाईँहरू कार्यक्रममा जोडिन सक्नुहुनेछ। आफूलाई मनपर्ने गीतहरू चाहिँ गुनगुनाउन सक्नुहुनेछ। तपाईँहरू फोन गर्दै गर्नुहोस्। यति बेलाको क्रममा पनि म कार्यक्रममा एउटा सुमधुर गीतलाई स्थान दिन्छु अनि त्यसपछि फेरि तपाईँको माझमा आउनेछ तिम्रो त्यो हँसिलो मुहारको भनेर रहेको छ। यो चाहिँ कभर गीत हो। यति बेलाको स्वीकार्नुहोस् यो मिठो गीत।

र तिम्रो तस्विरले चित्त बुझाउँदा तिम्रो त्यो हँसिलो मुहारको यो चाहिँ कभर गीत रहेको थियो, फिमेलको फिमेल भर्जन मा पक्यो भने तपाईँलाई मन पर्यो होला भन्ने विश्वास रहेको छ। फोन गर्न सक्नुहुन्छ 9842972966 को माध्यमबाट तपाईँहरू कार्यक्रममा जोडिन सक्नुहुनेछ अनि आफूलाई मनपर्ने गीतहरू चाहिँ आज तपाईँहरूले गुनगुनाउन सक्नुहुनेछ। यति बेलाको क्रममा तपाईँहरूको माझमा फेरि पनि अर्को मिठो गीतलाई कार्यक्रममा स्थान दिन्छु। सुमधुर गीतलाई गैरी खेतको सिरै हान्यो भन्ने रहेको छ, यो सुमधुर गीत स्वीकार्नुहोस् अनि त्यसपछि तपाईँहरूको माझमा आउनेछु, तपाईँहरू भने फोन गर्दै गर्नुहोला।

हजुर, गैरीखेतको सिरै हानी हो यो सुमधुर गीतलाई मैले कार्यक्रममा स्थान दिए, पक्कै पनि मन पर्यो होला, एकदमै पुरानो पुरानो होइन गीत बजाएर एकदमै ताजा ताजा अनुभूति भयो होला भन्ने विश्वास पनि रहेको छ। तपाईँहरू फोन गर्न सक्नुहुनेछ है, म त एकदमै धेरै फोन गर्नु भन्छु, कहिले काहीँ आउँदाखेरि एकदम रहर लाग्छ क्या तपाईँहरूसँग बोल्नलाई। प्रेम पिण्ड अमुईबाट रहेको थियो गीतलाई मैले स्थान दिए, तपाईँहरू पनि फोन गर्दै गर्न होला, सुनेर पनि आनन्द लिन सक्नुहुनेछ, सुन्नु होला है हामीलाई एकदमै सुनेर चाहिँ साथ दिन सक्नुहुनेछ भन्दै यति बेलाको क्रममा भने तपाईँहरूको माझमा गोठालो जाँदा भने यो सुमधुर गीतलाई स्थान दिन्छु, अनि छोटो व्यावसायिक विश्राममा जान्छु, विश्राम लगाउँदा फेरि तपाईँहरूको माझमा आउनेछ, तपाईँहरू भने सुन्दै गर्नुहोला।

0: शुक्ला गंडकी एफएम 97.6
1: एगुडा गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
2: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
3: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
4: हजुर, हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने,
3: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
4: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
3: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
4: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
1: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहुँ।
5: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा
1: मोबाइल नम्बर 98261 5707। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
6: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
1: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
7: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
8: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
9: हजुर, आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
1: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
9: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
10: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
11: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलीगौंडा हेल्थ पोस्ट चोक।
10: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 98560124474।
12: चिसापानी आउनुस् आउनुस्, यता हो यता यता यता।
13: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
12: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो। आउनुस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
13: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्डै सजिलो हुने भयो अब त।
12: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवाराई मन्दिरको फेदीमा रहेको समयोग कटेज दाईको होटल टाइटेनिक छ, गोङगोबु बसबार पछाडि पट्टि।
13: हजुर, काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
1: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
12: होटल टाइटेनिक, गोङगोबु बसपार, प्रोपाइटर रामचन्द्र महत, मोबाइल 98461688, 98235572763।
14: अरिनीको आवासीय मावि खैरेनी टारमा कक्षा 11 भर्ना खुल्यो।
15: एसईई 2082 4 जीपीए ल्याउन सफल सुगम पोखरेल सँगै 90% विद्यार्थी उत्तीर्ण गराउन सफल अरिनीको आवासीय माध्यमिक विद्यालय खैरेनी टारमा भर्ना खुल्यो। शैक्षिक सत्र 2082-83 को लागि होटल म्यानेजमेन्ट, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, एजुकेशन विषयहरूमा कक्षा 11 भर्ना खुलेको सम्पूर्णमा सहर्ष जानकारी गराउँदछौ।
14: हाम्रा विशेषताहरू:
15: अंग्रेजी माध्यममा दक्ष एवं अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा अध्ययन अध्यापन गराइने,
14: जिहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
15: पर्याप्त खेल मैदानको व्यवस्था,
14: शुद्ध तथा चिसो तातो खाने पानीको व्यवस्था,
15: सुविधा सम्पन्न प्रयोगशालाको व्यवस्था,
14: न्यूनतम शुल्कमा यातायातको व्यवस्था,
15: उचित पुस्तकालयको व्यवस्था।
14: थप जानकारीको लागि सम्पर्क
15: अर्नीको आवासीय माध्यमिक विद्यालय शुक्ला गण्डकी 7, खैरेनी टार तनहुँ।
14: सम्पर्क नम्बर
15: 0655711195, मोबाइल 98560621122 र 98460118171।
16: दाई एक बिहानै झोला बोकेर कता जान लागेको?
17: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
16: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
17: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
16: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
18: धुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी चार धुलेगौडा, तीन तारा केबलको चार घरमाथि आफ्नै भवनमा
19: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
20: चिकन ससेज, बफ ससेज
19: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
21: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0656705052, मोबाइल 98568287।
22: बाल विद्या मन्दिर मावि BBM शुक्ला गण्डकी चार दुलेगौडामा कक्षा एघारको नयाँ भर्ना सम्बन्धी सूचना। शुक्ला गण्डकी नगरपालिकामा होटेल व्यवस्थापन विषय अध्यापन गराउने पहिलो विद्यालय बाल विद्या मन्दिर मावि BBM होटेल म्यानेजमेन्ट र म्यानेजमेन्ट विषयमा कक्षा एघारमा नयाँ भर्ना खुल्यो। SEE 2081 संस्थागत तर्फ तनहुमै उत्कृष्ट नतिजा ल्याउन सफल प्रदेशकै केन्द्रबिन्दुमा रहेको यस विद्यालयमा नयाँ भर्ना चलिरहेको छ।
23: भर्ना फारम वितरण भइरहेको छ, समयमा नै सम्पर्क गर्नुहोला।
24: अन्य जानकारीको लागि बिहान 6 बजेदेखि अपराह 5 बजेसम्म विद्यालय प्रशासन कार्यालय वा फोन 0654142585, 98560435497 र 98560348485 सम्पर्क गर्नुहोस्।
25: प्रधान अध्यापक बाल विद्या मन्दिर माध्यमिक विद्यालय BBM शुक्ला गण्डकी चार दुलेगौडा।
26: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
27: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाइमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
26: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
28: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
27: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
28: सोनुप सिसा प्लाई पसल शुक्ला गण्डकी चार दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि
27: पोखरा जाने बाटोतिर।
29: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
27: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560862827 र 98644530031।
30: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
31: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
30: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
31: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
30: ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौँला है।
32: दीर्घायु फर्निचर सोरुम,
31: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
32: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
33: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
31: दीर्घायु फर्निचर सोरुम दुलेगौडा तनहुँ।
32: प्रोप्राइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 0665709604, मोबाइल नम्बर 98460261268,
31: 98560261268।
34: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
35: वाउ कस्तो राम्रो गहना, कहाँ बनाएको?
34: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
36: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
34: पुराना गरगहनासँग नयाँ साथ फेर,
36: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
34: चण्डिकालिका सुन चाँदी पसल शुक्ला गण्डकी दुलेगौडा तनहुँ। प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98560062099।
37: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स। जहाँ तपाईँले स्यामसङ ब्रान्ड का मोबाइल, फ्रिज, एलईडी टीवी, वाशिंग मेसिन, माइक्रो ओभन, भ्याकुम क्लिनर लगायत का सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
0: ओल्ड पुल ब्रान्ड का सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
1: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
37: सन्देश ट्रेडर्स, सुक्ला गण्डकी दुलेगौंडा, मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0565706676, मोबाइल 98560262676।
2: कता हिँडेको हो आइफोन हातमा लिएर?
3: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
2: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
3: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
1: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौंडा, सिद्धार्थ बैंक भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0564140050, मोबाइल 98463311।
4: अब तपाईँको घर, अफिस वा बगैँचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 98560333398 र 98465010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौंडा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
5: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

बसी तपाईँ सम्पूर्णलाई पुनः स्वागत छ प्रोग्राम हेलो शुक्ला गण्डकीमा। आज हामी तपाईँको माझमा छौ, तपाईँको सुमधुर गीत सुन्ने गर्छौ। फोन गर्न सक्नुहुन्छ 9842972 9 9 0 6 6 3611 को माध्यमबाट तपाईँ कार्यक्रममा जोडिन सक्नुहुनेछ। आज सोमबारको बसाइमा छौ हामी, हरेक दिन तपाईँको माझमा फरक ढंगले प्रस्तुत हुने गर्दछौ। हाम्रो यस कार्यक्रमलाई प्रायोजन गरिदिनु भएको भन्दा पनि हप्ताभरि फोन गरेर साथ दिनुहुने साथीहरूलाई पुरस्कारको व्यवस्था गरिदिनु भएको छ। पोखरेल मोबाइल पसलले यही हेल्पोस्टकमा रहेको छ। तपाईँहरू मोबाइल सम्बन्धी सम्पूर्ण जानकारी लिनु परेको छ, आधुनिक मोबाइलहरू किन्नु परेको छ, इलेक्ट्रोनिक सम्बन्धी कुनै पनि जानकारी अथवा तपाईँहरूको घरमा कुनै पनि इलेक्ट्रोनिक सामग्रीहरू बिग्रिएका छन् बनाउनु परेको छ भने पनि पोखरेल मोबाइल पसलमा गएर तपाईँहरूले जानकारी लिन सक्नुहुन्छ, बुझ्न सक्नुहुनेछ। होइन, विभिन्न अहिले बजारमा नयाँ नयाँ डिजाइनका फोनहरू पनि आइसकेका छन्, ती फोनहरूको बारेमा जानकारी लिन पनि तपाईँहरू पोखरेल मोबाइलमा जान सक्नुहुनेछ। र अब भने फेरि पनि अर्को मिठो सुमधुर गीतलाई स्थान दिन्छु। तपाईँहरूको फोन आएको छैन, मैले चाहिँ पालै पालो मिठो मिठो गीतहरूलाई नै कार्यक्रममा स्थान दिइराखेको छु। पक्कै पनि सुनेर आनन्द लिइराख्नु भएको छ होला। बर्खा मासको समय छ, त्यही भएर कामको पनि व्यस्तता छ, काममा व्यस्त हुनुहुन्छ होला, जतिसुकै व्यस्त भए पनि सुनेर चाहिँ साथ दिनुहोला। विदेशमा हुनुहुने तपाईँहरू सम्पूर्ण पनि आफ्नो ड्युटी गर्दै हुनुहुन्छ भने पनि विशेष रूपमा ख्याल गर्दै, आफ्नो स्वास्थ्यको ख्यालमा गर्दै होइन ख्याल राख्दै चाहिँ कामहरू गर्नुहोला भन्न चाहन्छु। यस्तै नै छ है, दिनहरू यसरी नै बितिराखेका छन्। दिनै दिनै गर्मीहरू पनि बढ्दैछ है, गर्मी शुरू भइसकेको छ, पानी पर्ने तर गर्मी चाहिँ एकदमै फात्तै बढेको छ, देशैभरि नै गर्मी बढ्दैछ बिस्तारै बिस्तारै। त्यही भएर अलिकति पानी धेरै खानु होला, डिहाइड्रेसन हुन्छ अनि त्यही भएर पानीको कमीले गर्दाखेरि चक्कर लाग्ने बेहोस हुने समस्याहरू हुने गर्छन्। त्यही भएर पानी धेरै खानुहोला पनि भन्न चाहन्छु। र दिनभरिमा कुनै पनि काम गर्दै हुनुहुन्छ भने 12 बजीपछि मात्रै गर्नुहोला, किनभने 12-11 बजी ठ्याक्क चर्को घाम लाग्ने गर्छ नि त, टाउकोमै घाम लाग्छ भन्ने गर्छ त्यतिखेरको समयमा चाहिँ। त्यही भएर अलिकति ख्याल गरेर आफ्नो कामहरू गर्नुहोला भन्न चाहन्छु। यति बेलाक्रममा फेरि पनि अर्को मिठो सुमधुर गीतलाई कार्यक्रममा स्थान दिन्छु। तिमीलाई हङकङ पुरायो आइडी कार्डले भनिरहेको छ, यो मिठो सुमधुर गीत स्वीकार्नुहोस् अनि त्यसपछि फेरि म तपाईँहरूको माझमा उपस्थित हुनेछु।

0: हजुर आईडी कार्डैले हो धुरुधुरहरू आयो आईडी कार्डैले सुमधुर गीत लामिने कार्यक्रममा स्थान दिइसके पके पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ. तपाईँ फोन गर्न सक्नुहुन्छ 9842279911 9860636611 को माध्यमबाट कार्यक्रममा जोडिन सक्नुहुनेछ. विशेष आज हामी तपाईँहरूको सुमधुर आवाजमा सुमधुर गीतहरूलाई कार्यक्रममा स्थान दिनेछ. आज तपाईँहरू गुनगुनाउन सक्नुहुनेछ कार्यक्रममा फोन गरेर. आजको बसाइमा हिजो आइतबारको दिनमा चाहिँ तपाईँहरूले गीत रोज्नुभयो भने आज भने गीत गाउन सक्नुहुनेछ. फोन गर्नु होला. यति बेला क्रममा साथी हुनुहुन्छ उहाँलाई स्वागत गर्छु. हेलो नमस्कार हजुर.
1: छ्याझ्यालो
0: सन्चै आरामै हुनुहुन्छ? के छ हौ हाम्रो साङ्जातिरको हालखबर? ठिकठाकै छ हौ. मेरो पनि के हुनु र अरू त यस्तै नै छन्. बितिरहेको छ दिनहरू. गर्मी बढिराखेको छ. पानी परे पनि
1: गर्मी बढिरहेछ. पानी मजाले पिउनु
0: होला. हस् हुन्छ.
1: गर्मीबाट अलिक जोगिनु
0: होला. अनि खाना खानुभयो हजुरले?
1: खाइसके हजुर. मैले त अहिले हो
0: खाएको. ल कतिखेर खानुभयो? 9 बजे नै खानुभयो क्या?
1: 10 बजे खाएको.
0: ल 10 बजे खानुभयो त बल्ल त 1-2 घन्टा हुन लाग्यो.
1: हजुर.
0: ल ठिक छ. आज हामीलाई के सुनाउनुहुन्छ त नि? आज त गीत गाउने दिन हो कि सोमबार. लौ नानी अब गाउनु पर्यो नि त. आज सोमबार गीत गाउने दिन हो नि त नि. ल गाइदिन. थोरै थोरै त गाउनु पर्यो. नियम त पालना गर्नु पर्यो नि. अनि फेरि हजुरलाई छोड्यो भने सबैले त्यही गर्नुहुन्छ नि त. त्यही भएर सुमिना बहिनी आज आफ्नै थोरै थोरै काम छ त्यही भएर बाहिर हुनुहुन्छ.
1: अब आइहाले म चाहिँ एउटा चाहिँ हाम्रो बम्बार कार्कीले गाउनु भएको एउटा लोकगीत छ है.
0: हजुर.
1: जुन बेलामा चाहिँ त्यो झलुङ्गे पुलहरू पनि केही पनि थिएन अरे क्या.
0: हजुर.
1: खोला तर्र पर्ने तपाईँको है.
0: हजुर.
1: त्यस्तो बेला चाहिँ एउटा लोकगीत गाएको रहेछ नि. मैले कता कता अलिअलि सुने थिएँ तर मलाई साह्रै
0: थाहा
1: हुँदैन. गुनगुनाउँछु है त म आइहाले है.
0: हस् हुन्छ सुरु गर्नु.
1: चरी बस्यो निर्मया चेतको आलीमा भुइँमा छ कि निर्मया रुखको डालीमा भेटैन खोला पारी निर्मया वारी बरुनी खोला पारी निर्मया वारी बरुनी मेरो माया निर्मया
0: कति राम्रो गीत आउनुभयो थियो. पुरानो झल्को आउने.
1: हजुर.
0: पुरानो झल्को आउने. कति रमाइलो भइरहेको थियो सुन्न. यसो नाचेको त झन् बिर्सनु भयो.
1: खोला पारी निरमया वारी बरुनी मेरो माया निरमया मेरो पाखा कता छ बताइदेऊ न निरमया जाँदैको पता छ भेटैन खोला पारी निरमया वारी बरुनी खोला पारी निरमया
0: हस् हुन्छ. यति मिठो गीत गाउनुहुन्छ हजुरले. गीत गाउनै जान्दैन भनेर ढाक्ने. यति मिठो त छ नि. पुरानो गीत यति मिठो हुन्छ सुन्नलाई. हो नि. हस् हुन्छ. ल साथीहरू सम्झिनुहोस्
1: फर्स्टफल हजुरको लागि. त्यसपछि हाम्रो शुभलगरी आफ्नो होल इन्टरटिमको लागि हाम्रो सुमिना कता हुनुहुन्छ उहाँले सुन्दै जाने बहिनीको लागि पनि र त्यसपछि हाम्रो अमृत कुला छन् उम्ला शर्मा प्रेम कुमार लागि त्यसै गरेर हुनुहुन्छ बहिनीहरू तलमया थापा लक्ष्मी लम्साल खरिमया थापा अनि त्यसै गरेर के भन्छ रोसिका चेतना मोहम्मद साइरा टोपिसी हाम्रो तारा थापाजी कता हुन्छ झोरले है ताराजी सुन्दै हुनुहुन्छ भने तपाईँलाई धेरै धेरै सम्झना प्लस मिठो भयो भन्न चाहे. विशेष गरेर नाम छुटेका सबै साथीलाई भन्दै हजुरबाट बिदा भयो. फेरि भेट होला. नमस्ते.
0: हस् नमस्कार, शुभ दिन। वहाँ हुनुहुन्थ्यो, हामीलाई फोन गर्नुभएको थियो नरेन्द्र रिमालजी हुनुहुन्थ्यो सानिका बिरुवादेखि। एकदमै मिठो सुमधुर पुरानो भाका गुनगुनाएर जानुभयो। एकदमै होइन मजा आउँछ पुरानो गीतहरू सुन्नलाई, चाहिँ नयाँ भन्दा पनि होइन त्यो सुर ताल नै फरक हुन्छ क्या। सुन्दाखेरि गाउँदाखेरि पनि एकदमै आनन्द अनुभूति हुन्छ। यो मिठो गायन प्रतिभाको लागि उहाँलाई एकदमै धेरै धेरै धन्यवाद छ। अब भने म साथीहरूलाई कार्यक्रममा लिन सक्दिनँ किनभने हाम्रो समय अवधि सकिसकेको छ, 50 भइसकेको छ 11:50, अनि थोरै गीत राख्नु पर्यो, त्यसपछि थोरै विज्ञापन राख्नुपर्ने हुन्छ। त्यही भएर आज हामीलाई फोन गर्नुभएको थियो तारा थापाजी पाथरीदेखि, ऋषि रामगाहाजी हुनुहुन्थ्यो आपू कसरीदेखि, चन्द्रजी हुनुहुन्थ्यो मान्द्रेदेखि, र नरेन्द्र निमालजी हुनुहुन्थ्यो साङ्जा बिरुवादेखि। अन्तिम उहाँले फोन गर्नुभएको थियो, उहाँहरू सम्पूर्णलाई एकदम धेरै धेरै धन्यवाद। र आज हामीलाई जसले फोन कल कोसिस गर्नुभयो उहाँहरूलाई पनि एकदमै धेरै धेरै धन्यवाद। र यतिजेलसम्म हाम्रो इन्टरनेट अनलाइन मार्फत हाम्रो पात्र हाम्रो नेपाली पात्र एप्स हाम्रो 97.6 MHz मार्फत पनि सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई पनि विशेष विशेष धेरै धेरै धन्यवाद दिँदै अन्तिममा जाँदा जाँदै भने तपाईँहरूको माझमा उकली जडौडा ओराली जडौला भनिरहेको छ उदय सोताङ र मनिला सोताङको आवाजमा रहेको छ यो मिठो गीतलाई कार्यक्रममा स्थान दिँदै आजको यस बसाईबाट पनि म कार्यक्रम प्रस्तुता रिमा पनि बिदा हुन्छु। तपाईँहरूको बाँकी रहेको समयहरू शुभ अनि सुखद बितोस्। तपाईँहरू पनि सुन्दै गर्नुहोला शुक्ला गण्डकी FM 97.6 MHz। ओके, बाई बाई।

0: 97.6
1: शुक्ला गण्डकी एफएम 97.6
2: होइन भाउजू, यस्तो फेस्तो नेपाल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
3: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
2: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
4: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी दुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9840681457 र 9816326032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
5: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
6: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
5: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
6: त्यही धुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
5: ए त्यसो भए त म गइहाले,
6: चिया त पिएर जाऊ।
5: अहिले हतार छ, पछि आउँदै गरौला है।
7: दीर्घायु फर्निचर सोरुम,
6: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
7: साथै पुरानोसँग साथफेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
8: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
6: दीर्घायु फर्निचर सोरुम, दिलीगौडा त नहुँ।
7: प्रोप्राइटर लक्ष्मीराज वाग्ले। फोन नम्बर 0765709 सार, मोबाइल नम्बर 9847061268
6: 9856602068।
9: प्रसन्न, होमवर्क देखाउ त।
10: हस् टिचर।
9: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
10: टिचर, मेरो मम्मीले त सधैँ राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
9: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
11: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, युनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका, होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
12: सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा। फोन 0765414484, मोबाइल 9560633384 र 9560667988।
13: तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
14: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ, दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म।
13: जनरल सर्जरी, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे,
14: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल, दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म।
13: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण।
14: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल, बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र, दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी, 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी।
13: थप जानकारीको लागि सम्पर्क 0564143777 र 9856443343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सुदूरपश्चिम र लुम्बिनीमा तातो दिन तथा तराईमा तातो लहर केही दिन कायमै रहने। भोलि मधेस, कोशी, बागमती र गण्डकीका तराई भूभागमा हावाहुरीको सम्भावना। बुटौल पाल्पा सुरुङ मार्ग आउँदो असोजदेखि सञ्चालन गर्ने तयारी। आयोजनाको 68% भौतिक प्रगति पूरा। आज सुनचाँदीको भाव बढ़्यो, सुनतोलाको 2,92,800 रूपियाँमा कारोबार। अमेरिका र इरान बीच शान्तिवार्ताको सकारात्मक संकेत देखिएसँगै कच्चा तेलको मूल्य घट्यो, अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल $900 कारोबार। र महिला च्याम्पियनशीपमा नेपालले आज भूटानसँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। पर्सीसम्म नै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका विभिन्न भूभागमा तातो दिन तथा तातो लहर कायमै रहने भएको छ। मौसम पूर्वानुमान महाशाखाले निकालेको 3 दिने बुलेटिन अनुसार भोलि मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागमा हावाहुरी चल्ने सम्भावना छ। पर्सी पश्चिम तराईका जिल्लाहरूमा तातो दिन रहनेछ। आज कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाड़ी तथा हिमाली भूभागका थोरै ठाउँमा तथा मधेस प्रदेशका 1-2 ठाउँमा मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना रहेको छ। यो क्रम पछिसम्म नै रहने महाशाखाले जनाएको छ। अरू ठाउँको तुलनामा पश्चिम तराईमा गर्मी धेरै छ। त्यहाँ केही दिनदेखि तातो हावा र तातो लहर चलेको छ। तराईमा केही दिनदेखि बढ़िरहेको गर्मीले जनजीवन कष्टकर बनाएको छ। दिउँसोको समयमा तापक्रम 40 डिग्री सेल्सियस भन्दा माथि पुगेको छ। तापक्रम बढ़ेपछि अस्पतालहरूमा बिरामीको चाप बढ़ेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गर्मी बढ़ेको बेला पर्याप्त पानी पिउन र दिउँसो बाहिरको काम सकेसम्म कम गर्न आग्रह गरेको छ। सिद्धार्थ राजमार्ग अन्तर्गत बुटौल पाल्पा सड़क खण्डमा निर्माणाधीन सुरुङ मार्ग आउँदो असोजदेखि सञ्चालनमा ल्याउने लक्ष्यसहित निर्माण कार्य तीव्र रूपमा भइरहेको छ। आयोजनाले सुरुङ मार्ग भित्रका संरचना निर्माण, सड़क र सुरक्षा व्यवस्था सम्बन्धी कामलाई एकैसाथ अगाडि बढ़ाएको जनाएको छ। आयोजनाका अनुसार सुरुङ मार्गको अहिलेसम्म भौतिक प्रगति 68% र वित्तीय प्रगति 58% पुगेको छ। 5 वर्ष निर्माण अवधि तय गरिएको आयोजना इन्जिनियरिङ प्रोक्युरमेन्ट एण्ड कन्स्ट्रक्सन ईपीसी मोडलमा निर्माण भइरहेको छ। यो मोडल अन्तर्गत डिजाइन स्वीकृति र निर्माणको जिम्मेवारी निर्माण कम्पनीमै रहने व्यवस्था छ। आयोजनाका प्रमुख राजेश पौडेलले सुरुङ मार्ग मार्फत आउँदो असोजसम्म यातायात सञ्चालन गर्ने लक्ष्य अनुसार काम तीव्र रूपमा भइरहेको जानकारी दिनुभयो। आज सुन चाँदीको भाव बढ़ेको छ। सुनको भाव तोलामा 1,900 रूपियाँले बढ़ेको हो। हप्ताको पहिलो कारोबार दिन हिजो सुनको भाव तोलामा 2,800 रूपियाँले घटेकोमा आज 1,900 बढ़ेर तोलाको 2,92,800 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै आज चाँदीको भाव पनि बढ़ेको छ। हिजो 105 रूपियाँले घटेको चाँदीको भाव आज 140 रूपियाँले बढ़ेर 5,150 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। चाँदीको भाव हिजो तोलाको 5,010 रूपियाँ थियो। तनहुँ जलविद्युत आयोजना अन्तर्गत निर्माणाधीन दमौली भरतपुर 220 केवी प्रसारण लाइनका लागि चितवनतर्फ पर्ने राष्ट्रिय वन क्षेत्रमा रूख छपान कार्य सम्पन्न भएको छ। आयोजनाको प्याकेज 3 अन्तर्गत पर्ने यो प्रसारण लाइनका लागि वन क्षेत्र व्यवस्थापनको काम महत्वपूर्ण चरणमा प्रवेश गरेको हो। आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार चितवनतर्फका सबै रूखहरूको छपान कार्य पूरा भइसकेको छ भने तनहुँमा काम अझै चलिरहेको छ। प्रसारण लाइनको टावर निर्माण तथा मार्गाधिकारमा पर्ने वन क्षेत्रको जग्गा र बोट बिरूवा हटाउन वन तथा भू संरक्षण विभागसँग आवश्यक सम्झौता भइसकेको छ। डिभिजन वन कार्यालयबाट रूख छपान सम्बन्धी प्रतिवेदन तयार गरी बागमती प्रदेश वन निर्देशनालयमा पठाएको पनि बताइएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा पोखराको फिर्के खोला क्षेत्रमा अतिक्रमण गरी बनाएका संरचना हटाउने काम तीव्र, बाढ़ीका कारण ताप्लेजुङ र पाँचथरमा 55 मेगावाट विद्युत अवरूद्ध लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
2: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083का लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
1: कोर्सका विशेषताहरू। तीन वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
2: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9856713114 मा सम्पर्क गर्नुहुन अनुरोध छ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज यतिन्जेल हामीले सुदूरपश्चिम र लुम्बिनीमा तातो दिन तथा तराईमा तातो लहर कायमै रहने बुटौल पाल्पा सुरुङ मार्ग आउँदो असोजदेखि सञ्चालनमा ल्याउने तयारी लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। पोखरा महानगरपालिकाले लामो समयदेखि विवादित फिर्के खोलाको अतिक्रमण हटाउन सफल भएको छ। बजारको मध्यभाग भएर बग्ने फिर्के खोलामा बनेका संरचनाहरू हटाउन हिजोदेखि शुरू गरिएको अभियान शान्तिपूर्ण रूपमा सम्पन्न भइरहेको महानगरले जनाएको छ। महानगरका अनुसार फिर्के खोला घरभित्र निजी संस्थागत स्थायी तथा अस्थायी गरी दर्जनौं संरचना रहेका छन्। अहिलेसम्म झण्डै 35 स्थायी र 97 अस्थायी निजी संरचना तथा 18 स्थायी र 10 अस्थायी संस्थागत संरचना पहिचान गरिएको छ। अतिक्रमण हटाउने कार्यलाई निरन्तर अभियानका रूपमा अघि बढ़ाउने महानगरले जनाएको छ। वर्षा र बाढ़ीका कारण ताप्लेजुङ र पाँच थरको सीमाना भएर बग्ने खोलाबाट उत्पादन हुने 55 मेगावाट विद्युत उत्पादन बन्द भएको छ। काबेली र इन्द्रावती खोलामा गएको शुक्रबार राति आएको बाढ़ीका कारण 25 मेगावाटको काबेली B1 सहित चारवटा आयोजनाहरूको उत्पादन ठप्प भएको हो। काबेली र इन्द्रावती खोलामा आएको बाढ़ीले आयोजनाको संरचनामा क्षति पुर्याएको जनाएको छ। काबेली खोलाबाट उत्पादन गरिएका दुई र इन्द्रावती खोलाबाट उत्पादित दुई आयोजनाको विद्युत ठप्प भएको अमरपुर सब स्टेशनले जनाएको छ। अरूण काबेली पावर लिमिटेडको काबेलीबाट उत्पादित 25 मेगावाट 10 मेगावाट रिडी हाइड्रो पावर लिमिटेडद्वारा उत्पादित 9.9 मेगावाट क्षमताको युवा खोला र युवा हाइड्रो पावर लिमिटेडले इन्द्रावती खोलाबाट नै उत्पादन गरेको 9.7 मेगावाट क्षमताको उत्पादन ठप्प भएको छ। युवा हाइड्रो पावर लिमिटेडका कर्मचारी मौसम सेलिङका अनुसार खोलामा आएको बाढ़ीले बाँधस्थल इन्टेक पाइपलाइन विद्युत गृह लगायतका संरचनामा क्षति पुर्याएको छ। अब विदेशको खबर। अमेरिका र इरान बीच चलिरहेको शान्तिवार्तामा सकारात्मक संकेतहरू देखिएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएको छ। महीनौदेखि चलिरहेको तनावका कारण उच्च बिन्दुमा पुगेको इन्धनको मूल्यमा यो गिरावटले विश्वभरका उपभोक्ता तथा बजार विश्लेषकहरूमा आशा जगाएको छ। हिजोको तथ्याङ्क अनुसार ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारेल झण्डै 1.5% घटेर 900 डलरमा झरेको छ भने अमेरिकी कच्चा तेलको मूल्य 5% गिरावट आई प्रति ब्यारेल झण्डै 92 डलर कायम भएको छ। अहिले दुवै देशले जलमार्ग पुनः खोल्ने र व्यापारिक ढुवानी सुनिश्चित गर्ने सम्झौताका लागि वार्ता गरिरहेका छन्। यसले आपूर्ति श्रृंखला सुध्रिने संकेत गरेको छ। अब खेल खबर। नेपालले साफ महिला च्याम्पियनशीपमा आज भूटानसँग खेल्दै प्रतियोगिताको शुरूआत गर्दैछ। दुई टोलीबीचको खेल भारतको गोवामा रहेको जवाहरलाल नेहरू रंगशालामा नेपाली समयअनुसार दिउँसो 5:45 शुरू हुनेछ। खेलमा दुवै टोली विजय शुरूआतको खोजीमा हुनेछन्। यी दुई समूह ए को पहिलो खेल खेल्न लागेका हुन्। नेपाल प्रतियोगिताको 6 पटकको उपविजेता हो। भूटानले भने अहिलेसम्म प्रतियोगितामा सेमी फाइनल भन्दा माथिल्लो नतिजा आत्मसात गर्न सकेको छैन। टोलीले सन् 2022 र 2024का संस्करणमा सेमी फाइनलसम्मको यात्रा तय गरेको थियो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सुदूरपश्चिम र लुम्बिनीमा तातो दिन तथा तराईमा तातो लहर कायमै रहने। भोलि मधेस कोशी बागमती र गण्डकीका तराई भूभागमा हावाहुरीको सम्भावना। बोटवल पाल्पा सुरुङ मार्ग आउँदो असोजदेखि सञ्चालन गर्ने तयारी। आयोजनाको 68% भौतिक प्रगति पूरा। आज सुन चाँदीको भाव बढ़्यो। सुन तोलाको 2,92,800 रूपियाँमा कारोबार। अमेरिका र इरानबीच शान्तिवार्ताको सकारात्मक संकेत देखिएसँगै कच्चा तेलको मूल्य घट्यो। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल 900 डलरमा कारोबार। र महिला च्याम्पियनशीपमा नेपालले आज भूटानसँग खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 065-590-065, मोबाइल 98166-34372।

0: छ।
1: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ल गण्डकी 4 दुलीगौंडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
0: प्रोपाइटर हेमराज पुन, मोबाइल 9891974888 र 9894484000। होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
1: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
0: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
1: मुख्य कार्यालय चिफली ढुङ्गा पोखरा,
0: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
1: फोन गर्नुहोस् 0635905011।
2: With mission into the future of learning.
3: Diamond Mavi Talchukko Bharna Sambandhi Suchana.
2: 21st Shatabdi Sapekshya Shikshan Vidhi Ra Pravidhi Ko Prayog Gari Nirantar Utkrishta Natija Lyauna Safal S Diamond Mavi Pokhara Talchukma Shaikshik Satra 2083-84 Ka Lagi Vigyan Computer Byawasthapan Ra Hotel Byawasthapan Bishayama Kaksha 11 Ko Bharna Khuleko Jankari Garaincha Sathai Bharna Karyakram Prarambha Bhayeko Cha
3: देखि तनहुको खैरेनी र साबीको लेखनाथ क्षेत्रका विभिन्न स्थानमा यातायातको व्यवस्था छ।
2: कम वान्स भिजिट द डिफरेन्ट
3: प्रिन्सिपल डायमन्ड मावी पोखरा 27 तालचोक कास्की। फोन 0161563146 9560361।
4: वर्षा यदि सुन्न, क्या टेन्सन भइरहेछ, भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
5: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ त्यतै।
1: स्मृति फेन्सी दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
6: प्रोप्राइटर राजकुमारी अधिकारी। फोन 0665707044।
7: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 9856077987।
8: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
9: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याऊ त म?
8: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि, अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
10: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
11: एउटै छाना मुनि बच्चादेखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
10: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा।
0: सम्पर्क मोबाइल 9857065119 र 9869577056। फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
12: ल छोरी, हामीलाई ज्वाइँ साहब साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
13: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
12: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
13: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साथ फेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट

0: नापतौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
1: रामदाम सुन चाँदी पसल शुक्ला गण्डकी छ खैरनी चार उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0652-412-1160 र 98460-78022।
0: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ। भोलि पोखरा जाउ न है।
2: ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबी ल्यान्डमा पाइन्छ नि।
0: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबी ल्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
1: रस्तु बेबी ल्यान्ड, शुक्ला गण्डकी सार, दुले गौडा।
0: मोबाइल 98560-55-77।
3: घरमा सुख शान्ति कहिले भएन, आँटेको काम पनि बन्दैन।
4: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
5: होइन बुढा बुढी, के कुरा गर्दै हुनुहुन्छ?
3: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
0: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्णानन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडा को भित्री बजार स्थित हेल्थ फोर्स चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह, एकाह, रुद्री, व्रतबन्ध, घर पैचो, सत्यनारायणको पूजा, चौरासी, नवग्रह, रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू, विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा, रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा, शुक्ला गण्डकी 4, दुलेगौडा, भित्री बजार, हेल्थ पोस्ट चोक।
4: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 98058-26-466 र 98467-39-839।
6: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
7: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
0: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
8: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
0: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
8: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गरगहना पाइने,
0: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
8: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
0: विवाहको लागि गरगहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा छौ। मोबाइल नम्बर 98261-52067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
9: साथै घरगहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
0: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
10: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: पुरा म रिलेसनसिपमा बस्छौ। उसले मलाई विदेशमा आउँदा धेरै
1: शुक्ला गण्डकी एफएम 97.6।
2: तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
3: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म।
2: जनरल सर्जरी, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे,
3: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल, दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म।
2: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण।
3: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल, बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र, दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी, 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी।
2: थप जानकारीको लागि सम्पर्क 0654143777 र 98564443। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
1: समय आएको छ नेपालले प्रमाणिक प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने। समय आएको छ पत्ता लगाउने 8 को दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 को दम र समयसँगै खरो उत्तीर्ण दिनुहोस्। श्री स्टील TMT सिद्ध प्रविधिको शक्ति 8 को दमको साथमा।
4: ज्ञान बगैचा इंग्लिश बोर्डिंग स्कूलमा कक्षा 11 को लागि नयाँ भर्ना खुल्यो।
5: SEE 2082 को परीक्षामा 4 GPA ल्याउन सफल प्रमिशा पौडेल सहित ग्रेडेड विद्यार्थीलाई हार्दिक बधाई।
4: व्यवहारिक र नैतिक शिक्षामा जोड़ दिँदै आधुनिक प्रविधिको माध्यमबाट अध्यापन गराई फरक पहिचान बनाउन सफल यस ज्ञान बगैचा बोर्डिङ स्कूलमा कक्षा 11 मा कम्प्युटर साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट विषयमा सीमित सीटमा नयाँ भर्ना खुलेकाले समयमै भर्ना भई आफ्नो सीट सुरक्षित गर्नुहोला।
5: हाम्रा विशेषताहरू
4: सुन्दर, शान्त र प्रविधि मैत्री वातावरणमा दक्ष एवं अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने कम्प्युटर कक्षाको व्यवस्था,
5: पुस्तकालयको व्यवस्था,
4: विद्यार्थीहरूको लागि यातायातको व्यवस्था,
5: विद्यालय क्षेत्रभित्रै पर्याप्त खेल मैदानको व्यवस्था,
4: विद्यार्थीहरूका लागि छात्रवृत्तिको व्यवस्था,
5: होटल म्यानेजमेन्ट तर्फ प्र्याक्टिकलको लागि आफ्नै स्टार लेभलको किचन, बेडरूम, बाथरूम, लन्ड्रीको व्यवस्था।
4: थप जानकारीको लागि ज्ञान बगैचा इङ्ग्लिस बोर्डिङ स्कूल, शुक्ला गण्डकी 5, सेरा टोल, तनहु। सम्पर्क 0655712198 र 98560001।
6: तपाईको सेवामा समर्पित दुलेगौंडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, LED TV, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
7: ओलपुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
8: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
6: सन्देश ट्रेडर्स, शुक्ला गण्डकी दुलेगौंडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0655706676, मोबाइल 98560262676।
9: कता हिँडेको हो आइफोन हातमा लिएर?
10: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
9: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका IT टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
10: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
9: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौंडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0-65-414-050, मोबाइल 98-463-23-811।
11: शुक्ला गण्डकी FM 97.6।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
2: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
1: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
3: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
2: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
3: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलीगौडा नगरपालिकाबाट 10 घरमाथि,
2: पोखरा जाने बाटोतिर।
4: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
2: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268727 र 9864350031।
5: एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
6: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
5: मैले तिम्रो लागि भनेर चन्द्रिकालीका सुन चाँदी पसलमा बनाएको नि।
6: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
5: पुराना गरगहनासँग नयाँ साथ फेर,
6: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
5: चन्द्रिकालीका सुनचाँदी पसल, शुक्ला गण्डकी दुलेगौडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856602699।
7: दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
8: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
7: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
8: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
7: ए त्यसो भए त म गइहाले,
8: चिया त पिएर जाऊ,
7: अहिले हतार छ, पछि आउँदै गरौँला है।
9: दीर्घायु फर्निचर सोरुम,
10: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
9: साथै पुरानसँग साथ फेर तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
11: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
10: दीर्घायु फर्निचर सोरुम, दुलीगौडा त नहुँ,
9: प्रोप्राइटर लक्ष्मी राज वाग्ली, फोन नम्बर 0965709 साथ, मोबाइल नम्बर 9840 61268
10: 9850 60 62 68।
12: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको कक्षा 11 नयाँ भर्ना सम्बन्धी सूचना।
13: कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083/84 का लागि कक्षा 11 विज्ञान, व्यवस्थापन, शिक्षा र मानविकी विषयमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
12: अनुशासित वातावरणमा गुणस्तरीय शिक्षाका लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो शैक्षिक लक्ष्य प्राप्त गरौ।
13: सुन्दर, शान्त र स्वस्थ वातावरणमा अवस्थित
12: योग्य तथा अनुभवी प्राध्यापक द्वारा पठन पाठन,
13: सुविधा सम्पन्न पुस्तकालय, ल्याब सहित खेलकुद तथा अतिरिक्त क्रियाकलापहरूका लागि क्याम्पसको आफ्नो सभा हल, बास्केटबल, भलिबल तथा फुटबल मैदान भएको,
12: गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
13: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि 4 बजेसम्म भइरहेको छ।
12: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध गरिन्छ। फोन नम्बर 0161433385
13: र मोबाइल नम्बर 9856308385।
14: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
15: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
14: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
15: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
14: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ, गोमगोबु बसपार पछाडिपट्टि।
15: हजुर, काठमाडौँ दुलेगौडा ढोर फेदी मान्द्रे 26 साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
16: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
14: होटल टाइटेनिक, गोमगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 9841616878 9235527763।
17: कता हिँडेको हो आइफोन हातमा लिएर?
18: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
17: लो तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
18: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
17: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौंडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0654140050, मोबाइल 98463231।
19: ए नानीको बुवा, आज त नयाँ सन्धि सन्धिनीहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
20: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
19: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोखेमा छ नि 3 सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
20: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
19: होम डेलिभरीको पनि व्यवस्था छ।
21: सम्पर्क 3 सेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर 3 सेना, मोबाइल 98141111178, 98560078।

0: को इंटरनेट गेट कनेक्टेड स्टे कनेक्टेड
1: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-60-14-175
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
3: यति बेला दिउँसोको ठिक 1 बज्यो।

0: शुक्ला गण्डकी एफएम 97.6
1: मंगलम पुनरिकाक्ष मंगलाय तनुहरी
2: पण्डित बा दर्शन पर्से घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
3: ओमकार
2: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
3: ओमकार
2: अनि घरमा पूजा सामग्री पनि छैन भने
3: ओमकार
2: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको
4: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रत बन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
2: विस्तृत जानकारीको लागि फोन नम्बर 9855508634
5: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समयसँगै खरो उत्तीर्ण दिनुहोस् श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा
6: सुन्नुहोस् न यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ अनि सोफालाई चाहिँ यहाँ राखौ
7: आहा कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी
6: हो त नि अब चाहिँ राम्रो भयो ओहो दाई भाउजू के राम्रोको कुरा गर्दै हुनुहुन्छ ल कोठा पनि चम्किएको छ ए नानी बस्नुहोस् न न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न राम्रो देखियो यति सामान जोडियो अब त वर्षौंसम्म ढुक्क
8: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन
9: हामी कहाँ पर्दा सोफा कार्पेट दराज तन्ना पलाङ डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ
10: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार
11: प्रोप्राइटर सुभाष गिरी सम्पर्क 0564141094 मोबाइल 9856602630
8: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन
12: ए कान्छा बा कता हिँड्नु भयो छोरालाई लिएर
13: कता हुनु नि नानी छोराले एसी सक्यो यसो कलेज खोज्नु पर्यो भनेर बजारतिर बुझ्न जान लागेको
12: ल कान्छा बा पनि अबको जमानामा प्राविधिक विषय नपढाएर कहाँ अरू कलेज भन्नुभएको छोरालाई प्राविधिक विषय पढाएर उसको भविष्य उज्जवल बनाइदिनुहोस् न कलेज पढायो डिग्री सक्यो जागिर पाउने होइन बरु प्राविधिक विषय पढाए त पास हुने बित्तिकै जागिर पाइन्छ नि बुवा
13: ए हो र नानी त्यस्तो पढाइ हुने ठाउँ कहाँ रहेछ
12: दुलेगौडा बजारमै छ नि तनहु सेवा हस्पिटलद्वारा सञ्चालित पश्चिमाञ्चल प्राविधिक शिक्षालयमा एचए र ल्याब विषयको पढाइ सुरु भएको छ छोरालाई त्यही लगेर भर्ना गर्नुहोस् ल फोन नम्बर टिप्नुहोस् त कान्छा बा
14: फोन 0654140056 मोबाइल 9856603412 र 9866080615
10: त्यसैले तपाईँका छोरा छोरीलाई आजै प्राविधिक विषय पढाउन भर्ना गर्नुहोस्
15: एसए डाक्टरको अर्को नाम 3 वर्षे कोर्स सिटिबिटीद्वारा मान्यता प्राप्त एसईमा कम्तीमा 2 GPA ल्याएको हुनुपर्ने नेपाल सरकारले प्रत्येक वडाको स्वास्थ्य केन्द्रमा अनिवार्य एसए राख्ने व्यवस्था गरेकाले सजिलै सरकारी जागिर खान पाइने पढाइपछि

0: भन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस् सुन्दर अटो ओक्स यमाहा सोरुम दुलेगौडा बजार तनहुँ
1: सम्पर्क 0654142121 मोबाइल 98565935921
0: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ
2: yes, यमाहा
3: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो आवाज पनि क्लियर
4: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त
5: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स
6: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ
7: अब दक्ष प्राविधिकद्वारा आइफोन स्यामसुङ रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन स्यामसुङ एमआई भिभो होनोर ओप्पो वान प्लस नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ
8: अरू गर्छन् ग्यारेन्टीका कुरा हामी दिन्छौ सेवामा सन्तुष्टि
9: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स दुलेगौडा हेल्थ पोस्ट चोक
8: प्रोप्राइटर विनोद पोखरेल मोबाइल नम्बर 98560124
10: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको यता हेरिनी उस्तै उता हेरिनी उस्तै कहाँ जाउ जाउ अलमल्ल परे म त
11: हैन के भयो तिमीलाई यताउता हेर्छौ के खोज्दैछौ
10: सपिङका लागि भनेर दुलेगौडा झरेको कुन पसल पसौ पसौ खोजेको जस्तो कहीँ पाउँदिन आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने
11: ल तिमी ढुक्क हौ न दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि
10: त्यसो भए सँगै जाउन त दुवैजना भएर सपिङ गरी फर्काउला हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ असीम अस्मी फेन्सी स्टोर शुक्लागण्डकी चार दुलेगौडा प्रोप्राइटर बिर्सना श्रेष्ठ मोबाइल नम्बर 98461394378 98171996902
12: अब तपाईको घर अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स यहाँ हरेक प्रकारका फूलका गमलाहरू इन्डोर र आउटडोर बिरुवाहरू सिजनल र पेरिनियल्स प्लान्टहरू रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस गार्डेनिङ टुल्स र न्युट्रियन्स सजिलो र भरपर्दो सेवा थप जानकारीको लागि सम्पर्क रविन थापा मोबाइल 98560333398 र 98465010950 इमेल robin98560@gmail.com टिकटक @davillagegarden तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स शुक्ला गण्डकी चार दुलेगौडा हेल्प पोस्ट चोक आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ
13: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz

0: हामी त कति निष्ठुरी रहेछौ है। मेरो याद बल्ल आयो तिमीलाई। कृष्ण, तिमी त बुढो पो भएछौ त।
1: आफ्नो गाला चौरी परेको देखेछौ? हेर त, अहिले पनि उस्तै हिरो देखिन्छ।

0: कृष्ण, तिमीले मलाई कति माया गर्छौ?
1: कृष्णले राधालाई जति, मुनाले मदनलाई जति, भन्दा पनि आज बढी।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पनि, कहिले के चाहिने, ढिक्कै भइसके।
2: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
1: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
3: हामी कहाँ प्लाई सिसा फाइबर ढोका फोरमाइका प्लाई ढोका मोडुलर किचन चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
2: ठाउँ नयाँ सेवा पुरानो तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
3: सोनुप सिसा प्लाई पसल शुक्ला गण्डकी 4 दुलीगौडा नगरपालिकाबाट 10 घर माथि
2: पोखरा जाने बाटोतिर।
4: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
2: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268727 र 9864530031।
5: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
6: वाउ कस्तो राम्रो गहना, कहाँ बनाएको?
5: मैले तिम्रो लागि भनेर चन्द्रिकालीका सुन चाँदी पसलमा बनाएको नि।
6: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
5: पुराना गरगहना सँग नयाँ साथ फेर,
6: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
5: चण्डिकालिका सुनचाँदी पसल शुक्ला गण्डकी दुलेगौडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856268699।
7: सगरमाथा माविको भर्ना सम्बन्धी सूचना।
8: स्थापना कालदेखि नै नेपालको शैक्षिक क्षेत्रमा उल्लेखनीय योगदान दिँदै आएको राष्ट्रिय परीक्षा बोर्डद्वारा विभिन्न वर्षहरूमा क्षेत्रीय पुरस्कारबाट विभूषित र शुरूकै वर्षदेखि नै निरन्तर उत्कृष्ट 10 उच्च माविमा सूचीकृत यस सगरमाथा माविमा शैक्षिक सत्र 2082-83 लागि विज्ञान तथा व्यवस्थापन विषयको कक्षा 11 भर्ना खुल्यो।
7: पढाइ हुने विषयहरू
8: विज्ञानतर्फ बायोलोजी तथा कम्प्युटर र व्यवस्थापन तर्फ कम्प्युटर र होटल म्यानेजमेन्ट सहित विषयहरू पढाइ हुनेछ।
7: फारम बुझाउने अन्तिम मिति
8: 2083 जेठ 9 गते शनिबार दिउँसो 4 बजेसम्म।
7: अन्य जानकारीको लागि
8: सगरमाथा मावि पोखरामा सम्पर्क गर्नुहोला। सम्पर्क फोन नम्बर 061582798 र 583507। हाल सगरमाथा मावि पोखरा 4 पस्याङ चोकदेखि अगाडि पोखरा बागलुङ बस पार्क नजिक हाइवेबाट 50 मिटर भित्र शान्त र शैक्षिक वातावरण भएको ठाउँ व्यवस्थित तथा आधुनिक भौतिक पूर्वाधार सहित सञ्चालनमा रहेको बेहोरा जानकारी गराइन्छ।
9: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
10: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
9: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
10: त्यही दुलीगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
9: ए त्यसो भए त म गइहाले,
10: चिया त पिएर जाऊ,
9: अहिले हतार छ पछि आउँदै गरौला है।
11: दीर्घायु फर्निचर सोरुम,
12: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
11: साथै कुरासँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
13: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
12: दीर्घायु फर्निचर सोरुम दुलीगौडा तनहुँ।
11: प्रोप्राइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 0965709604, मोबाइल नम्बर 9847061268
12: 9857062068।
14: कता हिँडेको आइफोन हातमा लिएर?
15: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
14: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी फ्रिज वासिङ मेसिन कुलर एसी रोजी रोजी पाइन्छ।
15: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
14: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौंडा, सिद्धार्थ बैंक भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0564140050, मोबाइल 98463311।
16: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कुल भुरुङ्गेमा कक्षा 11 को नयाँ भर्ना खुल्यो।
17: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
16: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कुल शुक्ला गण्डकी 6 भुरुङ्गी।
17: हाम्रा विशेषताहरू:
16: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने,
17: पर्याप्त खेलकुद, अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा,
16: सुविधा सम्पन्न भवन, पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
17: नोट: पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
16: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0565174779 र 98560062065।
18: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
19: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
18: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा, स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
19: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह, पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
18: होम डेलिभरीको पनि व्यवस्था छ।
20: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 98141111178, 98560078।
21: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
2: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ। अहिले किन पैसा छैन?
1: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि। मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
3: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी छ खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुलकुमार कुमाल। मोबाइल 9846026617 र 9811638981।
4: ल छोरी, हामीलाई ज्वाइँ साहब साह्रै मन पर्यो। बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
5: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
4: के शर्त हो त्यस्तो? सुनाउन त हामी पनि।
5: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाली पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नापतौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
4: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी छ खैरेनी टार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0652-412-160 र 9846078022।
6: सृजना बोर्डिङ स्कूल पोखराको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
7: सृजना बोर्डिङ स्कूल सृजना चोक पोखरामा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा होटल म्यानेजमेन्ट विषय समूहमा नयाँ भर्नाका लागि आवेदन फारम वितरण भइरहेको छ।
6: यहाँ अध्ययन गर्न सकिने ऐच्छिक विषयहरू,
7: विज्ञान सँग सम्बन्धित सबै विषयहरू र अन्य विषयहरूमा होटल म्यानेजमेन्ट, टुरिज्म, विज्ञान र व्यवस्थापन दुवै तर्फ कम्प्युटर साइन्स लगायतका विषयहरू।
6: सम्पर्क
7: सृजना बोर्डिङ स्कूल, शान्ति मार्ग, सृजना चोक, पोखरा।
6: फोन नम्बर 0161-578-053 र 525-515।
8: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ। भोलि पोखरा जाउन है। ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबी ल्यान्डमा पाइन्छ नि।
9: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबी ल्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
0: रसु बेबी ल्यान्ड, शुक्ला गण्डकी सार, दुलेगौडा।
3: मोबाइल 9856605577।
10: खैरानी माध्यमिक विद्यालयमा कक्षा 11 नयाँ शैक्षिक सत्रको लागि भर्ना खुल्यो।
7: विगतका वर्षहरूमा गण्डकीमै उत्कृष्ट र एसईई 2082 शुक्ला गण्डकीमा सामुदायिक तर्फ उत्कृष्ट नतिजा ल्याउन सफल
10: खैरानी माध्यमिक विद्यालयमा कक्षा 11 कम्प्युटर साइन्स सहित शिक्षा र व्यवस्थापन समूहका विषयहरूमा अंग्रेजी र नेपाली दुवै माध्यममा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। थप जानकारीको लागि खैरानी माध्यमिक विद्यालय शुक्ला गण्डकी छ, फोन नम्बर 0652-570-239, मोबाइल 9856-63636।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614175। तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
2: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला दिउँसोको ठिक 2 बज्यो।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: घरमा सुख शान्ति कहिल्यै भएन, आँटेको काम पनि बन्दैन।
2: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
3: होइन, बुढा बुढी के कुरा गर्दै हुनुहुन्छ?
1: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
4: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्णानन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडा को भित्री बजार स्थित हेल्थ फोर्स चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहाको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाह रुद्री व्रतबन्द घर पैचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
2: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9805826466 र 9864739839।
5: मेरिया मैनी, कस्तो राम्रो गहना!
6: होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
7: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
8: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल।
7: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
8: शुद्ध सुन तथा चाँदीका गर गहना,
7: छापावाला सुन चाँदीका गर गहना,
8: राशि अनुसारका पत्थर,
7: कम्प्युटर तौल प्रविधि,
8: बिक्री वा साठ फेरमा सुनको सही मूल्याङ्कन,
7: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिनै पर्ने ठाउँ
8: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक।
7: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811160069, 9807625229।
8: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142।
9: माउन्ट अन्नपूर्ण मावि नदीपुरमा कक्षा 11 को भर्ना सम्बन्धी सूचना। यस ईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्ण माविमा नयाँ शैक्षिक सत्र 2083 का लागि म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा, दक्ष तथा दूरदर्शी व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षकहरू, उत्कृष्ट शैक्षिक नतिजा, माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था, अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब, पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा, फिल्ड भिजिट, प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था, पर्याप्त खेलकुद तथा विभिन्न

0: ए हजुर सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
1: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म।
0: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै धुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
2: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
3: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
2: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा। सम्पर्क मोबाइल 9857065119 र 9869577056।
3: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
4: ला, टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
5: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
4: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
5: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
4: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
5: सम्पर्क राजु टायर ट्युब पंचर मर्मत केन्द्र, शुक्ला गण्डकी 6, खैरेनी टार, राष्ट्रिय वाणिज्य बैंकको आडैमा। प्रोपाइटर राजु गुरुङ, मोबाइल नम्बर 9556062452।
6: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
7: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
6: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
7: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
6: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
7: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
6: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।

0: connect your dream, connect your future, stay, connect your heart.
1: Connect Australian Education and Visa Services. शिक्ला गण्डकी चार पुले गौडा वाचिङ डिपार्टमेन्ट भवन सन्डै मोबाइल 9852394993 र 9852383।
2: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
3: किन आमा, के भएर?
2: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
3: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि। त्यहाँ त सुस्तक ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अण्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
2: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अण्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
3: थापा फ्रेस हाउस, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्भ।
2: मोबाइल 9856043952 र 9806656586।

0: माइला दाई, ए माइला दाई, पानी त धेरै ठूलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
1: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
2: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ़ने भएकोले उच्च सतर्कता अपनाऊ, पूर्व सूचना प्रणालीमा ध्यान दिउ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: कता हिँडेको हो आइफोन हातमा लिएर?
5: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
4: लौ तँलाई थाहा छैन, दोलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
5: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
4: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौंडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463311।
6: शुक्ला गण्डकी FM 97.6।

0: शुक्ला गण्डकी एफएम 97.6
1: चिसा पानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
2: एकान्छी सुन त काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसा पानी रहेछ ए भाइ कहाँ हो
1: हजुर हजुर स्याङ्जाको मगेम चिसा पानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
3: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्नै सजिलो हुने भयो अब त
1: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेजदाईको होटल टाइटेनिक छ गङ्गोगु बसबार पछाडिपट्टि
2: हजुर काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
3: समय सम्झनुहोस् है मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
1: होटल टाइटेनिक गङ्गोबु बसपार प्रोप्राइटर रामचन्द्र महत मोबाइल 98461688 98235572763
4: प्रश्न होमवर्क देखाउ त
5: टिचर
4: ओहो कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो
5: टिचर मेरो मामीले त सधैँ राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ अरे म होमवर्क यही कपीमा गर्छु
4: ए हो र त्यसो भए प्रश्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है
6: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज क्याल्ट्रिक्स सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक स्टेसनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ सम्पर्क राधा स्टेसनरी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौडा फोन 0564144484 मोबाइल 98560 33384 र 98560 67988
7: इट्स न्यू ग्यालेक्सी टाइम
8: नेपालको शैक्षिक समृद्धिमा उत्कृष्ट योगदान पुर्याएको न्यू ग्यालेक्सी स्कूल पोखरामा कक्षा 11 को नयाँ शैक्षिक सत्रका लागि साइन्स म्यानेजमेन्ट कम्प्युटर टुरिज्म र होटल म्यानेजमेन्टमा नयाँ भर्ना आवेदन फारम खुला गरिएको छ
7: संस्थाका विशेषताहरू
8: गण्डकी प्रदेशमै 2079 को कक्षा 12 को बोर्ड परीक्षामा छात्रतर्फ सर्वोत्कृष्ट
7: अध्ययन अनुशासन र अतिरिक्त क्रियाकलापहरूको सन्तुलित संगम
8: साइन्स कम्प्युटर टुरिज्म र होटल म्यानेजमेन्ट का आधुनिक ल्याबहरू
7: किसान कास्की स्पोर्ट्स मिटमा 2074 देखि लगातार 78 सालसम्मको च्याम्पियनशिप विजेता
8: स्पेल बी कन्टेस्ट लगायत विभिन्न अतिरिक्त क्रियाकलापहरूको राष्ट्रिय विजेता
7: प्रोजेक्ट वर्क फिल्ड भिजिट इन्टर्नशिप ट्रेकिङ हाइकिङ र रिसर्च बेस्ड लर्निङ
8: पढ़ाई तथा खेलकुदमा जेहिन्दार र उत्कृष्ट विद्यार्थीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था
7: विस्तृत जानकारीका लागि
8: न्यू ग्यालेक्सी स्कूल प्लस टू कलेज अफ साइन्स म्यानेजमेन्ट टुरिज्म एण्ड होटल म्यानेजमेन्ट
7: नदीपुर पोखरा
8: फोन 0615702010 र 5853077
9: Feel the difference. Dedicated to academic excellence since 1994.
10: बुवा ढोगरे घरतिर सबै सन्चै हुनुहुन्छ होला मैले अलिअलि पैसा पठाइदिएको छु घर चाहिँ चिटिक्कको बनाउनु है
1: यतातिर सबै ठिक छ बाबु घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ म त ढुक्क छु तैँले पनि कुनै चिन्तै नलि
10: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर
11: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाता शिवम सिमेन्ट एसियन पेन्ट्सका रंग रोगन पञ्चकन्याका एचडीबी पाइप राजस्थानी मार्बल सेनिटरी टाइल्स इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्
12: रिमाल हार्डवेयर सम्पर्क 0657142445 0657142445
13: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू
14: डर लाग्नु निद्रा नलाग्नु
13: अनौठा विचार आउनु
14: निराशा बढ्नु खुसी नहुनु
13: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु
14: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु
15: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
14: छटपटी हुनु, चिटचिट पसिना आउनु,
15: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
14: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
15: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
14: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
16: नेपाल सरकार विज्ञापन हो।
17: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
18: ल पत्तै छैन है तिमीलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
19: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोड, अल्मुनियम, सिलट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
17: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्लागण्डकी चार दुलेगौडा तनहु, प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया, फोन 0564141142, मोबाइल 9850623128 र 9462614726।
20: दाई बनमा त आगो लागेछ, निभाउन जाउ न।
21: हो त तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ, वन जोगिए मात्र हामी जोगिन्छौ।
22: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
23: हाम्रो मोबाइल पसल दुलेगौडामा
24: रु 100 टेम्पर ग्लास मात्र 50 रुपियाँमा, मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था।
23: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा। सामसुङ, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बेङ्को ब्रान्डका मोबाइल भ्याटविलको साथ फुल वारेन्टी,
25: साथै 0% ब्याज दरमा सबै कम्पनीका मोबाइल किस्ताबन्दीमा पाइन्छ।
23: प्रोप्राइटर सन्तोष श्रेष्ठ, हाम्रो मोबाइल पसल शुक्लागण्डकी चार दुलेगौडा, कृति फोटो स्टुडियोको नजिकै, साङ्ग्रिला बैङ्कको ठिक पारिपट्टि। सम्पर्क 9850656996।
26: तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
27: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन डाक्टर रवि बहादुर गुरुङ, दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म।
26: जनरल सर्जरी, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे,
27: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल, दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म।
26: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण।
27: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल, बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र, दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी, 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी।
26: थप जानकारीको लागि सम्पर्क 0564143777 र 9850643443। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
28: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: ल माथिको व्रतबन्धको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
2: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
1: नातिको व्रतबन्ध गरेर उम्काइदिउ कि भनेर जुटेको।
2: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
3: ल त्यसो भाइ, दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रतबन्ध र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
0: सम्पर्क दुर्गा इम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ, कान्छा, मोबाइल 98460-67-645।
4: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
5: आज पनि खाना काँच्छै? होइन, कहाँ जान्छु कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउनु आउँदैन भने?
6: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
5: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
6: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
7: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
8: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
0: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बन्केवा चोक।

सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीर मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदेऊ। लागिहालीमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
3: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ। अहिले किन पैसा छैन?
2: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि। मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
4: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी छ खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुलकुमार कुमाल। मोबाइल 9846026617 र 9161638981।
5: नमस्कार स्वयं सेविका दिदी।
6: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
7: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
6: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
5: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
6: हो त,
7: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
6: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
3: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
9: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
3: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
9: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
5: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा।
9: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
10: चिकन ससेज, बफ ससेज
9: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
11: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0965705052, मोबाइल 9857828587।
12: पञ्चमुनिदेव माध्यमिक विद्यालयको कक्षा 11 नयाँ भर्ना सम्बन्धी सूचना। तनहु जिल्लाकै शैक्षिक स्थान एवं नेपाल सरकारबाट नमूना विद्यालयको रूपमा घोषित यस पञ्चमुनिदेव माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 को लागि कक्षा 11 अंग्रेजी र नेपाली माध्यममा बिहानी र दिवा सत्रको लागि साइन्स, म्यानेजमेन्ट, एजुकेशन, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट साथै प्राविधिक तर्फ भेटेरिनरी साइन्स विषयमा सीमित सिटको लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछ। मिति 2083 जेठ 1 गतेबाट फर्म वितरणको साथ भर्ना कार्यक्रम सञ्चालन भइरहेको छ। प्रवेश परीक्षा, कक्षा सञ्चालन तथा थप जानकारीको लागि विद्यालय प्रशासनबाट जानकारी गराइनेछ। पञ्चमुनिदेव माध्यमिक विद्यालय, शुक्ला गण्डकी नगरपालिका 4 दुलेगौडा तनहु। थप जानकारीको लागि सम्पर्क 0564141184, 9560062210 र 9560062345।
13: ए हेर्नुहोस् त, यो समाचार त कस्तो असम्मको छ, शेयर गर्दिन कि क्या हो?
14: पक्नुस् नानी, जे पाए त्यही कुरा सकिँदैन, पहिले सोच जाँचौ अनि मात्र विश्वास गरौ।
15: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौ, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
13: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
9: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
16: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
9: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
17: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
16: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
18: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल
17: ओम एम आभूषण सुनचाँदी दोकान।
9: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0656-75537, मोबाइल नम्बर 98-460-69-246, 98-58-00-8।
19: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
20: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
19: यदि त्यसो हो भने तपाईँको रोजाइ पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
20: अध्यापन हुने विषयहरू
19: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
20: विशेषताहरू
19: विषय विज्ञद्वारा अध्यापन गराइने
20: अत्याधुनिक प्रयोगशाला
19: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 0161-577-444, 543-333।
16: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
21: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
16: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घायु फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौला है।
22: दीर्घायु फर्निचर सोरुम,
21: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याज र फर्निचर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
22: साथै पुरानसँग साथफेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
23: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
21: दीर्घायु फर्निचर सोरुम दिलीगौडा त नहुँ।
22: प्रोप्राइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0656-75907, मोबाइल नम्बर 98-460-61268,
21: 98-560-61268।
24: सनौ सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा यही जेठ 16 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट, मुटु, छाती, सुगर तथा थाइरोइड विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, हाड जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामी छाने, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान, थाइरोइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल, छाला, यौन कुष्ठ रोग, एलर्जी तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जे महजन र मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत। बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोक तनहु, फोन नम्बर 0654-14-377, मोबाइल नम्बर 98-560-44-343।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला दिउँसोको ठिक 3 बज्यो।
5: थाइरोइड घाँटीको अगाडि हुने एउटा सानो ग्रन्थि हो जसले शरीरका लागि अत्यावश्यक हर्मोन उत्पादन गर्छ। यो हर्मोनले दिमागको विकास, मुटुको काम, खाना पच्ने प्रक्रिया र शरीरको तौल सन्तुलनमा महत्वपूर्ण भूमिका खेल्छ। थाइरोइड हर्मोन बढ्दा आत्तिने, हात काम्ने, मुटु डुकडुक हुने र गर्मी धेरै लाग्ने लक्षण देखिन्छन् भने घट्दा थकाइ लाग्ने, मोटाउने, कपाल झर्ने र अनुहार फुस्रो हुने समस्या देखा पर्न सक्छ। विज्ञहरूको अनुसार थाइरोइडको समस्या नियमित औषधि र उचित परीक्षणबाट नियन्त्रणमा राख्न सकिन्छ। घाँटीमा गाँठो महसुस भएमा भने तुरन्त अल्ट्रासाउण्ड गराउन उनीहरूको सुझाव छ। आज मे 25 तारीकमा विश्व थाइरोइड दिवस मनाइँदैछ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
6: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
7: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
8: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
7: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
9: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
10: फोन 0556493333, 4935555।
5: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। काभ्रेको रोशी गाउँपालिकामा बहुमूल्य बुद्धचित्तको खेती गर्ने किसान यसपालि चिन्तित बनेका छन्। गएको वैशाखमा परेको असिना पानीले बुद्धचित्तका दानामा कालो दाग लागेपछि गुणस्तर खस्किने र आमदानी घट्ने उनीहरूलाई डर छ। साज कोटका गणेश बहादुर राउत, कृष्णबहादुर राउत र गुञ्जबहादुर लामा लगायत किसानले गएको वर्ष हरेक बोटबाट लाखौं रूपियाँ आमदानी गरेका थिए, तर यसपालि व्यापारीले कालो दाग देखेको भन्दै त्यही दरको मूल्य नदिने बताएपछि किसान मर्कामा परेका हुन्। बौद्ध धर्मावलम्बीहरूले जप तथा माला बनाउन प्रयोग गर्ने बुद्धचित्तका दाना प्रतिमाला 5,000-5,00,000 रूपियाँसम्म बिक्री हुन्छन्। तेमाल र रोशी गाउँपालिकाबाट मात्रै वार्षिक झण्डै 20 करोड़ रूपियाँ बराबरको बुद्धचित्त कारोबार हुने गरेको छ। अब विदेशको खबर। अमेरिका र इरानबीच शान्ति सम्झौताको आशामा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा तीव्र गिरावट आएको छ। इरान र अमेरिका इजरायल बीचको युद्ध अन्त्य हुने अपेक्षामा एसियाली शेयर बजारहरू पनि बढ़ेका बीबीसीले जनाएको छ। अस्ति शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्झौता अन्तिम चरणमा पुगेको र विवरणहरू चाँडै घोषणा गर्ने बताउनु भएको थियो, तर भोलिपल्टै उहाँले आफ्नो वार्ता टोलीलाई सम्झौतामा हतार नगर्न आग्रह गर्नुभएको छ। आज एसियामा विश्वव्यापी बेन्चमार्क डोमेस्टिक क्रूड 5.5% घटेर प्रति ब्यारेल 97.90 अमेरिकी डलरसम्म झरेको छ। ट्रम्पले पहिले नै स्ट्रेट अफ हर्मु जलमार्ग पुनः खोल्ने विषय सम्झौताको केन्द्रमा रहने बताउनु भएको थियो। गएको फेब्रुअरी 28 तारीकमा द्वन्द शुरू भएदेखि विश्वको 20% तेल र प्राकृतिक ग्यास ढुवानी हुने यस जलमार्गमा अवरोध रहेको छ। शान्ति सम्झौताको आशामा जापानको प्रमुख शेयर निकेई 225 सूचकांक 3% बढ़ेर पहिलो पटक 65,000 बिन्दुभन्दा माथि उक्लिएको छ। आज सार्वजनिक विधाका कारण बेलायत र अमेरिकाको ऊर्जा तथा वित्तीय बजार भने बन्द रहन्छ। मार्चको शुरूदेखि नै इरानले हर्मुज जलमार्ग प्रयोग गर्ने जहाजहरूमा आक्रमण गर्ने धम्की दिएपछि विश्वव्यापी ऊर्जा बजारमा मूल्य उतार चढ़ाव भइरहेको छ। अप्रेलको शुरूमा युद्ध विरामपछि दुवै पक्ष दीर्घकालीन शान्ति सम्झौताका लागि वार्तामा छन्। अब खेल खबर। मोरक्कोका राजाले माफी दिएपछि सेनेगलका फुटबल प्रशंसकहरू घर फर्किएका छन्। गएको जनवरीमा मोरक्कोमा भएको अफ्रिका कप अफ नेशन्सको तनावपूर्ण फाइनल खेलपछि जेल परेका सेनेगलका फुटबल समर्थकहरूको समूह मोरक्कोका राजा मोहम्मद छैटौंले माफी दिएपछि घर फर्किएका हुन्। राजा मोहम्मदले उनीहरूलाई मुस्लिमहरूको पर्व ईदका अवसरमा मानवीय आधारमा माफी दिनुभएको त्यहाँको स्थायी अदालतले जनाएको छ। हिजो राजधानी डाकार बाहिर विमानस्थलमा आइपुगेका प्रशंसकहरूलाई सेनेगलका राष्ट्रपति बासिरो डियोमाए फेले स्वागत गर्नुभएको थियो। मोरक्कोको राजधानी रबाटमा गएको जनवरी 28 तारीकमा भएको फाइनलमा अफ्रिकी फुटबल महासंघ काफले सेनेगलबाट अफ्रिकी कप अफ नेशन्सको उपाधि खोसेर मोरक्कोलाई विजेता घोषणा गरेको थियो। चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। गणतन्त्र दिवस समारोहमा सम्बोधन गर्न राष्ट्रपति पौडेललाई सरकारको अनुरोध, प्रधानमन्त्रीले सम्बोधन गर्दै आएको परम्परा तोडिने। 338 पालिकामा भू उपयोग वर्गीकरण सम्पन्न, 47 प्रक्रिया नै शुरू गरेनन्। 10 वर्षमा 30,000 मेगावाट विद्युत उत्पादन गर्ने सरकारी लक्ष्यमा कानूनी अडचनहरू मुख्य बाधक, अवरोधक प्रावधानलाई 10 वर्षका लागि थाती राख्ने सनसेट लको माग। अमेरिका इरान शान्ति सम्झौताको आशामा तेलको मूल्यमा गिरावट, जापानको शेयर बजार पहिलो पटक 65,000 बिन्दुभन्दा माथि उक्लियो। र मोरक्कोका राजाले माफी दिएपछि सेनेगलका फुटबल प्रशंसकहरू घर फर्किए।
11: साली नदीको शिर,
12: मणि चूडको काख,
11: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
12: शान्ति र
2: शुक्ला गण्डकी एफएम 97.6।
13: घरमा सुख शान्ति कहिल्यै भएन, आँटेको काम पनि बन्दैन।
14: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
15: होइन बुढा बुढी, के कुरा गर्दै हुनुहुन्छ?
13: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
15: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनु भएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडा भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाह रुद्री व्रतबन्ध घर पैचो सत्यनारायणको पूजा 84 नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
14: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9805826466 र 9847739839।
16: मेरिया मैनी, कस्तो राम्रो गहना! होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
17: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
18: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल।
17: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
18: शुद्ध सुन तथा चाँदीका गर गहना,
17: छापावाला सुन चाँदीका गर गहना,
18: राशि अनुसारका पत्थर,
17: कम्प्युटर तौल प्रविधि,
18: बिक्री वा साफ फेरमा सुन

0: हजुर सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
1: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याऊ त म।
0: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
2: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
3: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
2: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा, सम्पर्क मोबाइल 9857065119 र 9869577056।
3: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
4: ला, टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
5: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
4: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
5: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
4: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
5: सम्पर्क राजु टायर ट्युब पंचर मर्मत केन्द्र, शुक्ला गण्डकी 6, खैरेनी टार, राष्ट्रिय वाणिज्य बैंकको आडैमा। प्रोपाइटर राजु गुरुङ, मोबाइल नम्बर 9857062452।

0: connect your dream, connect your future, stay, connect your heart.
1: Connect Australian Education and Visa Services. शीतला गंडकी चार पूरे मोड़ा वाट इन डिपार्टमेंट भवन संगे मोबाइल 98562493 और 98562873।
2: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
3: किन आमा, के भएर?
2: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
3: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि। त्यहाँ त स्वस्थ ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अण्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
2: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अण्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
3: थापा फ्रेस हाउस, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्भ।
2: मोबाइल 98563942 र 98066556586।
3: कता हिँडेको हो आइफोन हातमा लिएर?
4: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो। यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
3: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
4: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
3: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ।

झन् काफ्रेको गीत सुन्न पाइन्छ होला भनेर मन पराएको त गल्ती पो गरे कि क्या गाउँदै गाउँदै त्यो अस्ति रुख चढ्दाखेरि काको गीत गाउनु

0: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
1: एकान्छी सुन त काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसापानी रहेछ ए भाइ कहाँ हो
0: हजुर हजुर स्याङ्जाको मगेम चिसापानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
2: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्नै सजिलो हुने भयो अब त
0: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज बाईको होटल टाइटेनिक छ गोमगोबु बसपार पछाडि पट्टि
1: हजुर काठमाडौँ दुलेगौडा ढोरफ्रिजी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
2: समय सम्झनुहोस् है मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
0: होटल टाइटेनिक गोमगोबु बसपार प्रोप्राइटर रामचन्द्र महत मोबाइल 9841168078 9825572763
3: सुन होमवर्क देखाउ त
4: हस टिचर
3: ओहो कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो
4: टिचर मेरो मम्मीले त साधे दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ अनि म होमवर्क यही कपीमा गर्छु
3: ए हो र त्यसो भए प्रसुनले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है
5: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटाका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बनिन्छ मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज क्याल्ट्रिक्स सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक स्टेसनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ सम्पर्क राधा स्टेसनरी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौडा फोन 0564144484 मोबाइल 9856033384 र 9856067988
6: बुवा ढोक गरे घरतिर सबै सन्चै हुनुहुन्छ होला मैले अलिअलि पैसा पठाइदिएको छु घर चाहिँ चिटिक्कको बनाउनु है
0: यतातिर सबै ठिक छ बाबु घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ म त ढुक्क छु तैले पनि कुनै चिन्तै नलि
6: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर
7: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाता शिवम सिमेन्ट एसियन पेन्ट्सका रंग रोगन पञ्चकन्याका एसडीपी पाइप राजस्थानी मार्बल सेनिटरी टाइल्स इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्
5: रिमाल हार्डवेयर सम्पर्क 0654142445 0654143445
2: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलौड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है ल पत्तै छैन है तिमीलाई दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि
8: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलौड अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ
2: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी 4 दुलेगौडा तनहु प्रोप्राइटर सूर्य बहादुर बानिया संचालक संगम बानिया फोन 0564141142 मोबाइल 9560231128 र 9462614726
9: हाम्रो मोबाइल पसल दुलेगौडामा
10: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा मोबाइल एक्सचेन्ज अफर सबै प्रकारका मोबाइलहरू मर्मत मोबाइल अनलकको व्यवस्था
9: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा
11: सैमसंग, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बिंको ब्रांड का मोबाइल भैटविल को साथ फुल वारंटी
12: साथ ही 0% ब्याज दर में सब कंपनी का मोबाइल किस्ताबंदी में पाइन
11: प्रोपाइटर संतोष श्रेष्ठ हमारो मोबाइल पसल शुक्ला गंडकी चार दुलेगौड़ा कृति फोटो स्टूडियो को नजिक सांग्रीला बैंक को ठीक पारिपट्टी संपर्क 98560956996
13: तनहू सेवा हस्पिटल में अब थप नया र व्यवस्थित व्यवस्थापन को साथ दैनिक निम्न विशेषज्ञ द्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
14: फैमिली फिजिशियन एंड इमर्जेन्सी मेडिसिन डाक्टर रवि बहादुर गुरुंग दैनिक बिहान 8 बजे देखि 9:30 बजे सम्म दिवसो 5 बजे देखि 7 बजे सम्म
13: जनरल सर्जरी हर्निया हाइड्रोसिल पाइल्स फिसर फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे
14: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल दैनिक बिहान 8 बजे देखि 9:30 सम्म दिउँसो 3:30 देखि 7 बजे सम्म
13: डाक्टर रूपेश कुमार यादव द्वारा 24 घण्टा स्वास्थ्य परीक्षण
14: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र दक्ष प्राविधिक द्वारा दैनिक फिजियोथेरापी 24 घण्टा परामर्श सहित को फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी
13: थप जानकारी को लागि सम्पर्क 0654143777 र 98564343 तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक
11: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: ल नातिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
1: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुनुहुन्छ त।
0: नातिको व्रत बन्द गरेर उम्काइदिउ कि भनेर जुटेको।
1: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
2: ल त्यसो भाइ, दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
3: सम्पर्क दुर्गा इम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा, भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ, कान्छा, मोबाइल 9846607645।
4: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
5: आज पनि खाना काट्छ होइन, कहाँ जान्छु कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउनु आउँदैन भने?
6: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
5: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
6: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
7: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुरानो धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
8: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
9: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बनकेवा चोक।
10: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
11: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ, अहिले किनौ पैसा छैन।
10: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि, मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
12: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी 6, खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुलकुमार कुमाल, मोबाइल 9846607617 र 9161638981।
13: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
11: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
13: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
11: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
13: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
3: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा।
13: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
14: चिकन ससेज, बब ससेज
13: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
4: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0656705052, मोबाइल 9856288587।
13: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
15: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाँदी दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
13: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
4: कम्प्युटर टोल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
15: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
16: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
4: ओम एम आभूषण सुन चाँदी दोकान,
13: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0656705537, मोबाइल नम्बर 9460692 4940 9508 5808।
17: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
18: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
19: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका।
18: दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
19: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
18: ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ पछि आउँदै गरौलाई।
20: दीर्घायु फर्निचर सोरुम,
21: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
20: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
22: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
21: दीर्घायु फर्निचर सोरुम दिलीगौडा कनहुँ।
20: प्रोप्राइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 06 5 70 9 6 मोबाइल नम्बर 98 4 60 61 268
21: 98 5 60 62 68।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9855014175
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक
4: यति बेला अपराह्नको ठिक 4 बज्यो।

0: मंगलम पुनरीकाक्ष मंगलाय तनुहरी।
1: पण्डितमा दर्शन फर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
2: ओमकार
1: अनि पण्डित पनि धेरै

0: मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
1: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई। विस्तृत जानकारीको लागि फोन नम्बर 9855508634।
2: तपाईँको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईँले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टिभी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
1: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
3: सुन्नुहोस् है, सामसुङ तथा इन्स्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
2: सन्देश ट्रेडर्स, सुप्रा गण्डकी तुलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0635706676, मोबाइल 9856062676।
1: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त। हैन, के भयो तिमीलाई, यताउता हेर्छौ के खोज्दैछौ? सपिङका लागि भनेर दुलेगौडा झरेको, कुन पसल पसौं पसौं, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने। ल तिमी ढुक्क हौ न, दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि। त्यसो भए सँगै जाउ न त, दुवै जना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कुल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्ला गण्डकी चार, दुलेगौडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 9841694378, 9811796902।
4: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
5: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
6: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
5: हजुर, हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने,
6: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
5: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
6: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
5: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
6: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी छ, खैरेनी टार तनहुँ। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछ। मोबाइल नम्बर 9821652067। प्रोप्राइटर बुद्धि बहादुर विश्वकर्मा।
1: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
6: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
7: सृजना बोर्डिङ स्कुल पोखराको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
8: सृजना बोर्डिङ स्कुल सृजनाको पोखरामा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा होटल म्यानेजमेन्ट विषय समूहमा नयाँ भर्नाका लागि आवेदन फारम वितरण भइरहेको छ।
7: यहाँ अध्ययन गर्न सकिने ऐच्छिक विषयहरू,
8: विज्ञानसँग सम्बन्धित सबै विषयहरू र अन्य विषयहरूमा होटल म्यानेजमेन्ट, टुरिज्म, विज्ञान र व्यवस्थापन दुवैतर्फ कम्प्युटर साइन्स लगायतका विषयहरू।
7: सम्पर्क
8: सृजना बोर्डिङ स्कुल, शान्ति मार्ग, सृजना चोक, पोखरा।
7: फोन नम्बर 061578053 र 525515।
9: पञ्चमुनिदेव माध्यमिक विद्यालयको कक्षा एघारमा नयाँ भर्ना सम्बन्धी सूचना। तनहुँ जिल्लाकै शैक्षिक स्थान एवं नेपाल सरकारबाट नमूना विद्यालयको रूपमा घोषित यस पञ्चमुनिदेव माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा एघारमा अंग्रेजी र नेपाली माध्यममा बिहानी र दिवा सत्रको लागि साइन्स, म्यानेजमेन्ट, एजुकेशन

0: कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट साथै प्राविधिक तर्फ भेटरिनरी साइन्स विषयमा सीमित सिटको लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। मिति 2083 जेठ 1 गतेबाट फर्म वितरणको साथ भर्ना कार्यक्रम सञ्चालन भइरहेको छ। प्रवेश परीक्षा, कक्षा सञ्चालन तथा थप जानकारीको लागि विद्यालय प्रशासनबाट जानकारी गराइनेछ। पञ्चमुनिदेव माध्यमिक विद्यालय सुक्ला गण्डकी नगरपालिका 4 दोलेगौंडा तनहु। थप जानकारीको लागि सम्पर्क 0564141484, 98562210 र 98562345।
1: शुक्ला गण्डकी एफएम 97.6।

0: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
1: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेवडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ
0: हजुर बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्रणाली।
1: मुख्य कार्यालय चिफलीडुङ्गा पोखरा,
0: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
1: फोन गर्नुहोस् 0635905511। सुन्दर अटो वर्क्स यमाहा शोरूम दुलेगौंडा प्रस्तुत गर्दछ
2: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौंडा बजार तनहुँ।
3: सम्पर्क 0654142121, मोबाइल 98565391।
2: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
4: दाजु बिहेको दिन त आइसक्यो त, फ्रुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
5: भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने?
4: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
5: हाँसो होइन कि भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्दै हुने रहेछ, अरू टेलर सस्तो हो र भने।
4: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
6: हामी कहाँ उच्च स्तरीय सर्टिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कुल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
7: बरेली टेलर्स दुलेगौंडा भित्री बजार, प्रोप्राइटर प्रेम परियार, मोबाइल 98460089। दमौली शाखाको लागि सम्पर्क 98067-13425।
8: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
9: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौंडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
8: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
1: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
9: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
10: विगत 24 वर्षदेखि दुलेगौंडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल
1: ओम एम आभूषण सुन चाँदी दोकान।
6: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0565705537, मोबाइल नम्बर 98460-69246, 98058-0008।
11: आहा, कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरि छौ। हेर न, मेरो पनि डन्डी फोर आएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन, म यति राम्री हुनुमा हाम्रै दुलेगौंडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केसर मेडिस्पाको सहकारीमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौंडा, यानै एमबी ब्याङ्क र दुलेगौंडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ, मोबाइल नम्बर 98 27 10 39 66 र 98 4 60 94 543।
12: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
13: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
12: हो त नि, अब चाहिँ राम्रो भयो।
14: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
12: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
15: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
16: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
17: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
18: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206030।
15: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
19: चिसापानी आउनुस् आउनुस् यता हो यता यता यता।
20: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
19: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो। आउनुस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
20: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
19: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समय कटेज दाईको होटल टाइटेनिक छ, गोङगोबु बसबार पछाडिपट्टि।
20: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
21: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
19: होटल टाइटेनिक, गोङगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461680, 98235527763।

0: अब तपाईँको घर, अफिस वा बगैँचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856333398 र 9845610950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौं। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चौक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
1: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौ। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदेऊ। लागिहालीमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: खैरानी माध्यमिक विद्यालयमा कक्षा एघारमा नयाँ शैक्षिक सत्रको लागि भर्ना खुल्यो।
3: विगतका वर्षहरूमा गण्डकीमै उत्कृष्ट र एसईई 2082 शुक्ला गण्डकीमा सामुदायिक तर्फ उत्कृष्ट नतिजा ल्याउन सफल
2: खैरानी माध्यमिक विद्यालयमा कक्षा एघारमा कम्प्युटर साइन्स सहित शिक्षा र व्यवस्थापन समूहका विषयहरूमा अंग्रेजी र नेपाली दुवै माध्यममा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। थप जानकारीको लागि खैरानी माध्यमिक विद्यालय शुक्ला गण्डकी छ, फोन नम्बर 0965702039, मोबाइल 9956063636।
0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 मेगाहर्ज।

0: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसीका झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के के छ के के?
1: तर महँगो होला नि?
0: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीबीसीका झ्याल ढोका।
2: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुँमा नै पहिलो पटक
3: बाराही अल्मुनियम अब यूपीबीसीको साथमा।
2: अल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
3: सम्पर्क बाराही यूपीबीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी दुई गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144111, मोबाइल 9552938 र 9808922938।
4: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
5: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
4: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
5: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
4: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। धुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, धुलेगौडा 3, तारा केबलको 4 घरमाथि आफ्नै भवनमा दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
6: चिकन ससेज, बब ससेज
4: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
7: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0656705052, मोबाइल 9855288587।
8: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
5: किन आमा, के भएर?
8: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
5: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त स्वस्थ ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
8: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
7: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार, प्रोप्राइटर सरोज पौडेल सम्ब,
8: मोबाइल 9855043952 र 9806656586।
9: बाल विद्या मन्दिर मावि BBM शुक्ला गण्डकी 4 दुलेगौडामा कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना। शुक्ला गण्डकी नगरपालिकामा होटल व्यवस्थापन विषय अध्यापन गराउने पहिलो विद्यालय बाल विद्या मन्दिर मावि BBM मा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट विषयमा कक्षा 11 मा नयाँ भर्ना खुल्यो। SEE 2081 मा संस्थागत तर्फ तनहुँमै उत्कृष्ट नतिजा ल्याउन सफल प्रदेशकै केन्द्रबिन्दुमा रहेको यस विद्यालयमा नयाँ भर्ना चलिरहेको छ।
10: भर्ना फारम वितरण भइरहेको छ, समयमा नै सम्पर्क गर्नुहोला।
11: अन्य जानकारीको लागि बिहान 6 बजेदेखि अपराह 5 बजेसम्म विद्यालय प्रशासन कार्यालय वा फोन 0657142585, 9855043497 र 9855044585 सम्पर्क गर्नुहोस्।
12: प्रधान अध्यापक बाल विद्या मन्दिर माध्यमिक विद्यालय BBM शुक्ला गण्डकी 4 दुलेगौडा।
5: कता हिँडेको आइफोन हातमा लिएर?
13: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ। के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको, गाडी पनि पाइँदैन।
5: लौ, तँलाई थाहा छैन, दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
13: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
7: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा,
5: प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0654140050, मोबाइल 98463231।
1: घरमा सुख शान्ति कहिले भएन, आँटेको काम पनि बन्दैन।
14: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
15: होइन बुढा बुढी, के कुरा गर्दै हुनुहुन्छ?
1: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
16: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडा भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाह रुद्री व्रतबन्ध घर पैचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
14: प्रोपाइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 98058426466 र 98467939849।
9: ज्ञान बगैचा इंग्लिश बोर्डिंग स्कूल मा कक्षा 11 को लागि नया भर्ना खुल्यो।
17: एसईई 2082 को परीक्षामा 4 जीपीए ल्याउन सफल प्रमिशा पौडेल सहित ग्रेडेड विद्यार्थीलाई हार्दिक बधाई।
9: व्यवहारिक र नैतिक शिक्षामा जोड दिदै आधुनिक प्रविधिको माध्यमबाट अध्यापन गराई फरक पहिचान बनाउन सफल यस ज्ञान बगैचा बोर्डिङ स्कूलमा कक्षा 11 कम्प्युटर साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट विषयमा सीमित सिटमा नयाँ भर्ना खुलेकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोला।
17: हाम्रा विशेषताहरू
9: सुन्दर, शान्त र प्रविधि मैत्री वातावरणमा दक्ष एवं अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने कम्प्युटर कक्षाको व्यवस्था,
17: पुस्तकालयको व्यवस्था,
9: विद्यार्थीहरूको लागि यातायातको व्यवस्था,
17: विद्यालय क्षेत्रभित्रै पर्याप्त खेल मैदानको व्यवस्था,
9: विद्यार्थीहरूका लागि छात्रवृत्तिको व्यवस्था,
17: होटल म्यानेजमेन्ट तर्फ प्र्याक्टिकलको लागि आफ्नै स्टार लेभलको किचन, बेडरूम, बाथरूम, लन्ड्रीको व्यवस्था।
9: थप जानकारीको लागि ज्ञान बगैचा इङ्ग्लिस बोर्डिङ स्कूल, शुक्ला गण्डकी 5, सेराटोल, तनहुँ। सम्पर्क 0655712198 र 98560001।
18: सूचना ए सनौ सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा यही जेठ 16 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइरोइड विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, हार्जोनी तथा नसारोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइरोइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल, छाला यौन कुष्ठरोग एलर्जी तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जे महर्जन र मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत। बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोक तनहु, फोन नम्बर 0654143777, मोबाइल नम्बर 98560443। Thank you.

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175।
1: शुक्ला गण्डकी टाइम चेक।
2: यति बेला साँझको ठिक 5 बज्यो।
3: घटना दुर्घटना
4: कला संस्कृति
3: स्थानीय राष्ट्रिय
5: अन्तर्राष्ट्रिय खेलकुद
6: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
7: शुक्ला गण्डकी समाचार।
8: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहु जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9850607554।

0: नमस्कार, साँझ 5 बजेको स्थानीय शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com का साथै हाम्रो पात्र र नेपाली पात्र एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। अब समाचार सुन्नुहोस्। पोखराको फिर्की खोलाको मापदण्ड मिचेर बनाइएका संरचना भत्काउने क्रम सोमबार आज पनि जारी छ। पहिलो दिन 8 पक्की र 12 अस्थायी गरेर कुल 20 वटा संरचना भत्काएको महानगरले आज दोस्रो दिन पनि फिर्की खोलामा बनेका संरचना भत्काउने अभियान जारी राखेको हो। फिर्की खोलाका 3 फरक ठाउँबाट अवैध संरचना भत्काउन शुरू गरिएकोमा आज दोस्रो दिन पनि सोही ठाउँको बाँकी संरचना भत्काउने कार्य भइरहेको पोखरा महानगरका प्रमुख धनराज आचार्यले जानकारी दिनुभयो। आज पनि हिजो जस्तै पोखरा 18-2 को सिमाना क्षेत्र, पोखरा 4-5 को सिमाना क्षेत्र र पोखरा 7-8 को सिमाना क्षेत्रमा भत्काउन बाँकी रहेका संरचना भत्काउने कार्य भइरहेको उहाँले बताउनुभयो। आज दोस्रो दिन पनि समुद्री र सौहार्दपूर्ण वातावरणमा फिर्की खोलाको खोलाघर सफा गर्ने कार्य निरन्तर भइरहेको छ। उहाँले भन्नुभयो, आज हिजोको तुलनामा डोजर प्राविधिक र सुरक्षाकर्मी थपेर काम भइरहेको छ। उहाँका अनुसार आज बिहानैदेखि फिर्की खोलाका खोलाघर मिचेर बनाएका अवैध संरचना भत्काउन 434 जना खटिएका छन्। फिर्केका अवैध संरचना भत्काउने क्रममा आज बहुतले भवनहरू पनि भत्काइएका छन्। आज बिहान पोखरा 4 र 5 को सिमानामा पर्ने स्थानीय ज्ञानबहादुर कोइराला लगायतले फिर्की खोला खोलाघर मिचेर बनाएका बहुतले घरहरू भत्काइएको हो। फिर्की खोला खोलाघर मिचेर सुपाल तमु समाजदेखि बराल समाज घरसम्म, लिटिल स्टेप र लिंकन कलेजको भवनदेखि लायन्स क्लब लगायतले स्थायी तथा अस्थायी संरचना बनाएका छन्। यी सबै संघ संस्थाले पोखरा महानगरसँग अनुमति लिएर बनाएकाले भत्काउन नपाउने जिकिर गर्दै आएका थिए, तर उनीहरूले हालैको रिटलाई जिल्ला अदालत कास्कीले खारेज गरिदिएपछि अवैध संरचना भत्काउन थालिएको हो। यसअघि पोखरा महानगरपालिकाले 1 महिना लगाएर फिर्की खोलाको नाप जाँच गरी प्रतिवेदन बनाएको थियो। सो प्रतिवेदन अनुसार फिर्की खोलामा मापदण्ड मिचेर 160 वटा संरचना निर्माण भएका छन्, जसमा 45 वटा स्थायी र 115 वटा अस्थायी प्रकृतिका संरचना निर्माण भएका छन्, जसमध्ये खोलामाथि 18 वटा स्थायी र 10 वटा अस्थायी संरचना निर्माण भएको प्रतिवेदनमा उल्लेख छ। त्यसबाहेक खोलाको मापदण्ड मिचेर थप 35 वटा स्थायी र 97 वटा अस्थायी संरचना निर्माण भएका छन्। यी सबै भत्काइने महानगरले जनाएको छ। अतिक्रमणको चपेटामा परेको करिब 8 किलोमिटरको यो फिर्की खोलामा नाप जाँच पश्चात 588 सीमा स्तम्भहरू गाडिएका छन्, जस अनुसार खोलाको पश्चिमतर्फ 303 वटा र पूर्वतर्फ 285 वटा सीमा स्तम्भ गाडिएको महानगरको प्रतिवेदनमा उल्लेख छ। सो सीमा स्तम्भभन्दा भित्र पट्टीका अतिक्रमित स्थायी तथा अस्थायी दुवै प्रकारका संरचना हटाइने मेयर आचार्यले जानकारी दिनुभयो। फिर्की खोला साविक ग्यार जाति पछि सरङकोट गाविस हुँदै हाल पोखरा महानगरपालिका नम्बर 18, 2, 4, 5, 7, 8, 6 र 17 भएर फेवातालमा मिसिएको छ। तनहुँको शुक्ला गण्डकीमा आयोजित एक हप्ते रेडियो भाषा कक्षा कार्यक्रम आज सम्पन्न भएको छ। नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद शुक्ला गण्डकीको आयोजना र शुक्ला गण्डकी नगरपालिकाको आर्थिक सहयोगमा भएको तालिममा विभिन्न समुदायका 12 जनाको सहभागिता थियो। हाल स्थानीय रेडियोबाट गुरूङ, नेवार, मगर र कुमाल समुदायको भाषामा रेडियो कार्यक्रम सञ्चालन भइरहेकोमा तालिम पश्चात अन्य भाषामा पनि कार्यक्रम सञ्चालनमा टेवा पुग्ने विश्वास लिएको छ। आदिवासी जनजातिको भाषा र संस्कृतिको प्रचार प्रसार, संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले आयोजित तालिमको शुक्ला गण्डकी नगरपालिकाका कार्यवाहक नगर प्रमुख खुम्बादुर विकराजुले समापन गर्नुभयो। सोअवसरमा उहाँले सिकेको विषयलाई निरन्तर अभ्यास गर्नुपर्नेमा जोड़ दिनुभयो। उहाँले आफ्नो भाषामा विभिन्न माध्यमबाट गरिने प्रसारण र प्रचारले भाषा सिक्न र संरक्षणमा टेवा पुग्ने बताउनुभयो। समन्वय परिषदका सल्लाहकार संयोजक एवं कार्यपालिका सदस्य किमबहादुर कुमारले तालिमले रेडियो भाषाको कार्यक्रमलाई निरन्तरता दिन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। तालिम पश्चात सहभागीको ज्ञान र व्यवहारमा ठूलो परिवर्तन आफूले पाएको उल्लेख गर्नुभयो। नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद शुक्ला गण्डकीका सल्लाहकार सुमन आले यस क्षेत्रमा 2075 सालदेखि नै मातृभाषामा कार्यक्रम गर्न शुरूआत गरिएकोमा अहिले अरू भाषा पनि थपिँदै गएकोमा खुशी व्यक्त गर्नुभयो। समन्वय परिषदका सहसचिव कुलप्रसाद गुरूङ, अरिदेव नेवापुच्छ सेवा कोषका अध्यक्ष बेलबहादुर श्रेष्ठ लगायतले बोल्नुभएको थियो। समन्वय परिषदका अध्यक्ष कुल कुमार कुमारको अध्यक्षमा भएको कार्यक्रम सञ्चालन सचिव एवं कार्यक्रम संयोजक बिर्सना श्रेष्ठले गर्नुभएको थियो। सो अवसरमा सहभागीले आफूले सिकेका विषय र अनुभव सुनाएका थिए। आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठान ऐन 2058 अनुसार सूचीकृत 60 जातिमध्ये शुक्ला गण्डकी नगरपालिकामा 8 जाति आदिवासी जनजातिहरू मगर, गुरूङ, नेवार, भुजेल, कुमार, तामाङ, थकाली, राई समुदायको बसोबास छ। ब्याज नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले सफा सड़क पार्किङका विषयमा परीक्षणकाल अवधिभर सहयोग गर्न व्यवसायलाई आग्रह गर्नुभएको छ। आज नगरपालिकामा आयोजित छलफलका क्रममा नगर प्रमुख न्यौपानेले सफा सड़कमा पार्किङ निषेधका विषयमा व्यवसायले विरोध जनाएको सन्दर्भमा परिसंघकाल अवधिभर सहयोगका लागि आग्रह गर्नुभयो। नगर प्रमुख न्यौपानेले यो अन्तिम निर्णय नभएकाले जहाँ जहाँ समस्या आउँछ त्यसको समाधान गर्दै जाने बताउनुभयो। उहाँले भन्नुभयो, यो अन्तिम निर्णय होइन, परिसंघकाल भएकाले सहयोगका लागि सबैलाई आग्रह गर्छु। समस्या समाधान गर्दै अगाडि बढ़न हामी तयार छौं। नगरपालिकाले आइतबारदेखि लागू हुने गरी सफा सड़कमा पार्किङ निषेध गरेको छ। सोको विरोधमा आइतबार नै व्यवसायले विरोध प्रदर्शन गरेका थिए। नगरपालिकाले जेठ 10 देखि 15 दिनसम्मको लागि परिसंघकाल तोकेको छ। पोखरा महानगरको करिब 20 भागबाट बग्ने सेती नदीमा सोमबार आज फेरि दुखद घटना भएको छ। वार्ड नम्बर 17 पर्ने नदीको खोजमा आइतबार राति हामफाली बेपत्ता 34 वर्षीय मुकेश महतोको शव आज बिहान निकालिएको छ। भारतको सीतामढ़ी स्थायी घर भई हाल पोखरा 17 हरिपाटन बस्ने महतो सोमबार राति 9:45 बाँसघारी भन्ने ठाउँबाट सेतीमा हामफाली खबर स्थानीयले प्रहरीलाई दिएका थिए। कास्कीका प्रहरी प्रमुख प्रहरी परीक्षक नवीन कार्कीले सोमबार राति हाम फालेका भारतीको शव मंगलबार बिहान निकालिएको जानकारी दिनुभयो। सशस्त्र प्रहरी बल कालिकागढ़बाट खटेको टोलीले 250 फिट गहिरो खोजबाट डोरीको सहायताले शव निकालेको थियो। अहिले शव पोस्टमार्टमको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको छ। तनहुँमा 126 मेगावाटको तल्लो सेती जलविद्युत आयोजना निर्माण हुने भएको छ। एसियाली विकास बैंकको 227 मिलियन अमेरिकी डलर 30% सो पुँजी र 70% ऋणमा निर्माण गर्न लागेको आयोजना प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो। अर्ध जलाशयुक्त सो आयोजनाको बाँध तनहुँको बन्दीपुर छ र देवघाट गाउँपालिका 3 मा पर्दछ। विद्युत गृह कर्मचारी आवास मुख्य सुरुङ देवघाट गाउँपालिका 3 र 4 मा पर्दछ। श्रेष्ठले विद्युत गृह तथा कर्मचारी आवास निर्माणको लागि आवश्यक करिब 146 रोपनी जग्गा अधिग्रहण प्रक्रिया शुरू गरिएको जानकारी दिनुभयो। हवस्त, हामीलाई यतिन्जेलसम्म सुनेर साथ दिनुभयो, तपाईँलाई धन्यवाद। साँझ 7 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौं। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुने आज्ञा चाहन्छु। तपाईँ कार्यक्रम लोक चौतारी सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ शुक्ला गण्डकी समाचारमा। जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0564143778, इमेल NEWSSUKLAGANDEKI@gmail.com।
2: शुक्ला गण्डकी FM 97.6।
3: पुन मोबाइल
4: होइन, कति पुन मोबाइल भन्दै कराएको?
3: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के?
4: कहाँ छ पुन मोबाइल?
3: यही दुलीगुडामा तरकारी पसलको आदैमा छ।
4: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
4: प्रोपाइटर हेमराज पुन। मोबाइल 98191974888 र 98448800।
5: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
6: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
5: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
7: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
6: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्षीय वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
7: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4 दुलीगौडा, नगरपालिकाबाट 10 घर माथि,
6: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि सरकारी आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856062827 र 9864435031।
8: With mission into the future of learning.
9: Diamond Mavi Talchukko Bharna Sambandhi Suchana.
8: 21st Shatabdi Sapekshya Shikshan Vidhi Ra Pravidhi Ko Prayog Gari Nirantar Utkrishta Natija Lyauna Safal S Diamond Mavi Pokhara Talchukma Shaikshik Satra 2083-84 Ka Lagi Vigyan Computer Byavasthapan Ra Hotel Byavasthapan Bishayama Kaksha 11 Ko Bharna Khuleko Jankari Garaincha Sathai Bharna Karyakram Prarambha Bhayeko Cha
9: खरादेखि तनहुको खैरेनी र साबिको लेखनाथ क्षेत्रका विभिन्न स्थानमा यातायातको व्यवस्था छ।
8: कम वान्स भिजिट द डिफरेंट
9: प्रिन्सिपल डायमन्ड मावी पोखरा 27 तालचोक कास्की फोन 0161-5363-146-9856-63-152।
10: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ। भोलि पोखरा जाउँ न है। ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबी ल्यान्डमा पाइन्छ नि। हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबी ल्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
7: रसु बेबी ल्यान्ड, शुक्ला गण्डकी 4, दुलेगौडा।
10: मोबाइल 9856605777।
11: सेती खोला जलविद्युत आयोजना 22 मेगावाटको परीक्षण, टेस्टिङ तथा नदीमा पानीको बहाव बढ्ने सम्बन्धी सूचना कास्की जिल्ला पोखरा महानगरपालिका वडा नम्बर 33 तिक्लाङ र वडा नम्बर 30 मुसेटुण्डाको सिमाना सेती नदीमा निर्माणाधीन सेती खोला जलविद्युत आयोजना 22 मेगावाटको परीक्षण कार्य शुरू हुन लागेको हुनाले सेती नदीमा निर्माण भएको ड्यामको तल्लो तटीय क्षेत्रमा

0: स्थानीय वासीको सहयोगको अपेक्षा गर्दछौ। उज्जवल रेग्मी, आयोजना प्रमुख, सेती खोला हाइड्रो पावर लिमिटेड, कान्तिपथ, काठमाडौँ।
1: ए नानीको बुवा, आज त नयाँ सन्धिनीहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
2: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
1: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुले गौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
2: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
1: होम डेलिभरीको पनि व्यवस्था छ।
3: सम्पर्क तिमसेना फ्रेस हाउस, सुक्ला गण्डकी 4 पञ्चमुनि चौक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 9811411178, 9560007078।
4: ल छोरी, हामीलाई ज्वाइँसाथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
5: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
4: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
5: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाली पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहना सँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
4: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी 6 खैरेनी 4 उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0652124160 र 9847078022।

0: भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
1: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवाराई मन्दिरको फेदीमा रहेको संयोग कटेज बाईको होटल टाइटेनिक छ, गोङगोबु बसबार पछाडि पट्टि।
2: हजुर, काठमाडौँ दोलेगौडा ढोर फेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
0: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
1: होटल टाइटेनिक गोङगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461688 98235572763।
3: अरिको आवासीय मावि खैरेनी टारमा कक्षा 11 भर्ना खुल्यो।
4: एसईई 2082 मा 4 GPA ल्याउन सफल सुगम पोखरेल सँगै 98% विद्यार्थी उत्तीर्ण गराउन सफल अरनीको आवासीय माध्यमिक विद्यालय खैरेनी टारमा भर्ना खुल्यो। शैक्षिक सत्र 2082-83 को लागि होटल म्यानेजमेन्ट, म्यानेजमेन्ट कम्प्युटर साइन्स, एजुकेशन विषयहरूमा कक्षा 11 भर्ना खुलेको सम्पूर्णमा सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा विशेषताहरू:
4: अंग्रेजी माध्यममा दक्ष एवं अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा अध्ययन अध्यापन गराइने,
3: जिहिन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
4: पर्याप्त खेल मैदानको व्यवस्था,
3: शुद्ध तथा चिसो तातो खाने पानीको व्यवस्था,
4: सुविधा सम्पन्न प्रयोगशालाको व्यवस्था,
3: न्यूनतम शुल्कमा यातायातको व्यवस्था,
4: उचित पुस्तकालयको व्यवस्था।
3: थप जानकारीको लागि सम्पर्क
4: अर्नीको आवासीय माध्यमिक विद्यालय शुक्ला गण्डकी 7 खैरेनी टार तनहु।
3: सम्पर्क नम्बर
4: 0655711195, मोबाइल 98560621 र 98460181871।
5: साथीना यो चम्चेरीका घरका फर्निचरका सामान पछि राम्रा हुन्? डराज हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
6: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
5: त्यसो नभने मरि म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
6: हामी कहाँ आकर्षक डिजाइन का काठ तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, कन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिंग का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
7: इस क्षेत्र के सब भन्दा पुरानो र विशाल फर्निचर पसल
8: गण्डकी सीसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
7: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0765702625, मोबाइल 98560333878, 98461656।
9: It's New Galaxy Time।
4: नेपालको शैक्षिक समृद्धिमा उत्कृष्ट योगदान पुर्याएको न्यू ग्यालेक्सी स्कूल पोखरामा कक्षा 11 नयाँ शैक्षिक सत्रका लागि साइन्स, म्यानेजमेन्ट, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टमा नयाँ भर्ना आवेदन फारम खुला गरिएको छ।
3: संस्थाका विशेषताहरू:
4: गण्डकी प्रदेशमै 2079 कक्षा 12 बोर्ड परीक्षामा छात्रातर्फ सर्वोत्कृष्ट,
3: अध्ययन, अनुशासन र अतिरिक्त क्रियाकलापहरूको सन्तुलित संगम,
4: साइन्स, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्ट का आधुनिक ल्याबहरू,
3: किसान कास्की स्पोर्ट्स मिटमा 2074 देखि लगातार 78 सालसम्मको च्याम्पियनशिप विजेता,
4: स्पेल बी कन्टेस्ट लगायत विभिन्न अतिरिक्त क्रियाकलापहरूको राष्ट्रिय विजेता,
3: प्रोजेक्ट वर्क, फिल्ड भिजिट, इन्टर्नशिप, ट्रेकिङ हाइकिङ र रिसर्च बेस्ड लर्निङ,
4: पढाई तथा खेलकुदमा जेहेन्दार र उत्कृष्ट विद्यार्थीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था।
3: विस्तृत जानकारीका लागि
4: न्यू ग्यालेक्सी स्कूल, +2 कलेज अफ साइन्स, म्यानेजमेन्ट, टुरिज्म एन्ड होटल म्यानेजमेन्ट,
3: नदीपुर पोखरा।
4: फोन 0615702110 र 5853077।
9: बी द ग्यालेक्सियन्स, फील द डिफरेंस, डेडिकेटेड टु एकेडेमिक एक्सलेन्स सिन्स 1994।
10: ल छोरी, हामीलाई ज्वाइँ साहब साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
11: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
10: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
11: बिहेका सबै गरगहना खैरेनी टारको रामधाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहना सँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
12: रामदाम सुनचाँदी पसल शोकला गण्डकी छ खैरनी चार उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0658-412-2014-1160 र 98460-78022।
13: खैरानी माध्यमिक विद्यालयमा कक्षा 11 नयाँ शैक्षिक सत्रको लागि भर्ना खुल्यो।
14: विगतका वर्षहरूमा गण्डकीमै उत्कृष्ट र एसईई 2082 शुक्ला गण्डकीमा सामुदायिक तर्फ उत्कृष्ट नतिजा ल्याउन सफल
13: खैरानी माध्यमिक विद्यालयमा कक्षा 11 कम्प्युटर साइन्स सहित शिक्षा र व्यवस्थापन समूहका विषयहरूमा अंग्रेजी र नेपाली दुवै माध्यममा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। थप जानकारीको लागि खैरानी माध्यमिक विद्यालय शुक्लागण्डकी छ, फोन नम्बर 0658-570-239, मोबाइल 98560-63636।

0: 97.6
1: Shukla Ganda Ki FM 97.6
0: Shukla Ganda Ki FM 97.6
1: Shukla Ganda Ki FM 97.6
2: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
3: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
2: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
3: त्यही दुलीगौडा बजारमा छ नि दीर्घायु फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
2: ए त्यसो भए त म गइहाले,
3: चिया त पिएर जाऊ।
2: अहिले हतार छ, पछि आउँदै गरौँला है।
4: दीर्घायु फर्निचर सोरुम,
3: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
4: साथै पुरासँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
5: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
3: दीर्घायु फर्निचर सोरुम दुलीगौडा त नहुँ,
4: प्रोपाइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0765709 मोबाइल नम्बर 98 4 60 61 268
3: 98 5 60 60 268।
6: ल नातिको व्रतबन्धको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
7: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
6: नातिको व्रतबन्ध गरेर उम्काइदिउ कि भनेर जुटेको।
7: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
8: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रतबन्ध र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
9: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा, भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा, मोबाइल 98 4 60 67 645।
10: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि, व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
11: प्रदेश आयुर्वेद चिकित्सालय तनहुँबाट उपलब्ध हुने सेवाहरू,
10: बिरामी परीक्षण,
11: निशुल्क औषधि वितरण,
10: प्रयोगशाला सेवा,
11: पञ्चकर्म, पूर्वकर्म,
10: बस्ती कर्म,
11: शिरोधारा,
10: नस्य कर्म, जलनीति,
11: छार सूत्र सेवा,
10: उपचारात्मक योग, फिजियोथेरापी, अकुपंचर सेवा,
11: स्वस्थ जीवन शैली परिवर्तन तथा योग कार्यक्रम,
10: ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य संरक्षण प्रवर्धन, पञ्चकर्म, रसायन र योग,
11: अग्निकर्म, मर्म चिकित्सा,
10: स्तन पाई आमाका लागि स्तन वर्धक आयुर्वेदिक औषधि वितरण। अनि सुन्नुहोस् त, स्थानीय तहमा रहेका आयुर्वेद औषधालयहरूमा पनि यी सेवा उपलब्ध छन्। शुक्ला गण्डकी नगरपालिकामा वार्ड नम्बर 6 खैरेन्टार आयुर्वेद औषधालयमा, भीमाद नगरपालिकाको वार्ड नम्बर 6 भीमाद आयुर्वेद औषधालय, रिसिङ गाउँपालिकामा वार्ड नम्बर 4 भिरकोट आयुर्वेद औषधालय अनि घिरिङ गाउँपालिकाको वार्ड नम्बर 5 स्थित नागरिक आरोग्य सेवा केन्द्रबाट पनि यी सेवा उपलब्ध छन्। सबै सेवाको लागि दमौली नै जानु चाहिँ पर्दैन। थप जानकारीको लागि प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँ, फोन नम्बर 0965634383।
12: बाल विद्या मन्दिर मावि BBM शुक्ला गण्डकी 4 दुलेगौडामा कक्षा 11 नयाँ भर्ना सम्बन्धी सूचना। शुक्ला गण्डकी नगरपालिकामा होटेल व्यवस्थापन विषय अध्यापन गराउने पहिलो विद्यालय बाल विद्या मन्दिर मावि BBM मा होटेल म्यानेजमेन्ट र म्यानेजमेन्ट विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो। SEE 2081 मा संस्थागत तर्फ तनहुमै उत्कृष्ट नतिजा ल्यान सफल, प्रदेशकै केन्द्र बिन्दुमा रहेको यस विद्यालयमा नयाँ भर्ना चलिरहेको छ।
13: भर्ना फारम वितरण भइरहेको छ, समयमा नै सम्पर्क गर्नुहोला।
14: अन्य जानकारीको लागि बिहान 6 बजेदेखि अपरान्ह 5 बजेसम्म विद्यालय प्रशासन कार्यालय वा फोन 0765414285, 98565497 र 98565487 सम्पर्क गर्नुहोस्।
15: प्रधान अध्यापक बाल विद्या मन्दिर माध्यमिक विद्यालय BBM शुक्ला गण्डकी 4 दुलेगौडा।
16: माउन्ट अन्नपूर्ण मावि नदीपुरमा कक्षा 11 भर्ना सम्बन्धी सूचना। एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्ण माविमा नयाँ शैक्षिक सत्र 2083 लागि म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा, दक्ष तथा दूरदर्शी व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षकहरू, उत्कृष्ट शैक्षिक नतिजा, माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था, अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब, पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा, फिल्ड भिजिट, प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था, पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था। We say future leaders, managers, hotel entrepreneurs and IT personnels. Join Must Shape Your Future. भर्ना फारम वितरण भइरहेको छ। अनलाइन एप्लिकेशनको लागि हाम्रो वेबसाइट www.nass.edu.np मा लगइन गर्न सकिनेछ। फर मोर डिटेल्स माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कूल मास बैसीमाग नदीपुर, फोन 061-570-718, 98463-32836, 98562-229।

नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-60-14-175। तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: नेपाल दर्पण शुरू गरौं मुख्य मुख्य खबरका शीर्षकहरूबाट।
1: सरकारले आउँदो आर्थिक वर्षका लागि बर्खे धानको न्यूनतम समर्थन मूल्य तोक्यो। प्रधानमन्त्री तत्काल विदेश भ्रमणमा जाने योजना नभएको प्रवक्ता पोखरेलको भनाई।
0: यस वर्षको वसन्तकालीन सिजनमा सगरमाथाको शिखरमा पुग्नेको संख्या 900 नाघ्यो। नेपाल पर्यटन बोर्डको 5 वर्षीय अन्तर्राष्ट्रिय बजार रणनीति सार्वजनिक, संख्याभन्दा गुणस्तरमा जोड।
1: पुरूषका तुलनामा महिलालाई थाइरोइडको जोखिम उच्च, घाँटीमा गाँठो महसुस भए तुरन्त अल्ट्रासाउण्ड गराउनुपर्ने, आयोडिन युक्त नुन नियमित खान, चिल्लो कम गर्न र तौल घटाउन डाक्टरको सुझाव।
2: आयोडिनयुक्त नुन नै सेवन गर्नु पर्यो, दिनमा आधी घण्टा जति हिँड्न सकियो भने 5-10% वजन घटाएर चिल्लोको मात्रा सकेसम्म कम गर्न सकियो भने थाइरोइडलाई केही हदसम्म प्रिभेन्ट गर्न सकियो।
0: अमेरिकासँग तत्काल सम्झौता नहुने इरानको भनाई। वार्ताका क्रममा आक्रमण गर्ने अमेरिकी इतिहासका कारण सम्झौतामा ढिलाइ भएको टिप्पणी।
1: र साफ महिला च्याम्पियनशीपमा नेपाल र भूटान बीचको खेल चल्दै।
3: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
4: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
3: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
4: यहाँ टियु अन्तर्गतका एमबीएस, बीबीए, बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
3: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 सम्पर्क गर्नुहोला।
5: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
6: रमादेवी कलेज बुटवल तामनगरको नयाँ विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइने यस कलेजमा सिटीईभीटी अन्तर्गत एचए, ल्याब टेक्निसियन, रेडियोग्राफी र सिभिल ओभरसियर तथा प्लस टू तर्फ साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट कार्यक्रममा भर्ना खुल्यो।
6: सिटीईभीटी तर्फको फारम भर्ने अन्तिम मिति यही जेठ 13 गते।
3: सम्पर्क फोन नम्बर 98570-3578, 98570-7540, 98635-67788।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। सरकारले आउँदो आर्थिक वर्ष 2083-84 लागि बर्खे धान बालीको न्यूनतम समर्थन मूल्य तोकेको छ। सिंहदरबारमा आज बसेको मन्त्री परिषद बैठकले मोटो धानको 3,660 रूपियाँ प्रति क्विन्टल र मध्यम धानको 3,860 रूपियाँ प्रति क्विन्टल तोकेको सरकारका प्रवक्ता एवं युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। यस्तै बैठकले सहकारीमा भएको व्यतिथि जाँच बुझ आयोग 2082 प्रतिवेदन सार्वजनिक गर्ने निर्णय पनि गरेको छ। यस्तै नेपाल चीन जोड्ने विद्युत प्रसारण लाइन आयोजना चिलिमे केरूङ कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रति उत्तर पत्र पनि स्वीकृत गरेको मन्त्री पोखरेलले बताउनुभयो। बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदमा सहसचिव मुकेश डंगोलाई नियुक्त गर्ने निर्णय गरेको छ। यसैबीच प्रवक्ता पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाहको अहिलेको मुख्य प्राथमिकता सरकारको कार्य सम्पादनमा केन्द्रित हुनु रहेको बताउनु भएको छ। संचारकर्मीहरूसँग कुराकानीमा उहाँले सरकारको पहिलो 100 दिनको कार्यव्यस्तताका कारण प्रधानमन्त्रीले अहिले कुनै पनि देशको भ्रमण गर्ने सोच नबनाउनु भएको स्पष्ट पार्नुभयो। यस्तै प्रवक्ता पोखरेलले अर्थ मन्त्रालयले बजेट निर्माणको कामलाई तीव्रता दिएको पनि बताउनुभयो। यसै सिंहदरबार प्रवेशमा कडाई गरेको भन्ने जिज्ञासामा उहाँले यसलाई व्यवस्थित गर्ने प्रक्रियाका रूपमा व्याख्या गर्नुभयो।
1: सरकारले जेठ 15 गते मनाइने गणतन्त्र दिवसको मूल समारोहमा सम्बोधन गर्न राष्ट्रपति रामचन्द्र पौडेललाई अनुरोध गरेको छ। समारोहमा प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा रहेकोमा यसपटक उहाँले राष्ट्रपति रामचन्द्र पौडेललाई सम्बोधन गरिदिन पत्राचार गर्नुभएको हो। प्रधानमन्त्री बनेपछि नबोलेको भन्दै चर्चा कमाइरहेका प्रधानमन्त्री बालेन्द्र शाहले गणतन्त्र दिवस समारोहमा सम्बोधनका लागि राष्ट्रपतिलाई अनुरोध गरेपछि त्यो दिन पनि नबोल्ने चर्चा भइरहेको छ। तर सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाह आगामी गणतन्त्र दिवसमा नबोल्ने बारे मन्त्री परिषदमा कुनै छलफल नभएको र आवश्यकता अनुसार बोल्ने दावी गर्नुभएको छ। मन्त्री परिषद बैठकपछि संचारकर्मीहरूसँग कुरा गर्दै उहाँले आवश्यकता अनुसार प्रधानमन्त्रीज्यूले सम्बोधन गर्नुपर्ने ठाउँमा गर्ने बताउनुभयो। प्रधानमन्त्री बने यता शाह संसदमा प्रश्नोत्तर सहमा सहभागी हुनुभएको छैन, नीति तथा कार्यक्रममाथिको छलफलमा जवाफ दिन जानु भएन र देशवासीका नाममा कुनै औपचारिक सम्बोधन पनि गर्नुभएको छैन। विपक्षी दलहरूले यसप्रति कड़ा आपत्ति जनाउँदै संसद अवरूद्ध समेत गरेका छन्।
0: नेपाली कांग्रेसले 15 महाधिवेशनको तयारी स्वरूप क्रियाशील सदस्यता अध्यावधिक अभियानलाई तीव्र बनाउने निर्णय गरेको छ। सभापति गगन थापाको उपस्थितिमा महामन्त्री प्रदीप पौडेलको अध्यक्षतामा आज सानेपामा बसेको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले जेठ 21 गतिभित्र नयाँ सदस्यता वितरण नवीकरण र केन्द्रीय प्रणालीमा प्रविष्ट गर्ने काम गर्ने निर्णय गरेको छ। बैठकले साथै प्रदेशमा केन्द्रीय पदाधिकारीहरूलाई विशेष जिम्मेवारी तोकेको छ भने सदस्यता विवाद समाधानका लागि 13 जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ। विदेशमा रहेका जनसम्पर्क समितिहरूको सदस्यता व्यवस्थापनलाई पनि प्राथमिकतामा राखेको छ। यसका साथै पार्टी सदस्यता व्यवस्थापन केन्द्रीय समितिको सचिवमा प्रेम विश्वकर्मालाई नियुक्त गर्ने निर्णय पनि बैठकले गरेको छ।
1: यस वर्षको वसन्तकालीन आरोहण सिजनमा आजसम्म 900 जना भन्दा धेरैले सगरमाथा आरोहण गरेका छन्। पर्यटन विभागका अनुसार आजसम्म आरोहण गाइड सहित 900 जना भन्दा धेरैले सफल आरोहण गरेका हुन्। यकिन विवरण भने आउन बाँकी छ। आज बिहान तेस्रो शिविरबाट उक्लिरहेका आरोहीहरूको लाइनलाई आधार मान्दा भोलि शिखरमा पुग्नेको संख्या उल्लेख्य हुने र यो वर्ष शिखरमा पुग्नेको संख्या 1000 जना नाग्ने अनुमान रहेको पर्यटन विभागले आधार शिविरमा स्थापना गरेको सम्पर्क कार्यालयका संयोजक छिमलाल गौतमले जानकारी दिनुभएको छ। गएको वैशाख 31 गतेदेखि शुरू भएको वसन्तकालीन आरोहण मे 29 तारीक अर्थात जेठ 15 सञ्चालन हुनेछ। यस वर्ष सगरमाथा आरोहणका लागि 495 जनाले अनुमति लिएका छन्। उनीहरूबाट झण्डै 1.8 करोड़ रूपियाँ रोयल्टी संकलन भएको छ।
0: यसैबीच नेपाल पर्यटन बोर्डले आउँदो 5 वर्षका लागि अन्तर्राष्ट्रिय बजार रणनीति तथा कार्ययोजना सार्वजनिक गरेको छ। संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम यूएनडीपीको दिगो पर्यटन परियोजनाको सहयोगमा तयार पारेको रणनीतिले पर्यटन क्षेत्रलाई परम्परागत संख्यात्मक वृद्धिको सोचबाट माथि उठाई गुणात्मक मूल्य र सेवामा केन्द्रित विकासतर्फ लैजाने लक्ष्य राखेको छ। रणनीतिमा संस्थागत क्षमताको सुदृढीकरण, नेपाल ब्राण्डको पुनर्स्थापना, पर्यटन उत्पादनको विविधीकरण, डिजिटल एकीकरण र गुणस्तर सुनिश्चितता जस्ता 6 मुख्य स्तम्भ निर्धारण गरिएको छ। चिनिया डिजिटल प्लेटफर्महरूमा नेपालको उपस्थिति बढ़ाउने र आर्टिफिशियल इन्टेलिजेन्स एआई को सहयोगमा वेबसाइटहरू उपभोक्ता मैत्री बनाउने योजना पनि यसमा समेटिएको छ। सन् 2019 पर्यटकको औसत दैनिक खर्च 48 अमेरिकी डलर रहेकोमा सन् 2024 घटेर 40.8 डलरमा कायम भएको छ। यस चुनौतीलाई सम्बोधन गर्न पर्यटकको बसाई अवधि लम्ब्याउने र सेवाको गुणस्तर सुधार्ने रणनीति अख्तियार गरिने जानकारी दिइएको छ।
1: सरकारले नागरिकको घर दैलोमै सरकारी कागजात पुर्याउने उद्देश्यले शुरू गरेको हुलाकका कुरियर सेवा 60 जिल्लामा विस्तार भएको छ। हुलाक सेवा विभागका महानिर्देशक मनामाया भट्टराई पंगेनीका अनुसार राहदानी, चालक अनुमति पत्र र शैक्षिक प्रमाणपत्र लगायत कागजात घरमै पुर्याउने कार्य तीव्र बनाइएको छ। कार्यक्रम शुरू भए त 28,169 राहदानी सम्बन्धित जिल्लामा ढुवानी गरिएकोमा 1,635 सेवाग्राहीको घरमै पुगेर वितरण भइरहेको छ। त्यसै गरी 4,70,000 भन्दा बढ़ी चालक अनुमति पत्र यातायात कार्यालयहरूमा लगेको छ। विभागले शिक्षा र स्वास्थ्य क्षेत्रसँग पनि सहकारी बढ़ाएको छ। 260 शैक्षिक प्रमाणपत्र वितरण भइसकेका छन् भने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँगको सहकार्यमा प्रयोगशाला नमूना ढुवानी सेवा पनि शुरू भएको छ। नेपाल टेलिकमको सिम कार्ड घरमै पुर्याउने सेवा शुरू गर्ने तयारी भइरहेको विभागले जनाएको छ। सेवा अझै प्रारम्भिक चरणमै रहेकाले वितरणको गति, पारदर्शिता र विश्वसनीयतामा थप सुधार आवश्यक देखिएको पनि भट्टराईले बताउनुभयो।
0: देशभर 338 पालिकाले भू उपयोग वर्गीकरण सम्पन्न गरेका छन्। भू उपयोग योजना तर्जुमा र कार्यान्वयनका लागि गएको चैत मसान्तसम्म ती पालिकाहरूले आधार तथा मापदण्ड नक्सा अध्यावधि गरी किताकाट विवरण सकाएका हुन्। 169 पालिकाले भने नक्सा अध्यावधि र किताकाट विवरण संकलन गरेका छन्। 134 पालिका नक्सा अध्यावधि गर्दैछन्। 15 पालिकाले कृषि क्षेत्रको मापदण्ड अनुसार विवरण तयार पारेका छन्। 50 पालिका आधार तथा मापदण्ड तयारीमा छन्। तर 47 पालिकाले भने अझै पनि काम नै शुरू गरेका छैनन्। भूमि तथा सहकारी मन्त्रालयका सहसचिव गणेश प्रसाद भट्टका अनुसार भू उपयोग ऐन र नियम अन्तर्गत पालिकाहरूलाई भूमि वर्गीकरणको अधिकार तोकिएको छ। यो वर्गीकरण छिट्टै सम्पन्न भएमा कृषि योग्य जग्गाको संरक्षण, खाद्य सुरक्षा, व्यवस्थित शहरीकरण र प्राकृतिक स्रोत साधनको संरक्षणका लागि आवश्यक योजना निर्माण गर्न सहज हुने मन्त्रालयले जनाएको छ। पालिकाहरूलाई भू उपयोग वर्गीकरण सम्पन्न गर्न यही असार मसान्तसम्मको समय तोकिएको छ। सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा थाइराइड के हो र यसका कारण हुने जोखिम बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला।
7: सुन त मेरो कपडा प्याकिङ गरिदेऊ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
8: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
7: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
9: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट।
10: फोन 056-494-333 493-555।
11: एयरटेल अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
12: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
13: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सरकारले आउँदो आर्थिक वर्षका लागि बर्खे धानको न्यूनतम समर्थन मूल्य तोक्यो, प्रधानमन्त्री तत्काल विदेश भ्रमण जाने योजना नभएको प्रवक्ता पोखरेलको भनाई, गणतन्त्र दिवसको मूल समारोहमा सम्बोधन गर्न राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको अनुरोध, यस वर्षको वसन्तकालीन सिजनमा सगरमाथाको शिखरमा पुग्नेको संख्या 900 नाग्यो, नेपाल पर्यटन बोर्डको 5 वर्षीय अन्तर्राष्ट्रिय बजार रणनीति सार्वजनिक, संख्याभन्दा गुणस्तरमा जोड, नागरिकको घर दैलोमै सरकारी कागजात पुर्याउने सरकारको सेवा, 60 जिल्लामा विस्तार लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी प्रसंग। आज पनि पश्चिम तराईमा अत्यधिक गर्मी भएको छ। आज दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका सबैजसो जिल्लाको अधिकतम तापक्रम 40 डिग्री सेल्सियस आसपास पुगेको छ। नेपालगंज लगायतका ठाउँमा भने तापक्रम 40 डिग्री सेल्सियस भन्दा पनि माथि पुग्यो। लगातार उकालो लागिरहेको तापक्रमका कारण सर्वसाधारणले जनजीवन प्रभावित बन्दै गएको छ। अस्पतालहरूमा गर्मी जन्य समस्या लिएर उपचारका लागि पुग्ने बिरामीको संख्या बढ़िरहेको छ। चर्को घाम र तातो हावा ले सड़क, बजार र श्रम क्षेत्रमा प्रत्यक्ष असर पारिरहेको छ। गर्मीको प्रकोप बढ़दै जाँदा चिकित्सकहरूले अत्यावश्यक काम बाहेक दिउँसोको चर्को घाममा बाहिर ननिस्कन, प्रशस्त पानी पिउन, हल्का खाना खान र बालबालिका तथा वृद्ध वृद्धाको विशेष हेरचाह गर्न आग्रह गरेका छन्। मौसम पूर्वानुमान महाशाखाले भोलि पनि सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा तातो दिन हुने सम्भावना रहेको जनाएको छ। यसैबीच आज गण्डकी, बागमती र कोशी प्रदेशका केही ठाउँमा पानी परेको छ। दिउँसोपछि गण्डकी प्रदेशका धेरै ठाउँमा पानी पर्दा तनहुँको दमौलीमा 1 घण्टामै 32 मिलिमिटर भन्दा धेरै पानी परेको छ।
0: पुरूषका तुलनामा महिलालाई थाइराइडको जोखिम उच्च हुने विज्ञहरूले बताएका छन्। हर्मोन विशेषज्ञहरूको अनुसार 15-20% महिलामा थाइराइडको समस्या देखिने सक्छ, जबकि पुरूषमा यो दर 5-8% मात्र छ। चितवन मेडिकल कलेजका इन्डोक्राइमोलोजिस्ट डाक्टर सौरभ खतिवड़ाका अनुसार महिलाहरूमा अटो इम्युनिटी बढ़ी हुने भएकाले यो रोग बढ़ी देखिन्छ। थाइराइड के हो र यो कतिको जटिल हुन्छ भनेर हामीले त्रिवी शिक्षण अस्पतालका मधुमेह थाइराइड हार्मोन विशेषज्ञ सहायक प्राध्यापक डाक्टर नरेश पराजुलीलाई सोधेका छन्।
2: थाइरोइड भन्नाले हामी ग्रन्थी बुझ्छौँ, रुद्र घन्टी

0: चारवटा समस्याहरू हुन्छ नि यो थाइरोइड सम्बन्धी रोग देखिने. एउटा हाइपो थाइरोइडिजम भन्छ, त्यो भनेको रस कम भएको अवस्था. अर्को हाइपर थाइरोइडिजम भनिन्छ, त्यो रस बढी भएर शरीरमा समस्या भएको अवस्थाहरू. अर्को चाहिँ गाँठा गुठी भनिन्छ, त्यसलाई जन्मनुसमा हामीले गलगाँड भनेर भनिन्छ भने. अर्को थाइरोइडको समस्या भनेर हामी चाहिँ थाइरोइडको क्यान्सरमा बुझिन्छ. सो सामान्यतः हामीले थाइरोइड या थाइरोइडको समस्या भन्दाखेरि यी चार कुराहरूलाई बुझिन्छ.
1: कतिको जटिल हुन्छ यो,
0: कुन प्रकारको थाइरोइडको समस्या हो यो हिसाबले हुन्छ. अब हाइपोथाइरोइड शरीरमा चाहिँ रस कम भएको अवस्थामा जिउ गल्ने, थाक्ने, थकान हुन्छ. अब यसमा चाहिँ यो थाइरोइड ग्रन्थि अथवा रसले चाहिँ मुख्य कुरो शरीरमा इनर्जीको अथवा वेटको अथवा सबै शरीरका कोशिकाहरूमा विभिन्न केमिकल प्रोसेसहरू हुन्छ, त्यसलाई चाहिँ यसले चलायमान राख्ने हुन्छ भने यो कम भएको अवस्थामा शरीरमा नराम्रो तत्त्वहरू सुप्रिने, वजन बढ्ने, शरीरलाई इनर्जी नभएपछि गल्ने थाक्ने हुन्छ भने, यसको ठिक विपरीत यदि हर्मोन बढी मात्रामा बस्यो भने चाहिँ वजन घट्ने, मुटुटुटु हुने, पसिना आउने, खाना रुचि राम्रो हुने तर जिउ नलाग्ने, यी समस्याहरू हुन्छन्. अब यो मध्येमा दुवै जटिल हुन्छन्. कतिपय थाइरोइडको समस्याले चाहिँ वजन बढाउने, कोलेस्ट्रोल बढाउने देखेर पछि गएर शरीरमा चाहिँ इन्सुलिनको मात्रा निस्क्रिय हुनेदेखि लिएर डायबिटिज पनि यसले गराउन सक्छन् भने, थाइरोइडको मात्रा बढी भएको अवस्थामा मुटुको चाल बढाउनेदेखि लिएर कहिलेकाहीँ मुटुका समस्याहरू पनि ल्याउन सक्छन्. यो दुईटा फरक खाले थाइरोइड. अब गाँठाहरूको हिसाबमा चाहिँ हामी डराउनु पर्ने भनेको चाहिँ कसै कसैलाई चाहिँ थाइरोइड क्यान्सर पनि हुन सक्ने सम्भावना रहन्छ. 100 जनामा 1-2 जनामा हुन सक्छ, तर देखिएको खण्डमा चाहिँ क्यान्सरको स्वरूप यसले लियो भने चाहिँ अलिकति खतरनाक हुन सक्छ. सो सबै खाले थाइरोइड शुरूमा चाहिँ मन्द अवस्थामा भएको अवस्थामा चाहिँ यसले लक्षण ननिकाल्ने भएको कारणले गर्दा यसले धेरै खतरा मानिन्न, तर कालान्तरमा गएर यसले चाहिँ समस्या ल्याउन सक्छ. एकदमै गाह्रो अवस्थामा कम उमेरको भर्खर जन्मेको बच्चाहरूमा देखियो भने बुद्धि क्षीण हुने, दुलो लाटो हुने जस्तो देखिन्छ. हाइट अलिकति नबढ्ने, वजन बढी मात्रामा हुने बच्चाहरूमा देखिन्छ. अलिकति ठूलो उमेरमा चाहिँ महिलाहरूमा स्पेसली महिनावारी गडबड हुनेदेखि लिएर रक्तस्राव हुने समस्याहरू, त्यस्तै गर्भ अवस्था लिन पनि गाह्रो हुने अवस्थाहरू आउन सक्छ. पुरूषहरूमा गल्ने थाक्ने देखेर ओभरअल लाइफको क्वालिटीलाई पनि यसले कम्प्रोमाइज गर्ने भएको कारणले गर्दा विभिन्न चरणमा सिम्टम्सहरू आउने गर्छन्. कडा खाले सुरु गियो भने चाहिँ खतरापूर्ण नै हुन सक्छ.
1: यसलाई कम गर्न अपनाउनु पर्ने जीवनशैली चाहिँ के के हुन्छ?
0: थाइरोइड ग्रन्थको मूल कारण के छ भनेको थाहा हुनुपर्छ पहिला. त्यसमा हामीले जनमानसमा धेरै मात्रामा देखिने लगभग 90% केसेसहरूमा चाहिँ हाइपोथाइरोइड अथवा हर्मोनको मात्रा कम भएको अवस्थामा चाहिँ कारण धेरै जस्तो देखिने भनेको आयरनयुक्त तत्व चाहिँ शरीरमा कमी भए पनि हुन्छ. जुन अलिक पहिला नुन नभएको अवस्थामा अलिकति पहाडी व्यक्तिहरू चाहिँ देखिने गर्थ्यो भने त्यो अहिले धेरै कम भएको छ. पहिलो कुरो त आयरनयुक्त नुन नै सेवन गर्नु पर्ने हुन्छ. शरीरमा आयरन भयो भने थाइरोइड हर्मोन पर्याप्त मात्रामा शरीरले बनाउँछ, कमी भयो भने गलगाँडदेखि लिएर हर्मोनको कमी हुने अवस्था आउँछ. जीवनशैलीको हकमा हाइपोथाइरोइडिजम भएका व्यक्तिहरूमा चाहिँ वजन मेन्टेन गर्ने, कमसेकम आफ्नो हाइटको अनुपातमा अलिकति वजन बढ्दो छ भने 5-10% वजन घटाएर चिल्लोको मात्रा सकेसम्म कम गर्न सकियो भने केही हदसम्म, र फिजिकल एक्टिभिटी हिँडाइ कमसेकम दिनमा आधी घण्टा जति हिँड्न सकियो भने र शरीरलाई चाहिँ चलायमा राख्न सकियो, शरीरको भित्र मेटाबोलिजम भन्छ त्यसलाई चाहिँ अलिकति राम्रो मात्रामा चलायमा राख्न सकियो भने थाइरोइडका लक्षणहरू र थाइरोइडलाई चाहिँ केही हदसम्म प्रिभेन्ट गर्न सक्छ.
2: हुनुहुन्थ त्रिवेशी चिन्ह अस्पतालका मधुमेह थाइरोइड हर्मोन विशेषज्ञ सहायक प्राध्यापक डाक्टर नरेश पराजुली. आज मे 25 तारीखमा विश्व थाइरोइड दिवस मनाइएको छ. यस अवसरमा स्वास्थ्य विशेषज्ञहरूले थाइरोइडका लक्षणप्रति सचेत रहन समयमै परीक्षण गराउन आग्रह गरेका छन्. घाँटीमा गाँठो महसुस भयो भने तुरन्त अल्ट्रासाउण्ड गराउन उनीहरूको सुझाव छ.
3: हप्ताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अंकले बढ़ेको छ. शेयर बजार परिसूचक निप्सी आज 27.85 अंकले बढ़ेर 2786.35 बिन्दुमा पुगेको छ. निप्सी झण्डै एक महिना यताकै उच्च बिन्दुमा पुगेको हो. गएको वैशाख 14 गते निप्से 2796 बिन्दुमा पुगेको थियो. आज म्यूचल फण्ड बाहेक सबै समूहका सूचक बढ़ेकोमा जलविद्युत समूहको सूचक 1.5% उकालो लागेको छ. आज निप्सेसँगै कारोबार रकम पनि बढ़ेको छ. हिजो 4.49 अर्ब कारोबार भएकोमा आज 342 कम्पनीका 1.45 करोड़ किता शेयर 5.98 अर्ब रूपियाँमा किनबेच भएको छ. यो कारोबार रकम झण्डै एक महिनाकै धेरै हो.
2: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला.
4: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भित्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा.
5: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स
6: बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने

0: मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
1: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र डिसमको रमाइलो टिभीमा।
0: के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
2: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
0: हाम्रा सेवाहरू:
2: ओपीडी सेवा,
0: विशेषज्ञ ओपीडी सेवा,
2: निशुल्क औषधि वितरण,
0: सशुल्क फार्मेसी सेवा,
2: फिजियोथेरापी सेवा,
0: अकुपंचर सेवा,
2: योग परामर्श सेवा,
0: क्रियाकल्प सेवा,
2: पूर्वकर्म पञ्चकर्म सेवा,
0: छार सूत्र सेवा,
2: जलौका सेवा,
0: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू।
2: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
0: विस्तृत जानकारीका लागि
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, बागमती करिडोर, गैरीगाउँ, काठमाडौँ। फोन नम्बर 01-4110-6-96-98-514-24-063।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव गोविन्द बहादुर कार्कीले स्पष्ट कार्ययोजना बनाएर अघि बढ़े विद्यमान बेरोज उल्लेख्य रूपमा घटाउन सकिने बताउनु भएको छ। सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सचिव कार्कीले बेरोज फर्चौटलाई सबै निकायले प्राथमिकतामा राख्नुपर्ने र आन्तरिक नियन्त्रण प्रणाली औपचारिकतामा मात्र सीमित नरहनुपर्ने बताउनुभयो। बेरोज गर्ने र नगर्ने कर्मचारी बीच कार्य सम्पादन मूल्यांकनमा स्पष्ट सम्बन्ध नरहेको उल्लेख गर्दै उहाँले फर्चौटका लागि छुट्टै कार्ययोजना तयार गरिएको जानकारी दिनुभयो। यस्तै बैठकमा उद्योग मन्त्रालयका सचिव कृष्ण बहादुर राउतले भने महत्वपूर्ण कागजात नष्ट भएका र कानूनी अस्पष्टताका कारण बेरोजु रकम थप बढ़ेको बताउनुभयो।
3: नेपालमा 10 वर्षमा 30,000 मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न कानूनी अडचनहरू प्रमुख बाधक बनेका छन्। इपानका उपमहासचिव प्रकाश दुलालका अनुसार वन वातावरण, भूमि सुधार, ऋतुपत्र सहित दर्जनौ ऐनका अवरोधक प्रावधानका कारण झण्डै 19,000 मेगावाट का आयोजना रोकिएका छन्। यी अवरोध हटाउन 10 वर्षको लागि बाधक कानून थाती राख्ने सनसेट ल नै एकमात्र विकल्प रहेको उहाँको तर्क छ। 30,000 मेगावाटको लक्ष्यका लागि 75-80 खर्ब रूपियाँ लगानी आवश्यक रहेकाले कानूनी अडचन नफुकाए यो लक्ष्य कागजमै सीमित हुने इपानले जनाएको छ।
4: तनहुँमा 126 मेगावाटको तल्लो सेती जलविद्युत आयोजना निर्माण हुने भएको छ। एसियाली विकास बैंकको 22,70,00,000 अमेरिकी डलर अर्थात झण्डै 34,61,00,000 लगानी निश्चित भएको हो, जसमा 30% स्वपोजी र 70% ऋणमा निर्माण गर्न लागि आयोजना प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो। आयोजनाका लागि झण्डै 146 रोपनी जग्गा अधिग्रहण प्रक्रिया शुरू भएको छ।
3: काभ्रेको रोशी गाउँपालिकामा बहुमूल्य बुद्धचित्तको खेती गर्ने किसान यसपालि चिन्तित छन्। गएको वैशाखमा परेको असिना पानीले बुद्धचित्तका दानामा कालो दाग लागेपछि गुणस्तर खस्कने र आमदानी घट्ने उनीहरूलाई डर छ। साजुकोटका गणेशबहादुर राउत, कृष्णबहादुर राउत र गुञ्जबहादुर लामा लगायत किसानले गएको वर्ष हरेक बोटबाट लाखौं रूपियाँ आमदानी गरेका थिए, तर यसपालि व्यापारीले कालो दाग देखेको भन्दै त्यही दरको मूल्य नदिने बताएपछि किसान मर्कामा परेका हुन्।
4: मेडिकल व्यवसाय दुर्गा प्रसाई विरूद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। प्रहरीका अनुसार प्रसाई विरूद्ध विद्युतीय कारोबार ऐन तथा राज्य विरूद्धको कसुर अन्तर्गत मुद्दा दर्ता भएको हो। पर्साईलाई जिल्ला प्रहरी कार्यालय पर्साले आज जिल्ला अदालत पर्सामा उपस्थित गराएर पनि अदालतले मुद्दा हेर्न नभ्याइएको भन्दै फिर्ता पठाएको छ। पर्सा प्रहरीका प्रवक्ता डीएसपी हरि बहादुर बस्नेतका अनुसार प्रसाईलाई भोलि पुनः अदालतमा पेश गरिनेछ। प्रहरीका अनुसार प्रसाईमाथि विभिन्न संचार माध्यम तथा सामाजिक सञ्जाल मार्फत सार्वजनिक भ्रष्टाचार विरूद्ध घृणा र द्वेष फैलाउने, जातीय तथा साम्प्रदायिक सद्भावना असर पुर्याउने तथा सरकारप्रति अवहेलना सृजना हुने खालका अभिव्यक्ति दिएको आरोप लागेको छ। प्रसाईलाई प्रहरीले जेठ 4 गते राति बीरगंजबाट पक्राउ गरेको हो।
3: यसैबीच हामीलाई भर्खरै प्राप्त खबर अनुसार सर्वोच्च अदालतले शेरबहादुर देउवा र श्रीमती आरजु राणा देउवालाई पक्राउ नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागबाट अनुसन्धान भएको कसुरको मुद्दा हेर्ने क्षेत्राधिकार विशेष अदालतमा मात्र रहेको सर्वोच्चको निष्कर्ष छ। काठमाडौँ जिल्ला अदालतबाट चैत 24 गते जारी पक्राउ पूर्जी स्वतः निष्क्रिय भएको सर्वोच्चको आदेशमा उल्लेख छ। न्यायाधीश द्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेको इजलासले रिट निवेदक पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा सहित सरकारी पक्षको तर्क सुनेपछि सोमबार आज अन्तरिम आदेश जारी गरेको। यसअघि जेठ पाँच गते न्यायाधीश मेघराज पोखरेलको इजलासले लिखित जवाब माग गर्दै कारण देखाओ आदेश जारी गरेको थियो।
4: जिल्ला अदालत ललितपुरले मितेरी सहकारीको रकम हिनामिना प्रकरणमा ज्योति गुरूङका नाममा 21 दिने सूचना जारी गरेको छ। अदालतले आज गुरूङलाई अदालतमा उपस्थित हुन सार्वजनिक सूचना जारी गरेको हो। गुरूङमाथि ललितपुरको मितेरी सहकारीको 12.5 करोड़ रूपियाँ हिनामिना गरेको आरोप छ।
3: नेपाल दर्पणमा अब विदेश खबर। इरानले अमेरिकासँग तत्काल सम्झौता नहुने बताएको छ। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले आज सम्झौता हुन नसक्ने बताएपछि इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले छलफलमा रहेका धेरैसो मुद्दामा निष्कर्षमा पुगिए पनि अहिले नै हस्ताक्षर हुन्छ भन्ने दावी गर्न नमिल्ने बताउनु भएको हो। अमेरिकी अधिकारीहरूको विरोधाभासी अडान र वार्ताकै क्रममा आक्रमण गर्ने अमेरिकी इतिहासका कारण सम्झौतामा ढिलाइ भएको उहाँको टिप्पणी छ। अमेरिका इरान समझदारी पत्रमा 60 दिनको युद्धविराम विस्तार, हर्मुज जलमार्ग पुनः खोल्ने र आणविक कार्यक्रममा थप वार्ताको योजना समावेश छ। अप्रेलको शुरूमा युद्धविराममा सहमति भएदेखि दुवै देश दीर्घकालीन शान्ति सम्झौताका लागि वार्तामा छन्। यसैबीच शान्ति सम्झौताको आशामा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ भने शेयर बजार उकालो आएको छ।
4: चीनले आफ्नो अन्तरिक्ष महत्वाकांक्षालाई नयाँ उचाइमा पुर्याउँदै गए राती सोन्झौ 23 अन्तरिक्ष यान सफलतापूर्वक प्रक्षेपण गरेको छ। जीयु उकान सेटेलाइट प्रक्षेपण केन्द्रबाट अन्तरिक्षतर्फ पठाएको यानमा 3 अन्तरिक्ष यात्री सहभागी छन्। यस मिशनको सबैभन्दा महत्वपूर्ण पक्ष 3 सदस्य मध्ये एकजनालाई टियांगोङ अन्तरिक्ष स्टेशनमा लगातार पूरा 1 वर्ष राखिनेछ। यो सफल भएमा मानव अन्तरिक्ष इतिहासमा सबैभन्दा लामो एकल प्रवास मध्ये एक मानिनेछ। यसको मुख्य उद्देश्य दीर्घकालीन अन्तरिक्ष वातावरणमा मानव शरीरको अनुकूल क्षमताबारे अध्ययन गर्नु हो। टोलीले अहिले कक्षामा कार्यरत सोन्झौ 21 का चालक दलसँग भेट गरी कार्य हस्तान्तरण पूरा गर्नेछ। साथै दर्जनौ वैज्ञानिक परियोजनाहरू पनि सञ्चालन गरिनेछन्। चीनले सन् 2030 भित्र पहिलो पटक मानवलाई चन्द्रमामा अवतरण गराउने लक्ष्य राखेको छ। यस्तै नासाको लक्ष्य सन् 2028 छ, जसले अन्तरिक्ष प्रतिस्पर्धालाई अझ तीव्र बनाएको छ।
3: नेपाल दर्पणमा अब खेल खबर। साफ महिला च्याम्पियनशीपको उद्घाटन खेलमा अहिले नेपाल र भूटान खेलिरहेका छन्। भारतको गोवामा रहेको जवाहरलाल नेहरू रंगशालामा भइरहेको खेलको पहिलो हाफ सकिँदा नेपालले 1-0 अग्रता लिएको छ। आजको खेलमा अनिता लमजेलले नेपालको राष्ट्रिय टोलीबाट डेब्यू गरेकी छन्। प्रतियोगिताको समूह एमा नेपाल, भूटान र श्रीलंका रहेका छन्। समूह बीमा साबेक विजेता बंगलादेश सहित भारत र मालदिव छन्। समूहका शीर्ष 2 टोली सेमी फाइनलमा पुग्नेछन्। प्रतियोगिताको फाइनल खेल जेठ 23 गते हुनेछ। खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
4: सरकारले आउँदो आर्थिक वर्षका लागि बर्खे धानको न्यूनतम समर्थन मूल्य तोक्यो। प्रधानमन्त्री तत्काल विदेश भ्रमणमा जाने योजना नभएको प्रवक्ता पोखरेलको भनाई।
3: यस वर्षको वसन्तकालीन सिजनमा सगरमाथाको शिखरमा पुग्नेको संख्या 900 नाग्यो। नेपाल पर्यटन बोर्डको 5 वर्षीय अन्तर्राष्ट्रिय बजार रणनीति सार्वजनिक संख्या भन्दा गुणस्तरमा जोड।
4: पुरूषका तुलनामा महिलालाई थाइराइडको जोखिम उच्च। घाँटीमा गाँठो महसुस भए तुरन्त अल्ट्रासाउण्ड गराउनु पर्ने। आयोडिन नुन नियमित खान, चिल्लो कम गर्न र तौल घटाउन डाक्टरको सुझाव।
3: अमेरिकासँग तत्काल सम्झौता नहुने इरानको भनाई। वार्ताका क्रममा आक्रमण गर्ने अमेरिकी इतिहासका कारण सम्झौतामा ढिलाइ भएको टिप्पणी।
4: र साफ महिला च्याम्पियनशीपमा नेपाल र भूटान बीचको खेल चल्दै।
3: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी विकास थापागाई र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: শুক্লা গন্ধ কি এফ এম 97.6
1: गाउँबाट सपिङ गर्नको लागि दुलेगौंडा झरेको, यता हेरिने उस्तै, उता हेरिने उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परेम त।
2: हैन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ?
1: सपिङका लागि भनेर दुलेगौंडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
2: ल तिमी ढुक्क हौ न, दुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि।
1: त्यसो भए सँगै जाउ न त, दुवै जना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी 4 दुलेगौंडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 98461394378, 98171969902।
3: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौ, सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्त नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधि गर्ने गरौं, सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
4: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुलेगौंडा तनहुँ र भण्डारी कास्की।
3: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
5: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
6: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
5: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
6: अध्यापन हुने विषयहरू
5: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
6: विशेषताहरू
5: विषय विज्ञद्वारा अध्यापन गराइने
6: अत्याधुनिक प्रयोगशाला
5: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444, 543-333।
7: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
8: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
7: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
8: त्यसो भए सँगै जाउँ न त दुलेगौंडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
7: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
1: दुलेगौंडा सपिङ सेन्टर, शुक्लागण्डकी 4 दुलेगौंडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा।
7: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
9: चिकन ससेज, बफ ससेज
7: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
10: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0-65-570-52, मोबाइल 98-560-28-587।
11: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुचारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
12: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
11: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
12: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
11: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
12: स्वदेशी तथा विदेशी विदेशी डिजाइन का तैयारी कर गहना पाइने
13: पुराना सुन संग नया गहना साथ न सकिने
12: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने
13: विवाह को लागि गर गहना बनाउँदा विशेष छूट को व्यवस्था
14: सम्पर्क ब्रिजेश ज्वेलर्स शुक्ला गण्डकी छ खैरेनी चार तनहु
15: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछौ
14: मोबाइल नम्बर 9821552067 प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा
16: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्
14: है ब्रिजेश ज्वेलर्स

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।
1: सगरमाथा माविको भर्ना सम्बन्धी सूचना।
2: स्थापना कालदेखि नै नेपालको शैक्षिक क्षेत्रमा उल्लेखनीय योगदान दिँदै आएको राष्ट्रिय परीक्षा बोर्डद्वारा विभिन्न वर्षहरूमा क्षेत्रीय पुरस्कारबाट विभूषित र शुरूकै वर्षदेखि नै निरन्तर उत्कृष्ट 10 उच्च माविमा सूचीकृत यस सगरमाथा माविमा शैक्षिक सत्र 2082-83 लागि विज्ञान तथा व्यवस्थापन विषयको कक्षा 11 भर्ना खुल्यो।
1: पढाई हुने विषयहरू
2: विज्ञानतर्फ बायोलोजी तथा कम्प्युटर साइन्स र व्यवस्थापन तर्फ कम्प्युटर र होटल म्यानेजमेन्ट सहित विषयहरू पढाइ हुनेछ।
1: फारम बुझाउने अन्तिम मिति
2: 2083 जेठ 9 गते शनिबार दिउँसो 4 बजेसम्म।
1: अन्य जानकारीको लागि
2: सगरमाथा मावि पोखरामा सम्पर्क गर्नुहोला। सम्पर्क फोन नम्बर 061582798 र 5835007। हाल सगरमाथा मावि पोखरा 4 पस्याङ चोकदेखि अगाडि पोखरा बागलुङ बस पार्क नजिक हाइवेबाट 50 मिटर भित्र शान्त र शैक्षिक वातावरण भएको ठाउँमा व्यवस्थित तथा आधुनिक भौतिक पूर्वाधार सहित सञ्चालनमा रहेको बेहोरा जानकारी गराइन्छ।
3: आज पनि खाना काँच्छै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउनु आउँदैन भने
4: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
3: ए मेरी तिते करेली, त्यसरी नरिसाउन, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
4: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
5: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
6: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
7: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बन्केवा चोक।
8: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
9: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
8: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
9: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
8: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ, गंगोबु बस पार पछाडि पट्टि।
9: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
10: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
8: होटल टाइटेनिक, गंगोबु बस पार्क, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 9841616878, 9825527763।
0: पञ्चमुनिदेव माध्यमिक विद्यालयको कक्षा 11 नयाँ भर्ना सम्बन्धी सूचना। तनहुँ जिल्लाकै शैक्षिक स्थान एवं नेपाल सरकारबाट नमूना विद्यालयको रूपमा घोषित यस पञ्चमुनिदेव माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 अंग्रेजी र नेपाली माध्यममा बिहानी र दिवा सत्रको लागि साइन्स, म्यानेजमेन्ट, एजुकेशन, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट साथै प्राविधिक तर्फ भेटेरिनरी साइन्स विषयमा सीमित सिटको लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछ। मिति 2083 जेठ 1 गतेबाट फर्म वितरणको साथ भर्ना कार्यक्रम सञ्चालन भइरहेको छ। प्रवेश परीक्षा, कक्षा सञ्चालन तथा थप जानकारीको लागि विद्यालय प्रशासनबाट जानकारी गराइनेछ। पञ्चमुनिदेव माध्यमिक विद्यालय शुक्ला गण्डकी नगरपालिका 4 दोलेगौडा तनहू। थप जानकारीको लागि सम्पर्क 0564141184, 9560062210 र 9560062345।
11: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने। समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टील को साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधि बाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समय सँगै हरो उत्तीर्ण दिनुहोस्। श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।
1: हजुर सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो। बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
2: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
1: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट। अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
3: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट।
4: एउटै छाना मुनि बच्चादेखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
3: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा। सम्पर्क मोबाइल 98570065119 र 98694-5756।
4: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
5: सृजना बोर्डिङ स्कूल पोखराको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
6: सृजना बोर्डिङ स्कूल सृजना चोक पोखरामा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा होटल म्यानेजमेन्ट विषय समूहमा नयाँ भर्नाका लागि आवेदन फारम वितरण भइरहेको छ।
5: यहाँ अध्ययन गर्न सकिने ऐच्छिक विषयहरू,
6: विज्ञानसँग सम्बन्धित सबै विषयहरू र अन्य विषयहरूमा होटल म्यानेजमेन्ट, टुरिज्म, विज्ञान र व्यवस्थापन दुवै तर्फ कम्प्युटर साइन्स लगायतका विषयहरू।
5: सम्पर्क
6: सृजना बोर्डिङ स्कूल, शान्ति मार्ग, सृजना चोक, पोखरा।
5: फोन नम्बर 061-578-053 र 525-515।
7: कता हिँडेको हो आइफोन हातमा लिएर?
1: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
7: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
1: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
7: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ बैंक भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463-23811।
8: ए कान्छा बा, कता हिँड्नु भयो छोरालाई लिएर?
7: कता हुनु नि नानी, छोराले एसी सक्यो, यसो कलेज खोज्नु पर्यो भनेर बजारतिर बुझ्न जान लागेको।
8: ल कान्छा बा पनि, अबको जमानामा प्राविधिक विषय नपढाएर कहाँ अरू कलेज भन्नुभएको? छोरालाई प्राविधिक विषय पढाएर उसको भविष्य उज्जवल बनाइदिनुहोस् न। कलेज पढायो, डिग्री सक्यो, जागिर पाउने होइन, बरु प्राविधिक विषय पढाए त पास हुने बित्तिकै जागिर पाइन्छ नि बुवा।
7: ए हो र नानी, त्यस्तो पढाइ हुने ठाउँ कहाँ रहेछ?
8: दुलेगौडा बजारमै छ नि, तनहु सेवा हस्पिटलद्वारा सञ्चालित पश्चिमाञ्चल प्राविधिक शिक्षालयमा एचए र ल्याब विषयको पढाइ सुरु भएको छ। छोरालाई त्यही लगेर भर्ना गर्नुहोस्। ल फोन नम्बर टिप्नुहोस् त कान्छा बा।
4: फोन 065414056, मोबाइल 98560-63412 र 98660-80615।
7: त्यसैले तपाईँका छोरा छोरीलाई आजै प्राविधिक विषय पढाउन भर्ना गर्नुहोस्।
9: एसए डाक्टरको अर्को नाम 3 वर्ष कोर्स, सिटिबिटीद्वारा मान्यता प्राप्त, एसीमा कम्तीमा 2 GPA ल्याएको हुनुपर्ने, नेपाल सरकारले प्रत्येक वडाको स्वास्थ्य केन्द्रमा अनिवार्य एसए राख्ने व्यवस्था गरेकाले सजिलै सरकारी जागिर खान पाइने, पढाइपछि राम्रो तलबको व्यवस्था, ल्याब तर्फ प्रत्येक हस्पिटल तथा स्वास्थ्य संस्थामा जागिर पाइने, आफ्नै रिप्लेस ल्याब खोलेर बस्न सकिने, सरकारले प्रत्येक वडामा अनिवार्य
8: सरकारी ल्याब राख्ने निर्णय गरेकोले सरकारी जागिरमा प्रवेश गर्न सकिने। त्यसैले तपाईँका छोरा छोरीलाई आजै प्राविधिक विषय पढाउन भर्ना गर्नुहोस्।
6: सुन्नुहोस् है, फर्म भर्ने अन्तिम मिति 2083 जेठ 13 गते सम्म।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614175। तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
2: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला साँझको ठिक 7 बज्यो।
3: घटना दुर्घटना,
4: कला संस्कृति,
3: स्थानीय राष्ट्रिय
5: अन्तर्राष्ट्रिय खेलकुद,
6: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
7: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर, मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9056607554।

नमस्कार, साँझ 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। समाचार शुरू गरौं यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट। भीषण हावाहुरी र वर्षाले पोलमा क्षति पुगेपछि तनहुँका सबै पालिकामा विद्युत अवरूद्ध, मरमत कार्य जारी। देउवा दम्पतिलाई नपक्रन सर्वोच्च कन्तरीमा आदेश। अध्यादेश विरूद्ध रिज दर्ताको विवाद संवैधानिक इजलासमा पेश हुने। गण्डकी प्रदेशसभाको बजेट अधिवेशन सोमबार आजदेखि शुरू। सांसदद्वारा महँगी, विषादी र सुकुम्बासी समस्यादेखि सांस्कृतिक भाषाको दुभाषी मागसम्म। पोखरामा दोस्रो दिन पनि फिर्की खोला मिचेर बनाइएका संरचना हटाउने कार्य जारी। शुक्ला गण्डकीमा एक हप्ते रेडियो भाषा कक्ष कार्यक्रम सम्पन्न। र अमेरिकासँग तत्काल सम्झौता नहुने इरानको प्रस्तुति। भीषण हावाहुरी र वर्षाको कारण तनहुँका प्राय सबै पालिकामा विद्युत अवरूद्ध भएको छ। नेपाल विद्युत प्राधिकरण तनहुँका इन्जिनियर बेनी नेपालीका अनुसार विद्युतका पोल ढल्नुका साथै रूखहरूमा छोएर विद्युत अवरूद्ध भएको हो। उहाँका अनुसार मरमतका लागि कर्मचारी खटिएका छन्, तर निरन्तरको वर्षाले मरमतमा कठिनाई भएको उहाँको भनाइ छ। दमोली खरिन्टा 33 केभी लाइनको 2 पोलमा क्षति पुगेको छ। म्याग्देको अकला क्षेत्रमा पोलमा क्षति पुगेको हो। मरमतका लागि प्राविधिक खटिएको नेपालीले जानकारी दिनुभयो। सर्वोच्च अदालतले शेरबहादुर देउवा र श्रीमती आरजू राणा देउवालाई पक्राउ नगर्न नगराउन भनी अन्तरिम आदेश जारी गरेको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागबाट अनुसन्धान भएको कसुरको मुद्दा हेर्ने क्षेत्राधिकार विशेष अदालतलाई मान्य मात्र रहेको सर्वोच्चको निष्कर्ष छ। काठमाडौँ जिल्ला अदालतबाट चैत्र 24 गते जारी भएको पक्राउ पुँजी स्वत निष्क्रिय भएको सर्वोच्चको आदेशमा उल्लेख छ। न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेको इजलासले रिट निवेदक र सरकारी पक्षको तर्क सुनेपछि आज अन्तरिम आदेश जारी गरेको हो। यसअघि जेठ 5 गते न्यायाधीश मेघराज पोखरेलको इजलासले लिखित जवाफ माग गर्दै कारण देखाउ आदेश जारी गरेको थियो। सम्पत्ति शुद्धिकरणको कसुरमा अनुसन्धान भइरहेकाले पक्राउ रोक्नका लागि अन्तरिम आदेशको माग गरिए पनि सर्वोच्चले तत्काल त्यस्तो आदेश दिन भने अस्वीकार गरेर दुवै पक्षको बहस सुनेर मात्र निर्णय गर्न उपयुक्त हुने भनेको थियो। देउवाका तर्फबाट जेठ 1 गते सर्वोच्चमा रिट दायर भएको थियो। यसैबीच सर्वोच्च अदालतले अध्यादेश विरूद्ध पेश भएको रिट निवेदन दर्ता गर्ने वा नगर्ने भनी संवैधानिक इजलासले नै टुंग्याउनुपर्ने आदेश गरेको छ। न्यायाधीश मेघराज पोखरेलको इजलासले संवैधानिक परिषद सम्बन्धी अध्यादेश विरूद्ध परेको रिट निवेदन दर्ता हुने वा नहुने भनी आफूले निर्केल नगरी संवैधानिक इजलासमा पठाउन आदेश दिएको हो। सामान्यत अदालत प्रशासनले दरपीट गरेका निवेदन एक न्यायाधीशको इजलासले सुनवाई गरेर टुंग्याउने गर्थ्यो। अध्यादेशको संवैधानिकता परीक्षण गर्ने संवैधानिक इजलासले नै रिट निवेदन दर्ता गर्ने वा नगर्ने टुंगो लगाउनुपर्ने भन्दै सर्वोच्चको एकल इजलासले दरपीट विरूद्धको निवेदन संवैधानिक इजलासमा पेश गर्न आदेश दिएको हो। बाढ़ीका कारण क्षतिग्रस्त भएको सिन्धुली सड़कको पुननिर्माणको शिलान्यास भएको छ। कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलको नेतृत्वमा नेपालका लागि जापानका राजदूत मा यादा तोरु जाइका, नेपालका प्रमुख प्रतिनिधि मासु जाकी मिजुकी लगायतको उपस्थितिमा शिलान्यास भएको हो। नेपाल सरकार र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाएका बीच बाढ़ी प्रभावित सिन्धुली सड़कको आकस्मिक पुनर्स्थापना परियोजनाका लागि 30 अक्टोबर 2025 अनुदान सम्झौता सम्पन्न भएको थियो। उक्त सम्झौता अनुसार जापान सरकारले 2 अर्ब 80 करोड़ जापानी ऐन अर्थात करिब 2 अर्ब 30 करोड़ रूपियाँ बराबरको आर्थिक सहयोग उपलब्ध गराउने भएको छ। यस परियोजनाको मुख्य उद्देश्य सिन्धुली

0: विनोद पोखरेल मोबाइल नंबर 9850612474।
1: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ अनि सोफालाई चाहिँ यहाँ राखौ।
2: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
1: हो त नि, अब चाहिँ राम्रो भयो।
3: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
1: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौंसम्म ढुक्क।
4: घर सजावट का संपूर्ण सामग्री का लागि न्यू होम डेकोर एंड डेकोरेशन।
3: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलांग, डाइनिंग टेबल का साथ ही संपूर्ण फर्नीचर को सामान पाइन र होम डिलीवरी को व्यवस्था रहेको छ।
5: विगत लामो समय देखि धुलेगुडा बजार में संचालित न्यू होम डेकोर एंड डेकोरेशन, शुक्ला गंडकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिक आफ्नै भवन बाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एंड डेकोरेशन, शुक्ला गंडकी 4 भित्री बजार।
0: प्रोपराइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 9856602630।
4: विगत लामो समय देखि तपाईहरुको मन जित्न सफल न्यू होम डेकोर एंड डेकोरेशन।
6: हाम्रो मोबाइल पसल दुले

0: बिलको साथ फुल वारेन्टी,
1: साथै 0% ब्याज दरमा सबै कम्पनीका मोबाइल किस्ताबन्दीमा पाइन्छ।
0: प्रोपाइटर सन्तोष श्रेष्ठ, हाम्रो मोबाइल पसल शुक्ला गण्डकी 4 दुलेगौडा, कृति फोटो स्टुडियोको नजिकै साङ्ग्रिला बैंकको ठिक पारिपट्टि। सम्पर्क 98560956996।
2: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौ, सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्त नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधि गर्ने गरौं, सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
3: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहु र भण्डारी कास्की।
2: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
4: सूर्योदय इंग्लिस बोर्डिंग स्कूल भुरुङ्गेमा कक्षा 11 को नया भर्ना खुल्यो।
5: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
4: सूर्योदय इंग्लिस बोर्डिङ स्कूल शुक्ला गण्डकी छ भुरुङ्गी।
5: हाम्रा विशेषताहरू
4: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने,
5: पर्याप्त खेलकुद, अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा,
4: सुविधा सम्पन्न भवन, पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
5: नोट, पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
4: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0565174779 र 98560262।
6: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ।
7: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कूटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कूटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहु।
8: सम्पर्क 0564142121, मोबाइल 98565391।
7: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
9: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने। समय आएको छ पत्ता लगाउने 8 को दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 को दम र समय सँगै खरो उत्तीर्ण दिनुहोस्। श्री स्टील टीएमटी, सिद्ध प्रविधिको शक्ति 8 को दमको साथमा।
10: सेती खोला जलविद्युत आयोजना 22 मेगावाटको परीक्षण, टेस्टिङ तथा नदीमा पानीको बहाव बढ्ने सम्बन्धी सूचना कास्की जिल्ला पोखरा महानगरपालिका वडा नम्बर 33 तिक्लाङ र वडा नम्बर 30 मुसेटुण्डाको सिमाना सेती नदीमा निर्माणाधीन सेती खोला जलविद्युत आयोजना 22 मेगावाटको परीक्षण कार्य शुरू हुन लागेको हुनाले सेती नदीमा निर्माण भएको ड्यामको तल्लो तटीय क्षेत्रमा आयोजना परीक्षणको क्रममा नदीमा पानी छाडिने हुँदा सेती नदीको बहाव अचानक र अप्रत्याशित रूपमा बढ्न सक्ने भएको कारणले उक्त परीक्षण अवधिभर नदी किनारमा सर्वसाधारणलाई उच्च सुरक्षा सतर्कता कायम गरिदिनु हुन अनुरोध गर्दछौ। सुरक्षा सतर्कता, नदी किनारमा नजानुहोला। नदीजन्य पदार्थको उत्खनन, नदी तर्ने, पौडी खेल्ने, माछा मार्ने वा पशु चौपाया चराउने कार्य नगर्नुहोला। बाल बालिकाहरूलाई नदी नजिक जान नदिनुहोला। यो परीक्षण यस जलविद्युत आयोजना सञ्चालनका लागि महत्वपूर्ण रहेको छ। यहाँको स्थानीयवासीको सहयोगको अपेक्षा गर्दछौ। उज्जवल रेग्मी, आयोजना प्रमुख, सेती खोला हाइड्रो पावर लिमिटेड, कान्तिपथ, काठमाडौँ।
11: ए बाबु, कमजोरीले हो कि बुढेसकालले, हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
12: किन आमा, के भएर?
11: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।

0: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि। त्यहाँ त सुस्तक ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
1: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
0: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्ब।
1: मोबाइल 9856043952 र 9806656586।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
3: बाँकी समाचार। तनहुँको शुक्ला गण्डकीमा आयोजित एक हप्ते रेडियो भाषा कक्षा कार्यक्रम आज सकिएको छ। नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद शुक्ला गण्डकीको आयोजना र शुक्ला गण्डकी नगरपालिकाको आर्थिक सहयोगमा भएको तालिममा विभिन्न समुदायका 12 जनाको सहभागिता थियो। हाल स्थानीय रेडियोबाट गुरूङ, नेवार, मगर, कुमाल समुदायको भाषामा रेडियो कार्यक्रम सञ्चालन भइरहेकोमा तालिम पश्चात अन्य भाषामा पनि कार्यक्रम सञ्चालनमा टेवा पुग्ने विश्वास लिएको छ। आदिवासी जनजातिको भाषा र संस्कृतिको प्रचार प्रसार, संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले आयोजित तालिमको शुक्ला गण्डकी नगरपालिकाका कार्यवाहक नगर प्रमुख खुमबहादुर विक राजुले समापन गर्नुभयो। सबसर उहाँले सिकेको विषयलाई निरन्तर अभ्यास गर्नुपर्नेमा जोड़ दिनुभयो। उहाँले आफ्नो भाषामा विभिन्न माध्यमबाट गरिने प्रसारण र प्रचारले भाषा सिक्न र संरक्षणमा टेवा पुग्ने बताउनुभयो। समन्वय परिषदका सल्लाहकार संयोजक एवं कार्यपालिका सदस्य खिमबहादुर कुमारले तालिमले रेडियो भाषा कार्यक्रमलाई निरन्तरता दिन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। तालिम पश्चात सहभागीको ज्ञान र व्यवहारमा ठूलो परिवर्तन पाएको उहाँको भनाई थियो। नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद शुक्ला गण्डकीका सल्लाहकार सुमन आलेले यस क्षेत्रमा 75 सालदेखि नै मातृभाषामा कार्यक्रम गर्न शुरूआत गरिएकोमा अहिले अरू भाषा पनि थपिँदै गएकोमा खुशी व्यक्त गर्नुभयो। समन्वय परिषदका सहसचिव कुल प्रसाद गुरूङ, अरिदेव नेवापुच सेवा कोषका अध्यक्ष बेलबहादुर श्रेष्ठ लगायतले बोल्नु भएको थियो। समन्वय परिषदका अध्यक्ष कुल कुमार कुमालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव एवं कार्यक्रम संयोजक बिर्सना श्रेष्ठले गर्नुभएको थियो। सो अवसरमा सहभागीले आफूले सिकेका विषय र अनुभव सुनाएका थिए। आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठान 2058 अनुसार सूचीकृत 60 मध्ये शुक्ला गण्डकी नगरपालिकामा 8 जाति आदिवासी जनजातिहरू मगर, गुरूङ, नेवार, भुजेल, कुमाल, तामाङ, थकाली, राई समुदायको बसोबास छ। ब्यास नगरपालिकाका प्रमुख वैकुण्ठ नेउपानेले सफा सड़क पार्किङका विषयमा परीक्षणकाल अवधिभर सहयोग गर्न व्यवसायलाई आग्रह गर्नुभएको छ। आज नगरपालिकामा आयोजित छलफलका क्रममा नगर प्रमुख नेउपानेले सफा सड़कमा पार्किङ निषेधका विषयमा व्यवसायले विरोध जनाएको सन्दर्भमा परीक्षणकाल अवधिभर सहयोगका लागि आग्रह गर्नुभयो। नगर प्रमुख नेउपानेले अन्तिम निर्णय नभएकोले जहाँ जहाँ समस्या आउँछ त्यसलाई समाधान गर्दै जाने बताउनुभयो। उहाँले भन्नुभयो, यो अन्तिम निर्णय होइन, परीक्षणकाल भएकाले सहयोगका लागि सबैलाई आग्रह गर्दछु। समस्या समाधान गर्दै अगाडि बढ़न हामी तयार छौं। नगरपालिकाले आइतबारदेखि लागू हुने गरी सफा सड़कमा पार्किङ निषेध गरेको छ। सोको विरोधमा आइतबार नै व्यवसायले विरोध प्रदर्शन गरेका थिए। नगरपालिकाले जेठ 10 गतेदेखि 15 दिनसम्मका लागि परीक्षणकाल तोकेको छ। कास्कीको पोखरा महानगरको करिब 20 भागबाट बग्ने सेती नदीमा सोमबार फेरि दुःखद घटना भएको छ। वार्ड नम्बर 17 पर्ने नदीको खोजमा आइतबार राति हामफाली बेपत्ता 34 वर्षीय मुकेश महतोको शव आज बिहान निकालिएको हो। भारको सीतामढ़ स्थायी घर भई हाल पोखरा 17 घारीपाटन बस्ने महतो सोमबार राति पौने 10 बजे बाँसघारी भन्ने ठाउँबाट सेतीमा हामफाली खबर स्थानीयले प्रहरीलाई दिएका थिए। कास्कीका प्रहरी प्रमुख प्रहरी उपेक्षक नवीन कार्कीले सोमबार राति हामफालीका भारतीयको शव मंगलबार बिहान निकालिएको जानकारी दिनुभयो। सशस्त्र प्रहरी बल कालिका गण्डबाट खटेको टोलीले 250 फिट गहिरो खोजबाट टोरीको सहायताले शव निकालेको थियो। अहिले शव पोस्टमार्टमको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको छ। तनहुँमा 126 मेगावाटको तल्लो सेती जलविद्युत आयोजना निर्माण हुने भएको छ। एसियाली विकास ब्याङ्कको 237 मिलियन अमेरिकी डलर, 30% सुम पुँजी र 70% ऋणमा निर्माण गर्न लागेको आयोजना प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो। अर्ध जलाशयुक्त सो आयोजनाको बाँध तनहुँको बन्दीपुर छ र देवघाट गाउँपालिका 3 पर्दछ। विद्युत गृह, कर्मचारी आवास, मुख्य सुरुङ देवघाट गाउँपालिका 3 र 4 पर्दछ। श्रेष्ठले विद्युत गृह तथा कर्मचारी आवास निर्माणका लागि आवश्यक करिब 146 रोपनी जग्गा अधिग्रहण प्रक्रिया शुरू गरिएको जानकारी दिनुभयो। यस वर्षको वसन्तकालीन आरोहण सिजनमा आजसम्म 900 जना भन्दा धेरै आरोहीले सगरमाथा आरोहण गरेका छन्। पर्यटन विभागका अनुसार आजसम्म आरोहण गाइड सहित 900 जना भन्दा धेरैले सफल आरोहण गरेका हुन्। एकिन विवरण भने आउन बाँकी छ। आज बिहान तेस्रो शिविरबाट उक्लिरहेका आरोहीहरूको लाइनलाई आधार मान्दा भोलि शिखरमा पुग्नेको संख्या उल्लेख्य हुने र यो वर्ष शिखरमा पुग्नेको संख्या 1000 जना नाग्ने अनुमान रहेको पर्यटन विभागले आधार शिविरमा स्थापन गरेको सम्पर्क कार्यालयका संयोजक हिमलाल गौतमले जानकारी दिनुभयो। गएको वैशाख 31 गतेदेखि शुरू भएको वसन्तकालीन आरोहण मे 29 तारीक अर्थात जेठ 15 सञ्चालन हुनेछ। यस वर्ष सगरमाथा आरोहणका लागि 495 जनाले अनुमति लिएका छन्। उनीहरूबाट झण्डै 1.8 करोड़ रूपियाँ रोयल्टी संकलन भएको छ। हप्ताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अंकले बढ़ेको छ। शेयर बजार परिसूचक निम्ति आज 27.85 अंकले बढ़ेर 2786.35 बिन्दुमा पुगेको छ। निफ्टी झण्डै 1 महिना यताकै उच्च बिन्दुमा पुगेको हो। गएको वैशाख 14 गते निफ्टी 2796 बिन्दुमा पुगेको थियो। आज म्युचुअल फण्ड बाहेक सबै समूहका सूचक बढ़ेकोमा जलविद्युत समूहको सूचक 1.5% उकालो लागेको छ। आज 235 कम्पनी शेयर बढ़ेकोमा 28 घटेका छन्। यस्तै 7 कम्पनीको शेयर भने घटबड़ भएका छैनन्। आज 3 स्टार हाइड्रो पावरको शेयर 9% बढ़ेको छ। समग्रमा बजार बढ़ेको दिन बुङ्गल हाइड्रो पावरको शेयर 10.32% घटेको छ। आज नेप्से सँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 4.49 करोड़को कारोबार भएकोमा आज 342 कम्पनीका 1.45 करोड़ कित्ता शेयर 5.98 करोड़ रूपियाँमा किनबेच भएको छ। यो कारोबार रकम झण्डै 1 महिनाकै धेरै हो। यसअघि वैशाख 15 गते 6.53 करोड़ रूपियाँको शेयर किनबेच भएको थियो। अन्तर्राष्ट्रिय समाचार। इरानले अमेरिकासँग तत्काल सम्झौता नहुने बताएको छ। इरानले अमेरिकासँगको वार्तामा केही प्रगति भएको तर तत्काल सम्झौता नहुने बताएको बीबीसीले जनाएको छ। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले आज सम्झौता हुन सक्ने बताएपछि इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईको यो टिप्पणी आएको हो। प्रवक्ता बकाईले छलफलमा रहेका धेरैजसो मुद्दाहरूमा निष्कर्षमा पुगेको तर यसको अर्थ सम्झौतामा अहिले नै हस्ताक्षर हुन्छ भनेर दावी गर्न नमिल्ने बताउनु भएको खबरमा उल्लेख छ। उहाँले अमेरिकी अधिकारीहरूको विरोधाभासी अडान र वार्ताका क्रममा आक्रमण गर्ने अमेरिकी इतिहासका कारण सम्झौतामा ढिलाइ भएको टिप्पणी गर्नुभयो। अमेरिका इरान समझदारी पत्रमा 60 दिनको युद्धविराम विस्तार स्टेट अफ हर्मुज जलमार्ग पुनः खोल्ने र इरानको आणविक कार्यक्रममा थप वार्ताको योजना समावेश छ। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो वार्ता टोलीलाई इरानसँगको सम्झौतामा हतार नगर्न आग्रह गर्नुभएको थियो। शनिबार ट्रम्पले इरानसँगको सम्झौता अन्तिम चरणमा पुगेको र विवरणहरू चाँडै घोषणा गरिने दावी गर्नुभएको भोलिपल्टै यस्तो आग्रह गर्नुभएको हो। यिनै खबरहरूसँगै हामी शुक्ला गण्डकी समाचारको अन्त्यमा आइपुगेका छौं। त्यसमा यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक

0: भीषण हावाहुरी र वर्षाले पोलमा क्षति पुगेपछि तनहुँका सबै पालिकामा विद्युत अवरूद्ध, मर्मत कार्य जारी। देउवा दम्पतिलाई नपक्रन सर्वोच्चको अन्तरिम आदेश। अध्यादेश विरूद्ध ऋण दर्ताको विवाद संवैधानिक इजलासमा पेश हुने। गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि शुरू। सांसदहरूद्वारा महँगी, विषादी र सुकुम्बासी समस्यादेखि सांकेतिक भाषाको दुभाषे मागसम्म। पोखरामा दोस्रो दिन पनि फिर्की खोला मिचेर बनाइएका संरचना हटाउने कार्य जारी। शुक्ला गण्डकीमा एक हप्ते रेडियो भाषा कक्षा कार्यक्रम सम्पन्न। र अमेरिकासँग तत्काल सम्झौता नहुने इरानको प्रस्तुति। हवस् त, हामीलाई यतिन्जेलसम्म सुनेर साथ दिनुभयो तपाईँलाई धन्यवाद। राति 10 बजेको स्थानीय शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौं। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि बिदा हुने आज्ञा चाहन्छु। तपाईँ यसपछि विभिन्न गीत संगीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईँको टोल, छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0654143378, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।
3: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको कक्षा 11 नयाँ भर्ना सम्बन्धी सूचना।
4: कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083/84 का लागि कक्षा 11 विज्ञान, व्यवस्थापन, शिक्षा र मानविकी विषयमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
3: अनुशासित वातावरणमा गुणस्तरीय शिक्षाका लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो शैक्षिक लक्ष्य प्राप्त गरौ।
4: सुन्दर, शान्त र स्वास्थ्य वातावरणमा अवस्थित
3: योग्य तथा अनुभवी प्राध्यापक द्वारा पठन पाठन,
4: सुविधा सम्पन्न पुस्तकालय, ल्याब सहित खेलकुद तथा अतिरिक्त क्रियाकलापहरूका लागि क्याम्पसको आफ्नो सभा हल, बास्केटबल, भलिबल तथा फुटबल मैदान भएको,
3: गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
4: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि 4 बजेसम्म भइरहेको छ।
3: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध गरिन्छ। फोन नम्बर 0161433385
4: र मोबाइल नम्बर 98560385।
5: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
6: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पिटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
5: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास जित्दै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
6: मुख्य कार्यालय चिफली ढुङ्गा पोखरा।
5: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
6: फोन गर्नुहोस् 0665905511।
7: भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
8: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्दै।
9: स्मृति फेन्सी दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
10: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0665707044।
11: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779987।
12: खैरानी माध्यमिक विद्यालयमा कक्षा 11 नयाँ शैक्षिक सत्रको लागि भर्ना खुल्यो।
13: विगतका वर्षहरूमा गण्डकीमै उत्कृष्ट र एसईई 2082 शुक्ला गण्डकीमा सामुदायिक तर्फ उत्कृष्ट नतिजा ल्याउन सफल
12: खैरानी माध्यमिक विद्यालयमा कक्षा 11 कम्प्युटर साइन्स सहित शिक्षा र व्यवस्थापन समूहका विषयहरूमा अंग्रेजी र नेपाली दुवै माध्यममा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। थप जानकारीको लागि खैरानी माध्यमिक विद्यालय शुक्लागण्डकी 6 फोन नम्बर 0965702439 मोबाइल 98560363636।
14: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका न बाङ्गेला भन्ने डर न त खिया र धमिरा नै लाग्ला भन्ने पीर घाम पानीले असर नगर्ने फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने वन जंगल पनि नमास्तिने वातावरण मैत्री साउन्ड प्रुफ फाइदा त के छ के
15: तर महँगो होला नि
14: छैन बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका
16: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुँमा नै पहिलो पटक
17: बाराही एल्मुनियम अब यूपीवीसी को साथमा
16: एल्मुनियमका झ्याल ढोका स्टील रेलिङ फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला
17: सम्पर्क बाराही यूपीवीसी एल्मुनियम एन्ड स्टील उद्योग शुक्ला गण्डकी 2 गाछेपानी प्रोप्राइटर सुमन सापकोटा फोन 0965414411 मोबाइल 98562938 र 98028222938
18: माउन्ट अन्नपूर्ण मावि नदीपुरमा कक्षा 11 भर्ना सम्बन्धी सूचना यस ईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्ण माविमा नयाँ शैक्षिक सत्र 2083 लागि म्यानेजमेन्ट होटल म्यानेजमेन्ट टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ हाम्रा विशेषताहरू प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा दक्ष तथा दूरदर्शी व्यवस्थापन दक्ष तथा अनुभवी शिक्षकहरू उत्कृष्ट शैक्षिक नतिजा माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा फिल्ड भिजिट प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था
19: विशेष फ्युचर लिडर्स म्यानेजर्स होटल एन्टरप्रेनर्स एन्ड आईटी पर्सनल्स जोइन मस्ट सेप योर फ्युचर भर्ना फारम वितरण भइरहेको छ अनलाइन एप्लिकेशनको लागि हाम्रो वेबसाइट www.maass.edu.np मा लगइन गर्न सकिनेछ फर मोर डिटेल्स माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कुल मास बैसी माग नदीपुर फोन 0615707718 98463328336 98562209
20: ला टायरमा कट लाग्यो यो मात्रै नयाँ हालेको खत्तम भयो नि अब नयाँ किन्नु पर्यो फेरि
21: किन नयाँ किन्नु पर्यो राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि
20: खैरेनी टायर कहाँनिर छ यो राजु टायर
21: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ
20: कार स्कर्पियो भ्यान मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ विगत 25 वर्षदेखिको अनुभव
21: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्ला गण्डकी 6 खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा प्रोप्राइटर राजु गुरुङ मोबाइल नम्बर 98562682452 ऋतु सुन न बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ भोलि पोखरा जाउन है ल यतिका लागि पनि किन पोखरा जानु बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना कपडाहरू सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि हजुर यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड हामी कहाँ साइकल वाकर झोलुङ्गा स्वदेशी तथा विदेशी रेडीमेड कपडा जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ
18: रस्तु बेबील्यान्ड शुक्ला गण्डकी 4 दुलेगौडा
21: मोबाइल 98560055770

0: आज पनि खाना काँचै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने?
1: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि, यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
0: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
1: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
2: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
3: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
4: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बन्केवा चोक।
5: इट्स न्यू गैलेक्सी टाइम।
6: नेपालको शैक्षिक समृद्धिमा उत्कृष्ट योगदान पुर्याएको न्यू ग्यालेक्सी स्कूल पोखरामा कक्षा 11 को नयाँ शैक्षिक सत्रका लागि साइन्स, म्यानेजमेन्ट, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टमा नयाँ भर्ना आवेदन फारम खुला गरिएको छ।
5: संस्थाका विशेषताहरू,
6: गण्डकी प्रदेशमै 2079 को कक्षा 12 को बोर्ड परीक्षामा छात्रातर्फ सर्वोत्कृष्ट
5: अध्ययन, अनुशासन र अतिरिक्त क्रियाकलापहरूको सन्तुलित संगम,
6: साइन्स, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टका आधुनिक ल्याबहरू,
5: किसान कास्की स्पोर्ट्स मिटमा 2074 देखि लगातार 78 सालसम्मको च्याम्पियनशिप विजेता,
6: स्पेल बी कन्टेस्ट लगायत विभिन्न अतिरिक्त क्रियाकलापहरूको राष्ट्रिय विजेता,
5: प्रोजेक्ट वर्क, फिल्ड भिजिट, इन्टर्नशिप, ट्रेकिङ हाइकिङ र रिसर्च बेस्ड लर्निङ,
6: पढ़ाई तथा खेलकुदमा जेहेन्दार र उत्कृष्ट विद्यार्थीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था।
5: विस्तृत जानकारीका लागि
6: न्यू ग्यालेक्सी स्कूल, प्लस टू कलेज अफ साइन्स, म्यानेजमेन्ट, टुरिज्म एन्ड होटल म्यानेजमेन्ट,
5: नदीपुर पोखरा।
6: फोन 0615702110 र 5853077।
7: बी द ग्यालेक्सियन्स, फील द डिफरेंस, डेडिकेटेड टू एकेडेमिक एक्सलेंस सिन्स 1994।
8: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
9: ए भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने?
8: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
9: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ, आफैले नापेर सिलाउने भए पनि धुन्ते हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
8: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
10: हामी कहाँ उच्च स्तरीय सटिङ, सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता, सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ, साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
11: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 9841080029, दमौली शाखाको लागि सम्पर्क 9807613425।
12: पञ्चमुनिदेव माध्यमिक विद्यालयको कक्षा 11 नयाँ भर्ना सम्बन्धी सूचना। तनहु जिल्लाकै शैक्षिक स्थान एवं नेपाल सरकारबाट नमूना विद्यालयको रूपमा घोषित यस पञ्चमुनिदेव माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 अंग्रेजी र नेपाली माध्यममा बिहानी र दिवा सत्रको लागि साइन्स, म्यानेजमेन्ट, एजुकेशन, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट साथै प्राविधिक तर्फ भेटेरिनरी साइन्स विषयमा सीमित सिटको लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछ। मिति 2083 जेठ 1 गतेबाट फर्म वितरणको साथ भर्ना कार्यक्रम सञ्चालन भइरहेको छ। प्रवेश परीक्षा, कक्षा सञ्चालन तथा थप जानकारीको लागि विद्यालय प्रशासनबाट जानकारी गराइनेछ। पञ्चमुनिदेव माध्यमिक विद्यालय, शुक्ला गण्डकी नगरपालिका 4 दुलेगौडा तनहु। थप जानकारीको लागि सम्पर्क 0564141184, 9856062210 र 9856062345।
13: चिसापानी चिसापानी, आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
14: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
13: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
14: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
15: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ, गङ्गोबु बसपार पछाडि पट्टि।
14: हजुर, काठमाडौँ दुलेगौडा ढोरफेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
16: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
15: होटल टाइटेनिक, गङ्गोबु बसपार, प्रोपाइटर रामचन्द्र महत। मोबाइल 98461688 98235527763।
17: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ
18: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
17: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
18: अध्यापन हुने विषयहरू
17: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
18: विशेषताहरू,
17: विषय विज्ञद्वारा अध्यापन गराइने,
18: अत्याधुनिक प्रयोगशाला,
17: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061577444, 543333।

0: 7.6 Shukla Gandaki FM 97.6 Shukla Gandaki Time Check
1: यति बेला रातिको ठिक 8 बज्यो।

0: कुराको पैसा बचाउनु त्यति सजिलो छैन बुझेस, छेर्छ छेर्छ।
1: ठिक छ नि त, बिजनेस हो गुरु, जसको शक्ति त्यसकै भक्ति। मलाई त बिचिरो भने त आँखै देख्दिनँ क्या म।
2: कसैलाई विश्वास गर्दैन त्यसले, झन् त्यो मन्त्रीको 5 अरबको लागि भने त पागल भएर लाग्यो।
1: पाँच अरब

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: कता हिँडेको आइफोन हातमा लिएर?
2: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
1: लौ तलाई थाहा छैन, दोलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
2: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
1: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463311।
3: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
4: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाइमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
3: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे। हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
4: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
3: सोनुप सिसा प्लाई पसल शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिकाबाट 10 घर माथि
4: पोखरा जाने बाटोतिर।
0: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
4: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560628727 र 98643531।
2: ए कान्छा बा, कता हिँड्नु भयो छोरालाई लिएर?
1: कता हुनु नि नानी, छोराले एसी सक्यो, यसो कलेज खोज्नु पर्यो भनेर बजारतिर बुझ्न जान लागेको।
2: ल कान्छा बा पनि, अबको जमानामा प्राविधिक विषय नपढाएर कहाँ अरू कलेज भन्नु भएको? छोरालाई प्राविधिक विषय पढाएर उसको भविष्य उज्जवल बनाइदिनुहोस् न। कलेज पढायो, डिग्री सक्यो, जागिर पाउने होइन, बरु प्राविधिक विषय पढाए त पास हुने बित्तिकै जागिर पाइन्छ नि बुवा।
1: ए हो र नानी, त्यस्तो पढाइ हुने ठाउँ कहाँ रहेछ?
2: दुलेगौडा बजारमै छ नि, तनहु सेवा हस्पिटलद्वारा सञ्चालित पश्चिमाञ्चल प्राविधिक शिक्षालयमा एचए र ल्याब विषयको पढाइ सुरु भएको छ। छोरालाई त्यही लगेर भर्ना गर्नुहोस्। ल फोन नम्बर टिप्नुहोस् त कान्छा बा।
4: फोन 0654140056, मोबाइल 98563412 र 98660615।
1: त्यसैले तपाईँका छोरा छोरीलाई आजै प्राविधिक विषय पढाउन भर्ना गर्नुहोस्।
4: एसए डाक्टरको अर्को नाम 3 वर्ष कोर्स, सिटिबिटी द्वारा मान्यता प्राप्त,
2: एसीमा कम्तीमा 2 GPA ल्याएको हुनुपर्ने,
4: नेपाल सरकारले प्रत्येक वडाको स्वास्थ्य केन्द्रमा अनिवार्य एसए राख्ने व्यवस्था गरेकाले सजिलै सरकारी जागिर खान पाइने, पढाइपछि राम्रो तलबको व्यवस्था,
2: ल्याब तर्फ प्रत्येक हस्पिटल तथा स्वास्थ्य संस्थामा जागिर पाइने,
4: आफ्नै रिप्लेस ल्याब खोलेर बस्न सकिने, सरकारले प्रत्येक वडामा अनिवार्य ल्याब राख्ने निर्णय गरेकोले सरकारी जागिरमा प्रवेश गर्न सकिने। त्यसैले तपाईँका छोरा छोरीलाई आजै प्राविधिक विषय पढाउन भर्ना गर्नुहोस्।
5: सुन्नुहोस् है, फर्म भर्ने अन्तिम मिति 2083 जेठ 13 गतेसम्म।
6: ए बुढा, गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुचारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
7: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
4: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
7: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
8: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
7: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
8: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
7: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
2: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहु।
9: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछौ।
2: मोबाइल नम्बर 9821552067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
10: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्
2: है, ब्रिजेश ज्वेलर्स।
11: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
12: दिदी पनि नमजाल झुक्किनु भएछ नि।
13: हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
9: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065, मोबाइल 9816634372।
14: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नुभयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
15: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै दुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
14: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ।
16: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। फोन नम्बर 0658-570-290, मोबाइल नम्बर 9840-81-457 र 9816-26-032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाउँ।
17: सूचना एस तलौ सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा यही जेठ 16 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट, मुटु, छाती, सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, हाड जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामी छाने, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान, थाइरोइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल, छाला, यौन, कुष्ठरोग, एलर्जी तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जे महर्जन र मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय।

0: राम्रो नहुने त कुरै भएन नि भतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान। मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक छ?
1: त्यसो नभने म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
2: हामी कहाँ आकर्षक डिजाइनका काठ तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, सन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
3: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
4: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
3: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0765702525, मोबाइल 9855338 9841356558।
5: प्रदेश आयुर्वेद चिकित्सालय तनहुँबाट उपलब्ध हुने सेवाहरू,
6: बिरामी परीक्षण,
5: निशुल्क औषधि वितरण,
6: प्रयोगशाला सेवा,
5: पञ्चकर्म, पूर्वकर्म,
6: बस्ती कर्म,
5: शिरोधारा,
6: नस्य कर्म, जलनीति,
5: छार सूत्र सेवा,
6: उपचारात्मक योग, फिजियोथेरापी, अकुपंचर सेवा,
5: स्वस्थ जीवन शैली परिवर्तन तथा योग कार्यक्रम,
6: ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य संरक्षण प्रवर्धन, पञ्चकर्म, रसायन र योग,
5: अग्निकर्म, मर्म चिकित्सा,
6: स्तनपाई आमाका लागि स्तन वर्धक आयुर्वेदिक औषधि वितरण। अनि सुन्नुहोस् त, स्थानीय तहमा रहेका आयुर्वेद औषधालयहरूमा पनि यी सेवा उपलब्ध छन्। शुक्ला गण्डकी नगरपालिकामा वार्ड नम्बर 6 को खैरिनटार आयुर्वेद औषधालयमा, भीमाद नगरपालिकाको वार्ड नम्बर 6 भीमाद आयुर्वेद औषधालय, रिसिङ गाउँपालिकामा वार्ड नम्बर 4 को भिरकोट आयुर्वेद औषधालय अनि घिरिङ गाउँपालिकाको वार्ड नम्बर 5 स्थित नागरिक आरोग्य सेवा केन्द्रबाट पनि यी सेवा उपलब्ध छन्। सबै सेवाको लागि दमौली नै जानु चाहिँ पर्दैन। थप जानकारीको लागि प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँ, फोन नम्बर 0665634383।
7: मेरिया मैनी, कस्तो राम्रो गहना! होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त, राति पनि बत्ती बाल्नै नपर्ने।
8: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
9: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल,
8: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
9: शुद्ध सुन तथा चाँदीका गर गहना,
8: छापावाला सुन चाँदीका गर गहना,
9: राशि अनुसारका पत्थर,
8: कम्प्युटर तौल प्रविधि,
9: बिक्री वा साठ फेरमा सुनको सही मूल्याङ्कन,
8: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिने पर्ने ठाउँ
9: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका तुलेगौंडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
8: प्रोपाइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811160069, 9807625229।
9: प्रोपराइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142।
10: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्के बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
2: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
3: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
4: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
3: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
5: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज,
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
8: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
7: मैले तिम्रो लागि भनेर चन्द्रिकालीका सुन चाँदी पसलमा बनाएको नि।
8: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
7: पुराना गरगहना सँग नयाँ साथ फेर,
8: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
7: चन्द्रिकालीका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगाउँ रातनहुँ। प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98560-6299।
9: सगरमाथा माविको भर्ना सम्बन्धी सूचना।
10: स्थापना कालदेखि नै नेपालको शैक्षिक क्षेत्रमा उल्लेखनीय योगदान दिँदै आएको राष्ट्रिय परीक्षा बोर्डद्वारा विभिन्न वर्षहरूमा क्षेत्रीय पुरस्कारबाट विभूषित र शुरूकै वर्षदेखि नै निरन्तर उत्कृष्ट 10 उच्च माविमा सूचीकृत यस सगरमाथा माविमा शैक्षिक सत्र 2082-83 को लागि विज्ञान तथा व्यवस्थापन विषयको कक्षा 11 भर्ना खुल्यो।
9: पढाइ हुने विषयहरू
10: विज्ञानतर्फ बायोलोजी तथा कम्प्युटर र व्यवस्थापन तर्फ कम्प्युटर र होटल म्यानेजमेन्ट सहित विषयहरू पढाइ हुनेछ।
9: फारम बुझाउने अन्तिम मिति
10: 2083 जेठ 9 गते शनिबार दिउँसो 4 बजेसम्म।
9: अन्य जानकारीको लागि
10: सगरमाथा मावि पोखरामा सम्पर्क गर्नुहोला। सम्पर्क फोन नम्बर 061582798 र 583507। हाल सगरमाथा मावि पोखरा 4 पस्याङ चोकदेखि अगाडि पोखरा बागलुङ बस पार्क नजिक हाइवेबाट 50 मिटर भित्र शान्त र शैक्षिक वातावरण भएको ठाउँ व्यवस्थित तथा आधुनिक भौतिक पूर्वाधार सहित सञ्चालनमा रहेको बेहोरा जानकारी गराइन्छ।
11: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
12: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
11: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
12: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
11: ए त्यसो भए त म गइहाले,
12: चिया त पिएर जाऊ।
11: अहिले हतार छ, पछि आउँदै गरौँला है।
13: दीर्घायु फर्निचर सोरुम,
14: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
13: साथै पुरासँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
15: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
14: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा त नहुँ।
13: प्रोप्राइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 0965-70-9-4, मोबाइल नम्बर 98460-61-268,
14: 98560-60-268।
16: श्री सृजना बोर्डिङ स्कूल पोखराको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
17: सृजना बोर्डिङ स्कूल सृजना चोक पोखरामा कक्षा 11 लागि विज्ञान व्यवस्थापन तथा होटल म्यानेजमेन्ट विषय समूहमा नयाँ भर्नाका लागि आवेदन फारम वितरण भइरहेको छ।
16: यहाँ अध्ययन गर्न सकिने ऐच्छिक विषयहरू,
17: विज्ञानसँग सम्बन्धित सबै विषयहरू र अन्य विषयहरूमा होटल म्यानेजमेन्ट, टुरिज्म, विज्ञान र व्यवस्थापन दुवैतर्फ कम्प्युटर साइन्स लगायतका विषयहरू।
16: सम्पर्क
17: सृजना बोर्डिङ स्कूल, शान्ति मार्ग, सृजना चोक, पोखरा।
16: फोन नम्बर 061-578-053 र 525-715।
18: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
19: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
18: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुले गौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
19: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
18: होम डेलिभरीको पनि व्यवस्था छ।
7: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 9811411178, 9550700778।
15: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कुल भुरुङ्गेमा कक्षा 11 को नयाँ भर्ना खुल्यो।
16: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कुलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
15: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कुल, शुक्ला गण्डकी 6 भुरुङ्गी।
16: हाम्रा विशेषताहरू:
15: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने,
16: पर्याप्त खेलकुद, अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा,
15: सुविधा सम्पन्न भवन, पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
16: नोट: पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
15: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0635714479 र 9560062065।
20: अब तपाईँको घर, अफिस वा बगैँचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856033398 र 9845610950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौडा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ। तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
21: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ, दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म।
20: जनरल सर्जरी, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे,
21: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल, दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म।
20: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण।
21: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल, बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र, दक्ष प्राविधिक द्वारा दैनिक फिजियोथेरापी 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी।
0: थप जानकारीको लागि सम्पर्क 0654143777 र 98564443। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
1: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
22: हो हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
23: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ़ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
24: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
25: शुक्ला गण्डकी एफएम 97.6।

0: गण्डकी एफएम 97.6
1: अरबराष्ट्र तथा पाकिस्तानलाई इजरायलसँगको सम्बन्ध सुधार्न अब्राहम एकर्डमा सहमति जनाउन भनेका छन्। अमेरिका र इरान बीचको सम्भाव्य सम्झौताबारे अनेक आकलन भइरहँदा इरानी अधिकारीहरूले भने तत्कालै सम्झौता भइहाल्ने पुष्टि गरेका छैनन्। इरानको विदेश मन्त्रालयका प्रवक्ताले सम्झौताको प्रारूप टुङ्गो लागेको तर होर्मुज जलमार्ग र तेहरानको परमाणु कार्यक्रम सहितका प्रमुख मुद्दामा सहमति नभएको बताएका छन्। दुई पक्षबीच सम्झौता हुने अपेक्षासँगै इन्धनको मूल्य सस्तो हुन थालेको छ। युगाण्डामा थप दुईजनामा इबोला संक्रमण पुष्टि भएको छ। युगाण्डामा पहिलो पटक इबोला देखिएको 10 दिनभित्र संक्रमित हुनेहरूको संख्या 7 जना पुगेको छ। यो देश नयाँ प्रजातिको इबोला फैलिएको डीआर कंगोको छिमेकी राष्ट्र हो। युगाण्डामा हालै संक्रमण देखिएका 2 जना स्वास्थ्य कर्मी हुन् भने उनीहरूको अस्पतालमा उपचार भइरहेको छ। स्वास्थ्य अधिकारीहरूले उनीहरूसँग सम्पर्कमा आएका मानिसहरूको खोजी गरिरहेका छन्। बंगलादेशका अधिकारीहरूले दशक यताकै सबैभन्दा ठूलो दादुराको प्रकोपका कारण मार्च यता 500 जना भन्दा धेरै बालबालिकाको ज्यान गएको बताएका छन्। अन्य 500 जना बालबालिकामा पनि दादुरा पुष्टि भएको वा उस्तै लक्षण देखिएको बताइएको छ। प्रकोपको प्रभाव केही महिनासम्म देखिने भए पनि सबैभन्दा बढी प्रभावित क्षेत्रमा सुधार देखिएको अधिकारीहरूले बताएका छन्। र मुस्लिम धर्मावलम्बीहरूको सबैभन्दा प्रमुख तीर्थयात्रा हज साउदी अरबमा शुरू भएको छ। साउदी अधिकारीहरूले 15 लाख मानिसहरू देश बाहिरबाट हजका लागि आएको बताएका छन्। इरान युद्धका बावजुद यो पटक गत वर्षभन्दा धेरै हाजीहरू साउदी पुगेका छन्। साउदी अरबको रक्षा मन्त्रालयले मक्का शहरको बाहिरी क्षेत्रमा हवाई प्रतिरक्षा प्रणालीको भिडियो पोस्ट गर्दै हाजीहरूलाई सुरक्षा सुनिश्चितता दिलाउने प्रयास गरेको छ। यो बीबीसी नेपाली सेवा हो।
2: साझापखमा यहाँलाई स्वागत छ। सत्ताधारी राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाका सभापति रवि लामिछानेको प्रस्तावित भनिएको भारत भ्रमण सरकारसँग सम्बन्धित नभएको सरकारका प्रवक्ताले बताएका छन्। अहिले सरकार 100 दिने कार्ययोजनामै केन्द्रित भएकाले प्रधानमन्त्री बालेन्द्र शाहले भारत लगायत अन्य कतै विदेश नगएको उनले बताए। नेपालमा नयाँ सरकार गठन भए पश्चात भारतसँगको सम्बन्धलाई लिएर चर्चा भइरहेका बेला उनको सो टिप्पणी आएको छ। एक रिपोर्ट। रासोपाका सभापति लामिछाने निकट भविष्यमै भारत भ्रमणमा जान लागेको र त्यहाँ उच्चस्तरीय भेटघाट हुन लागेको भनेर विवरण आइरहे तापनि पार्टीले आधिकारिक विवरण दिएको छैन। तर आज मन्त्री परिषद बैठक पश्चात पत्रकारहरूले सो सम्बन्धमा प्रश्न सोद्धा सरकारका प्रवक्ता समेत रहेका शिक्षा मन्त्री सस्मित पोखरेलले लामिछानेको भ्रमण हुन लागेको त बताए तर त्यो सरकारसँग सम्बन्धित नभएको पनि प्रस्ट्याए। उनले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण तत्काल हुन नसक्नुका कारण पनि बताए।
3: प्रधानमन्त्रीज्यूको भारत जाने समय अथवा जुनसुकै देश जाने समय जतिखेर आउँछ म भारत मात्र नजानु भएको होइन, अहिले विदेश कहीँ पनि गइराख्नु भएको छैन। अहिले हामीले पहिलो 100 दिनको कार्य व्यस्तता एकदमै धेरै छ। सुरुमा काममा अलिकति बढी 100 जना हामी फोकस पनि छौं। त्यसले गर्दाखेरि अहिले सभापतिज्यू आफ्नै ढंगले अब जाँदै हुनुहुन्छ। प्रधानमन्त्रीज्यूको त्यससँग केही पनि सम्बन्ध छैन।
2: यसअघि भारतका विदेश सचिव विक्रम मिश्रीले काठमाडौँ भ्रमण गर्न लागेका भन्ने विवरण आएका थिए। पछि परराष्ट्र मन्त्री शिशिर खनालले भारतीय पक्षले उनीहरूको आन्तरिक बैठकहरूको व्यस्तता जनाउँदै सो भ्रमण पछि सरेको बताएको उल्लेख गरेका थिए। मन्त्री खनालले भारतमा हुन लागेको बाघ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन दिल्ली भ्रमण गर्न लागेको खबर पनि आएका थिए तर पछि सो सम्मेलन नै पछि सरेको विवरण सार्वजनिक भए। यसबीच प्रधानमन्त्री बालेन्द्र शाहले मंगलबार युरोपियन युनियन ईयूमा आबद्ध देशका गैर आवासीय राजदूत तथा मिशन प्रमुखहरूसँग संयुक्त भेटवार्ता गर्न लागेको बताइएको छ। प्रधानमन्त्री शाहले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा उनीहरूसँग सामूहिक भेट र सम्वाद गर्ने कार्यक्रम तय भएको जनाइएको छ। प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार उक्त सामूहिक भेटका अवसरमा नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराउने, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने र सहकार्यका विविध विषयमा छलफल हुनेछ। यसअघि चैत 25 गते प्रधानमन्त्री शाहले नेपाल स्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेट र सम्वाद गरेका थिए। अब अर्को प्रसंग। नेपाली कांग्रेसमा चुनाव अगाडिदेखि नै देखा परेका विवाद र विभाजनका विषय अझै कचल्टिरहेको छ। पूर्व सभापति शेरबहादुर देउवा देश बाहिरै छन् भने विशेष महाधिवेशनबाट सभापति निर्वाचित गगन थापाको नेतृत्वलाई पार्टीभित्रका ठूलै समूहले अझै स्वीकार गर्न नसकेको देखिन्छ। पार्टीभित्र विभिन्न खेमाले भिन्न भिन्नै कार्यक्रम गरिरहेका छन्। चुनाव अगाडि भएको विशेष महाधिवेशन पश्चात सो पार्टीमा परेको चिरा मेट्न एकताको प्रयास के भइरहेका छन् भनेर साथी शरद केसीले कांग्रेसका महामन्त्री प्रदीप पौडेललाई सोधेका छन्।
4: मेरो व्यक्ति व्यवस्थापनको विषय विगतमा पनि समस्या बन्दै आएको थियो र अहिले पनि त्यो अवस्था छ नै, तर खास गरी हामीले संवाद गरिरहेका छौँ विधानको दायराभित्र बसेर, विशेष महाधिवेशनको म्यान्डेटभित्र हामीले सबैलाई जोड्ने, सँगसँगै जाने र 15 महाधिवेशन सम्पन्न गर्ने वातावरण निर्माण गर्न हामीले खोजिरहेकै छौँ। त्यसमा संवाद जारी छ। अब विधानको व्यवस्था बमोजिम जसलाई जो जस्तो जिम्मेवारी प्रदान गर्न सकिन्छ सबैलाई समेटेर संरचनाभित्र राखेर अगाडि जाने परिस्थिति बनाउने नै एकमात्र उपाय हो जस्तो लाग्छ। अब त्यसमा चाहिँ वैधानिक व्यवस्थाभन्दा बाहिर गएर अरू व्यवस्था गर्नुपर्छ भनेर भन्ने कुरा चाहिँ स्वाभाविक हुन सक्दैन। अब यही संरचनाभित्र विधानको दायराभित्र समेटिन सकिने जे अवस्था छ त्यसलाई अधिकतम उपयोग गर्नुपर्छ भन्ने मलाई लाग्छ। त्यसका लागि नेतृत्वसँग पहिले कंग्रेसका सिनियर अग्रज साथीहरूसँग परामर्श भइरहेको छ।
5: वैधानिक व्यवस्था भन्दा बाहिर गएर केही गर्न सकिने जुन भन्नुभयो, त्यो भनेको के संस्थापन इतर पक्षले अहिले 15 महाधिवेशन गर्नलाई चाहिँ फरक ढंगको संरचना तयार गरौं भन्ने प्रस्ताव गरे हो, त्यसतर्फ संकेत गरे तपाईँले?
4: कार्य समिति भित्रै रिक्त पदहरू छन्, त्यसमा बाहिर जानुभएका अग्रजहरू साथीहरूलाई समेट्न सकिन्छ। त्यसपछि अधिवेशनका लागि बनाउनु पर्ने जति समितिहरू छन्, सदस्यता व्यवस्थापन समिति, निर्वाचन समिति लगायतका विभिन्न समितिहरूमा पक्षधरताको आधारमा त्यसलाई समावेशी बनाउने, सबै पक्षका साथीहरू समेटेर ती समितिहरू बनाउने, र यसले चाहिँ अब लामो समय कार्य समिति जाने होइन, यसले त मुख्य गरी अधिवेशनै गर्ने हो। त्यसले अधिवेशनका निम्ति तयारी गर्दा चाहिँ सबैलाई समेटेर त्यस अनुसारको संयन्त्र निर्माण गरेर अगाडि जान सकिन्छ। अब अहिले केन्द्रीय समिति छ, अब यसको वैकल्पिक व्यवस्था गर्न खोज्दा त त्यो विधानको सीमा पूर्ववत अभ्यास पनि विपरीत हुन्छ।
5: 14 महाधिवेशनबाट निर्वाचित कार्य समिति र विशेष महाधिवेशनबाट निर्वाचित कार्य समितिलाई मिलाएर एउटा बनाएर अगाडि बढाउँ भन्ने प्रस्ताव पनि आएको हो, त्यो चाहिँ तपाईँहरूले नमानेको भन्ने हो?
4: होइन, मतलब यो किन आवश्यक हो चाहिँ त्यो पनि एउटा प्रश्न हुन जरुरी छ, र फेरि कहाँ टेकेर यसलाई त्यस अनुसार गर्ने हो? यो चाहिँ कस्तो भने अब शक्ति सञ्चय गर्ने स्वार्थका निम्ति हुने काम जस्तो देखिन्छ, त्यसैले
5: शंका छ अझै पनि उनीहरूप्रति।
4: होइन, शंका भन्दा पनि यो के आधारमा चाहिँ हामीले अर्को स्टेपलाई तय गर्यौं त, त्यो कुरा त कुनै विधानको कुनै व्यवस्थालाई आधार बनाएको त हुनुपर्छ होला।
5: तपाईँहरूले के दुईजना पूर्णबहादुर खड्का र डाक्टर शेखर कोइरालालाई वरिष्ठ नेता बनिदिनुहोस् भनेर आग्रह पनि गरे हो?
4: होइन, उहाँहरू यसरी वरिष्ठ हुनुहुन्छ, उहाँहरूलाई वरिष्ठ भन्न अप्ठ्यारो पनि छैन, उहाँहरू वरिष्ठ नै हो, उहाँहरूलाई सम्मान गर्ने कुरामा हामीले कुनै कसर बाकी राख्दैनौँ।
5: तर विधानमा त्यो व्यवस्था छैन नि, होइन?
4: पार्टीभित्र रहेको नेतृत्वको व्यवस्थापनको विषयसँग जोडिएको सन्दर्भ हो, विधानसँग व्यवस्था हुने नहुने कुराले कार्यकारी पद हो कि होइन, अधिकार के छ भन्ने पक्षलाई त्यसले चाहिँ आकृष्ट गर्छ, तर व्यक्तिलाई सम्मान गर्ने सवालमा यी कुराहरू गर्न नसकिने विषय होइन।
5: तर तपाईँहरूले जुन मनोनित गरिदिनु भयो उनी निकट नेताहरूलाई केन्द्रीय समिति, त्यसले त पार्टी एकताको प्रयासमा ठेस पुग्यो भन्ने पनि प्रतिक्रिया आएको थियो डाक्टर शेखर कोइरालाको।
4: सेन्ट्रल कमिटीमा साथीहरू ल्याउनुभन्दा अगाडि विभिन्न चरणमा कुराकानीहरू भएको हो, त्यो कुराकानी परिणाममुखी नहुने जस्तो देखिएपछि बाहिर रहनुभएका साथीहरूलाई एकताको मेसेज दिनका लागि, भूमिका दिनका लागि र महाधिवेशनको तयारी छिटो शुरूआत गर्नका लागि त्यसो गरिएको हो।
5: अब खास गरेर तपाईँहरूको प्रयास भनेको अब कांग्रेस जस्तो पार्टीमा अलिकति पारिवारिक विरासत बोकेका नेताहरूको पनि केही न केही भूमिका देखिने भएको हुनाले, सकेसम्म कोइराला पक्षका नेताहरूलाई सहमत गराएर धेरै नलम्ब्याउने यो चरण निर्णायक चरणमा प्रवेश गर्नुपर्छ, जुटे पनि ठिक छ, नजुटेपछि अब जो जो आउँदैनन् उनलाई किनारा लगाएर अगाडि बढ्ने भन्ने रणनीतिमा तपाईँहरू लाग्या हो?
4: होइन, हाम्रो पहिलो प्रयास छ सबैलाई सँगै लाने, एकताबद्ध बनाउने, जुटाउने नै हाम्रो पहिलो प्रयास हो। अब प्रयासबाट सम्भवै नभएपछि उत्पन्न हुने परिस्थिति त हाम्रो काबुमा पनि हुँदैन।
5: तपाईँ अब नेपाली कांग्रेस विभाजनको डिलमा पुगेको महसुस गर्दै हुनुहुन्छ अथवा हामी एकताको कुनै न कुनै संघारमा पुग्दैछौ भन्ने लागिरहेको छ?
4: होइन, त्यस्तो दुःख र गम्भीर स्थिति हुँदैन, यो कुनै न कुनै ढङ्गबाट चाहिँ समेटिने मिल्ने परिस्थिति बन्छ जस्तो लाग्छ मलाई।
6: उनी थिए नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल, साथी शरद केसीसँग कुरा गर्दै। एउटा प्रसंग छोटकरीमा, नेपालले मलेसिया, कतार, सिंगापुर तथा अमेरिकासँग पारस्परिक कानूनी सहायता सम्बन्धी सम्झौता गर्न प्रस्ताव गरेको कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले आज प्रतिनिधि सभाको कानून न्याय तथा मानवाधिकार समिति समक्ष बताएकी छन्। केही साता अगाडि भारतसँगको त्यस्तै सम्झौता संसदमा पेश भएको थियो। मन्त्री गौतम
7: भारतसँग गरेको हाम्रो पारस्परिक कानुनी सहायता सम्बन्धी सम्झौता चाहिँ संसदमा पेश भएको छ। यो मलेसिया, कतार, सिङ्गापुर र संयुक्त राज्य अमेरिका लगायतका केही देशहरूलाई पनि हामीले चाहिँ हाम्रो यो अग्रिमेन्ट यसमा चाहिँ आउनुहोस् न भनेर प्रस्तावहरू पठाउने कामहरू गरिराखेका छौँ।
6: ती सम्झौताले वित्तीय अपराधको न्यूनीकरण गर्न सघाउने मन्त्रीले बताएकी छन्। साथै यसले सम्पत्ति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी गर्ने कार्यलाई निवारण गर्ने सम्बन्धी पारस्परिक मूल्याङ्कनमा मदत गर्ने हुनाले फाइनेन्सियल एक्सन टास्क फोर्स एफएटीएफको निगरानी सूचीबाट नेपाललाई बाहिरिन सहयोग पुग्ने पनि उनले बताइन्। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, इरानले अमेरिकासँगको वार्तामा प्रगति भएको तर तत्काल सम्झौता भइहाल्ने टुङ्गो अझैसम्म नलागेको बताएको छ। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले सोमबारभित्रै सम्झौता हुने बताए लगत्तै इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईको यस्तो प्रतिक्रिया आएको हो। दुई पक्षबीच सम्झौता हुन सक्ने अनुमानसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट देखिएको छ। बीबीसी विवरणहरूमा आधारित एक रिपोर्ट सुनौ अशोक दाहालबाट।
1: अमेरिका र इरान बीच तयार भएको भनिएको समझदारी पत्रमा 60 दिन युद्ध विराम लम्ब्याउने, हुर्मुज जलमार्ग खुलाउने र इरानको परमाणु कार्यक्रमबारे थप वार्ता अघि बढ़ाउने योजना समावेश रहेको विवरण आएका छन्। सप्ताहन्तमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै पक्ष सम्झौता नजिक पुगेको बताएका थिए, तर त्यसका लागि हतार नगर्न आफूले वार्ता टोलीलाई निर्देशन दिएको उनले बताएका थिए। भारत भ्रमणमा रहेका अमेरिकी विदेश मन्त्री मार्को रुबियोले आजै सम्झौताको खबर आउन सक्ने बताएका छन्। अज्ञात स्थलमा रहेको भनिएका इरानका सर्वोच्च नेता मुस्तफा खामेनेईसँग इरानी वार्ता टोलीको संचार सहज नभएका कारण शान्तिवार्ता लम्बिएको अमेरिकी गुप्तचर निकायलाई उद्धृत गर्दै अमेरिकी संचार माध्यमले जनाएका छन्। प्रस्तावित सम्झौतामा इरानमाथिको प्रतिबन्ध हट्ने समय, रोक्का रहेको इरानी कोष खुल्ला गर्ने विषय र इरानको परमाणु कार्यक्रम बन्द गर्ने अमेरिकी मागबारे मौन रहेको विवरण आएका छन्। अमेरिका र इरान बीच सहमति हुने आकलनसँगै तेलको मूल्यमा भारी गिरावट आउनुका साथै एसियाली स्टक बजार उकालो लागेको छ।
6: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही समाप्त हुन्छ। भोलि बेलुकी 9:15 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9855014175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला रातिको ठिक 9 बज्यो।

नमस्कार शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज को आज को प्रसारण में यहाँलाई हार्दिक स्वागत छ। यो बिहानीले दिनभरिको समयको संकेत गर्छ। उठ्नुहोस् शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज सँगै उठ्नुहोस् बेउजनुहोस्।

0: Let's stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-60-14-175
2: शुक्लागणदेखि टाइम चेक।
1: यति बेला बिहानको ठिक 5 बज्यो।

0: ला टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो फेरि।
1: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टारमा मर्मत गरे भइहाल्यो नि।
0: खैरेनी टार कहाँनिर छ यो राजु टायर?
1: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
0: कार, स्कार्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
1: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्ला गण्डकी 6 खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ। मोबाइल नम्बर 9856062452।
2: आहा, कति राम्री भयो कि, सबै रूप रङ्ग नै फेरि छौ। हेर न, मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजरका साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 9827109066 र 9840604543।
3: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
0: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
3: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
0: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
3: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
1: दुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा।
3: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
4: चिकन ससेज, बब ससेज
3: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
0: प्रोप्राइटर सन्दीप श्रेष्ठ। फोन नम्बर 0656705052। मोबाइल 9856028587।
5: मङ्गलम पुनरिकाक्ष मङ्गलाय तनुहरि।
6: पण्डितमा दर्शन पर्सी घर पैसो रुद्र र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
7: ओमकार।
6: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
7: ओमकार?
6: अनि घरमा पूजा सामग्री पनि छैन भने
7: ओमकार?
6: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको?
7: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
6: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई। विस्तृत जानकारीको लागि फोन नम्बर 9856508634।
1: अब तपाईँको घर, अफिस वा बगैँचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856033398 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। शुक्ला गण्डकी 4 दोलेगौड़ा हेल्प पोस्ट चोक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
8: शुक्ला गण्डकी एफएम 97.6।
9: घटना दुर्घटना
10: कला संस्कृति
9: स्थानीय राष्ट्रीय अन्तर्राष्ट्रिय खेलकुद
10: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
11: शुक्ला गण्डकी समाचार।
12: शुक्ला गण्डकी समाचारको साथमा

नमस्कार तथा शुभ प्रभात। आज मिति विक्रम सम्वत 2083 साल जेठ महिनाको 12 गते मंगलबार, अधिक ज्येष्ठ शुक्ल पक्षको 10 तिथि, अंग्रेजी मिति अनुसार मे 26 तारीक साउन 2026, नेपाल सम्वत 1146। सूर्यदेव बिहान 5:11 भयो भने सूर्यास्त साँझ 6:52 हुनेछ। बिहानी शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट मरिमा शुक्ला गण्डकी समाचार शुरू गरौं। यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरू।

देउवा दम्पतिलाई नपक्रन सर्वोच्चको अन्तरिम आदेश। अध्यादेश विरूद्ध रिट दर्ताको विवाद। संवैधानिक इजलासमा पेश हुने गण्डकी पदसभाको बजेट अधिवेशन हिजोदेखि शुरू। सांसदद्वारा महँगी विषादी र सुकुम्बासी समस्यादेखि सांकेतिक भाषाको दोभाषे मागसम्म। पोखरामा दोस्रो दिन पनि फिर्के खोला मिचेर बनाएका संरचना हटाउने कार्य जारी। शुक्ला गण्डकीमा एक हप्ते रेडियो भाषा कक्षा कार्यक्रम सम्पन्न। अमेरिकासँग तत्काल सम्झौता नहुने इरानको प्रस्तुति। भूटानलाई हराउँदै सात महिला च्याम्पियनशीपमा नेपालको विजय शुरूआत।

सर्वोच्च अदालतले शेरबहादुर देउवा र श्रीमती आरजु रणदेउवालाई पक्राउ नगर्न नगराउन भनी अन्तरिम आदेश जारी गरेको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागबाट अनुसन्धान भएको कसुरको मुद्दा हेर्ने क्षेत्र अधिकार विशेष अदालतलाई मात्र रहेको सर्वोच्चको निष्कर्ष छ। काठमाडौँ जिल्ला अदालतबाट चैत्र 24 गते जारी गरे भएको पक्राउ पूर्जी स्वतः निष्क्रिय भएको सर्वोच्चको आदेशमा उल्लेख छ। न्यायाधीश द्वय महेश पौडेल शर्मा र नित्यानन्द पाण्डेको इजलासले रिट निवेदक र सरकारी पक्षको तर्क सुनेपछि सोमबार अन्तरिम आदेश जारी गरेको हो। यसअघि जेठ 5 गते न्यायाधीश मेघ राज बोखरेलको इजलासले लिखित जवाफ माग गर्दै कारण देखाउ आदेश जारी गरेको थियो। सम्पत्ति शुद्धिकरणको कसुरमा अनुसन्धान भइरहेकाले पक्राउ रोक्नका लागि अन्तरिम आदेशको माग गरिए पनि सर्वोच्चले तत्काल त्यस्ता आदेश दिन भने अस्वीकार गरेर दुवै पक्षको बहस सुनेर मात्र निर्णय गर्न हुने भनेको थियो। देउवाको तर्फबाट जेठ 1 गते सर्वोच्चमा रिट दायर भएको थियो। सर्वोच्च अदालतले एउटा देश विरूद्ध पेश भएको रिट निवेदन दर्ता गर्ने वा नगर्ने भनी संवैधानिक इजलासले नै टुंग्याउनु पर्ने आदेश गरेको छ। न्यायाधीश मेघराज पोखरेलको इजलासले संवैधानिक परिषद सम्बन्धी अध्यादेश विरूद्ध परेको रिट निवेदन दर्ता हुने वा नहुने भनी आफूले निर्ल नगरी संवैधानिक इजलासमा पठाउन आदेश दिएको हो। सामान्यतया अदालत प्रशासनले तर्पिट गरेका निवेदन एक न्यायाधीशको इजलासले सुनाई गरेर टुंग्याउने गरिन्थ्यो। अध्यादेशको संवैधानिकता परीक्षण गर्ने संवैधानिक इजलासले नै रिट निवेदन दर्ता गर्ने वा नगर्ने टुंगो लगाउनु पर्ने भन्दै सर्वोच्चको एकल इजलासले दर्पिट विरूद्धको निवेदन संवैधानिक इजलासमा पेश गर्न आदेश दिएको हो। बाढ़ीका कारण क्षतिग्रस्त भएको सिन्धुली सड़कको पुननिर्माणको शिलान्यास भएको छ। कार्यक्रममा भौतिक पूर्वाधार विकास कार्यालयका सचिव गोपाल प्रसाद सिग्देलको नेतृत्वमा नेपालका लागि जापानका राजदूत माएदा तोरू जाएका नेपालका प्रमुख प्रतिनिधि मासुजाकी मेजुकी लगायतको उपस्थितिमा शिलान्यास भएको हो। नेपाल सरकार र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाएका बीच बाढ़ी प्रभावित सिन्धुली सड़कको आकस्मिक पुनस्थापना परियोजनाका लागि 30 अक्टोबर 2025 अनुदान सम्झौता सम्पन्न भएको थियो। उक्त सम्झौता अनुसार जापान सरकारले 2 अर्ब 80 करोड़ जापानी येन अर्थात करिब 2 अर्ब 30 करोड़ रूपियाँ बराबरको आर्थिक सहयोग उपलब्ध गराउने भएको छ। यस परियोजनाको मुख्य उद्देश्य सिन्धुली सड़क खण्ड 4 मा बाढ़ी तथा भारी वर्षाका कारण क्षति पुगेका कारण सड़कको पुननिर्माण जोखिमयुक्त क्षेत्र विस्तार तथा सड़कको संरचनालाई थप सुरक्षित र दिगो बनाउँदै यातायात सुरक्षामा सुधार गर्नुको रहेको छ। विशेष गरी 2024 सेप्टेम्बरमा परेको भीषण वर्षापछि प्रभावित सड़क खण्डलाई पुनः सुदृढ गर्ने लक्ष्य लिएको छ।

0: काठमाडौँलाई मध्य तथा पूर्वी तराईसँग जोड्ने करिब 160 किलोमिटर लामो सिन्धुली सड़क जापानी अनुदान सहयोगमा निर्माण गरिएको नेपालको एक ऐतिहासिक पूर्वाधार परियोजना हो। पोखरा महानगरपालिकाले फिर्के खोलाको अतिक्रमण क्षेत्र खाली गराउन दोस्रो दिन पनि रोत जलाउन शुरू गरेको छ। सोमबार बिहान 10 बजेदेखि विभिन्न 3 स्थानबाट अवैध संरचना भत्काउने काम पुनः थालिएको हो। महानगरले पोखरा 7 र 8 को सिमानामा पर्ने 0 किलोमिटर, पोखरा 4 र 5 को बुढा नीलकण्ठ मन्दिर क्षेत्र र वडा नम्बर 18 र 2 को सिमाना अन्धेरी गुना क्षेत्रमा एकै साथ डोजर परिचालन गरिएको छ। पोखराको सभ्यता र पहिचानसँग जोड़िएको यो खोलालाई यसको वास्तविक रूपमा स्वरूपमा फर्काउन महानगरले कडा कदम चालेको हो। विगत 2080 गरिएको नापजात प्रतिवेदन अनुसार फिर्के खोलामा मिचेर 160 संरचना बनाएका छन्। त्यसमध्ये व्यक्तिगत रूपमा बनाएका 35 घर स्थायी प्रकृतिका छन् भने 97 संरचना अस्थायी फेला परेका छन्। त्यसै गरी विभिन्न संस्थाका नाममा 18 स्थायी र 10 अस्थायी भवन निर्माण गरिएको तथ्याङ्क महानगरसँग छ। कतिपय घरका पिलर नै खोलाभित्र गाडिएको प्रतिवेदन उल्लेख छ। खोलाको वास्तविक सीमांकन छुटाउन प्राविधिक टोलीले यसअघि नै खोलाको दुईतर्फी गरी कुल 588 सिमाना स्तम्भ गाडिसकेको छ। यसअघि 10 मिटर मापदण्ड तोकिए पनि हाल व्यावहारिक पक्षलाई हेरेर 6 मिटर कायम गरी संरचना हटाउने काम भइरहेको छ। यसअघि आइतबार पहिलो दिन महानगरले 0 किलोमिटर क्षेत्रबाट डोजर अभियान शुरू गरेको थियो। पहिलो दिन 3 डोजर प्रयोग गरी फेके खोला घरका 14 संरचना हटाइएका भत्काइएका थिए। यसमा 100 बढी वडा नम्बर 4 का 10 भवन रहेका थिए। वडा नम्बर 4 को अध्यक्ष देवको कृष्ण पराजुलीका अनुसार वडाका संरचना भत्काउँदा स्थिति शान्तिपूर्ण रहेको थियो। महानगरले जारी गरेको 35 दिने सार्वजनिक सूचनाको म्याद शनिबार सकेपछि आइतबार बिहानैदेखि एक अभियान थालिएको हो। नगर प्रहरी प्रमुख पुरूषोत्तम थापाले सूचनापछि कतिपयले आफ्ना सामना फै सारेकोले काम गर्न सजिलो भएको बताउनुभयो। नगर प्रमुख धन्दा चाचार्यले फिर्के खोलालाई प्राकृतिक स्वरूपमै बग्न दिने यस गरी यो योजना ल्याइएको बताउनुभयो। उहाँले खोलाको संरक्षण व्यवस्थाको सुरक्षासँग जोड़िएको उल्लेख गर्नुभयो। पोखरा महानगरपालिकाले आइतबारबाट डोजर चलाउने अभियानको एउटा शुरूआत बिन्दु थियो। फिर्के खोला पुल भन्दा मुनिको क्षेत्र वडा नम्बर 4 पर्नेको कोइराला बिर्ता टोलमा फिर्के खोला मिचेर बनाएका संरचना आइतबार डोजर हान्दा 100 पहिले ज्ञान बहादुरकै घरबाट थालनी भएको थियो। मालेपाटन पर्स्याङ क्षेत्रका धेरैको चासो थियो। ज्ञान बहादुरको घर चाहिँ भत्किएला कि नभत्किएला ती सबै चासोलाई जवाफ दिँदै खोलाको सीमाभित्र परेका सबै संरचना महानगरले डोजर चलाइरहेको छ। ज्ञान बहादुरको घरमा डोजर लाग्ने नलाग्ने बारे धेरैले शंका गर्नुको पनि जायज कारण छ। ज्ञान बहादुर तिनै व्यक्ति हुन् जुन समानता परिवर्तन र अन्यायका विरूद्ध 10 वर्ष माओवादी युद्धमा उभिएका थिए। 2058-59 सालतिरै माओवादीमा भूमिगत भएर लड़ेका ज्ञान बहादुर आफैले चाहिँ राज्य र कानूनकै धज्जी उडाउँदै खोलामाथि महल ठडाएका थिए। ज्ञान बहादुर तत्कालीन माओवादीको इलाका इन्चार्ज हुँदै प्रदेश कमिटी सदस्य केन्द्रीय सल्लाहकार समेत भएका व्यक्ति हुन्। करिब 4 वर्ष अगाडिबाट भने उनले पार्टी सदस्यता नवीकरण नै गराएका थिएनन्। उनी माओवादी शान्ति प्रक्रियामा आएसँगै उनको विचारलाई समर्थन गर्न खुलेको गण्डकी मीडिया हाउस सञ्चालन गर्ने माछापुच संचार सहकारीका उपाध्यक्ष समेत थिए। पछि पोखरा 5 का स्थायीवासी र धनी परिवारकै ज्ञान बहादुरले खोलाको बहाव छेकिने गरी नै घर बनाउँदा धेरैले प्रश्न उठाएका थिए। तर राजनीतिक शक्तिका कारण राज्य नै नियमन गर्नबाट डराएको थियो। ज्ञान बहादुरलाई महानगरले समेत पटक पटक पत्र काटेको र छलफलका लागि बोलाएको वरिष्ठ कानून अधिकृत नारायण शर्माले जानकारी दिनुभयो। हामीले पत्र पठायौं 4-5 पटक त छलफलकै लागि बोलाएका हो वरिष्ठ कानून अधिकृत शर्माले भन्नुभयो। उहाँले कागजात भने देखाउनु भएको थियो। महानगरले नापजात भन्ने गरेको थिएन। ज्ञान बहादुरको घर सम्पत्ति नभएर खोलामाथि घर बनाएका होइनन्। उसले त बाटोको छेउमा एउटा घर हुँदाहुँदै त्यसैको पछाडि खोलाबाट उठाएर भाडा खानकै लागि अर्को घर बनाएको थियो। उनी आफैले यो कुरा अनलाइन खबरसँगको कुराकानीमा स्वीकार समेत गरेका छन्। गण्डकी प्रदेश सभाको बजेट अधिवेशन सोमबारदेखि शुरू भएको छ। अधिवेशनको पहिलो दिन शून्य समयमा बोल्दै प्रदेश सभा सदस्यहरूले आका सिधो महँगी सुकुम्बासी समस्या अदुवाको बजार अभाव सड़क दुर्घटना र कृषि उपजमा बढ़दो विषादीको प्रयोग लगायतका जनसरकारको मुद्दामा सरकारको कड़ा ध्यानकर्षण गराउनुभयो। प्रदेश सभा सदस्य गरिशमान गुरूङले पोखरा महानगरपालिकाले फिर्केको अतिक्रमण हटाउन थालेको र अब केही दिनमा पोखरा वर्षाको क्षेत्र पनि खाली गराउन लागेको भन्दै यसमा प्रदेश सरकारसँग पनि आग्रह सहकार्य गर्न जरूरी रहेको बताउनुभयो। उहाँले वर्षा खाली गराउनुभन्दा अगाडि खासुकुम्बासीहरूलाई अस्थायी बसोबासको सुनिश्चित गर्न आग्रह गर्नुभयो। प्रदेश सभा सदस्य देवका पहाड़ीले आवास शिक्षा स्वास्थ्य र रोजगारी नागरिकको न्यूनतम मानव अधिकार भएको स्मरण गराउँदै सुकुम्बासी बस्तीमा बिना विकल्प डोजर चलाउनु विडम्बनापूर्ण रहेको बताउनुभयो। त्यसै गरी गरीब र निमुखा जनता बसोबास गर्ने सुकुम्बासी बस्तीमा बिना व्यवस्थापन डोजर आतंक फैलाइएको छ। उहाँले भन्नुभयो यस्तो कार्यले गर्दा समाजका सबैभन्दा कमजोर वर्ग अपाङ्गता भएका व्यक्ति अशक्त सुत्केरी वृद्धवृद्ध बालबालिका सबैभन्दा बढ़ी मारमा परेको उहाँले उल्लेख गर्नुभयो। वास्तविक सुकुम्बासीहरूको पहिचान गरी उनीहरूलाई राज्यले अधिकार र सुरक्षा दिनुपर्नेमा उहाँले जोड़ दिनुभयो। पहाड़ीले भन्नुभयो सुकुम्बासीका नाममा हुने गलत काममा कार्यवाही गर्नु ठिकै हो, तर वास्तविक सुकुम्बासीको अधिकार रक्षाका लागि राज्य र सरकार जिम्मेवार हुनुपर्दछ। नवलपुर जिल्लामा उत्पादित अदुवाले बजार नपाएको विषयलाई उठाउँदै बिन्दु पौडेलले किसानहरू मर्कामा परेको बताउनुभयो। नवलपुरको पहाड़ी क्षेत्र अदुवा उत्पादनका लागि उर्वरा भूमि रहेको र हाल करिब 1290 हेक्टर क्षेत्रफलमा अदुवा खेती भइरहेको उहाँले जानकारी दिनुभयो। सुकुम्बासी बस्तीमा चलाइएको डोजर र उनीहरूको असुरक्षित बसोबास बारेमा श्याम राजा महतले आवाज उठाउनुभयो। तनहको माधी पुलदेखि ब्यास र शुक्ला गण्डकीका विभिन्न स्थानमा रहेको सुकुम्बासीहरू अहिले त्रसित अवस्थामा रहेको उहाँले बताउनुभयो। प्रहरी र सेना लगाएर सुत्केरी अपाङ्गता भएका व्यक्ति र वृद्ध वृद्धाहरूलाई बिना विकल्प लखेर्ने काम भइरहेको छ। यो मानवीय संवेदनहीन कार्य हो। उहाँले भन्नुभयो उनीहरूलाई हटाउन अघि उचित व्यवस्थापन र स्थायी बसोबासको सुनिश्चित गरिनुपर्दछ। तनहुँको शुक्ला गण्डकीमा आयोजित एक हप्ते रेडियो भाषा कक्षा कार्यक्रम सोमबार सम्पन्न भएको छ। नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद शुक्ला गण्डकीको आयोजना र शुक्ला गण्डकी नगरपालिकाको आर्थिक सहयोगमा भएको तालिममा विभिन्न समुदायका 12 जनाको सहभागिता रहेको थियो। हाल स्थानीय रेडियोबाट गुरूङ नेवार मगर र कुमाल समुदायको भाषामा रेडियो कार्यक्रम सञ्चालन भइरहेको, तालिम पश्चात अन्य भाषामा पनि कार्यक्रम सञ्चालनमा टेवा पुग्ने विश्वास लिएको छ। आदिवासी जनजातिको भाषा र जन संस्कृतिको प्रचार प्रसार संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले आयोजित तालिमको शुक्ला गण्डकी नगरपालिकाका कार्यवाहक नगर प्रमुख कुम्बहादुर विकार राजुले समापन गर्नुभयो। सो अवसरमा उहाँले सिकेको विषयलाई निरन्तर अभ्यास गर्नुपर्नेमा जोड़ दिनुभयो। उहाँले आफ्नो भाषामा विभिन्न माध्यमबाट गरिने प्रसारण र प्रचारले भाषा सिक्न र संरक्षणमा टेवा पुग्ने बताउनुभयो। समन्वय परिषदका सल्लाहकार संयोजक एवं कार्यक्रमका सदस्य खिम बहादुर कुमारले तालिमले रेडियो भाषाको कार्यक्रमलाई निरन्तरता दिन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। तालिम पश्चात सहभागीहरूको ज्ञान र व्यवहारमा ठूलो परिवर्तन आफूले पाएको उल्लेख गर्नुभयो। नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद शुक्ला गण्डकीका सल्लाहकार सुमन आले यस क्षेत्रमा 2075 सालदेखि नै मातृभाषामा कार्यक्रमहरू गर्न शुरू गरिएकोमा अहिले अरू भाषा पनि थपिँदै गएकोमा खुशी व्यक्त गर्नुभयो। समन्वय परिषदका सहसचिव कुलप्रसाद गुरूङ, अरिदेव नेवापुच, सेवा कोषका अध्यक्ष बेलबहादुर श्रेष्ठ लगायतले बोल्नुभएको थियो। समन्वय परिषदका अध्यक्ष कुलकुमार कुमालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव एवं कार्यक्रम संयोजक विश्वनाथ श्रेष्ठले गर्नुभएको थियो। सो अवसरमा सहभागीले आफूले सिकेका विषय र अनुभवहरू सुनाएका थिए। आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठान एन 2058 अनुसार सूचीकृत 60 जाति मध्ये शुक्ला गण्डकी नगरपालिकामा 8 जाति आदिवासी जनजाति मगर, गुरूङ, नेवार, भुजेल, खुमाल, तामाङ, थकाली र दाई समुदायको बसोबास रहेको छ। ब्याज नगरपालिकाका प्रमुख वैकुण्ठ नेपानेले सफा सड़क पार्किङका विषयमा परीक्षणकाल अवधिभर सहयोग गर्न व्यवसायलाई आग्रह गर्नुभएको छ। सोमबार नगरपालिकामा आयोजित छलफलका क्रममा नगर प्रमुख नेपानेले सफा सड़कमा पार्किङ निषेधका विषयमा व्यवसायले विरोध जनाएको सन्दर्भमा परीक्षणकाल अवधिभर सहयोगका लागि आग्रह गर्नुभएको। नगर प्रमुख नेपालीले यो अन्तिम निर्णय नभएकाले जहाँ जहाँ समस्या आउँछ त्यसलाई समाधान गर्दै जाने बताउनुभयो। उहाँले भन्नुभयो अन्तिम निर्णय होइन, परीक्षणकाल भएकाले सहयोगका लागि सबैलाई आग्रह गर्दछु। समस्या समाधान गर्दै अगाडि गर्न हामी तयार छौ। नगरपालिकाले आइतबारदेखि लागू हुने गरी सफा सड़कमा पार्किङ निषेध गरेको छ। सोको विरोधमा आइतबार नै व्यवसायीले विरोध प्रदर्शन गरेका थिए। नगरपालिकाले जेठ 10 गतेदेखि 15 दिनसम्मका लागि परीक्षणकाल तोकेको छ। काशीको पोखरा महानगरपालिकाको करिब 20 भागबाट बग्नेसती नदीमा सोमबार फेरि दुःखद घटना भएको छ। वडा नम्बर 17 पर्ने नदीको खोजमा आइतबार राति हाम फाली बेपत्ता 34 वर्षीय मुकेश महतोको सप सोमबार बिहान निकालिएको हो। भारतको सीतामढी स्थायी घर भई हाल पोखरा 17 घारीपाटन बस्ने महतो सोमबार राति पाउने 10 बजे बासघारी भन्ने ठाउँबाट सेतीमा हाम फालेको खबर स्थानीयले प्रहरीलाई दिएको थियो। कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले सोमबार राति हाम फालेका भारतीयको शव मंगलबार बिहान निकालिएको जानकारी दिनुभयो। सशस्त्र प्रहरी बल कालिका गढ़बाट खटिएको प्रहरी टोलीले 250 मिटर गहिरो खोजबाट डोरीको सहायताले शव निकालेको थियो। अहिले शव पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्र अस्पताल पोखरा लगिएको छ। तनहुँमा 126 मेगावटको तल्लो स्थिति जलविद्युत आयोजना निर्माण हुने भएको छ। एसियाली विकास बैंकको 227 मिलियन अमेरिकी डलर 30% स्वपुँजी र 70% ऋणमा निर्माण गर्न लागि आयोजना प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो। अर्ध जलतायुक्त यो आयोजनाको बाँध तनहुँको बन्दीपुर छ र देवघाट गाउँपालिका 3 पर्दछ। विद्युत गृह कर्मचारी आवास मुख्य सुरुङ देवघाट गाउँपालिका 3 र 4 पर्दछ। श्रेष्ठले विद्युत गृह तथा कर्मचारी आवास निर्माणका लागि आवश्यक करिब 146 रूपनी अधिकरण प्रक्रिया शुरू गरिएको जानकारी दिनुभयो। यस वर्षको वसन्तकालीन आरोहण सिजनमा हिजोसम्म 900 भन्दा धेरै आरोहीहरूले सगरमाथा आरोहण गरेका छन्। पर्यटन विभाग अनुसार हिजोसम्ममा आरोहण गाइड सहित 900 भन्दा धेरैले सफल आरोहण गरेका हुन्। एक हिन विवरण भने आउन बाँकी छ। हिजो बिहान तेस्रो शिखर शिविरबाट उक्लिएका आरोहीहरूको लाइनलाई आधार मान्दा आज शिखरमा पुग्नेको संख्या उल्लेख्य हुने र यो वर्ष शिखरमा पुग्नेको संख्या 1000 जना नाग्ने अनुमान रहेको पर्यटन विभागले आधार शिविरमा स्थापना गरेको सम्पर्क कार्यालयका संयोजक खिमलाल गौतमले जानकारी दिनुभएको छ। गएको वैशाख 31 गतेदेखि शुरू भएको वसन्तकालीन आरोहण मे 29 तारीक अर्थात जेठ 15 गतेसम्म सञ्चालन हुनेछ। यस वर्ष सगरमाथा आरोहणका लागि 495 जनाले अनुमति लिएका छन्। उनीहरूबाट झण्डै 1.8 करोड़ रूपियाँ रोयल्टी संकलन भएको छ। तनहुँ जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला बनाउने अभियान अन्तर्गत 4 स्थानीय तह पूर्ण खोप सुनिश्चित घोषित भएका छन्। सोमबार म्याग्दी गाउँपालिकालाई घोषित गरिएपछि 4 पुगेको हो। राष्ट्रिय खोप तालिका बमोजिम तोकिएको उमेर समूहका सबै बालबालिकाहरूले पूर्ण रूपमा खोप पाइएको सुनिश्चित भएपछि गाउँपालिकाका अध्यक्ष श्री प्रसाद श्रेष्ठले सो घोषणा गर्नुभयो। घोषणा कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष श्रेष्ठले बालबालिकाको स्वास्थ्य क्षेत्र पालिकाको समृद्धिको मुख्य आधार भएको बताउनुभयो। उहाँले भौगोलिक विकटता र विभिन्न चुनौतीका बावजूद स्वास्थ्य कर्मी महिला स्वास्थ्य स्वयंसेविका र स्थानीय अभिभावकहरूको अथक प्रयासले यो सफलता मिलेको उल्लेख गर्दै आगामी दिनमा पनि यसको दिगोपनका लागि पालिकाले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाउनुभयो। गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले खोप कार्यक्रमलाई प्रभावकारी र सफल बनाउन अहोरात्र खटिने स्वास्थ्य स्वयंसेविका र कर्मचारीहरूको योगदानको उच्च प्रशंसा गर्नुभयो। स्थानीय जनप्रतिनिधि विभिन्न वडाका स्वास्थ्य चौकी प्रमुख आमा समूहका प्रतिनिधि तथा सरकारवालाहरूको उल्लेख सहभागिता रहेको छ। कार्यक्रममा उत्कृष्ट कार्य गर्ने स्वास्थ्यकर्मी र स्वयंसेविकालाई सम्मान समेत गरिएको थियो। प्रदेश स्वास्थ्य कार्यालय तनहुँका खोप सुपरभाइजर शंकर बाबु अधिकारीले जिल्लाका सबै पालिकालाई पुनः खोप सुनिश्चित बनाउने अभियान द्रुत गतिमा अघि बढ़ेको जानकारी दिनुभयो। म्याग्दी अघि जिल्लाका भानु व्यास र शुक्ला गण्डकी नगरपालिकालाई पुनः खोप सुनिश्चित घोषणा गरिएको उहाँले बताउनुभयो। भोलि आज मंगलबार बन्दीपुर गाउँपालिकालाई पनि पूर्ण खोप सुनिश्चित घोषणा गर्ने कार्यक्रम तय भइसकेको जानकारी दिनुभयो। त्यसै गरी भीमा नगरपालिकालाई पनि चाँडै नै घोषणा गर्ने तयारी भइरहेको छ। ध्यानी शुक्ला गण्डकी समाचारमा खबरका सिलसिला बाँकी नै छन्। अहिले विश्रामको पालो।
1: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0635905065, मोबाइल 98166343.
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा, अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
5: मुख्य कार्यालय चिफलीडुङ्गा पोखरा,
4: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0635905511।
6: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
7: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
6: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
8: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाता, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एसडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल, इन्डियन ज्याकर कम्पनी का धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
4: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
9: वर्षा, यो त सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
10: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्दै।
11: स्मृति फेन्सी दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
12: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0635707044।
13: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779787।
5: कता हिँडेको आइफोन हातमा लिएर?
14: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
5: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
14: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
5: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635714050, मोबाइल 98463823811।
15: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
16: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
15: इज्जतको सवाल छ बुढा, जहाँ पाए त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिमसेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
16: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह
17: बाँच्ने र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
18: होम डेलिभरीको पनि व्यवस्था छ।
19: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चौक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 9811411178, 9557000778।
20: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
0: विश्रामपछि बिहानी शुक्ला गण्डकी समाचारमा पुनः स्वागत छ। बाँकी रहेका खबरहरू अन्तर्राष्ट्रिय समाचार इरानले